0: एक अभियान भएको समेत संघले बताएको छ।
1: एक महिनामै चार पटक बढ्यो अण्डाको मूल्य शीर्षकमा आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ। बर्ड फ्लूसँगै कुखुरा अत्याधिक मात्रामा नष्ट भई अण्डा उत्पादनमा कमी आएपछि एक महिना अवधिमै अण्डाको मूल्य चार पटक बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले साउनमा अण्डाको समर्थन मूल्य चार पटक बढाएको हो। संघले साउन सुरुमा XL अण्डाको मूल्य प्रति क्रेट 525 तोकेकोमा अन्तिममा 575 रुपियाँ पुर्याएको छ। संघले 5 साउनदेखि लागू हुने गरी निर्धारण गरेको XL अण्डाको मूल्य भन्दा 29 साउनको मूल्यमा प्रति क्यारेट 50 रुपियाँ बढी छ। 5 साउनमा संघले XL अण्डाको मूल्य प्रति केजी 525, ठुलो अण्डा 500 र मिडियम अण्डा 470 रुपियाँ तथा सानो अण्डा पेटीको 2900 कायम गरेको थियो। एक महिनामै चार पटक बढ्यो अण्डाको मूल्य शीर्षकमा आजको कान्तिपुर दैनिकमा खबर छ।
0: बदौका लागि पनि वाणिज्य बैङ्कहरूको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर घटेको छ। 20 वाणिज्य बैङ्क मध्ये 15 साउनकै ब्याजदरलाई निरन्तरता दिँदा पनि भदौमा औसत अधिकतम ब्याजदर 0.03% घटेको हो। बैङ्कहरूले सार्वजनिक गरेको भदौको ब्याजदरको तथ्याङ्क हेर्दा साउनमा 4.17% रहेको औसत अधिकतम ब्याजदर भदौमा 4.14% झरेको छ। 5 बैङ्कले भने भदौका लागि ब्याजदर घटाएका छन्। सिद्धार्थ बैङ्कले साउनको तुलनामा 0.29%, सिटिजन्स बैंकले 0.10%, नेपाल बैंकको 0.10%, कुमारी बैंकले 0.09% र स्ट्यान्डर्ड चार्टर्ड बैंकले 0.05% ब्याजदर घटाएका छन्।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। गैरावश्यक नेपालीले वंशजकै नागरिकतालाई निरन्तरता दिनुपर्ने माग फेरि एकपटक दोहोर्याएका छन्। चीनको ग्वाङझाउमा जारी गैरावश्यक नेपाली संघ एनआरएनएको 11 एसिया पेसिफिक क्षेत्रीय सम्मेलन तथा आरोहण 2026 एकपटकको नेपाली सधैँका नेपालीको व्यवस्था हुनुपर्ने माग उठेको हो।
2: कर्मचारीलाई 15-15 दिनमा तलब वितरण गर्ने सरकारको घोषणा अझै कार्यान्वयनमा आएको छैन। सरकारले गत वैशाख दोस्रो साता कर्मचारीलाई 15-15 दिनमा तलब वितरण सुरु गर्ने बताएको थियो। सो निर्देशन अनुसार सुरुमा परीक्षणका रूपमा एक महिना अर्थात् दुई पटक अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका कर्मचारीलाई तलब पठाइएको पनि र अभ्यास पनि गरिएको थियो।
1: परोपकार प्रसूति गृहमा शुक्रकिटको गुणस्तर पत्ता लगाउने आधुनिक स्वचालित उपकरण आइपुगेको छ। जुन मेसिनलाई अटोमेटिक सिमन एनालाइजर भनिन्छ। मेसिन साउनको पहिलो साता खरिद प्रक्रियाबाट आइपुगेको। मेसिन आए पनि रिएजेन्ट खरिद प्रक्रियामा गएको र भदौको पहिलो साता मात्र सेवा सुरु हुने अस्पतालले जनाएको छ।
2: नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं ग्लोबल आइएमई ब्याङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक भएको बताएका छन्। नेपाल कोरिया उद्यमी व्यवसायी संघको आयोजनामा आइतबार ललितपुरमा भएको नेपाल कोरिया व्यावसायिक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष ढकालले नेपालमा जुनसुकै क्षेत्रमा पनि लगानी गरेर उपलब्धि हासिल गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै सिप प्रविधि र जागरलाई प्रोत्साहन गर्न विधिलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो।
1: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले निजी क्षेत्रलाई कर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ विद्युत विधेयक ल्याउन माग गरेको छ। ऊर्जा क्षेत्रको विकास र लगानी बढाउन तत्काल कानूनी तथा नीतिगत सुधार आवश्यक रहेको भन्दै पानले उक्त माग गरेको हो।
2: सड़क विभागले राजमार्गमा पहिरो नियन्त्रण गर्न स्थायी तथा अस्थायी रोकथामका काम गर्दै आए पनि असाधित सफलता प्राप्त हुन सकेको छैन। चालू आर्थिक वर्षको बजेटमा पहिरो रोकथाम तथा नियन्त्रण शीर्षकमा 3 अर्ब बजेट विनियोजन गरिए पनि मनसुनको मध्य अवधिसम्म नियन्त्रण सुरु भएको छैन।
1: पाल्पामा ऐतिहासिक तथा सेनाकालीन पर्यटक स्थलहरूको प्रचार प्रसार गर्न पदयात्रा गरिएको छ। जिल्लाका पर्यटन व्यवसायको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स पाल्पा च्याप्टरले पहिचान हुन नसकेका पर्यटकीय स्थलहरूको खोजी र पहिचान भएकाहरूको प्रचार प्रसार गर्ने उद्देश्यले पदयात्रा अभियान सञ्चालन गरेको हो।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार गएको भूकम्पका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या कम्तीमा 53 पुगेको छ। भूकम्पका कारण 130 जना भन्दा बढी घाइते र हजारौं विस्थापित भएका छन्। 7.7 म्याग्निच्युडको भूकम्पपछि लगातार गएका पराकम्प र पहिरोका कारण उद्धार प्रभावित भएको अधिकारीहरूले बताएका छन्।
4: अब खेल खबर। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 को पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ। काठमाडौँमा आइतबार पत्रकार सम्मेलन मार्फत एनएसएएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत 22 संस्करणको पिपल्स च्वाइस विधाका 5 मनोनयन सार्वजनिक गरिएको नेपाल खेलकुद पत्रकार मञ्च 2052 सालदेखि अवार्ड आयोजना गर्दै आएको छ। यसपल्ट 9 विधा मध्ये पिपल्स च्वाइसमा भलिबलकी मीना सुनार, फुटबलर पूजा राणा, कराते खेलाडी सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्शल आर्ट्सका रविन्द्र ढाँट रहेका छन्।
3: अब विचार विश्लेषणको पालो। आजको कान्तिपुर दैनिकमा स्थानीय सरकारको संख्या बढाऊ शीर्षकमा सोमत घिमिरेले लेख्नु भएको छ, नेपालमा नगरपालिका बारे अनावश्यक मोह छ, नगरपालिका भएपछि ठूलै काम सम्पन्न भए जस्तो नगरवासीलाई गौरव लाग्ने परिपाटी छ, अर्कोतर्फ नगरपालिका भएपछि संघीय सुरसाधन बढी पाइन्छ भन्ने दृष्टिकोण उनीहरूमा छ। नगरपालिकाको जनसंख्या पुर्याउन ग्रामीण बस्तीका विकट गाउँहरूलाई पनि नगरपालिकाभित्र राखिएको छ। खास गरी पहाडी र हिमाली नगरपालिकाका नागरिकलाई यसले झन अप्ठ्यारो सिर्जना गरेको छ। यद्यपि अप्ठ्यारो महानगरमा पनि छ, शिक्षा स्वास्थ्यको पहुँच भौतिक पूर्वाधारको सुविधा केही पनि छैन, तर नगरपालिका बनाउनु पर्दा विकट बस्तीहरू नगरपालिकामा गाभिदिनु परेको छ। स्वास्थ्य चौकी पुग्न 3 घण्टा लाग्छ, तर बस्ती नगरपालिकाभित्र पर्छ। यो स्थिति लमजुङ, गोर्खा, नुवाकोट, सिन्धुपाल्चोक जस्ता धेरै जिल्लामा रहेका छन्, जसले स्थानीय सरकारले उपलब्ध गराउने सेवामा स्थानीय पहुँच टाढा हुने गरेको छ। त्यसैले स्थानीय सरकारको संख्या बढाउनु पर्छ, उहाँको भनाइ छ। आजको कान्तिपुर दैनिकमा खबर स्थापिएको छ।
4: नागपञ्चमी प्रकृति र संस्कृति शीर्षकमा डाक्टर वासुदेव काफ्लेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। मानव र प्रकृति बीचको अन्यन्याश्रित सम्बन्ध प्रगाढ बनाउन नागपञ्चमीको महत्व रहेको छ। नाग जातिको उत्पत्ति र महिमाको विस्तृत वर्णन पाइन्छ। पञ्चमीका दिन घरको मूल ढोकामा नागको चित्र टाँसिन्छ। नागपञ्चमी पर्वले मानव र प्रकृति बीचको अन्यन्याश्रित सम्बन्ध प्रगाढ बनाउँछ। यसले हरेक जीवनको अस्तित्व र महत्वलाई सम्मान गर्न सिकाउँछ। आधुनिक समाजमा यस्ता प्रकृति परक चाड पर्वको संरक्षण गरी जीव प्रतिको करुणा र वसुधैव कुटुम्बकमको भावना आत्मसात गर्नु हाम्रो परम दायित्व हो।
3: अब कला साहित्य सम्बन्धी एउटा खबर। पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक बीपी कोइरालाले आह्वान गरेको सशस्त्र संघर्षको संगालो बीपी र विद्रोहका ती दिन सार्वजनिक गरिएको छ। इलामका राजनीतिज्ञ एवं लेखक धर्म गौतमले लेख्नु भएको पुस्तक बीपी र विद्रोहका ती दिन आइतबार काठमाडौँमा विमोचन गरिएको हो। लेखक गौतम सँगै नेपाली काँग्रेसका सभापति गगन कुमार थापा, लेखक एवं वरिष्ठ पत्रकार हरिहर विरही, राजनीति शास्त्री सुचेता प्याकुरेल र युवा राजनीतिज्ञ उषा किरण तिमिसिनाले पुस्तकको विमोचन गर्नुभएको हो। काँग्रेस सभापति गगन कुमार थापाले पार्टीका संस्थापक बीपी कोइरालाको विचार र सिद्धान्तलाई सत्ता प्राप्तिको रणनीतिका रूपमा मात्र प्रयोग गर्न नहुने बताउनु भयो। उहाँले बीपीको राष्ट्रिय मेलमिलापको नीति तत्कालीन समयको भू राजनैतिक अवस्था र राष्ट्रियताको संवेदनशीलतासँग जोडिएको बताउनु भयो। उहाँले अहिलेको पुस्ताले बीपीलाई केवल पूजा गर्ने पात्र मात्र नभई उहाँको सादगी र विचारलाई पछ्याउनु पर्नेमा जोड दिनुभयो।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

अनुहार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसो जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77 53।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 493 440, 493 580 र 98550 26 440।
3: It's 6 o'clock. अहिले 6 बजेको छ।
4: आर तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
5: आज 2083 साल भदौ 1 गते सोमबार, सन् 2026 अगस्त 17 तारिख, साउन शुक्ल पक्षको नाग पञ्चमी तिथि।
6: काया कैरन का साथमा
7: किसान पाइप प्रोडक्ट्स प्राली,
6: राष्ट्रको शान किसान,
7: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
4: आज वार्षिक उत्सव बनाउँदै गरेका सुर्खेतको बिजी एफएम 93.6 र चितवनको आफ्नो एफएम 87.6 MHz बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं। मुख्य खबरका शीर्षकहरूबाट।
5: साउनमा इतिहासकै धेरै ग्यास आयात, तर व्यवस्थापन भद्रगोल हुँदा अभाव उच्च, आजदेखि विक्रेताबाट मात्रै ग्यास वितरण हुने।
4: जाजरकोटको भूकम्प प्रभावित बस्तीमा पहिरो, जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल।
5: नेपाल भारत सीमापार जग्गा भौचलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने सहमति, 1325 वटा सीमा स्तम्भ हराए, 1956 वटा क्षतिग्रस्त।
4: हर्मुज जलमार्ग खोल्ने बारे इरान र ओमान लगातार छलफलमा, अस्थायी समुद्री मार्ग सञ्चालन गर्ने तयारी।
5: र टप एन T20 श्रृङ्खला खेल्ने नेपाली टोली आज अस्ट्रेलिया जाँदै सिटीलाई हराउँदै कम्युनिटी सिल्ड प्रतियोगिताको उपाधि आर्सेनलले जित्यो।
8: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
9: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चर र बिबिएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556 494 333, 493 555। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा।
13: बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: काया कैरनमा अब खबरको सिलसिला। खाना पकाउने एलपिजी ग्यासको आयातमा साउनमा रेकर्ड नै कायम भएको छ। साउनमा एक महिना अवधिमा अहिलेसम्मकै सबैभन्दा धेरै 54,500 टन ग्यास आयात भएको छ। ग्यासको उच्च आयातका बावजुद उपभोक्ताले भने एक थान सिलिन्डरका लागि चर्को घाम र साउने झरीको सामना गर्दै लामो लाइनमा बस्न बाध्य भएका छन्। सामान्य अवस्थाको तुलनामा बढी ग्यास आयात भए पनि बजारमा आपूर्ति असहज हुनुमा असार 31 पूर्ण तौलको सिलिन्डर लागू गर्ने निर्णय नै मुख्य कारण रहेको आयल निगमका पूर्व कार्यकारी निर्देशक सुशील भट्टराईले बताउनु भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यसैबीच आजदेखि ग्यास उद्योगले नियुक्त गरेका विक्रेताबाट मात्रै नियमित प्रक्रिया अनुसार ग्यास वितरण हुने भएको छ। ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरणको नाम, ठेगाना, सिलिन्डर संख्या लगायतका विवरण हरेक दिन बिहान 9 बजे निगममा बुझाउनु पर्ने भएको छ। यस्तै ग्यास विक्रेताले पनि ग्यासको परिमाण, उपभोक्ताको विवरण दैनिक उद्योगलाई उपलब्ध गराउनु पर्ने भएको छ। जिल्ला प्रशासन, वाणिज्य आपूर्ति तथा उपभोक्ता विभाग तथा निगमबाट खटिएका जनशक्तिको संयुक्त अनुगमनबाट ग्यास वितरण हुने निगमले जनाएको छ।
14: २०80 साल कार्तिक 27 गतेको भूकम्पले घर भत्काएपछि जाजरकोटको भेरी नगरपालिका 2 का केदार कार्कीको परिवार अस्थायी टहरामा ओत लागिरहेको थियो। तर अत्यधिक वर्षा हुन थालेपछि एक महिना अघि 7 सदस्यीय कार्की परिवार भूकम्पले आधा भत्काएकै घरमा फर्कियो। त्यही घरमा अस्ति शनिबार बेलुकी पहिरो जाँदा 52 वर्षीय केदार कार्की पुरिनु भयो। कार्कीलाई उद्धार गरेर उपचारका लागि नेपाल गज दौडाइयो, तर बाटोमै उहाँको ज्यान गयो। भूकम्पमा त जसोतसो ज्यान बचाएका उहाँले पहिरोमा जोगिन सक्नु भएन। भेरी 2 का वडा अध्यक्ष भीमबहादुर कार्कीले भन्नुभयो, भेरी 2 रिसाङमा आएको पहिरोमा परि केदार सहित 4 जनाको ज्यान गएको छ भने 10 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार केदारका साथै 70 वर्षीय भीमबहादुर कार्की, 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा 65 वर्षीय रति खत्रीको ज्यान गएको हो। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। पहिरोका कारण रिसाङमा 70 परिवारका 230 जना विस्थापित भएका छन्। यस्तै घरमाथिबाट पहिरो खसेर जमिन चिराचिरा भएपछि रोल्पाको थबाङ 5 उबामा रहेको ठुलो गाउँ र सुनछारी 1 सेरम र घुसबाङ गाउँका बासिन्दा 5 दिनदेखि त्रासमा बाँचिरहेका छन्। बुधबारदेखिको निरन्तर वर्षाले ती गाउँका बस्ती ठाउँ ठाउँमा फाटेको छ भने धेरै ठाउँमा लेदो बगेको छ। यसैबीच जाजरकोटका 68 भूकम्प प्रभावित बस्तीले पहिरोको उच्च जोखिममा रहेका जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। अधिकांश भूकम्प पीडितहरूले जङ्गलको छेउ, खोला किनार, बारीको छेउ र भिरालो जग्गामा अस्थायी आवास निर्माण गरेकाले पहिरोको ठूलो जोखिम रहेको भूगर्भविद सन्तोष शर्माले बताउनुभयो। उहाँका अनुसार अरू सामान्य अवस्थाभन्दा भूकम्प पछिको समयमा पहिरोको जोखिम झन्डै 80% बढी हुन्छ। भूकम्पको पीडा नसेलाउँदै पहिरोले अस्तव्यस्त बनाएको त्रिभुवन आधारभूत विद्यालयका शिक्षक रमेश कार्कीले बताउनुभयो। 3 वर्ष अघिको भूकम्पले 173 परिवारलाई विस्थापन गरेको गाउँमा यसपटकको पहिरोले 70 परिवार विस्थापित भएका छन्। जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल भएको छ। कान्तिपुर दैनिकमा खबर छ।
4: नवयुवा आन्दोलनमा कुटपिटमा परेका तथा विशेष महाधिवेशनबाट नेतृत्व गुमाएका काङ्ग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ र विवादित राजनीतिक कोर्स अगाडि बढाउने संकेत दिनुभएको छ। काङ्ग्रेसको 14 महाधिवेशनबाट निर्वाचित देउवा पक्षले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएर नयाँ राजनीतिक कोर्स सुरु गर्ने जनाउ दिएको छ। 6 महिना विदेशमा उपचार गराएर फर्केका देउवाले अचानक धर्मको मुद्दा उठाएपछि राजनीतिक वृत्त तरङ्गित भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। राजनीतिक विश्लेषक गोपाल प्रसाद देउबाले हिन्दू धर्मको नाममा ब्रह्मास्त्र फालेको भए पनि त्यसले काम गर्ने सम्भावना कमजोर रहेको टिप्पणी गर्नुभएको छ। सम्मेलनका प्रचार प्रसार प्रमुख मीन विश्वकर्माले देउबाले आफूले लेखेको ड्राफ्टका आधारमा बोलेको नभई व्यक्तिगत रूपमा धारणा राखेको र त्यसलाई काङ्ग्रेसको आधिकारिक लाइनका रूपमा बुझ्न नहुने बताउनु भएको छ। यस्तै नवयुवा आन्दोलनबाट सत्ताच्युत, चुनावी धक्का र पार्टीभित्रैबाट उठेका प्रश्नसँगै केही समय रक्षात्मक देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली फेरि आफ्नो पुरानो शैली रैलीमा फर्किनु भएको छ। नेतृत्व विरुद्ध उठिरहेका आवाजलाई सम्बोधन गर्नुको साटो ओली आक्रामक ढङ्गले प्रतिवादमा उत्रन थाल्नु भएको हो। ओलीको बदलिएको शैलीले एमालेमा दबिएको असन्तुष्टि फेरि सतहमा मात्र आएको छैन, नयाँ तरङ्ग पनि पैदा गरेको छ। नेतृत्वको राजीनामा तथा पार्टी पुनर्गठनको माग गर्नेहरूलाई ओलीले अस्ति शनिबार आवाराको संज्ञा दिएपछि त्यसले थप भाँड भैलो मचाउने संकेत दिएको खबर नयाँ पत्रिकामा छ।
14: सीमावर्ती क्षेत्रमा एक अर्काका नागरिकले भोगचलन गरिरहेको जग्गा जग्गाको नक्साङ्कन तीन वर्षभित्र सम्पन्न गर्न नेपाल भारत सहमत भएका छन्। सीमा सम्बन्धी प्राविधिक काममा लामो समयदेखि देखिँदै आएको यो विषय टुङ्गाउन दुवै देशले प्रविधिको प्रयोग समेत गर्नेछन्। नेपाल भारत सीमा विवाद चर्चामा रहेका बेला भारतको लखनऊमा अस्ति शुक्रबार सम्पन्न दुवै देशका नापी विभागका उपमहानिर्देशकको नेतृत्वको सर्वे अफिसियल्स कमिटी एसओसीको 13 बैठकले सीमावर्ती क्षेत्रमा भएको जमिनको भोगचलनको वास्तविक अवस्था यकिन गर्न मानव रहित हवाई उपकरण युएभी समेत प्रयोग गर्ने निर्णय गरेको छ। युएभी प्रयोग मार्फत सीमा क्षेत्रमा भएको जमिन भोगचलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने निर्णय गरेका छौँ। नेपाल का तर्फबाट वार्ताको नेतृत्व गर्नुभएका नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलले भन्नुभयो, सीमावर्ती क्षेत्रमा एक देशका नागरिकले अर्को देशको भूभागमा पर्ने जग्गामा खेती तथा बसोबास गर्ने अवस्थालाई सीमा क्षेत्रको जग्गा तथा सम्पत्तिको भोगचलन क्रस बोर्डर अकुपेसन भनिन्छ। नदी क्षेत्रमा स्थिर सीमा सिद्धान्त अप्नाएका कारण यस्तो अवस्था देखिएको छ। नेपाल भारत सीमा क्षेत्रका नदीको धार परिवर्तन हुँदा हजारौँ हेक्टर जमिन सीमाको एक तर्फबाट अर्कोतर्फ परेको छ। एसओसी र संयुक्त फिल्ड सर्वे टोलीले यस्ता परिवर्तनको अभिलेखीकरण गरिरहेका छन्। उनीहरूले तयार गर्ने विवरण दुई देशका सरकारलाई यस सम्बन्धी निर्णय गर्न प्राविधिक आधार तयार बन्नेछ। नापी विभागका अनुसार नेपाल भारत सीमामा 8,554 सीमा स्तम्भ निर्माण भएकामा 1,325 हराएका छन् भने 1,956 आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त छन्। नेपाल र भारतबीच 27 जिल्लासँग जोडिएको 1,880 किलोमिटर लामो सीमा रहेको खबर कान्तिपुर दैनिकमा छ।
4: काया कैरनमा अङ्गदान र अङ्ग प्रत्यारोपणको अवस्थाबारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
15: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
16: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
17: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
16: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
17: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
16: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
17: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
18: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 98550880002।
19: यो मैलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
20: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त उजाउनु त होला नि।
21: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
22: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
23: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
22: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
23: 24 घण्टा इमर्जेन्सी सेवा,
22: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
23: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
22: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
23: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
22: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
23: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
22: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
23: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
22: भेन्टिलेटर सेवा।
4: उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले साउन्डमा इतिहासकै धेरै ग्यास आयात तर व्यवस्थापन भद्रगोल हुँदा अभाव उच्च, आजदेखि विक्रेताबाट मात्रै ग्यास वितरण हुने, जाजरकोटको भूकम्प प्रभावित बस्तीमा पहिरो, जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल, काङ्ग्रेसको देउबा समूह धर्मको राजनीतिमा, ओली पुरानै शैलीमा फर्केपछि एमालेमा तरङ्ग, नेपाल भारत सीमापार जग्गा भोग चलनको नक्साङ्कन, तीन वर्षभित्र सक्ने सहमति लगायतका खबर प्रस्तुत गर्यौं।
14: अब बाँकी प्रसंग। ब्रेनडेड अर्थात मस्तिष्क मृत्यु भएका एकजना व्यक्तिको अङ्गबाट 8 जनाको जीवन बचाउन सकिन्छ। अहिले नेपालमा मृगौला फेल भएका मध्ये 3000 जना प्रत्यारोपणको प्रखाइमा रहेको तथ्याङ्क छ भने वर्षेनी मस्तिष्क मृत्यु भएका 1000 जनाको अङ्ग भने खेर गइरहेका छन्। यसरी माग र उपलब्ध हुने अङ्गबीच ठूलो खाडल छ। जो कहिले मृत्यु पश्चात अङ्गदानको सो घोषणा र मञ्जुरी जहिले पनि दिन सकिन्छ भने अर्को मस्तिष्क मृत्यु पश्चात अङ्गदान जुन तत्काल गर्नुपर्ने हुन्छ। नेपालमा मस्तिष्क मृत्युबाट खेर गइरहेका अङ्गको प्रयोगका बारेमा स्वास्थ्य अभियान नेपालका अध्यक्ष तथा मानव अङ्ग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठसँग साथी सम्झना महर्जनले कुराकानी गर्नु भएको छ।
0: अङ्गदान त सबै अङ्ग गर्नु मिल्यो, किनभने अङ्गदान चाहिँ म मरेपछि यो अङ्गदान गर्छु भनेर मृत्युपछि अङ्गदान मुख्य गरेर ज्यान बचाउने लाइफ सेभिङ भन्छौँ। 8 अङ्गहरू छ, त्यसमा 2 मृगौला 2 फोक्सो, एउटा मुटु, एउटा कलेजो, एउटा प्याङ्क्रियाज र सानो आन्द्रा। यो चाहिँ ज्यान बचाउने भने अरू तन्तुहरू छन् के शरीरलाई सजिलो बनाउने, सुविधा सम्पन्न बनाउने, जस्तो आँखाका नानीले ज्योति प्रदान गर्छ, छालाले पनि अब अङ्गभङ्ग भएको जलनले कुरूप भएको छालालाई चाहिँ फेरि अलिकति राम्रो एउटा लुक दिन्छ, होइन, हड्डीको पनि अब प्रत्यारोपण गर्नुपर्ने हुन्छ, आदि इत्यादि कुराहरू छ। तर ज्यान बचाउने 8 अङ्गहरू सबैले दान गर्न मिल्यो भने स्वस्थ व्यक्तिले दिने अङ्गदान चाहिँ अहिले नेपालमा मात्र होइन संसारमै 2 मृगौलामध्ये 1 मृगौला र कलेजोको 1/2 चाहिँ दान गर्न मिल्छ।
1: मस्तिष्क मृत्यु भएका व्यक्तिबाट चाहिँ जीवन दान, 8 जनाको जीवन जोगाउन चाहिँ कसरी हामी अगाडि बढ्ने त के गर्नुपर्छ यो अभियान?
0: सबैभन्दा पहिला त हामी चाहे अस्वस्थ भएको बेला होस् या हामी हाम्रो मृत्यु भएपछि होस्, स्वस्थ भएको बेलामा म मरेपछि मेरो अङ्ग दान गर्छु भनेर घोषणा गर्न मिल्छ, मञ्जुनामा लेख्न आजै मिल्छ। स्वास्थ्य अभियान नेपाल पनि एउटा अहिले अभियान एउटा कर्ताको रूपमै कार्य गरिरहेको छ, त्यहाँ पनि फारम भर्ने व्यवस्था मिलाइएको छ भने शहीद धर्मुक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पनि यसको छुट्टै इकाइ छ, अङ्गदान गर्न चाहने व्यक्तिहरूले त्यहाँ गएर फारम भर्न सक्नुहुन्छ, म मरेपछि मेरो अङ्गदान गर्छु भनेर फारम गर्न सक्नुहुन्छ। आजकल अनलाइनबाट पनि घरमा बसीबसी मोबाइलबाट पनि फारम भर्न सकिन्छ। यदि भवितव्य भयो, हाम्रो मस्तिष्क मृत्यु भयो भने हाम्रो नजिकको नातेदारले पनि हाम्रो तर्फबाट अङ्गदान गर्नको लागि मञ्जुरीनामा दिन सक्नुहुन्छ। हेर्नुहोस् है, अब साँच्चै अङ्गदान गर्ने इच्छा राख्ने भने कहीँ पनि रोकिने अवस्था छैन। अब इच्छा छैन भने त जति उपाय लगाए पनि काम गर्दैन, नत्र नेपालको जुन ऐन कानुन छ, नियमावली छ, अङ्गदान गर्नको लागि अति सहज छ।
1: संयुक्त रूपमा कसरी कस्तो खालको पहलहरू चाहिँ गर्दै जानुपर्छ?
0: सबभन्दा पहिला त अब जस्तो आज तपाईँले मलाई बोलाएर यसरी जुन एउटा सूचना दिने मौका दिनुभयो नि, यो चाहिँ स्वस्फूर्त हुनु पर्यो, परिवारभित्र पनि यो छलफल हुनु पर्यो, आमा बुवा छोराछोरीमा पनि छलफल हुनु पर्यो, स्कुल कलेजमा छलफल हुनु पर्यो, हाम्रो वडा स्तरमा पनि यो विभिन्न कार्यक्रममा यसको चाहिँ व्यापक बेली विस्तार हुनु पर्यो। हामी 2-4 जना मात्रै कराइराखेर यो चाहिँ खासै प्रभावकारी हुन्छ जस्तो लाग्दैन मलाई। खेर जाने अङ्ग दान गर्छु भन्ने एउटा भावनाको कुरा छ नि, त्यसमा चाहिँ नलाग्ने के सोचमै परिवर्तन गर्नुपर्छ भन्छु म त। भवितव्य पर्यो भने त्यो अङ्गको सही उपयोग हुन सक्छ, खरानी हुन पाउँदैन र धेरैजनाले पुनर्जीवन पाउन सक्छ।
4: मानव अङ्ग प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, देशका पश्चिमी भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ अहिले। मौसम पूर्वानुमान महाशाखाका अनुसार गइराति देशका सबैजसो ठाउँमा पानी परे पनि अहिले भने पानी पार्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ। पछिल्लो 6 घण्टामा तनहुँमा 72.8 मिलिमिटर पानी परेको छ। महाशाखाका अनुसार आज

0: को अधिकतम ब्याज दर औसतमा 0.03% बिन्दुले घटाएका छन्। साउनमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याज दर औसत 4.17% रहेकामा भदौमा 4.14% झरेको छ। गएको आर्थिक वर्ष 82-83 बैङ्कहरूको निक्षेप झण्डै 10 खर्ब रुपियाँले वृद्धि हुँदा कर्जा भने झण्डै 4 खर्ब रुपियाँ मात्रै बढेको थियो। यसैबीच आर्थिक गतिविधि चलायमान बन्न नसकेकाले लक्ष्यको आधा मात्र कर्जा विस्तार भएको आर्थिक वर्ष 82-83 पनि वाणिज्य बैङ्कहरूले खुद नाफा झन्डै 32% बढाएका छन्। 20 वाणिज्य बैङ्कले गएको आर्थिक वर्षमा कुल 69.78 अर्ब रुपियाँ खुद नाफा आर्जन गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै 32% वृद्धि हो। यो अवधिमा बैङ्कहरूको ऋण असुलीमा उल्लेख्य सुधार भएकाले खराब कर्जा बापतको नोक्सानी व्यवस्था घट्दा नाफा वृद्धिमा टेवा पुगेको बैङ्करहरू बताउँछन्। आर्थिक वर्ष 81-82 बैङ्कहरूले यस्तो नाफा 52.79 अर्ब रुपियाँ मात्र गरेका थिए। अघिल्लो दुई आर्थिक वर्षमा जस्तै वर्षभरि अधिक तरलता ऋण दिन मिल्ने रकम थुप्रिएको कर्जा माग बढ्न नसकेको उद्योगहरू झन्डै 42% मात्र क्षमता उपयोगमा सञ्चालन भइरहेको सहकारी क्षेत्रको समस्या समाधान नभएको लगायत कारण आर्थिक गतिविधिमा अपेक्षित रूपमा सुधार आउन सकेको छैन। यस्तो अवस्थामा पनि बैङ्कहरूको नाफा झन्डै 32% बढ्नुलाई सर्वत्र चासोका रूपमा पनि हेरिएको छ। चौथो त्रैमासमा बैङ्कहरूका ऋण असुलीमा सुधार हुँदा नोक्सानी अवस्था घटेको र त्यसले नाफा वृद्धिमा सहयोग पुगेको नेपाल बैङ्कर संघका अध्यक्ष सन्तोष कोइरालाले बताउनुभयो। आजको कान्तिपुर र कारोबार दैनिकमा खबर छ।
1: आया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। 9,000 शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू 7:30 देखि 6:36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
4: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656-8853-5189353।
2: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
4: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि 5 बजेसम्म।
2: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
0: गाउँपालिकाको समन्वय र जर्मन संस्था GIZ IKI ग्रान्टको 1 करोड रुपियाँभन्दा बढीको आर्थिक सहयोगमा स्मल अर्थ नेपालले यो प्रगात्मक अनुसन्धान योजना सफलतापूर्वक सम्पन्न गरेको छ। झन्डै 2 वर्षको निरन्तर अनुसन्धानपछि सम्पन्न यो योजनामा 10 फग हार्वेस्टिङ युनिट जडान गरिएका छन्। मौसमी प्रतिकूलताबाट चाँडै नबिग्रिने विशेष UV ग्रेडेड जालीहरू चिनबाट आयात गरी नेपालकै ग्याल्मनाइज तार र पोल मार्फत जडान गरिएको छ। आकाशमा बहने कुहिरोका कणहरू यो जालीमा अडियर थोपाका रूपमा फेरिन्छन् र दुई दुई सय लिटरका ट्याङ्कीहरूमा जम्मा हुन्छन्।

0: विसंकलित पानीलाई पिउनयोग्य बनाउन बालुवा र गिटीको तह प्रयोग गरी बनाइएको बायो स्ट्यान्ड फिल्टर मार्फत शुद्धिकरण पनि गरिएको छ। 2000 लिटर क्षमताको मुख्य ट्याङ्कीमा संकलन गरेर धाराहरूमा पठाउने काम पनि भइरहेको खबर आजको अन्नपूर्ण पोस्टमा खबर छ।
1: अब विदेशको खबर। इरान र ओमान बीच हर्मुज जलमार्ग हुँदै जहाज सञ्चालनका लागि नयाँ समुद्री मार्ग निर्धारण गर्ने विषयमा लगातार छलफल चलिरहेको छ। इरान विदेश मन्त्री अब्बास अरागच्चीका अनुसार वार्तामा अस्थायी समुद्री मार्ग तय गर्ने विषयमा प्राविधिक छलफल भइरहेको कतारी सञ्चार माध्यम अल जजिराले जनाएको छ। अरागच्चीले ओमानसँगको वार्ता र हर्मुज खोल्ने विषयलाई अलग अलग विषयका रूपमा लिनुपर्ने बताउनु भएको छ। यसैबीच अमेरिका र इरान बीच गएको जुनमा भएको समझदारी पत्रको अवधि सकिन लागेकोले क्षेत्रीय तनाव थप बढ्न सक्ने आशंका गरिएको छ।
0: अब खेल खबर। डार्बिनमा आउँदो अगस्त 21-30 चल्ने टप एन्ड टी20 श्रृङ्खला खेल्ने नेपाली टोली आज अस्ट्रेलिया जाँदैछ। प्रतियोगितामा नेपालले लिग चरणका 6 खेल खेल्नेछ। नेपालले पहिलो खेलमा अगस्त 21 एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्नेछ। यसै गरी नेपालले दोस्रो खेल अगस्त 22 बङ्गलादेश हाई पर्फर्मेन्स टोलीसँग, अगस्त 24 हर्बर्ट हेरिकेन्स एकाडेमीसँग, अगस्त 26 एसिटी कोमेटसँग, अगस्त 27 किङ्समेन र अगस्त 29 भिक्टोरियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। नेपालले गएको संस्करणमा पनि यो प्रतियोगिता खेलेको थियो। टप एन्ड टी20 श्रृङ्खला लगत्तै अस्ट्रेलियामै हुने साउथ अस्ट्रेलिया, तास्मेनिया र न्युजिल्यान्ड ए विरुद्ध हुने त्रिकोणात्मक एक दिवसीय अभ्यास श्रृङ्खलामा पनि यही टोलीले प्रतिस्पर्धा गर्नेछ। खेलका अर्को प्रसङ्गमा इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन आर्सेनलले म्यान्चेस्टर सिटीलाई 3-0 पराजित गर्दै सन् 2026 कम्युनिटी सिल्डको उपाधि जितेको छ। प्रिन्सिपालिटी स्टेडियममा हिजो भएको खेलमा आर्सेनलले सुरुवातमै अग्रता लियो। खेल सुरु भएको 23 सेकेन्डमै माइल्स लुइस स्केलीको पासमा रिगार्डो कालाफियोरीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी, नागको पूजा आराधना र सम्मान गरी नागपञ्चमी पर्व मनाइँदैछ। आज घरको मूल ढोकामा विधिपूर्वक नागको तस्बिर टाँस्ने गरिन्छ। नागको तस्बिर घरमा टाँस्दा वर्षभरि नाग, सर्प र बिच्छी लगायतका जीवबाट दुःख नहुने तथा आगलागी, मेघ र चट्याङको डरबाट समेत बच्न सकिने धार्मिक विश्वास रहँदै आएको छ।
0: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 180,000 भन्दा बढी अवलोकनकर्ताहरूको सहभागिता सहित सम्पन्न भएको छ। साउन 26 उद्घाटन भएको एक्सपोको अन्तिम दिन मात्रै हिजो 30,000 भन्दा बढीले अवलोकन गरेका आयोजकले जनाएको छ।
1: सेवा शुल्क बढाउनु पर्ने लगायतका माग राखेर साउन 22 आन्दोलनमा उत्रिएका म्यान पावर व्यवसायीले आजदेखि सबै काम, कारोबार र श्रमिकको उडान समेत रोक्ने भएका छन्।
0: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफानले निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउने गरी नयाँ विद्युत विधेयक ल्याउन माग गरेको छ। ऊर्जा क्षेत्रको विकास र लगानी बढाउन तत्काल कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको भन्दै इफानले सरकार सञ्चालनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको ध्यान आकर्षण गराएको हो।
1: सरकारले कैदी बन्दीको सुविधा बढाउँदै यो वर्ष उनीहरूको स्वास्थ्य बिमा पनि गर्ने भएको छ।
0: नेपालमा जीवन बिमा व्यवसाय गर्दै आएका 14 कम्पनीले गएको आर्थिक वर्षमा 5,44,52,00,000 रुपियाँ भन्दा बढी खुद नाफा आर्जन गरेका छन्।
1: र पहिले घर र आसपास सर्प देखिँदा धपाउने वा मार्ने गरिन्थ्यो, अहिले सर्प देख्यो कि उद्धारकलाई बोलाउने र उद्धारकले सर्पलाई सुरक्षित रूपमा जङ्गल लगेर छान्ने गरेका छन्। यसले सर्पको संरक्षण हुने गरेको छ। कतिपय स्वयंसेवी व्यक्तिले सर्प दंशबाट कसरी जोगिने भनेर जनचेतना पनि फैलाइरहेका छन्। कान्तिपुरमा खबर छ। काया कैरनमा अब पालो उखानको।
0: सर्पले सर्पको खुट्टा देख्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
0: साउनमा इतिहासकै धेरै ग्यास आयात तर व्यवस्थापन भद्रगोल हुँदा अभाव उच्च। आजदेखि विक्रेताबाटै मात्रै ग्यास वितरण हुने।
1: जाजरकोटको भूकम्प प्रभावित बस्तीमा पहिरो, जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल।
0: नेपाल भारत सीमापार जग्गा भोगचलनको नक्साङ्कन 3 वर्षभित्र सक्ने सहमति। 1325 सीमा स्तम्भ हराए, 1956 क्षतिग्रस्त।
1: हर्मुज जलमार्ग खोल्ने बारे इरान र ओमान लगातार छलफलमा, अस्थायी समुद्री मार्ग सञ्चालन गर्ने तयारी।
0: र टप एन्ड टी20 श्रृङ्खला खेल्न नेपाली टोली आज अस्ट्रेलिया जाँदै सिटीलाई हराउँदै कम्युनिटी सिल्ड प्रतियोगिताको उपाधि आर्सेनलले जित्यो।
1: र अन्त्यमा आजको कार्टुन आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौँ। काङ्ग्रेसका निवर्तमान सभापति देउबा स्वदेश फर्किएको अनि रासोपाले हामी सरकारमा पुगेपछि विदेशमा रहेका नेपालीलाई स्वदेशमै ल्याएर काम दिन्छौँ भनेको प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना मान्छे उभिरहेका छन्, एउटाको हातमा पत्रिका छ, पत्रिकामा स्वदेश फर्किए देउबा भनेर लेखिएको समाचार पढेपछि ती मान्छे भन्दैछन्, विदेशको गल्ली गल्लीमा स्टिकर टाँसेर नेपालीलाई फिर्ता लिएर आउँछु भन्थे, लिएर आउन सुरु गरिसकेछन् नि। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।
2: 93.2 स्वदेश FM।
3: नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली कङ्ग्रेसको इतर पक्षको राष्ट्रिय भेला सम्पन्न भएको छ। हिजो मात्रै राष्ट्रिय भेलाको समापन कार्यक्रममा बोल्दै पूर्व सभापति शेरबहादुर देउवाले भने, म हिन्दू सक्रिय राजनीतिबाट अलग भएको आकलन गरिएका बेला नेपाली कङ्ग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफूलाई हिन्दू धर्मको पक्षमा उभ्याएका छन्। गत भदौ 23 र 24 गतिको जेएनजी आन्दोलनसँगै देउवा सत्ता राजनीतिबाट पाखा लागेका थिए। उनले पुसमा भएको विशेष महाधिवेशनबाट पार्टीको सत्ता पनि गुमाए। यी दुवै घटनापछि निष्क्रिय देखिएका देउबाले फेरि आफूलाई सक्रिय राजनीतिमा उभ्याउने संकेत देखाएका छन्। शेरबहादुर देउबा समूहको कङ्ग्रेस भेलाले सनातन हिन्दू धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने, 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको निर्णय अनुसार 15 महाधिवेशन गर्ने, राष्ट्रिय र लोकतन्त्र सुदृढीकरणमा क्रियाशील रहने सहितका 5 प्रस्ताव पारित गरेको छ। शेरबहादुर देउबाले आफूलाई हिन्दू हुँ भनेर यतिखेर दावी गरिरहँदाखेरि त्यो भनिरहँदाखेरि त्यसको अन्तर्य के हो त? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्तालाई पदका पछाडि नलागि अग्रजहरूको त्याग र बलिदानबाट पाठ सिकेर अघि बढ्न पनि निर्देशन दिएको खबर आएको छ। उनले नेपाली पद वा व्यक्तिगत स्वार्थका लागि नभई देशको आमूल परिवर्तन र जनताको सेवाका लागि भनेको पनि बताएका छन्। उनले पटक पटक भनेका थिए इलाममा पुगेर आफूलाई अहिलेको सरकारले बलजफ्ती जानी जानी एयरपोर्टमा दुःख दिने काम गर्यो भन्ने खालका विषय पनि केपी शर्मा ओलीले गर्दै आएका छन् र पटक पटक आफूलाई चेक जाँच गरेको, धेरै पटक डिटेक्टर मेसिनले चेक जाँच गरेको भन्दै उनले रेट केही दिन अगाडि रोष समेत प्रकट गरेका थिए। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौँ। घन्टीले नै सुन्दैन संसदको घन्टी। यतिखेर विगतमा कोरमको विषयलाई राजनैतिक एजेन्डा बनाएर घन्टी बजाउँदै पुरानो दलको उछितो काट्ने राष्ट्रिय स्वतन्त्र पार्टी स्वयं सत्तामा हुँदा आफ्नै सांसद अड्याउन नसकेर संसदको कोरम पासोमा परेको छ। प्रतिपक्षमा हुँदा कोरमको प्रश्न उठाउने र नपुगे विरोध गर्ने प्रवृत्तिले आफैमाथि प्रश्न तिर्सिन्छ भन्ने सन्देश यस घटनाले देखाएको छ। यतिखेरको अवस्थामा घन्टीले समेत संसदको घन्टी नसुनेको कुरा पनि आजको नेपाली बसमा हामी चर्चा गर्दैछौँ। सीमावर्ती भोगचलनको जग्गा नाप्न नेपाल भारत यो बेला सहमत भएका छन्। आदरणीय श्रोता, नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजाँच गर्ने सहमति गरेका छन्। भारतको लखनऊमा सम्पन्न नेपाल भारत सीमा बैठकमा यस्तो सहमति भएको हो। दुई देश बीचको सीमा विवाद लामो समयदेखि बल्झिँदै आएको छ र यसलाई चाँडोभन्दा चाँडो अब भने विवाद समाधानतर्फ उन्मुख हुनुपर्छ भन्ने ढङ्गले त्यहाँको कार्यक्रम आयोजना गरिएको थियो। त्यसले एउटा सकारात्मक सन्देश प्रवाह गरेको छ। आदरणीय श्रोता, भूकम्प प्रभावित बस्तीमा पहिरो, चाउचाउ र बिस्कुटका भरमा पीडित छन्। 3 अघिको भूकम्पले 173 परिवारलाई विस्थापन गरेको गाउँ यसपटकको पहिरोले 70 परिवार विस्थापित भएका छन्। जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउन मुस्किल भएको छ। रोल्पा र बाजुरामा पहिरोले 1 24 मृत्यु भएको छ। 500 भन्दा बढी विस्थापित भएका छन्। आदरणीय श्रोता, 27 कार्तिक 2080 भूकम्पले घर भत्काएपछि जाजरकोटको भेरी नगरपालिकाका बासिन्दाहरू अहिले पनि फेरि अझ तनावमा परेका छन्। त्यहाँ चाहिँ सुरक्षित रूपमा सामग्री पुर्याउन समेत कठिन भएको विषय यतिखेर आएको छ। आदरणीय श्रोता, विपत्मा हरेक नेपालीले हरेक नेपालीलाई साथ दिनुपर्छ, सहयोग गर्नुपर्छ। गोदाममा ग्यास भान्सा संकट, प्रचारबाजी छाड, ड्रिलर मार्फत ग्यास बाँड, ग्यास मौजदात बारे गरिएको टिप्पणी प्रति चेम्बरको आपत्ति यतिखेर। आदरणीय श्रोता, सरकारले ग्यास बाँडिरहेको छ, अहिले विभिन्न ठाउँमा आयल निगमले ग्यास बाँडिरहेको छ, तर यतिखेर व्यवसायीहरूले अलि व्यवस्थित रूपमा ग्यास बाँड्नका निम्ति आह्वान गरेका छन्। देशभरि ग्यासको अभाव छ, सरकार ग्यास बेच्दैछ, जनता शास्ति खेप्दैछन्, व्यापारीहरू रमिते बनिरहेका छन्। आइतबारसम्म 54,000 5,005 टन ग्यास नेपाल भित्रिएको छ। एक महिनामा भारतबाट भित्रिएको ग्यासको यो परिणाम अहिलेसम्मकै धेरै हो। यसलाई 14 किलो 200 ग्राम को हिसाब गर्ने हो भने साउनमा मात्र 38,38,000 ग्यास सिलिन्डर उपभोक्तासम्म यतिखेर पुगिसकेको छ। तर ग्यासको अभाव अझै पनि किन भइरहेको छ, अझै पनि लाइन लाग्नुपर्ने बाध्यता किन भइरहेको छ, किन लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य हुन सकेन, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौँ। आदरणीय श्रोता, अदालतबाट न्याय पाउने देउबाको आशा छ, कङ्ग्रेस बलियो बनाउने एकता अनिवार्य भनेर डाक्टर शशाङ्कले भनेका छन् भने इतिहासमा सीमित भएर बस्नेवाला छैनौँ प्रकाश कुमार सिंहले भनेका छन्। कङ्ग्रेस यतिखेर फेरि तर्फ औसिएको छ। आदरणीय श्रोता, शिक्षा संवादमा शिक्षकहरूको असन्तुष्टि फेरि सडकमा उत्रिने तयारी गर्दैछ। महासंघले शिक्षकलाई नै छलेर गरिने संवादले निकास नदिने महासंघले ठहर गरेको छ। सहमति हुन्छ कार्यान्वयन हुँदैन, भदौदेखि फेरि आन्दोलनको तयारी शुरू भएको छ। सुझाव संकलन गर्न प्रदेशहरूमा शिक्षा संवाद कार्यक्रम पनि शुरू गरिएको छ। आजको नेपाली बसमा यिनै विषयमा कुराकानी गर्दैछौँ। छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
4: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
5: सर। चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1,000 रुपियाँ तिराइहाल्छ।
6: हैन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
7: धन्यवाद
3: केपी शर्मा ओली फेरि झापामा पुगेर केही मान्छेहरूले अध्यक्ष हटाउनु पर्छ भनेको सुन्छु, कठै बढी माया लाग्छ भन्नुभएछ। उहाँ त हट्न चाहनु हुँदैन नि त, एमाले किन जबरजस्ती लगाएर लत्याउनु खोजिरहेछ उहाँलाई? आफै भन्नुभयो झापामा पुनर्जागरण अभियान सुरु गर्दै उहाँले एमाले पुनर्गठन हुँदैन, राधे राधेको बर्को ओढ्ने, भित्री छोरी बोकेर हिँड्ने भन्नुभयो क्या?
7: होइन,
3: होइन, हामीले भिडियो नै हेरिसक्यौँ, अडियो नै सुनिसक्यौँ मैले,
7: पत्र पत्रिकामा चाहिँ अब पढेँ, अब अरू साथीभाइहरूले भने पनि सुने, तर म अध्यक्ष केपी ओली ज्यूलाई म विनम्रतापूर्वक के निवेदन गर्छु भने पार्टी कार्यालयमा जानेहरूलाई आभार भनेर पार्टी अध्यक्षको मुखबाट यस्ता शब्द निस्किनु अत्यन्त दुःखद कुरा हो र पार्टी प्रति आम जनताको आकर्षण बढाउनु पर्ने बेलामा, समर्थक शुभेच्छुकहरूको आकर्षण बढाउनु पर्ने बेलामा, कार्यकर्ताहरूको उत्साह बढाउनु पर्ने बेलामा पार्टी कार्यालयमा बस्ने आउनेहरू गफ गर्नेहरू भनेका चाहिँ आभार हुन् भन्ने शब्द उहाँले फिर्ता लिनुपर्छ। उहाँले त्यो शब्द फिर्ता लिनुपर्छ र उहाँ पार्टी निर्माण गर्ने यस्ता यो तरिकाले पार्टी निर्माण हुँदैन र यसले के हुन्छ भने क्षयीकरण त सर्वनाश गराउने काम त उहाँहरू सबैले गरिहाल्नुभयो।
3: एउटा कुरा के, ओलीको मुखको गोली र बन्दुकको गोली फिर्ता आएको रेकर्ड छ र अहिलेसम्म?
7: होइन, त्यो मैले चाहिँ अब यो कहाँ बोल्या शब्द पनि हो र बन्दुकको गोली र मुखबाट निस्केको बोली कहिल्यै फिर्ता हुन सक्दैन र त्यसले पार्ने घाउ त्यो गोलीको बरु औषधि गर्दा केही समयमा निको होला, तर बोलीको चाहिँ प्रस्तुति कहिले पनि निको नहुने घाउ हुन्छ। यस्तो कुरा चाहिँ गरेर त्यो चाहिँ आम कार्यकर्ताहरूको विश्वासमा चाहिँ चोट पुर्याउने काम उहाँले नगरेको भए हुन्थ्यो। म चाहिँ उहाँलाई त्यो सुझाव दिन चाहन्छु।
3: अब त के हुन्छ, उहाँ त सक्रिय राजनीतिमा आउने, अब मलाई हटाउन खोज्ने राधे राधे भनिसक्नु भएको छ, होइन? त्यो भनेको चाहिँ अब ओलीकै नेतृत्वमा एमाले अगाडि बढ्छ, अहिले के विभाजन हुन्छ, होइन?
7: अब होइन, यो यसबारेमा अलिकति तपाईँको समय छैन होला,
3: भन्नु न, अलिकति मिलाएर सठिक रूपमा टक्क बुझ्ने गरी भन्नु।
7: एक वर्ष पहिले नै महाधिवेशन गर्न आवश्यकै थिएन, उहाँकै जिद्दीले र सचिवालयका कतिपय साथीहरूको जिद्दीले एक वर्ष ओर आयो, यो आवश्यक थिएन। एक अनि त्यसपछि त्यो महाधिवेशन भन्दा पहिलेको केन्द्रीय कमिटिको बैठकमा 328 जनाले बोलेका कुराहरू मैले सुनेको छु र त्यसमध्येमा 116 जना भने त त्यो सुगा रटाई जस्तो, मतलब त्यहाँ दर्शन सिद्धान्त संगठन राजनीति विषय केही थिएन र उहाँहरूको भनेको चाहिँ पूजा गर्ने तरिकाको मात्रै थियो, यसरी पार्टी बन्दैन। त्यसै गरी अर्को के भन्नु महाधिवेशनभन्दा पहिले केही जिल्लामा म जिल्लाको नाउँ किने लिएर ती जिल्लालाई अप्ठ्यारो पार्नु 14,000 पार्टी सदस्य भएको ठाउँमा चाहिँ महाधिवेशनको माहौल बनिसकेपछि चाहिँ त्यसको चाहिँ दोब्बर टेबर बनाउने कामहरू भयो जसले गर्दाखेरि चाहिँ त्यो सङ्गठित सदस्यको भन्दा घटी भोट आयो भनेपछि तपाईँ कस्तालाई बनाएर छ भन्ने कुरो चाहिँ बुझिन्छ यी चिज नगरेको भए हुन्थ्यो चुनावमा एक अर्को कुरो पहिले उहाँकै प्रस्तावमा भएको 70 वर्ष र 2 कार्यकाल भन्ने कुरोलाई हटाउनेको निम्ति विधान अधिवेशन त्यहाँ आवश्यक थिएन किनकि उहाँको 13 देखि 18 चिनको यात्रा थियो अनि 20, 21, 22 विधान अधिवेशन थियो भनेपछि चाहिँ त्यो आवश्यकै नपरेको बेलामा 1 वर्ष ओर महाधिवेशन र चाहिँ त्यो विधान अधिवेशन गर्न जरुरत पनि थिएन त्यो मूल दुईटा विषय उहाँकै प्रस्ताव अनुसार विगतमा पारित भएको विषयले हटाएर उहाँले जुन प्रयत्न गर्नुभयो त्यसको नतिजा अहिलेको चुनावको नतिजा हो यो कुरो उहाँले महसुस गर्नुपर्छ दिलैदेखि महसुस गर्नुपर्छ र उहाँका उहाँलाई खुसी बनाएर लाभ लिने वरिपरिका ती कतिपय मान्छेहरू छन् म नाउँ लिन कसैको चाहन्न
3: भरमा
7: त्यस्ताको निर्देशनमा त्यस्ताले उठ भन्दा उठ बस भन्दा बस कसलाई गाली गर भन्दा गर भन्ने खालका कुरामा उहाँ जस्तो चाहिँ एकदम जिम्मेवार व्यक्तिले गर्नु भएन
3: तर उहाँले त भन्नुभएको छ अहिले मलाई भित्रैबाट छुरी धस्ने काम गर्दैछन् तिनीहरूका चेहरा मैले राम्रोसँग हेरिया छु निहाल्या छु ऐनामा हेरिया पनि छु आफूलाई ऐना हेर्न पनि आग्रह गर्नुभएको छ मलाई हट भन्ने म हट्दिनँ कुनै हालतमा हट्दिनँ भन्नुभएको छ अब के गर्नुहुन्छ अब लत्याएर हटाउन पनि मिलेन
7: म त 11 महाधिवेशनबाट म तपाईँलाई यो सुनाउन उपयुक्त ठान्छु 11 महाधिवेशनमा 328 जनाले बोलिसकेपछि अनुशासन आयोगको अध्यक्षको हैसियतले प्रस्तुत गर्ने डकुमेन्टको सट्टा 3 कोरकार गरेर मैले 7 लाइन प्रस्तुत गरेको छु र त्यो प्रस्तुत गरेको विषय नेपाली जनताले पनि थाहा पाउनुपर्छ भन्ने लाग्छ र समय छ तपाईँसँग भने म यो 7 लाइन पढेर मैले चाहिँ अनेक प्रयत्न विविध बैठकमा गर्दा गर्दा केही सुन्न लागेपछि पार्टीलाई दार्शनिक सहित सैद्धान्तिक रूपले ठिक ठिक ढङ्गले सञ्चालन गराउन सकिनँ होइन मैले वर्गीय हिसाबले आधारभूत तथा आम श्रमजीवी वर्गको विश्वास आर्जन गर्ने काम गर्न सकिनँ पार्टी पङ्क्तिलाई साङ्गठनिक ढङ्गले अनुशासित बनाएर होइन सामूहिक छलफल गरेर साझा धारणा बनाएर अगाडि बढाउन सकिन पार्टीका कतिपयमा देखिएको चाहिँ चारित्रिक विचलनलाई रोक्न सकिएन आर्थिक क्रियाकलापमा देखिएको विचलनलाई रोक्न सकिएन सिङ्गो पार्टीलाई घोषित दर्शन सिद्धान्त मूल्य मान्यता आचरण कार्यशैली कार्यपद्धति अनुसार सञ्चालन गर्न सकिएन मार्क्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवादको मर्म अनुसार अगाडि बढाउन सकिएन उक्त लगायतका कारणले पार्टी र राष्ट्रले ठुलो क्षति बिहोर्नु परेकोले म अनुशासन आयोगको अध्यक्षको हैसियतले होइन 6,743 वडा पार्टी कमिटी सिङ्गै पार्टी पङ्क्ति र यो 10 औं केन्द्रीय कमिटी समक्ष क्षमा माग्दछु भनेको छु मैले अब यो किन भन्नुपर्ने परिस्थिति आयो भन्दाखेरि 328 जना केन्द्रीय सदस्य मध्ये 116 जनाको चाहिँ जुन सुगार अवताई जुन त्यहाँ देखिएपछि अब पार्टी अगाडि बढ्न कठिन हुन्छ भन्ने कुरो देखिया हुनाले मलाई दुःख लाग्थ्यो भनेको त्यसपछि 11 महाधिवेशनबाट मैले विधिवत रूपमा चाहिँ कुनै जिम्मेवारीमा नबस्ने भनेर म विदा भएको त्यहाँ भएका कुनै पनि मान्छेहरू भन्दा म कम सक्रिय कहिले पनि होइन मेरो 56 वर्षको सङ्गठित राजनीतिक जीवनमा होइन अरू कोही मान्छे भन्दा पनि बढी खटेको मान्छे हो अहिले पनि त्यो ऊर्जा मसँग छ तर मैले विदा हुनुपर्ने कारण के भन्दाखेरि यो जे गर्नुपर्ने हो यो पार्टीको निम्ति हाम्रो पार्टीको दर्शन सिद्धान्त मूल्य मान्यता आचरण कार्यशैली कार्यपद्धति अनुसार अगाडि नबढाएर मलाई मेरो मैले भन्ने भावना जुन जाग्यो एउटा कम्युनिस्ट पार्टीको सहायता प्राप्त गरेको व्यक्ति सहायता प्राप्त गरेपछि म भन्ने हुँदैन हामी भन्नुपर्ने हुन्छ तर सबै राम्रा जति मैले गरेको खराब जति हो अब हुँदाहुँदा उहाँलाई अत्यन्त सम्मान गरेर उहाँसँगै अब उहाँसँग बढी एहतियात भएका मान्छेले चाहिँ हैन अब पार्टीका एकजना उपाध्यक्षलाई उहाँ त विदेशी एजेन्ट हो भनेपछि चाहिँ सुर्खेतबाट पक्राउ गरेर लिएर आयो अहिलेको सरकारले भनेपछि चाहिँ एउटा जीवनभर सङ्घर्ष गरेका मान्छेहरूको बारेमा त्यस्ता कुरा बोली लिएर मान्छेलाई चाहिँ निराश बनाएर होइन अब अगाडि बढाउने काम नगर्न सके राम्रो काम गर्न नसके पार्टीलाई क्षतविच्छेद त भइसकेका छ अरू क्षतविच्छेद नपार्नको निम्ति म सबैलाई
3: अब एउटा कुरा के छ भने नि पार्टी अध्यक्षज्यूले एमाले पनि आफैसँग लगेर जानुहुने भयो होइन यही क्रियाकलापले त्यसो भए
7: मेरो मुखबाट त्यस्तो शब्द किन भनाउनुहुन्छ उहाँलाई म अहिले पनि भन्छु कि तपाईँ असाध्यै यो पार्टीको निम्ति कुनै योगदान नगरेका र स्वार्थ प्रेरित भएर तपाईँको निकटतम भएका त्यस्ता मान्छेको सल्लाह अनुसार नचल्न र तपाईँको चाहिँ लामो राष्ट्रिय स्वाधीनता राष्ट्रिय एकता राष्ट्रिय अखण्डता र जुन योगदान छ त्यसलाई माटोमा नमिलाउन र आम श्रमजीवी जनता त्यसपछि सम्पूर्ण एमालेका समर्थक शुभेच्छुक स्वदेश र प्रवास रहेका र सम्पूर्ण पार्टी सदस्य र वडा कमिटीदेखि लिएर सबै कमिटीका साथीहरूको भावनालाई ध्यानमा राखेर सिङ्गो पार्टी प्रति जनताको आकर्षण बढ्ने काम गर्ने तर पार्टी कार्यालयमा जानेहरू आवारा हुन् भन्ने शब्द प्रयोग गर्ने जुन काम भइरहेछ त्यसबाट त्यसलाई फिर्ता लिएर आफूलाई ठिक बाटोमा अगाडि बढाउनुको निम्ति उहाँलाई म सल्लाह दिन्छु।
3: अब एउटा कुरा के छ भने नेपाली नेकपा एमालेमा लिडरसिप गर्न सक्ने एमालेलाई हाँक्न सक्ने अलिकति सर्वमान्य अनुहार पनि त छैन नि त त्यस पछाडि
7: कसले भने छैन भनेर
3: जिम्मेवारी
7: सबै अगाडि बढ्न थाले मान्छेलाई सबैलाई निस्तेज बनाएर म बाहेक कोही पनि छैन भन्ने मान्छे नेता होइन नेता भनेको को हो भने जेठो माइलो साइलो काइलो ठाइलो हुन्छ नि त म त आर दाजुभाइको चाहिँ बिचको काइलो पनि होइन त्यसले गर्दा पार्टीमा म पछि हाँक्ने यो तयारी गरेन भने त्यो नेतै होइन जस्तो उदाहरणको निम्ति इरानमाथि चाहिँ फेब्रुअरी 28 त्यत्रो हमला भयो सिङ्गै सिनियर मान्छेहरू मारिए तर एक मिनट पनि ढिलो नगरिकन त्यसपछि अर्कोले हाँकेर हिँड्यो त्यसले गर्दा प्रश्न के हुन्छ भने जो मान्छे म बाहेक नेतै छैन भनेपछि उहाँले विगतमा चाहिँ राम्रो काम गर्नुभएको रहेनछ भन्ने कुराको प्रमाण अर्थ खोज्नै पर्दैन फेरि सफल नेताले त आफू पछि को त्यसपछि को त्यसपछि को भन्ने कुरो चाहिँ आम जनताको बिचमा पार्टी पङ्क्तिमा स्थापित गर्ने काम गर्छ त्यसले गर्दाखेरि चाहिँ यो विषयलाई हेर्नुहोस् अब चाहिँ यो पार्टी ओह्राल लागेको चाहिँ 74 हो 74 तपाईँ भन्नु महाधिवेशनले निर्वाचित भएको महासचिव ईश्वर पोखरेललाई हटाएर अर्को महासचिव बनाउने कुरामा एकजना कहीँ सल्लाह नगरिकन कहीँ थाई समितिमा सल्लाह नगरिकन चाहिँ उहाँलाई इच्छा लागेको बेलामा त्यो गर्नुभयो है त्यसले गर्दा चाहिँ प्रश्न के हो भने आफूलाई मन पर्दा जेसुकै गर्ने तर यो पार्टीमा अहिले एमालेमा भएका मध्ये हेर्नुहोस् म त माला नेपाल जेएन खनाल वामदेव गौतम र ईश्वर पोखरेल सबभन्दा पुराना नेताहरू हुन् केपी कमर त 44 मात्रै जेल बाहिर आउनुभयो जेल बाहिर आएपछि लुम्बिनीको इन्चार्ज हुनुभयो उहाँ म मध्योत्तर क्षेत्रको जिम्मेवारीमा थिएँ होइन त्यसले गर्दाखेरि चाहिँ यी पुराना मान्छेलाई यो पार्टीमा चाहिँ लागेका मान्छेहरूलाई ह्यारेस गर्ने र मलाई मेरो मैले भन्ने भावना जुन हो यो पार्टीको क्षयीकरण हुने मुख्य विषय नै यही हो।
3: हस् केशव बडालजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता एवं पूर्व मन्त्री केशव बडाल। आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछ।
8: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
9: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
8: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
10: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
11: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
8: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98553698 र 98555652।
12: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
13: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
12: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
14: आधुनिक श्रोता नेपाली बसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्दैछौ नेपालको राजनैतिक अवस्था र व्यवस्थाको विषयमा पनि परिचय चर्चा परिचर्चा गर्दैछौ र किनभने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ नेपाली कंग्रेस भित्रकोमा विवाद छ एमाले भित्रमा पनि त्यस्तै विवाद छ मुलुकको राजनीति कुन दिशातर्फ अगाडि बढ़िरहेको छ यसकै विषयमा कुराकानी गर्दैछौ वरिष्ठ पत्रकार तथा राजनैतिक विश्लेषक राजेन्द्र दाहाल यतिखेर हाम्रो सम्पर्कमा हुनुहुन्छ दाहालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
15: नमस्कार
14: अहिले नेपाली कंग्रेसको यो इतर पक्षको राष्ट्रिय भेलाले कंग्रेसलाई कस्तो खालको सन्देश दियो कंग्रेस अब एक डिक्का बनेर एक तरले अगाडि बढ्छ वा चाहिँ यो विभाजनको लागि महत्वपूर्ण मलजल गर्यो राष्ट्रिय भेलाले
15: मैले त्यति धेरै परसम्मको हेरेको छैन यो भेला चाहिँ अस्तिदेखि नै देखेको यो विशेष महाधिवेशन पछि अलिकति थिग्रिँदै आएर यो भेलासम्म आइपुगेछ जुन नेपाली काङ्ग्रेसभित्र एउटा संस्कार थियो त्यो दाई संस्कार त्यो पार्टी सँगसँगै दाईहरू नै अब सिनियर मान्छे नै पार्टीको माथिल्लो पदमा बस्ने भएको हुनाले त्यो स्वाभाविक रूपमा त्यो संस्कार लाई आत्मसात गरेदेखि त्यो सिङ्गो पार्टीले त विशेष महाधिवेशनले त्यो संस्कार लाई मा केही न केही विखण्डन ल्याइदियो त्यो त्यसले गर्दाखेरि जुन ठुलो जमात चाहिँ कता कता एकाएक त्यो विस्थापित भएको महसुस गरिराख्यो त्यस कारणले यो छटपटाहट मलाई लाग्छ हाम्रो ठाउँ के त ठिक छ नयाँ पुस्ताको साथीहरू आए उनीहरूले चाहिँ नेतृत्व लिए केन्द्रीय समितिमा उनीहरू बसे नेतृत्वमा उनीहरू बसे ठिक छ त हाम्रो पार्टीमा नेपाली काङ्ग्रेस पार्टीमा ल चुनाव लड्दाखेरि त ठिक छ हामी चुनावमा कोटी गरिदिन्छौँ चुनाव पनि लड्छौँ तर चुनाव त सधैँ जितिँदैन त पार्टीमा त ठाउँ हुनु पर्यो नि हामी कहाँनेरि त अब हामी हिजो त्यसै दाई भइसकेका मान्छे हौ हामीलाई ठाउँ खोइ भनेर एक खालको छटपटाहट हो त्यो छटपटाहट यो सङ्गठित रूपमा इतर पक्षको नाममा सङ्गठित रूपमा त्यो छटपटाहट व्यक्त भएको देख्छु म त्यसका लागि चाहिँ यो छटपटाहटलाई मेरो आफ्नो विषयमा हेर्दाखेरि चाहिँ मेरो आफ्नो ठाउँबाट हेर्दा नेपाली काङ्ग्रेसको अहिलेको सभापति गगन थापाजीले नै सम्बोधन गरिदिनुपर्छ केही न केही
14: तर अहिलेको अवस्थामा हेर्नु हो भने शेरबहादुर देउवाले अहिलेको यो अब 14 महाधिवेशनबाट 15 महाधिवेशन गराएर बिदा लिने त पूर्व संकेत गर्नुभएको थियो तर अब एउटा कुरा के भयो भने 15 महाधिवेशन देउवाकी नेतृत्वमा घोषणा गर्नुभयो उहाँहरूले अर्को कुरा देउवाले पनि म हिन्दू हुँ भनेर भन्नुको चाहिँ तात्पर्य चाहिँ के होला
15: अब यहाँ यो चाहिँ अरू यो नयाँ डेभलपमेन्ट चाहिँ मलाई एकदमै नयाँ लागेको कुरा चाहिँ यो के अरे हिन्दूको कुरा आयो अब त्यति उहाँले हिन्दू मात्रै भन्नुभयो त्यसको व्याख्या धेरै गर्नुभएको छैन तर यो हिन्दुत्वको जुन प्रकरण आयो 5-6 महिना विदेश बसेर अनि आएर हिन्दूको कुरा रटन लगाउनु अरू राजनीतिक सन्देश खासै धेरै प्रवाह नगर्नु हिन्दूको कुरा लगाउनुमा चाहिँ अब यो कसैले सिकाएको अथवा कुनै बाध्यता परेको अथवा कुनै आकाङ्क्षा केही आश कसैले देखाएको कुरो हो कि जस्तो लागिराखेको छ नत्र भने यो बेमौसमी बाधा शेरबहादुर देउवा जस्तो सिजन पोलिटिसियनले राजनीति राम्रोसँग बुझेको यो देश बुझेको मान्छेले त्यो नगर्नु पर्ने मलाई लाग्छ उहाँको केही बाध्यता छन् कि केही बाध्यता परेर उहाँले त्यो कसैलाई केही सन्देश दिएर खोज्नु भएको हो कि भन्ने म छान्दैछु, त्यो भोलि पर्सिका दिनमा आगामी दिनमाहरू स्पष्ट होला। तर यो बेमौसमी बाजा हो, यो देश सबै धर्मको हो। राणा कालमा पनि कोही हिन्दू देश थिएन, यो पछि पनि राजाहरूकै पालामा पनि यो छोटो अवधि मात्रै संविधानमा हिन्दू लेखेर बस्या हो, नभएदेखि यो सब सबैको देश हो। र बुद्धको उत्पत्ति नेपालमा भएको छ, बौद्ध धर्महरूको अभ्यास यत्रो भएको छ, किराँत धर्मको मौलिक स्वरूपै यहाँ यहीँ छ। त्यस्तो देशमा चाहिँ हिन्दू हिन्दू भनेर त्यो पनि एक खालको हिन्दुत्वको त्यो एकदमै कुनै परिभाषा नभएको त्यस्तो धर्मको कुरा गर्नु भने त्यो राजनीति कुरा मात्रै हो।
14: तर कसैले पनि यसलाई सक्ट मानेनन्, फेरि अब देउबाले म हिन्दू हिन्दू हिन्दू भन्दै गर्दा कसैले पनि होइन त्यो चाहिँ
15: सहज मान्ने कुरै होइन, यो असहज कुरा हो। यो राजनीति यसमा के राजनीति छ त्यो चाहिँ मैले बुझिसकेको छैन, भोलिका आगामी दिनमा खुल्दै जाला।
14: अनि यो सरकार के भएको हो,
15: तपाईँले 15 महाधिवेशनको जुन कुरा गर्नुभएको छ यो सबै काङ्ग्रेसको राजनीतिलाई सम्हालेर काङ्ग्रेसप्रति आस्थावानहरू, काङ्ग्रेसलाई माया गर्नेहरू, काङ्ग्रेसका शुभेच्छुकहरू सबैको भावनालाई समेटेर अगाडि बढ्ने काम चाहिँ सभापति गर्नु थापाको दायित्व हो, उहाँले गर्नुपर्छ, उहाँले गर्न पनि सक्नुहुन्छ। र यो सबै अरू छटपटार धेरैले कोही गगनजीले हामीलाई पनि हेरिदिनु पर्यो, हामी के त हामी टुरा भयौँ, हाम्रो केही पनि ठाउँ भएन भन्ने खालको दो छ उहाँहरूलाई। उहाँहरूले चाहिँ नि उहाँहरूको हैसियत अनुसारको आश्वस्त पार्दै ठिक छ, अब भोलि ताईहरूलाई के चाहिन्छ, मानमनित्व चाहिने होला होइन, अथवा के गर्नुपर्ने हुन्छ त्यसरी व्यवस्थापन गर्दै सबैलाई समेटेर जानुपर्ने काम चाहिँ गगनजीको हो, उहाँ नै जानुहुन्छ। टेक्निकल्ली अरू उहाँहरूले महाधिवेशन यी सबै कुराहरू गरे पनि अन्तत राजनीतिक दायित्व र राजनीतिक जिम्मेवारी, राजनीतिक विजय त्यो त फेरि गगनजीकै हो।
14: अब एउटा कुरा नि अहिले सरकार के भइरहेको छ, यहाँ त प्रेस काउन्सिलको पूर्व उपाध्यक्षको हैसियतले किशोर श्रेष्ठको पक्राउप्रति चाहिँ विभिन्न किसिमका टिप्पणीहरू आएका छन्, हत्कडी लाएर हिजो मात्रै बाहिर सार्वजनिक गरिएका तस्विरहरू पनि आएका थिए भन्दा सरकारका गतिविधिहरू र प्रेस स्वतन्त्रताप्रति सरकारले चालेका कदमहरूलाई कसरी हेरिरहनु भएको छ?
15: म यो धेरै कुराहरूमा चाहिँ यो यो पाटोमा अब सरकारतिर जानुभयो भने चाहिँ गत साल भदौ 23 गतेको निरन्तरता म देखिराखेको छु, त्यो निरन्तरताबाट हामी बाहिर निस्केका छैनौँ। कुनै दिन हामी बाहिर निस्केछौँ भने ल अब त्यो 23 भदौ 23-24 चक्रबाट हामी बाहिर निस्क्यौँ भनेर भनौँ ल, हामी त्यही चक्रभित्र छौँ। सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको मुद्दा दोहोऱ्याएर हेर्ने निशा दिने कुरा पनि मलाई त्यही भित्र नै लागिराखेको छ। भले भोलि परिणाम त्यही अनुसार आउनुपर्छ भन्ने जरुरत छैन, किनभने एउटाले दिन्छ, त्यहाँ जुडिसियरी सिस्टम त छ, सिस्टमले काम गर्छ र सही बाटोमा आउन पनि सक्छन् धेरै कुराहरू। यो अहिले किशोर श्रेष्ठ प्रेसमाथिको यो जम्मै कुरा छ यो तर्साउनको लागि, अब जुन केसहरूमा जे मुद्दाहरू छन् त्यसका लागि ती कुन खालको प्रकृतिका मुद्दा हुन्, त्यसमा नेपालमा के कस्ता अभ्यास हिजो भइसकेका छन्, कानुनी अभ्यास के छन्, न्यायिक अभ्यास के छन् सबैलाई थाहा छ। प्रेस काउन्सिल त्यही भत्त छ, यही सरकारले चाहिँ त्यहाँ अध्यक्ष पनि नियुक्ति गरेर राखेको छ होइन, बजेट छुट्याएर राखिरहेको छ, त्यसको भूमिका कहाँनिर दिएको छ। त यो सबै कुरामा मलाई के लाग्छ भनेदेखि तपाईँले जुन किशोर प्रसङ्ग उठाउनु भयो यो त्यतिखेरदेखिको यो कसैले बदलाको भावनाले किशोरजीसँग काम गरिराखेको छ। किशोरजीले प्रकाशित गरेको समाचारबाट जसलाई पिर मर्का पर्यो त्यसलाई बहानाको रूपमा प्रयोग गरियो, हुनसक्छ भोलि उहाँ चाहिँ हेरेको हेरै त्यो पीडितले न्याय पाउने कुरा पन्छेको पन्छे गएर किशोरजीको यो केसले अर्कै रूप लिने अथवा किशोरजीलाई अर्कै किसिमले दण्डित गर्ने अरू नै कुराहरू त्यहाँ बाहिर अगाडि ल्याउँदै जाने यो पनि हुनसक्छ। त्यसकारणले मैले संक्षेपमा यति भने यो भदौ 23-24 निरन्तरता हो, त्यो उहाँहरूले अब के बदला लिनु छ, के चुकाउनु पर्ने छ त्यो गर्दै हुनुहुन्छ र उहाँहरू बिस्तारै हामीले थाहा पाउँदै उहाँहरू एक्सपोज हुँदै जानुहोला भन्ने लाग्छ।
14: सरकारको अहिलेको कार्यदिशा वा सरकारले भनेको चाहिँ हामी चाहिँ एकदम स्ट्रेट बाटोमा गन्तव्यमा पुगेर रोकिन्छ भन्ने प्रधानमन्त्रीको भनाइ, यी समग्रतालाई हेर्दाखेरि र अहिलेको यो समाज र अहिले देखिरहेको दृश्यहरूलाई चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ जाँदा जाँदै?
15: होइन, उहाँको गन्तव्य हामीले थाहा नपाएर सबैभन्दा ठुलो अन्य नै उहाँहरूको गन्तव्य थाहा भएको छैन होइन। जलाएका अदालतका भवन त बनाएका छैनन्, जलाएका सिंहदरबार त मन्त्रालयका भवनहरू बनाएका छैनन् होइन, र अब जुन किसिमले चाहिँ मिडियामाथि एट्याक गरेको छ, सूचनाको सङ्कलनको लागि जुन किसिमले चाहिँ बन्दी लगाइएको छ, पत्रकारहरूलाई चारैतिरबाट एक किसिमले चाहिँ त्यो सञ्चार माध्यमहरूलाई घेराबन्दी जस्तो परिस्थिति जुन पारिदिएको छ, सूचना नै प्रभाव नहुने र उहाँहरूले जे भन्नुभयो त्यही मात्रै सत्य हुने जुन काम गरिराख्नु भएको छ, त्यसले गर्दा उहाँहरूको गन्तव्य कहाँ हो भन्ने कुरो नै स्पष्ट भइरहेको छैन र डरलाग्दो पाटो पनि त्यहीँनिर देख्छु म।
14: हस्, यहाँको महत्त्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। आदरणीय श्रोता, उहाँ हुनुहुन्थ्यो वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक राजेन्द्र दाहाल। अहिलेका लागि नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु। नमस्कार।

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीमा 7 देखि 14 वर्ष उमेर समूहका बाल बालिकाको सामान्य स्वास्थ्य परीक्षण गरिएको छ। होप फर चिल्ड्रेनद्वारा आयोजित स्वास्थ्य शिविरमा करिब 81 जना बाल बालिका उपचार तथा स्वास्थ्य परीक्षणमा सहभागी भएका थिए। बाल बालिकाको स्वास्थ्य अवस्था पहिचान तथा आवश्यक उपचारका लागि आयोजित कार्यक्रममा विभिन्न स्वास्थ्य सम्बन्धी जाँच तथा परामर्श प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा माडी लाइन्स र औषधि व्यवसाय संघ माडीले सहयोग गरेका थिए। बाल बालिकाको नियमित स्वास्थ्य परीक्षणले उनीहरूमा देखिन सक्ने स्वास्थ्य समस्या समयमै पहिचान तथा उपचार गर्न सहयोग पुग्ने आयोजकको भनाइ छ। होप फर चिल्ड्रेनले बाल बालिकाको स्वास्थ्य तथा समग्र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। उद्योग संघ माडी इकाईको 8 वार्षिक साधारण सभाको अवसरमा माडी छ कल्याणपुर स्थित सरोज कृषि फार्म सम्मानित भएको छ। एकै स्थानमा माडीकै ठूलो जलाशयमा माछा पालन गरेको सरोज कृषि फार्मले माछासँगै कुखुरा हाँस र बाख्रा पालन समेत गर्दै आएको छ। व्यावसायिक रूपमा ठूलो लगानी गरी कृषि क्षेत्रमा विशिष्ट योगदान गरेको कदर स्वरूप साधारण सभाको अवसरमा सो फार्मलाई सम्मान गरिएको हो। साधारण सभामा माडी नगर प्रमुख तारा कुमारी काजी महतो, चितवन उद्योग संघका जिल्ला अध्यक्ष मदन घिमिरे लगायत फार्मका सञ्चालक नगेन्द्र शाहलाई पनि सम्मान पत्र प्रदान गर्नुभयो। त्यसै गरी जीडी कंक्रिट उद्योगका सञ्चालक घनश्याम चौधरीलाई पनि साधारण सभामा सम्मान गरिएको थियो। कार्यक्रममा उद्योग व्यवसायले माडीका उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा भोग्दै आएका समस्या सम्भावना र स्थानीय तहसँगको सहकार्यका विषयमा छलफल गरेका थिए। यसैबीच चितवन उद्योग संघ माडी इकाईको 8 वार्षिक साधारण सभाकै अवसर पारी माडी स्याउलीवास स्थित हिमालचुली नेचर फार्मेस्ट्री पनि सम्मानित भएको छ। माडी क्षेत्रमा ठूलो लगानी भित्राएर इको एवं कृषि पर्यटनको विकासमा महत्त्वपूर्ण योगदान गरेको कदर गर्दै साधारण सभाका अवसरमा सो फार्मिस्टलाई सम्मान गरिएको हो। पश्चिमी नवलप्रासीको सुस्ता क्षेत्रमा नारायणी नदीले तटबन्धनको माथिल्लो भाग तीव्र रूपमा कटान गरेपछि तटीय बस्ती गम्भीर जोखिममा परेको छ। नदी नियन्त्रण तथा सम्भावित क्षति रोक्न नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख डाक्टर नारायण प्रसाद सुवेदी आफै कार्यस्थलमा खटेर बचाउ कार्यको नेतृत्व गरिरहनु भएको छ। नगरपालिकाको एक बस्तीमा पसेर आतंक मचाएको एउटा बाघलाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ। राप्ती नगरपालिका वडा नम्बर 1 को बस्तीमा पसेको उक्त बाघलाई निकुञ्जको प्राविधिक टोलीले हात्तीको सहयोगमा नियन्त्रणमा लिएको हो। आइतबार बिहान 6:30 बजे अचानक बस्तीमा बाघ पसेपछि स्थानीयवासी त्रसित बनेका थिए। बाघको आक्रमणबाट स्थानीय 60 वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्। यस्तै दिलाकुमारी तामाङको एउटा गाई सामान्य घाइते भएको छ। बाघको आक्रमणबाट घाइते भएका अधिकारीको हाल भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। त्यसको स्काउट विद्यार्थीलाई नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरिएको छ। चितवन स्मार्ट स्काउट क्रूको आयोजनामा साउन 29 गतेदेखि शुरू भएको 3 दिने ट्रुप लिडर ट्रेनिङ क्याम्प तथा नेतृत्व विकास तालिम आइतबार सकिँदैछ। अङ्कुरम एकाडेमीमा सञ्चालन गरिएको तालिममा मधेस, बागमती र गण्डकी प्रदेशका 54 विद्यालयका 234 जना विद्यार्थी सहभागी रहेका थिए। सहभागी मध्ये 134 जना छात्र र 100 जना छात्र रहेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको पक्षमा उभिने सबै नेता कार्यकर्तालाई आवाराको संज्ञा दिएपछि पुनर्गठन पक्षधर नेता कार्यकर्ता आक्रोशित बनेका छन्। ओलीले शनिबार इलामा पुगेर पुनर्गठन पक्षधर नेता कार्यकर्तालाई आवाराको संज्ञा दिनुभएको थियो। ओलीको सो अभिव्यक्तिपछि उनीहरू आक्रोशित बन्दै त्यसलाई शक्तिमा बदल्ने अवसरका रूपमा प्रयोग गर्न एकीकृत हुन थालेका छन्। उनीहरू देशभर संगठित हुँदै आपसमा भेट्ने, संगठित हुने, चिया खाने र पार्टी पुनर्गठनको पक्षमा सशक्त आवाज उठाउने निष्कर्षमा पुगेका हुन्। नेपाली काङ्ग्रेसको इतर समूहले आयोजना गरेको 3 दिने राष्ट्रिय भेला 5 प्रस्ताव पारित गर्दै सकिएको छ। भेलाले पार्टीको आगामी महाधिवेशन, धार्मिक पहिचान र संविधान संशोधन लगायतका विषयमा 5 बुँदे प्रस्ताव पारित गरेको हो। भेलाले 54 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णय बमोजिम 15 महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।
यसका सभापति गगन थापाले पछिल्लो समय बिपी कोइरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढेको बताउनु भएको छ. आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले बिपी कोइरालाको सम्पूर्ण राजनीतिक जीवन विचार र मूल्यलाई नहेरी आफूलाई आवश्यक परेको सन्दर्भमा मात्रै बिपीको नाम प्रयोग गर्ने प्रवृत्ति काङ्ग्रेसभित्र देखिएको बताउनु भएको हो. लुम्बिनी प्रदेश सभाको आठौँ महाधिवेशन अधिवेशन अन्तर्गतको बैठक भदौ 1 गते सोमबार बस्ने भएको छ. प्रदेश सभा सचिवालयले जारी गरेको सूचना अनुसार बैठक दिउँसो 1 बजे बस्नेछ. सोमबार बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरले बताउनुभयो. विक्रेता महासंघ नेपालको विक्रेता मार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ. ग्यास उद्योग र फरक फरक स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गरिँदा उपभोक्ताले अनावश्यक दुःख पाएको भन्दै महासंघले नजिकको विक्रेता मार्फत उपभोक्तालाई सहज रूपमा ग्यास पाउन व्यवस्था गर्न माग गर्नुभयो. स्वतन्त्र कानून व्यवसायी मञ्चले उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचन प्रक्रिया धाँधलीपूर्ण एकपक्षीय अपारदर्शी र दमनपूर्ण भएको आरोप लगाउँदै बहिष्कार गरेको जनाएको छ. आइतबार राजधानीको सम्वाद डबलीमा मञ्चले पत्रकार सम्मेलनको आयोजना गरी एमाले निकट पिपिएलएको निर्देशन पालक निर्वाचन समिति रहेको आरोप समेत लगाएको हो. राष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह गर्नुभएको छ. मदन भण्डारी आइडियोलोजी रेस्टुरेन्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अध्ययन संवाद र बहसबाट आफ्नो राजनीतिक दृष्टिकोण निर्माण गर्न आग्रह गर्नुभयो. आफूभन्दा भिन्न विचार राख्नेहरूप्रति पनि सम्मानजनक व्यवहार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो. सरकार र लघु वित्त तथा वित्तीय शोषण सम्बन्धी किसान मजदुर आन्दोलन समितिबीच 7 बुधे सहमति भएको छ. लघु वित्त तथा वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो. सहमति भएसँगै समितिले काठमाडौँ केन्द्रित आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगन गरेको छ. पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष रमेश सेन्चुरीले सरकारसँग भएको सहमति कार्यान्वयन नभएसम्म लघु वित्त संस्थाहरूले गर्दै आएका अवाञ्छित गतिविधि रोक्नुपर्ने बताउनु भएको हो. सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश कमलको यो बुलेटिन यति नै. अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु. नमस्कार.

0: नेपाली कंग्रेसका उपसभापति पुष्पा भुषाल हुनुहुन्छ। भुषालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद।
0: अब अहिले राष्ट्रिय यो के भेला भनेर नेपाली कंग्रेसको इतर पक्षले हिजो मात्रै सम्पन्न गरेको छ चुनदेवीमा, त्यहाँ चाहिँ के देखियो भने तपाईँकै पूर्व सभापति शेरबहादुर देउवाले हिन्दू लाइन लिनुभयो। यो रणनीति कि राजनैतिक सुरक्षा कि यसलाई चाहिँ कसरी बुझ्नु भएको छ तपाईँहरूले? यो के गर्यो राष्ट्रिय भेलाले, के सन्देश दिन खोज्यो? कंग्रेसलाई एक दिक्क बनाउने भेला थियो यो?
1: सबभन्दा पहिला अब जुन किसिमबाट भेला भयो, हामीलाई लागेको थियो यो पन्ध्रौँ महाधिवेशनको तयारीको लागि फरक समूह अलग समूहले आफूलाई सङ्गठित गर्नको लागि भेलाहरू बोलाएको होला भन्ने लागेको थियो। तर त्यो भेलाको प्रकृति हेर्दाखेरि त्यहाँ तिनवटा कुराहरू देखियो। एउटा, हामीले अभिभावकको रूपमा मानिआएको पार्टीको पूर्व सभापति, जो दुई पटक काङ्ग्रेसको सभापति, पाँच पटक प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त मात्रै नगरेको, नेपाली काङ्ग्रेसको इतिहासमा लामो एउटा योगदान सङ्घर्ष गरेको, एउटा अभिभावकीय भूमिका खेल्नुहुन्छ भन्ने अपेक्षा हामीले गरेका थियौँ, तर त्यो अनुसार चाहिँ पुरा हुन सकेन। र अहिले पनि हामी निवेदन गर्छौँ, उहाँले अभिभावकीय भूमिका खेलेर कुनै पनि समूहमा नलागिकन एउटा अभिभावकीय भूमिका खेल्नुपर्ने उहाँको दायित्व नेपाली काङ्ग्रेसले उहाँको काँधमा राखेको छ। यसकारण पनि हामी उहाँलाई अभिभावकीय भूमिका तटस्थ रूपबाट खेल्नलाई पनि हामी अनुरोध पनि गर्न
0: चाहन्छौँ। पन्ध्रौँ महाधिवेशन गर्ने इतर पक्षले घोषणा गरिसकेका छ,
1: होइन? पहिलो कुरा त्यो। दोस्रो कुरा, राज्यको तिनवटा अङ्ग राजनीतिक दल, जो एउटा संवैधानिक अङ्ग हो, उसले आफ्नो विधान अनुसार विशेष अधिवेशन सम्पन्न गरिसकेपछि अर्को संवैधानिक अङ्ग निर्वाचन आयोगले त्यसलाई स्वीकृति गरे, अनुमोदन अध्यावधिक गरिसकेपछि अर्को तिनवटा अङ्ग मध्ये महत्वपूर्ण अङ्ग सर्वोच्च अदालतले विशेष अधिवेशनबाट सम्पन्न भएको कार्यकारीको नेतृत्वलाई, पवन कुमार थापाको कार्यकारीलाई वैधानिकता दिइसकेपछि माघ 6 गतेदेखि फागुन 21 गतेसम्म साझा सभापतिको हस्ताक्षरबाट निर्वाचन लडेर त्यसलाई मान्यता दिएर प्रक्रियामा अगाडि बढिसकेपछि अहिले आएर जुन किसिमबाट 14 कार्य समितिको नेतृत्वले नै 15 महाधिवेशनलाई गर्नेछ भन्ने कुरा यो सर्वोच्च अदालतको निर्णयलाई स्वीकार नगरिकन त्यो निर्णयलाई अपेलना गरेको देखिन्छ, पहिलो दोस्रो कुरा। तेस्रो कुरा, तीन दिनको भेलाको उद्देश्य कुनै पनि एजेन्डा केन्द्रित नभइकन पार्टीको सङ्गठन, पार्टीको विचार, नेपाली काङ्ग्रेसलाई मजबुत बनाउने, एउटा समूह बलियो भनेर प्रतिस्पर्धामा जाने, त्यो एजेन्डामा व्यापक छलफल भएको छैन। किनभने पार्टीभित्र पनि आन्तरिक सङ्गठनका धेरै विषयहरूलाई छलफल त्यो समूहले गर्नुपर्थ्यो, तर हामी देख्यौँ त्यो समूहले तीन दिनसम्म पार्टी सभापति पवन कुमार थापालाई आलोचना कसले बढी गर्ने भनी प्रतिस्पर्धा भएको त्यहाँ महसुस भएको छ। यसकारण जुन किसिमबाट भेलाको आयोजना भयो, यसले नितान्त नेपाली काङ्ग्रेसको सङ्गठनलाई अत्यन्त कमजोर गराउने र मनोवैज्ञानिक ढङ्गबाट नेपाली काङ्ग्रेसका नेता कार्यकर्तालाई विभाजित गर्ने र लोकतन्त्रको परिवर्तनकारी खम्बाको रूपमा रहेको काङ्ग्रेसलाई कमजोर गराउने किसिमको कामहरू भएको मैले महसुस गरेँ। र तपाईँले भन्दै गर्दाखेरि एजेन्डाका कुरा ल्याउने हो भने, यो एजेन्डा विगतमा पनि नेपाली काङ्ग्रेसका महाधिवेशन महासमितिमा नआएका होइनन्, तर पनि यो एजेन्डालाई प्रस्तुत गर्ने तरिकाहरू जुन किसिमबाट देखियो, यो एजेन्डा कुनै भेलाले समूहले गर्ने पनि होइन, र यस्ता किसिमका एजेन्डाहरू अत्यन्त सेन्सिटिभ एजेन्डाहरूलाई राजनीतिको मोहरा बनाउनु पनि हुँदैन, र यसलाई पार्टीका महासमिति महाधिवेशनहरूमा या विधानको बारेमा, संविधानको बारेमा छलफलहरू, एजेन्डाहरू हुँदै गर्दाखेरि अत्यन्त महत्त्वको साथ हुनुपर्ने। तर हिजो जुन किसिमबाट त्यहाँ आएको छ अवस्था, धार्मिक स्वतन्त्रता त यही संविधान नै धार्मिक स्वतन्त्रताको परिकल्पना पनि गरेको छ।
0: उहाँले त भन्नुभयो म हिन्दू हुँ, हिन्दू हुँ, हिन्दू हैन, देउबाजीले चाहिँ अब आफूले आफूलाई हिन्दू घोषणा गर्नुभयो, जो बाटो उहाँ हिन्दू हुनुहुन्थ्यो कि हुनुहुन्थेन?
1: यो संविधानले नै सबैलाई यो देशै एउटा बहुधार्मिक राष्ट्र हो भनेर पनि यही संविधानको धारा 3 पनि व्याख्या पनि गरेको छ होइन गरेको छ. सनातनदेखि आफूले मानिआएको धर्म संस्कारलाई संस्कृतिलाई संरक्षण गर्दै आफूले एउटा धार्मिक स्वतन्त्रता कायम रहनेछ सनातनदेखि सबैले आफ्नो आफ्नो धर्मलाई मान्न पाउने भनेर यही संविधानले लेखेको छ. तर मलाई लाग्छ यो देशमा विभिन्न धार्मिक सम्प्रदायको व्यक्तिहरू पनि छौँ. यस कारण चाहिँ मलाई के लाग्छ भने यस्ता एजेन्डालाई अत्यन्त महत्त्वको साथ महत्त्वपूर्ण साथ छलफलको विषयहरू बनाउनु पर्ने हो र यस्तो छलफलहरू पनि विगतमा भएकै हो. यस कारण मलाई के लाग्छ यत्रो सेन्सिटिभ कुराहरू भर्खरै तपाईँको मधेसमा एउटा साम्प्रदायिक दङ्गाहरू फैलेको अवस्थामा अनाहक नेपाली जनताले आफ्नो ज्ञान गुमाउनु पर्ने राज्यले समयमा संरक्षण नगरेकोले संवेदनशील नभएको कारणले चाहिँ ज्ञानहरू गुमाउनु पर्यो. त्यही भएर नेपालको सामाजिक बनावटहरू हेर्दाखेरि कुनै पनि विषयको छलफल गर्दाखेरि अब हिन्दू त नेपालमा 80% भन्दा बढी हिन्दू समुदाय रहेको त्यसमा हाम्रो समाजको त स्वरूप हो. समाजको संरचना हेर्ने हो भने यहाँ बहुधार्मिक समुदायहरूको बसोबास छ र त्यसमा सबैभन्दा बढी प्रतिशत हिन्दू समुदायको बसोबास भएको देश हो नेपाल. त्यही भएर हामी बहुसङ्ख्यक हिन्दू समुदाय भएकोमा अन्य अरू समुदाय अरू धर्म मान्ने बौद्ध धर्म मान्ने मुस्लिम धर्म मान्ने होइन इस्लाम धर्म मान्ने धेरै धर्महरू मान्ने समुदायहरू रहेको छ. यसकारण हामीले एउटा बहुधार्मिक समुदाय राज्यको रूपमा यसलाई स्वीकार गरेछौँ. तर एकाएक जुन किसिमबाट त्यहाँ जुन विषयहरूलाई उठान गरेर त्यहाँ कुनै कुराहरूको सङ्केत गर्न खोजेको देखिन्छ. यसमा मलाई के लाग्छ भने हेर्नुहोस् राजनीतिमा राजनीति गर्ने उहाँहरू 15 अधिवेशनको तयारी गर्नको लागि एउटा समूह तयार गर्ने भन्ने हामीलाई लागेको थियो. तर हाम्रो पूर्व सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्नुहुन्छ भन्ने हामीलाई आशा भरोसा पनि थियो. हामीले उहाँको उहाँलाई स्वागत गर्दै पार्टीको केन्द्रीय कार्य समितिले उहाँको स्वास्थ्य उपचारको शीघ्र स्वास्थ्य लाभको पनि कामना पनि गरेको थियो, स्वागत गरेको थियो. अभिभावकीय भूमिकाको अपेक्षा पनि गरेको थियो. केन्द्रीय कार्य समितिमा शालीन तरिकाबाट सबैजना नेतृत्वहरू सभापति उपसभापति लगायत सबै पदाधिकारी केन्द्रीय सदस्यहरूले आफ्नो प्रस्तुतिहरू गरिराख्नु भएको थियो, गरिराख्नु भएको छ. त्यसकारण जुन ढङ्गबाट त्यहाँ यो समाजमा कोही हिन्दू छ भने म हिन्दू हो भनेर आफूलाई प्रचार गर्नुपर्ने आवश्यकता थिएन र यो विषयलाई अत्यन्त ढङ्गबाट
0: यहाँले भने जस्तो अभिभावकीय भूमिका निर्वाह गर्नुहुन्थ्यो सक्रिय राजनीतिबाट अब बिस्तारै, किनभने 15 महाधिवेशन पछि त उहाँ त्यतिकै पनि सक्रिय राजनीतिबाट बिदा हुनुहुन्छ भन्ने खालको आशा धेरैले गरेका थिए. तर उहाँको यो संकेत भने त फेरि सक्रिय राजनीतिमा आउने संकेत देखाउनु भयो नि त होइन उहाँले श्रीमा देवजीले अहिले
1: होइन उहाँले अहिले काङ्ग्रेस पार्टीभित्र जुन भूमिकाको माग गरेको थियो उहाँले त्यो भूमिका निर्वाह गर्नु पर्थ्यो. पहिलो कुरा नेपाली काङ्ग्रेसको सङ्गठनलाई साँच्चै नै विभाजनतिर नलग्ने हो, मनोवैज्ञानिक विभाजन नगर्ने हो, पार्टीको सङ्गठनलाई मजबुत गराउने हो भने अहिलेको समयको माग चाहिँ अभिभावकीय भूमिका नै हो. एक दोस्रो कुरा यति धेरै फागुनिकै थियो निर्वाचनमा गगन कुमार थापालाई एकदम एउटा साझा सभापतिको रूपमा सबैले स्वीकार गरेको, उहाँ समेतले चुनाव लड्ने सभापतिकै हस्ताक्षरमा भन्ने इच्छा दायर गर्नुभएको र तर पनि एउटा काङ्ग्रेस बदलियो भनेर 106 नयाँ अनुहारलाई उम्मेदवारको रूपमा काङ्ग्रेसले पठाउनु पर्ने एउटा आफ्नो एजेन्डा आफ्नो समयको मागले नेपाली काङ्ग्रेसले 106 सिटमा नयाँ उम्मेदवारलाई पठाएको. यस कारण मलाई के लाग्छ भने कुन समयमा के को माग आवश्यक छ भन्दाखेरि एकातिर उहाँको अहिले पार्टीको सङ्गठनभित्र केही विशेष अधिवेशनमा भाग नलिएको भन्छु, किनभने यसलाई बहसको विषय बनाउनै हुँदैन, किनभने विशेष अधिवेशनको औचित्यता यो एउटा बहसको विषय मात्रै होइन, यो प्रक्रियामा गइसकेको विषय हो. विशेष अधिवेशनले निर्वाचित गरेको सभापति र त्यस पश्चात निर्वाचनमा भाग लिएको उम्मेदवारहरू र त्यसपछि समानुपातिको अन्तिम लिस्ट पठाउँदाखेरि सभापति गगन कुमार थापाको हस्ताक्षरबाट निर्वाचन आयोगमा गएको लिस्ट अनुसारै समानुपातिका मान्यहरू बन्नुभएको छ र एउटा प्रक्रियामा अगाडि पुगिसकेकोले अब विशेष अधिवेशनलाई बहसको विषय बनाउने सभाले होइन, यो प्रोसेसमा यो कार्यान्वयनमा गइसक्यो र त्यो कार्यान्वयन अब बदर पनि हुन सक्दैन, यस कारण पनि त्यस्तो बहस गर्न आवश्यक छैन। अहिले कानुनी संवैधानिक रूपबाट सर्वोच्च अदालतले गरेको फैसला अनुसार अब यो बहसको विषय बनाउने सभाले थिएन, त्यसमा चित्त बुझेन भन्ने सभाले थिएन। तर पनि मलाई के लाग्छ भने अहिले

0: मलाई लाग्छ यो संगठनलाई मजबुत होइन कमजोर गराउने लक्षण चाहिँ देखा पर्यो। त्यही भएर तपाईँले सोधेको कुरामा र हाम्रो अपेक्षाको कुरामा मलाई लाग्छ अहिले काङ्ग्रेसले फेरि पनि अझै धेरै नेपाली काङ्ग्रेसको संगठनलाई मजबुत बनाउनको लागि र राष्ट्रिय राजदूतमा काङ्ग्रेसलाई अझै एकबद्ध गराउनको लागि नेपाली काङ्ग्रेसको सभापति गगन कुमार थापा लगायत सम्पूर्ण केन्द्रीय समिति लगायत सबै अभिभावकहरूले काङ्ग्रेसको संगठनलाई मजबुत बनाउनको लागि फेरि एकपटक हामी एकजुट हुन आवश्यक छ भन्ने अनुभूति गरायो।
1: तर एउटा कुरा के गर्यो भने नि, जस्तो अब यतापट्टि केन्द्रीय समिति बैठक निरन्तर चलिरहेको थियो, उतापट्टि राष्ट्रिय भेला चलि नै रहेको थियो, राष्ट्रिय भेला अब सम्पन्न पनि भयो, तर उहाँ आइसके पछाडि एउटा एकताको सन्देश दिन सक्छ है नेपाली कङ्ग्रेसले भन्ने खालको जुन अपेक्षा गरिएको थियो यसले नेता कार्यकर्तालाई अन्यल त बनायो नै। अब कङ्ग्रेस एक ठाउँमा बस्ने कुरालाई यसले थप मलजल गर्यो वा चाहिँ कङ्ग्रेसलाई विभाजन गर्ने कुरालाई बढी मलजल गर्यो? अब यो संवादहीनताले त यो कङ्ग्रेस यो सर्वोच्च अदालतको पूर्ण इजलासले केही समयसम्म रोकिए तापनि, नत्र भने अब विभाजनकै डिलमा गयो भन्ने खालको क्लियरै नै भयो होइन अब नेता कार्यकर्ताहरूको माझमा।
0: होइन, अब यो जुन किसिमबाट एउटा जुन उद्देश्यले भेलाहरू बनाएको भेला बोलाएको थियो, यो हिजो बन्द कोठामा फरक समूहले भेलाहरू गर्ने अधिवेशनको तयारी गर्ने हुन्थ्यो, अभ्यास हुन्थ्यो। हिजोको समयमा पनि विभिन्न किसिमका समूहहरूको बैठकहरू बस्ने, विभिन्न किसिमका भेलाहरू गर्ने, आफ्नो कार्यालयहरू सम्पर्क कार्यालयहरू खोल्ने र आफूलाई अधिवेशनमा तयारी गर्ने अभ्यास थियो। तर अहिले यो जुन अभ्यास भयो यो गलत तरिकाबाट अभ्यास भयो र यो भेलालाई एउटा राष्ट्रिय रूपबाट भेला आयोजना गरेर अभिभावकीय भूमिका खेल्नुपर्ने, नेतृत्वलाई एकताको सूत्रमा बाँध्नुपर्ने अभिभावकीय भूमिका खेलेन पहिलो कुरा। दोस्रो कुरा, भेलाले केही निर्णयहरू प्रस्तावहरू पास गर्दै जाँदाखेरि यो संविधानको विधानको सर्वोच्च अदालतको निर्णयको विपरीत पार्टीको विधानको विपरीत प्रस्तावहरू अगाडि सारेको छ र यो भेलाले सभापति गगन कुमार थापालाई कमजोर गराउने हिसाबले जुन
1: अभिव्यक्तिले त के भन्नुभएको छ भने अदालतबाट न्याय पाउँछौँ, हामी अदालतको सम्मान गर्छौँ, हामीले न्याय पाउँछौँ, अन्यायपूर्ण तरिकाले धेरै साथीलाई बाहिर राखिएको पनि उहाँले टिप्पणी गरिसक्नु भयो।
0: मैले यसलाई यसमै अदालतमा विचाराधीन विषयमा मैले धेरै भन्न सक्दिनँ, तर एउटा कुरा चाहिँ अहिलेको संवैधानिक अङ्गको रूपमा निर्वाचन आयोगले अध्यावधि गरिसक्यो, सर्वोच्च अदालतले त्यसको व्याख्या गरेर विशेष अधिवेशनलाई मान्यता दिएर सभापतिबाट फागुन 21 गतिको निर्वाचनमा टिकट वितरण भएर चुनाव लडिसक्यो, त्यो प्रक्रिया अगाडि गइसक्यो। यो बहसको विषय नै होइन विशेष अधिवेशन,
1: अदालतले बहसमा ल्याइदियो, फेरि पूर्ण इजलासमा प्रवेश गराइदियो, निस्ता दिएर बहसमा ल्यायो।
0: अनि यो अदालतीय प्रक्रियाभित्रको एउटा आन्तरिक एउटा प्रक्रिया हो, कानुनले एकपटक अवसर फेरि एकपटक दोहोऱ्याएर हेर्ने भन्ने कुरा हो। कुनै नयाँ प्रमाणहरू भेटियो, कुनै नयाँ किसिमका एजेन्डाहरू आयो, नयाँ प्रमाणहरू भेटियो, कुनै त्यस बेला कानुन छुटेको छ, कुनै नयाँ प्रमाणहरू आयो भने मात्रै अब पुनरावलोकनमा त्यसले महत्त्वपूर्ण भूमिका खेल्छ। तर मलाई के लाग्छ भने यो विशेष अधिवेशनबाट आएको नेतृत्वले आफ्नो निर्णयलाई कार्यान्वयन समेत गर्नको लागि सर्वोच्च अदालतले त्यो आदेश समेत दिइसकेर त्यो कार्यान्वयन भइसकेपछि यो कुनै कर्मचारीको नियुक्ति बदर गरेर फेरि अर्को नियुक्ति गर्नलाई प्रक्रिया अगाडि चाल भन्ने जस्तो सवाल होइन, यो पार्टीको सङ्गठनभित्रको अत्यन्त महत्त्वपूर्ण विषय हो। त्यही भएर जुन किसिमबाट हामीले हेऱ्यौँ अदालतले न्याय दिन्छ भन्नुको अर्थ त अदालतको निर्णयलाई स्वीकार गर्नेले मात्रै अदालतले न्याय दिन्छ भन्ने हो, तर अदालतको निर्णयलाई नै स्वीकार नगरिकन जुन किसिमबाट प्रस्तावहरू त्यहाँ पारित भएको छ, हिजोको दिनमा सभापतिको हस्ताक्षरबाट प्रक्रिया अगाडि बढेर निर्वाचनमा भाग लिइसकेर जनताको अगाडि मतदाताको अगाडि सभापति भनेर स्वीकार गरिसकेको व्यक्तित्वले आज स्वीकार गर्न गाह्रो मानेको भन्नुको अर्थ त यो जनतालाई नै साक्षी राखेर सभापति स्वीकार गरेका अभिलेखहरू रेकर्डहरू अहिले बाहिर आइराखेका छन्। त्यस कारण यो के हो भने पार्टीको विधानबाट विशेष अधिवेशनलाई स्वीकार गरेर सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गरेर यसलाई प्रक्रियामा अगाडि गएर सम्पन्न भइसकेको कुरा र त्यो प्रक्रिया बदर हुन सक्ने अवस्थै नभएको कुरालाई अहिले फेरि बहसको विषय बनाउनु दुःखद हो। तर तपाईँले भने जस्तै यो भेलाले कतै नेपाली काङ्ग्रेसको सङ्गठनलाई मजबुत बनाउनुको सट्टा कमजोर बनाउँछ कि भनेर मलाई नेपाली काङ्ग्रेसका नेता र कार्यकर्ता लोकतन्त्रमा विश्वास गर्ने नेपाली काङ्ग्रेस राष्ट्रिय राजनीतिमा मजबुत ढङ्गबाट अगाडि बढ्नुपर्छ।

0: को साथ बन्नु पर्छ, जनताको विश्वासलाई जित्नु पर्छ। हिजोको समयमा हामीले अनुभूति गरेका छौँ, नेपाली काङ्ग्रेसले निर्वाचनमा जाँदै गर्दाखेरि जन त्यस बेलाको चुनावी अभियानका दौरानमा हेर्दै जाँदाखेरि जनताको विश्वास चाहिँ जित्यो, तर मत जित्नलाई अलिकति समय लाग्ने।
1: अब के हुन्छ त्यसो भए, अब के हुन्छ कांग्रेसको अवस्था, अब के हुन्छ उपसभापति?
0: अहिले पनि नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिभित्र अहिले पनि हामीले पार्टीको सभापति जलाई सबैले एउटा वैधानिक ढङ्गबाट नेतृत्व लिएर आफ्ना निर्णयलाई कार्यान्वयन गरेर पार्टीको निर्णयलाई कार्यान्वयन गरेर निर्वाचनमा भाग लिएर प्रक्रिया अगाडि बढिसकेको अवस्थामा अहिले पनि केन्द्रीय कार्य समितिभित्र अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यहरूले पार्टीलाई पार्टी मिलेर जानुपर्छ, पार्टीको सङ्गठन मिल्नुपर्छ, चारवटा पुस्ताले बनेको पार्टी हो यो, कुनै पार्टीले पद पाएर बनेको पार्टी पनि होइन, यो त एउटा सेक्रिफाइस गरेर बलिदान गरेर योगदान गरेर बनेको पार्टी हो, यो कुनै पावरमा गएर बनेको पार्टी पनि होइन। हिजोको समयमा पनि हामी 16 सालमा बिपी कोइराला, जननायक बिपी कोइरालालाई प्रधानमन्त्री भनेर हामी पार्टी सङ्गठन दह्रो भएको होइन, तर त्यस बेलाको 15 सालमा गरेका कामहरूबाट पार्टी बलियो भएको हो। यस कारण चाहिँ के हो भन्दाखेरि पार्टी भनेको चार पुस्ताको योगदानबाट बनेको र अहिलेको नयाँ पुस्ता पनि एउटा लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो, पुस्ता छ, जमात छ, लोकतान्त्रिक पद्धतिबाट मुलुकको शासन अगाडि बढ्नुपर्छ, सरकारले संविधान मान्नुपर्छ, सदन मान्नुपर्छ, संसद मान्नुपर्छ, न्यायपालिका मान्नुपर्छ, कुनै पनि संवैधानिक अङ्गहरूलाई प्रभावित गर्नु हुँदैन, संस्थालाई स्वतन्त्र छोड्नुपर्छ भन्ने अहिले त लोकतान्त्रिक पद्धति र संस्कारबाट हुर्केको नयाँ पुस्ताले अहिलेको सरकार त्यो ढङ्गबाट अगाडि बढ्नुपर्छ भन्दै गर्दा त्यो ढङ्गले नबढ्दाखेरि नयाँ पुस्ताहरूमा निराशा पनि आएको छ होइन। मुलुकमा एउटा लोकतान्त्रिक पद्धतिबाट अब मुलुकको शासन चल्दैन कि सरकार चल्दैन कि भनेर अहिले पनि युवा पुस्ताहरूले या जुन भविष्य देखिराखेका थियौँ त्यहाँ प्रश्नहरू खडा भइराखेको छ, तमाम प्रश्नहरू। तर मलाई के लाग्छ भने यी सबै कुराहरू के हो भने राजनीतिभित्र यो सबै संस्कारसँग जोडिएको विषयवस्तु हो। यसका अहिले पनि नेपाली काङ्ग्रेसभित्र त्यो चार पुस्ताको बलिदानबाट कुनै शक्तिमा आएर शक्ति आर्जन गरेर सत्तामा गएर मन्त्री भएर या कुनै सुविधा पाएर पार्टीको सङ्गठन मजबुत नभइकन एउटा विचारले सिद्धान्तले र हिजोको सेक्रिफाइसले यो काङ्ग्रेस पार्टीको जग त्यही हो। त्यही भएर पनि काङ्ग्रेस पार्टीले आफ्नो सिद्धान्त र विचारबाट पार्टी एउटा मजबुत भएर खडा भएको छ र यसो चार पुस्ताको पुरानो पुस्ताले गरेका सेक्रिफाइस र अहिलेको नयाँ पुस्तालाई लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसले नै यो मुलुकको शासन पद्धति लोकतान्त्रिक पद्धति अनुसार आफूले गरेका कमी कमजोरी गल्तीलाई सुधार्दै भोलिको लागि लोकतान्त्रिक पद्धतिबाट त्यो संस्कारबाट पार्टी चल्नेछ, जसले गर्दाखेरि मुलुकको शासन पद्धति पनि त्यही अनुसार अगाडि बढ्न बढाउनु पर्छ भन्ने राखेकोले नै काङ्ग्रेसले बदल्यो, काङ्ग्रेस बदल्छौँ देश भनेको थियो। काङ्ग्रेस त बद्लिँदै थियो तर देश बदल्छौँ भनेर जुन विश्वास लिएर चुनावमा गएको थियो विश्वास त पायो तर मत पाएन। यस कारण अझै धेरै काम गर्न बाँकी छ र अहिले पनि केन्द्रीय कार्य समितिमा सबै पदाधिकारी र केन्द्रीय सदस्यले सभापति गगन कुमार थापालाई अझै फराकिलो भएर अधिकांश सबैलाई समेटेर अबको 15 अधिवेशनमा जानुपर्छ, किनभने हामीसँग समय छैन 15 अधिवेशनको, अब अधिवेशन प्रारम्भ गर्नुपर्छ। त्यही भएर सबैलाई एकताबद्ध गराएर र भेलामा जानुभएका तमाम साथीहरू जसले अध्यावधि पनि गर्नुभएको छ र उहाँहरूले अध्यावधि गरेको हुनाले उहाँहरू चुनावमा भाग लिन्छु भन्ने एउटा प्रतिबद्धता पनि एकातिर व्यक्त गरिसक्नु भएको छ। त्यस कारण मलाई के लाग्छ भने अब सबैलाई बढीभन्दा बढी हामीले एकताबद्ध ढङ्गबाट सङ्गठनलाई मजबुत गराउनको लागि भेलामा जानुभएका साथीहरूलाई पनि अब अध्यावधि गरेर अब अधिवेशनमा भाग लिएर काङ्ग्रेसलाई सङ्गठनलाई मजबुत गराउने कुनै शक्तिमा जानलाई होइन, राष्ट्रिय शक्तिको रूपमा रहेको नेपाली काङ्ग्रेसको सङ्गठन मजबुत गराउनको लागि 15 महाधिवेशन हाम्रो लागि एउटा ठुलो अवसरको रूपमा रहेको छ। 2 लाख जति हामीसँग नयाँ सदस्यताहरू आउनु भएको छ, यस कारण उहाँहरूलाई पनि हौसला भर्नुपर्ने आवश्यकता छ। यस कारण चाहिँ हामी के भन्छौँ भन्दाखेरि यो काङ्ग्रेसको सङ्गठनलाई कमजोर गराउने भन्दा पनि काङ्ग्रेसको सङ्गठन मजबुत गराउनको लागि पनि अहिले पनि हामी उहाँहरूलाई 15 महाधिवेशनमा भाग लिनको लागि पार्टीलाई मजबुत गराउनको लागि एक ठाउँमा उभियौँ भनेर हामी आह्वान पनि केन्द्रीय कार्य समितिबाट गरिराखेका छौँ। यस कारण मलाई लाग्छ सङ्गठनलाई कमजोर गराउने, नेपाली काङ्ग्रेसलाई कमजोर गराउने र मनोवैज्ञानिक ढङ्गबाट विभाजन गरिदिने, फेरि पनि गुटमा बाँड्दिने, समूह उपसमूहमा बाँड्दिने, गुट उपगुटमा बाँड्ने, भागभन्डाको संस्कृतिलाई फेरि निरन्तरता दिने, जसले नेपाली काङ्ग्रेसलाई अत्यन्त कमजोर बनाउने, यो पनि कारण थियो। यसका त्यो किसिमको प्रवृत्तिहरू देखा परेको परिराखेको छ, त्यसलाई चाहिँ निश्चित गर्नुपर्छ र पार्टीलाई एक ठाउँमा उभ्याउन जरुरी छ र केन्द्रीय कार्य समितिमा यही छलफल अगाडि बढिरहेछ।
2: नमस्कार, म राजेन्द्र माने। आजको प्रश्न प्रश्नमा म समाजको कुरा गर्छु। जनताको माग उठाउँदाखेरि शत्रु किन भइन्छ? आज हामी यही विषय सोध्छौँ माझी दन्सारीलाई। माझी, स्वागत छ कार्यक्रममा। माझी, मलाई आज चाहिँ कहाँबाट सुरु गर्नु मन छ भने, तपाईँको थर अन्सारी हो, मेरो थर पानिया हो। तपाईँको अनुहारको रङ अलि कालो छ वर्ण, मेरो अलि सेतो छ, धेरै सेतो त छैन। तर तपाईँको र मेरो बिचमा सबभन्दा बढी हुनुपर्ने समानता छ, त्यो भने हामी नेपाली हो, त्यो भनेको हामी दाजुभाइ हो, त्यो भनेको हामीलाई काट्दा हामी दुवैको रगत रातो आउँछ, हामी समान रूपमा यो देश र यो माटोलाई बराबर माया गर्छौँ। तर पनि समाजलाई आजको दिनमा धर्मको नाममा, जातको नाममा, वर्गको नाममा, दलको नाममा जसरी विभाजन गरिदिन्छन्, तपाईँलाई चाहिँ यसले कतिको पीडा दिन्छ?
3: धेरै दुख्छ। जति बेला विश्व चाहिँ एआईको पछाडि भागिरहेछ, जति बेला विश्व टेक्नोलोजीको पछाडि भागिरहेछ, त्यति बेला हामी सम्प्रदायको पछाडि भागिरहेछौँ।
2: जो आजभन्दा सदियौँ वर्ष अगाडि पनि त्यो नारकीय नै मानिन्थ्यो, अमानवीय नै मानिन्थ्यो,
3: अमानवीय नै मानिन्थ्यो नि। त्यो त के अरे ट्रिटी अफ वेस्टफेलिया हुँदाखेरि पनि, त्यति बेला पनि उनीहरूले रिलिजियस वारलाई त यो रिलिजियनको वार होइन, यो सेक्टको वार हो भनेर भने नि त त्यति बेला। अनि धर्मको वारमा त उपासना हुन्छ, धर्मको वारमा आराधना हुन्छ।
2: धर्मको युद्ध, त्यसलाई युद्ध नभनौँ होइन, त्यो धर्ममा काहीँ केही गर्नु पर्यो भने त आराधना गरेर,
3: आराधना गरिन्छ नि,
2: पूजा गरेर गरिन्छ,
3: यज्ञ गरिन्छ,
2: प्रार्थना गरेर गरिन्छ, यज्ञ गरेर गरिन्छ,
3: रावणले त
2: गरेर गरिन्छ।
3: रावणले त यज्ञ गर्नुहुन्थ्यो, रावणले त शिवजीको आराधना गर्नुहुन्थ्यो। अनि रामजीले नि रावणलाई कहिले पनि जय श्री राम भन्न लगाएनन् के, कहिले पनि भन्न लगाएन, किन भन्दा त्यो स्वतस्फूर्त रूपमा आउने कुरा हो। र हाम्रो नेपाल, म बाँचेको समाज चाहिँ, मेरो घर यतापट्टि, मेरो घरको उतापट्टि चाहिँ एकजना पहाडे बा ब्राह्मण थर गर्नुभएको, जहिले पनि बिहान उहाँको मुखमा जहिले पनि राम राम, राधे कृष्ण, हरे राम गुन्जे त्यो भइरहने क्या। अनि उहाँबाट चाहिँ, उहाँले राम रामको नाम लिँदाखेरि मैले कहिले पनि म भिन्न छु भन्ने मैले फिल गर्नु परेन। मेरो छिमेकी दादी भन्छौँ क्या हामीले, हजुरआमा भन्छौँ, दादी भन्छौँ हामीले। अनि हरेक नयाँ वर्षको दिनमा उहाँले मेरो मनिर आएर शिरमा चिसो पानी हालिदिन्छन् कि, शिरमा चिसो पानी हालेर आशीर्वाद दिन्छन्, ठन्डा रहियो, खुस रहियो भन्छन् क्या। त्यो भन्नुको मतलब
2: शीतल
3: रहनु भनेर भन्छ।
2: त्यसो भएपछि खुसी भइन्छ, आक्रोशित भयो भने, तात्यो भने खुसी
3: भइदैन, त्यो हुँदाखेरि मलाई कहिले पनि त्यो दादी मभन्दा फरक हुनुहुन्छ भन्ने कहिले पनि
2: अर्को धर्मको हो, म अर्को धर्मको हो,
3: त्यो कहिले पनि महसुस भएन। अनि मैले यो पटक पटक भन्ने गरेको छु, त्यो छठको जुन प्रसाद हुन्थ्यो नि, त्यो सबभन्दा पहिला मलाई ल्याएर दिनुहुन्थ्यो क्या। अनि मेरो मम्मीलाई त्यो दादीले, हाम्रोतिर पुथौ भन्छ, बुहारीलाई पुथौ भन्छ, पुथौ भुसुवा मिठाई ओकरा दिए भन्नुहुन्थ्यो होइन, भुसुवा गुलियो हुन्छ क्या, मलाई मन पर्थ्यो गुलियो भनेर, त्यो दाजुलाई त्यो थाहा थियो भन्ने। त्यो हुँदासम्म म डिफ्रेन्ट छु भन्ने कहिले पनि फिल भएन क्या मलाई, मेरो
2: हाम्रो समाजको संरचना नै यही हो, ब्युटी नै
3: यही हो त, यही होइन। मलाई के भन्छ, बच्चामा चाहिँ जहिले पनि मेरो गाउँ छोडेर अर्को गाउँको एकजना दिदी हुनुहुन्थ्यो, उहाँ राखी बाँध्न आउनुहुन्थ्यो क्या मलाई, त्यति बेला त
2: भाइ मानेको।
3: मेरो मम्मीको प्राय जसो बहिनपाहरू, बहिनपा भन्छ क्या हाम्रोतिर, त्यो मितिनी पनि होइन, त्यो बहिनपा भनिसकेपछि तपाईँ र ऊ दिदी बहिनी भयो क्या। अब
2: एउटै आमाबाट जन्मेको होइन, तर नाताले जसरी मित लाइन्छ, त्यसरी दिदी बहिनी,
3: अब दिदी भयो, अब उसको छोरा तपाईँको छोरा भयो। मेरो मम्मीको बहिनपाहरू सबै हिन्दूहरू, त्यो हुँदाखेरि त त्यो बहिन भन्ने फिलिङमा त कहिले पनि डिफ्रेन्स आएन। तर मैले भन्ने गरेको छु सर, यो कन्स्ट्रक्टेड हो, यो बनाइएको हो, जबरजस्ती लादिएको हो, थोपिएको हो। दस वर्ष अगाडि त मैले मेरो समाजमा त त्यस्तो कहिले पनि डिफरेन्स फिल गरिनँ नि त।
2: म अलिकति रोक्छु ल, तपाईँलाई चाहिँ अहिले जे देखिन थाल्यो, अहिले जे भनिन थाल्यो, अहिले जे गरिन थाल्यो, यो चाहिँ कन्स्ट्रक्टेड लाग्यो,
3: कन्स्ट्रक्टेड हो,
2: कसैले यो डिजाइनमा गरिरहेछ भन्ने लाग्यो। जो हिजो तपाईँको त्यो बैन पाएको कुरा थियो, हिजो तपाईँलाई ल्याएर चाहिँ राखी बाँधिदिने कुरा थियो, हिजो तपाईँको टाउकामा ल्याएर चिसो पानी हालेर आशीर्वाद दिने कुरा थियो, त्यो चाहिँ स्वतस्फूर्त थियो,
3: स्वतस्फूर्त थियो, त्यो नेचुरल थियो नेपाली समाजको लागि, मधेसी समाजका लागि। र आजकल मैले के डिफरेन्स देखिरहेको छु क्या मधेसमा, मधेसमा पनि दसैँ दशमी भनेको नि माछा मासु खाएरै सेलिब्रेट गर्ने पर्व हो क्या। हाम्रो मधेस भनेको बिहार होइन, युपी होइन, मधेस भनेको डिफरेन्स छ बिहार र युपीबाट।
2: र त्यहाँको हिन्दूहरूले जे जे चाडहरूमा जसरी मनाउनुहुन्छ त्योभन्दा यहाँ फरक हुन्छ,
3: फरक छ,
2: हाम्रो आफ्नो मौलिक,
3: हाम्रो आफ्नै मौलिकता छ, हाम्रो हाम्रो छठ पर्वको आफ्नै मौलिकता छ,
2: सही,
3: हाम्रो के भन्छ दसैँको आफ्नै मौलिकता छ, हाम्रो होलीको पनि आफ्नै मौलिकता छ। तर अहिले चाहिँ के देखिँदैछ भने दसैँलाई जबरजस्ती भेजिटेरियन पर्व बनाउन खोजिँदैछ, जबरजस्ती, जुन थिएन योभन्दा अगाडि
2: दुर्गाले देवीले पनि कहीँ मासु खानुहुन्छ, रगत खानुहुन्छ केही
3: त्यो जबरजस्ती बनाउने प्रयास भइरहेको छ। अनि मलाई त्योसँग कुनै पनि समस्या छैन, किन भन्दा के भन्छ म स्वाभाविक रूपमा त्यो धर्मबाट बिलङ नगर्ने भएको कारणले। तर पहिला चाहिँ कृष्णजी पनि नेपाली समाजको लागि उत्तिकै रेलिभेन्ट हुनुहुन्थ्यो, उत्तिकै उहाँको आराधना गरिन्थ्यो, रामजी पनि उत्तिकै आराधना गरिन्थ्यो, होइन, पहिला हरेकको मुखबाट जय श्री कृष्ण निस्किन्थ्यो, राधे कृष्ण निस्किन्थ्यो, आजकल निस्किन बन्द भएको छ नि। तपाईँ तराई मधेसतिर हेर्नुहोस्, राधे कृष्ण निस्किँदैन, र आजकल तपाईँ तराई मधेसमा जानुहोस्, हामीले बचपनमा देखेको हनुमानजी त बाल हनुमान सिरियल हामीले हेरेका हो, हामीले देखेको हनुमानजी भनेको अलि फुक्क परेको, अलि शान्त, सुशील। आजकल तपाईँ मधेसमा जानुहोस्, अग्रेसिभ हनुमानजी बनाइएको छ, एनिमेटेड हनुमानजी बनाइएको छ। तपाईँ मधेसमा जानुहोस्, दस वर्ष बाह्र वर्षको बच्चाहरू भाटा लिएर सडकमा निस्किरहेछ,
2: त्यो त मैले यो पटकको दृश्यमा पनि देखेँ।
3: अनि के गरिँदैछ भने मलाई अरू कुरामा कतै पनि यो स्वाभाविक हो, यो घृणा फैलिएपछि यस्तो हुन्छ भनेर, एउटा एम्बुलेन्समा लगिरहेको थियो बिरामीलाई, त्यो आन्दोलन गर्ने मान्छेहरूले थाहा पाएछन् यो मुस्लिम हो भन्ने कुरा, एम्बुलेन्स रोकेर जबसम्म जय श्री राम भनिदिनुहोस् तबसम्म अगाडि बढ्न दिँदिन,
2: त्यो उहाँहरूको कम्तीमा पनि मनबाट आएको कुरा होइन,
3: होइन,
2: त्यो भन्न लगाइयो,
3: भन्न लगाइयो, होइन, मैले के भनेको छु भने जय श्री राम भन्ने हो भने त रामजी प्रसन्न हुनुपर्ने हो नि त, मैले तपाईँलाई प्रसन्न गर्नको लागि किन जय श्री राम भन्नुपर्ने, ईश्वर र के भन्छ मानिसको बिचको नाता त व्यक्तिगत हो नि त।
2: म तपाईँलाई त्यहाँनिर रोकेर तपाईँले एकदम संवेदनशील कुरा भन्नुभएको छ, आज हिन्दू भनेर जो सडकमा आउनु भएको छ उहाँहरूको आरोप छ यी मुस्लिमहरू चाहिँ अर्थात् अर्को धर्मका मान्छेहरू चाहिँ या मदरसामा या विभिन्न ठाउँमा यस्तो गतिविधि हुन्छ भने उहाँहरू यसरी आरोप लगाएर आउनुहुन्छ, मुस्लिम धर्म या अरू धर्म मान्नेहरूले फेरि हिन्दू धर्म मान्नेहरूप्रति यी अतिवादीहरू यसो गर्छन् भने आरोप लगाएर आउनुहुन्छ, त्यो त हिजो पनि मदरसा थियो, हिजो पनि मन्दिर थियो, हिजो पनि तपाईँ चाहिँ हाम्रो चैत्य थिए, हिजो पनि हाम्रा गुम्बाहरू थिए, यी त हाम्रो सदियौँदेखि चल्दै आयो, हिजो हामीले यो प्रश्न उठाएनौँ, तर आज मुस्लिमलाई हिन्दूलाई या विभिन्न नाममा हामीलाई यो कन्स्ट्रक्टेड तपाईँको शब्दमा कन्स्ट्रक्टेड यो भन्न कसले लगाउँदैछ,
3: यो कसले भन्न लगाउँदैछ भन्ने कुराको लागि जाँदाखेरि नि, अहिले पनि मैथिल समाजमा नि कतिपय तपाईँले मैथिल साहित्यकारहरू भेट्नुहुन्छ जसले मद्रसाबाट पढ्नु भएको छ, र यो मद्रसा चाहिँ के भन्छ केवल धार्मिक इन्स्टिट्युसन हो भन्ने कुरा पनि गलत हो। मद्रसा भन्ने एउटा अरबी शब्द हो जसको नेपाली अनुवाद हुन्छ विद्यालय,
2: विद्यालय,
3: विद्यालय हो, बस स्कुल हो। आजभन्दा दस वर्ष अगाडि कसैलाई गुरुकुलसँग समस्या थिएन, आजभन्दा दस वर्ष अगाडि कसैलाई मन्दिरसँग समस्या थिएन। म मेरो गाउँमा एउटा सोमेश्वरनाथ महादेव मन्दिर भन्ने छ, त्यो मन्दिरबाट हरेक बिहान बज्ने भजन सुनेरै हुर्केको हो क्या म। अहिले कतिपय मान्छेले के भन्छ भने माजिद शालीन छ, शान्त छ, यो छ, त्यो छ, त्योमा मैले बचपनमा सुनेको भजनको पनि प्रभाव छ।
2: ग्रेट।
3: त्यो कस्तो थियो भने मानो तो मैं गङ्गा मा हुँ, ना मानो तो बहता पानी, कति गहिरो कुरा छ नि त, कति सरल तरिकाले भनेको छ,
2: हो त,
3: धर्म भनेको मान्ने,
2: मान्यो भने त्यो गङ्गा
3: हो,
2: त्यो माता हो, त्यो भगवान हो, मानेर पनि त्यो बगिरा पानी त हो नि।
3: मैले सुनेको के भने भला किसी का कर्न सको तो बुरा किसी का मत करना, पुष्प नहीं बन सकते गर तुम कांटे बनकर मत रहना। कभी प्यासे को पानी पिलाया नहीं, बाद अमृत पिलाने से क्या फायदा। अहिले त पानी छोड्नु बीस खुवाउनका लागि मान्छे तयार छ। र यो सब कसरी भयो भने म आज खुलस्त भन्छु नडराइकन, यो इन्डियन मिडियाको प्रभाव हो र नेपाल सरकारले अब नेपालमा साम्प्रदायिकता फैलाउन सक्ने सम्भावना भएको सबै इन्डियन मिडियालाई ब्यान गर्नुपर्छ।
2: म थपौँ अलिकति,
3: हजुर भन्नुहोस्।
2: इन्डियन भारतीय या विदेशी मिडियाको त तपाईँले कुरा गरिहाल्नुभयो, हाम्रै सञ्चार माध्यमहरू त्यसमा म पनि पर्छु होला, हामी जो सामाजिक सञ्जाललाई पनि सञ्चार माध्यमका रूपमा खबर माध्यमका रूपमा प्रयोग गरिरहेछौँ या त्यसले कुनै न कुनै रूपमा इन्फ्लुएन्सरको काम गरिरहेछ, युट्युबमा हामीले जे जति हालिरहेछौँ, एउटा प्रश्न बेला बेला हामी उठाउँछौँ अभिव्यक्ति स्वतन्त्रता किन चाहिँ हनन गर्ने या यसको कानुन किन चाहियो, तर यस्तो अभिव्यक्ति स्वतन्त्रता पनि हामीलाई हुनु हुँदैन। तपाईँसँग नेपालको संविधान छ, तपाईँको फेरि एउटा गजब चिज छ, तपाईँ कानुन पढाए मान्छे हो, जहिले यो बोकेर हिँड्नुहुन्छ होइन, तर यस्तो अभिव्यक्ति स्वतन्त्रता पनि हामी मान्छेलाई नदिउँ जसका कारणले मान्छे मान्छेको रगत खान उतारो बनाउँछ।
3: हाम्रो संविधानले नै ड्युटी दिन्छ हामीलाई, यस्तो कसैले काम गर्छ के भन्छ भने, जस्तै अभिव्यक्ति स्वतन्त्रता सबभन्दा पहिला छ नि त, त्यसको रिस्ट्रिक्सनले के भन्छ भने विभिन्न जात जाति धर्म सम्प्रदाय बीचको सुसम्बन्ध खलल पार्ने, जातीय भेदभाव छुवाछुत दुरुत्साहन गर्ने, गाली बेइज्जती अपराध गर्न दुरुत्साहन गर्ने, सार्वजनिक शिष्टाचार र नैतिकता प्रतिकूल हुने काममा प्रतिबन्ध लगाउनका लागि कानुन बनाउनु पर्छ भन्छ।
2: भनेको अभिव्यक्ति स्वतन्त्रता भनेको फ्रिडम अफ एक्सप्रेसन भनेको वाट एभर यु स्पिक, जे बोल्छौ जे गर्छौ छुट्छ भने होइन।
3: यो त ठ्याक्कै त जेएस मिलले भन्नुहुन्थ्यो नि, तिम्रो हात चलाउन सक्ने स्वतन्त्रता त्यहाँ समाप्त हुन्छ जहाँ अर्काको नाक सुरु हुन्छ,
2: करेक्ट
3: होइन। जस्तै अहिले चाहिँ के भनियो भन्दाखेरि, तराईमा आन्दोलन भयो, मधेसमा आन्दोलन भयो होइन, हाम्रो संविधानले हो बिना हात हतियार शान्तिपूर्ण भेला हुने स्वतन्त्रता दिन्छ, तर त्यसले नै के भन्छ भने यो सार्वजनिक शान्ति र व्यवस्था खलल पार्ने कुरालाई राज्यले रिस्ट्रिक्सन लाउनुपर्छ।
2: मौलिक हकमा शान्तिपूर्ण रूपमा भेला भएर होइन, राइट टु एसेम्ब्ली, शान्तिपूर्ण रूपमा भेला भएर आफ्ना मागहरू राख्न आफ्ना कुरा राख्न पाउँछौ भन्छ, तर त्यसले सार्वजनिक शान्ति खलल
3: हुनु हुँदैन।
2: आज सार्वजनिक शान्ति त खलल
3: खलल भएको छ, यहाँ कस्तो भन्दा दुईटा समाजको बिचमा हिंसक क्लासको स्थिति छ, सयौँवटा घर जलाइएको छ, त्यो घर जलाउनबाट जोगाउनु पनि त राज्यको दायित्व हो। अहिले यो सङ्घ संस्था खोल्ने कुरा भएको छ, यो इम्पोर्टेन्ट छ सर, गृहमन्त्रीज्यूले गएर अहिले सम्झौता गर्नुभएको छ, कस्तो सङ्घसँग सम्झौता गर्नुभएको छ त्यो बुझ्न जरुरी छ। हाम्रो संविधानले के भन्छ सरकारलाई, गृहमन्त्रीलाई के भन्छ, हाम्रो संविधानले के भन्छ भने, नेपालको सुरक्षामा आँच पुर्याउने सङ्गठन वा प्रतिनिधिलाई सहयोग गर्ने, राजद्रोह गर्ने, जातीय साम्प्रदायिक विद्वेष फैलाउने, के भन्छ संविधानले, जातीय साम्प्रदायिक विद्वेष फैलाउने वा विभिन्न जात जाति धर्म सम्प्रदायको सुसम्बन्ध खलल पार्ने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने सङ्गठनलाई प्रतिबन्ध लगाउनुपर्छ भन्छ हाम्रो संविधानले।
2: यसमा तपाईँले वर्तमान गृहमन्त्री तपाईँहरूको दाई सुदन गुरुङले गरेको सम्झौता चाहिँ कहाँ जोडियो र
3: कस्तो सङ्गठनसँग गएर उहाँले सम्झौता गर्नुभएको छ, त्यो सम्झौताको ट्र्याक रेकर्ड के हो, जोसँग उहाँ वार्ताको टेबलमा बस्नु भएको छ उहाँले जेनोसाइडको लागि अपिल गर्नुभएको छ, जेनोसाइडको लागि म्यानमारको इक्जाम्पल दिँदै नेपालमा पनि त्यस्तो गर्नुपर्छ भनेर भन्नुभएको छ।
2: जेनोसाइड भनेको त सबभन्दा अमानवीय
3: अमानवीय हो, क्राइम अगेन्स्ट ह्युमेनिटी हो, त्यस्तो गर्ने आफ्नो लेटर हेडबाट त्यस्तो कुरा छाप्ने र सेना भन्ने शब्द प्रयोग गर्ने, नेपाली सेना बाहेक अरू कुनै सङ्गठनले सेना भन्ने शब्द प्रयोग गर्न पाउनुपर्छ नेपालमा,
2: यो संविधानले चिन्दैन,
3: चिन्दैन
2: नेपालको कानुनले चिन्दैन।
3: अनि सेना भन्ने शब्द प्रयोग गर्न के गर्न खोजिएको, सेनाको अर्थ हुन्छ कि, सेनाको अर्थ बाई डिफल्ट हतियार उठाएर रक्षा गर्ने भन्ने
2: हो,
3: आम हो नि, त्यो हतियार उठाउने छुट हुने गरी राख्ने नाम चाहिँ कसले राख्नका लागि दियो, त्यो एसोसिएसन नेपालको कानुन बमोजिम रेजिस्टर्ड हो कि होइन, त्यो एसोसिएसनलाई नेपालको कानुनले चिन्छ कि चिन्दैन, हाम्रो समाज कल्याण परिषदले चिन्छ कि चिन्दैन, जिल्ला प्रशासन कार्यालयमा त्यो रेजिस्टर छ कि छैन, गृह मन्त्रालयको सर्भिलियन्सभित्रमा त्यो अर्गनाइजेसन छ कि छैन।
2: तपाईँ यो प्रश्न उठाइरहनु भएको छ, तपाईँको प्रश्न जायज छ, यसमा सरकारले गृह मन्त्रालयले जवाब दिनुपर्छ एउटा पाटो भयो,
3: हजुर।
2: तर मानिसले चाहिँ के भने, हुन त सुरुमा मान्छेहरूको आशंका थियो यसमा राजनीति घुसाइयो, यसमा वर्तमान सरकारमा रहेका मान्छेहरूकै हात छ, यी प्रकारका आवाजहरू उठाइयो। यतिसम्म कि
3: माननीय मनिष झाको स्टेटमेन्टबाट देखिन्छ,
2: उहाँ पूर्व गएर आए पछाडि, गृहमन्त्रीज्यू पूर्व गएर आए पछाडि झन वातावरण बिथोलियो भन्ने पनि थियो। तर स्थिति के देखियो भने, जति बेलासम्म गृहमन्त्रीज्यू चुप लागेर बस्नु भएको थियो, तराईमा आगो बलिरहेको थियो, तर जब उहाँ झरेर नागरिक तहमै गएर तपाईँ जसले सहमतिको बिन्दुमा पुग्नुभयो नि, सामाजिक सद्भाव फेरि कायम भयो, मान्छे त धन्यवाद गृहमन्त्रीज्यूको भन्दैछ।
3: हो त्यही त, त्यो हो। तर मैले चाहिँ के भनिरहेको छु भने, यो सहमति गर्ने हो भने त पीडित परिवारसँग गर्नुपर्ने होला नि, जनकपुरको जानकी मन्दिरको महन्तसँग गएर कुरा गर्ने हो, धर्म र संस्कृतिको विषयमा, धर्म र संस्कृतिकै विषयमा कुरा गर्ने हो भने। यो धार्मिक सङ्गठन र साम्प्रदायिक सङ्गठनमा फरक हुन्छ।
2: ओके,
3: गृहमन्त्रीले धर्मको विषयमा धार्मिक सङ्गठनसँग गएर कुरा गर्ने हो, साम्प्रदायिक सङ्गठनसँग कुरा गर्ने होइन। जेनोसाइडको लागि अपिल गर्ने, हिंसाको लागि अपिल गर्ने, जस्तै अब त्यो भनौँ नभनौँ भन्दाखेरि पनि भन्न मन लाग्छ, तराईमा एउटा वेदमा हुँदै नभएको, स्मृतिहरूमा हुँदै नभएको एउटा के भन्छ लाइन घुसाइएको छ।
2: ओके,
3: त्यो इन्डियाबाट चाहिँ इम्पोर्टेड हो त्यो लाइन चाहिँ, अहिंसा परमो धर्म, अहिंसा परमो धर्म, धर्म हिंसा तथैव छ। यो धर्म हिंसा तथैव छ भन्ने कुन शास्त्रमा लेखिएको छ?
2: यो अहिंसा परमो धर्म त
3: लेखिएको छ,
2: मानवीय अंश हो।
3: धर्म हिंसा तथैव छ भन्ने कुरा चाहिँ कुन शास्त्रमा लेखिएको छ, कुन कन्टेक्स्टमा लेखिएको छ, र धर्मको अर्थ के हो? धर्मको धर्मको अर्थ भनेको त वेद पुराण स्मृतिहरूले श्रुतिहरूले जे जे कुरालाई ह्युमन ड्युटी भन्छ त्यो धर्म हो।
2: तपाईँ असल कर्म गर्नुहुन्छ भने तपाईँले धर्म गरिरहनु भएको छ, खराब कर्म या अरूलाई पीडा दिइरहनु भएको छ भने तपाईँ पाप गर्नुहुन्छ।
3: र मानिलिउँ कुनै कसै कोही मान्छेले पाप गरिरहेछ, त्यो पापको सजाय गर्ने दुईटासँग अथोरिटी छ, एउटा कि त सरकारसँग छ आपराधिक कानून
2: गलत सरकारले,
3: कि त सरकारसँग छ, कि त मृत्यु पर्यन्त ईश्वरसँग छ,
2: कुनै रूपको ईश्वर,
3: कुनै रूपको ईश्वर,
2: तपाईँले मानेको ईश्वरको एउटा नाम होला, मैले मानेको ईश्वरको अर्को नाम होला, तर समग्रमा ब्रह्माण्डै एउटै
3: एउटै हो, त्यो मृत्यु पर्यन्त हो, त्यो त ईश्वरको काम हो नि त पापको सजाय दिने। तपाईँलाई कसले अथोरिटी दियो कि पापीहरूको म चाहिँ सजाय गर्छु भन्ने कुरा? त्यो त सरकारको काम होला। अहिले मधेसमा नेपाल राज्यको अनुपस्थिति भइरहेछ सर, मधेसमा अ काइन्ड अफ प्यारलल राज्य चलिरहेछ साम्प्रदायिक तत्त्वहरूको।
2: आज पनि,
3: आज पनि
2: त्यसलाई कसले फोस्टरिङ गरिरहेछ?
3: म एउटा सानो उदाहरण भन्छु सर, हामी जेनजी आन्दोलनपछि कुनै एउटा मुभमेन्ट गर्नु पऱ्यो, कुनै एउटा सभा गर्नु पऱ्यो भने नि, 500,000 रुपियाँको ब्यानर प्रिन्ट गर्नका लागि हामीले अर्काको मुखमा हेर्ने, अर्काले अर्काको मुखमा हेर्ने हुन्छ क्या, पैसाको अभाव भएर। अहिले पनि,
2: अहिले त तपाईँहरू,
3: अहिले त हामी इन्टर्नसिप गर्दैछौँ, महिनाको 15,000, 20,000, 25,000 आइरहेछ, तर त्यसले काठमाडौँमा बस्न कति गाह्रो।
2: यही प्रश्न म दुईचोटि सोध्दिनँ, किनभने अघिल्लो तर मेरो अर्को कार्यक्रम तपाईँलाई सोधिसकेका छु होइन, तपाईँहरूसँग अहिले पैसै पैसा छ आन्दोलन गर्न, अभियान गर्न भनेर।
3: अब त्यसो भन्ने हो भने त राजेन्द्र सरलाई पनि पहिला के आरोप लागेको
2: प्रशस्त
3: होइन, तर त्यो आरोपतिर लाग्नु हुँदैन। राजेन्द्र सरलाई पैसै पैसा भएको भए त राजेन्द्र सर किन यसरी उभिएर बस्नु पर्थ्यो र आराम गरेर?
2: तपाईँले देख्नु भएको छ जुन दिन मैले 4 एपिसोड एकै दिन बोले,
3: त्यही त किन गर्नु
2: गाह्रो हुन्छ।
3: त्यो आरोप लगाउन सजिलो छ, तर मैले सोध्न के खोजेको छ, हाम्रै उमेरको साथीहरू हो नि, हामीले एउटा ब्यानर छाप्नु पर्यो भने अर्काको मुख ताक्नुपर्छ, हजारौँ हजार ब्यानर छाप्ने पैसा कहाँबाट आयो? हजारौँ हजार झन्डा एकै दिनमा भित्रिने पैसा कहाँबाट आयो? र तराई मधेसमा आन्दोलन हुने बित्तिकै पारीको नम्बर प्लेट भएको गाडी तुरुन्तै कसरी आइपुग्छ?
2: त्यो पनि एउटा होइन,
3: हजारौँ कसरी आइपुग्छ? र त्यो आइपुग्दाखेरि पनि राज्यको सशस्त्र कहाँ बसिरहेको छ? यो सब प्रश्न त सोध्नु पर्छ।
2: कुनै अनुमति छिरेका छन्,
3: मचाइरहेका छन्। त्यो पनि मेरो नेपाली नागरिकले मलाई मार्यो भने म सरकारसँग जान्छु, हेरेलले मलाई मार्यो, मलाई विदेशी नागरिकले कुन हैसियतले हान्न पाउने? मेरो नेपाली नागरिकले हान्यो भने त म गएर मेलमिलाप गर्छु होला नि त, ल
2: ठिक छ,
3: विदेशी नागरिकले आएर हान्न पाउने मलाई, त्यो पनि सम्प्रदायको नाउँमा, त्यो पनि उनीहरूको पोलिटिकल नाराको नाउँमा, नेपालको के भन्छ पोलिटिकल थट जुन छ नि त्यो रिलिजियनमा, त्यो स्वामी विवेकानन्दको हुन सक्ला के गोलवर्गको कहिले पनि हुन सक्दैन. त जुन सावरकर भन्छौ सावरको आइडियोलोजी नेपालको आइडियोलोजी हुनै सक्दैन. इन्डियाको जुन धार्मिक क्लास छ वा साम्प्रदायिक क्लास छ उनीहरूको हिस्टोरिकल रिजन छ
2: र उनीहरू त्यसमा आफ्नो हिसाबबाट संस्थागत हुँदै गएछन् त्यसलाई हामी खराब गलत पनि छ किनभने धर्मकै नाममा उनीहरू त देश र देश विभाजन
3: गरे. उनीहरूको हिस्टोरिकल कज के हो भने उनीहरूको धर्मको नाउँमा पाकिस्तान भन्यो
2: देश नै छुट्यो नि.
3: धर्मको नाउँमा अहिले पनि त्यहाँ कश्मीरमा इस्यु
2: छ.
3: उनीहरूको सिखभित्र आफ्नै इस्यु छ. उनीहरूको बङ्गलादेशको आफ्नै इस्यु छ. बङ्गालको इस्यु छ. सेभेन सिस्टरको इस्यु छ. त्यो उनीहरूको हिस्टोरिकल पोलिटिकल रिजन हो. हाम्रोमा पोलिटिकल रिजन छैन.
2: रिलिजियस क्लास त हाम्रोमा रिलिजियस वार त हामीले कहिले देखेकै छैन.
3: देखेकै छैन.
2: कल्पना गरेकै छैन.
3: नेपालगञ्जमा एकपटक भएको थियो. त्यो भइसकेपछि त्यहाँको हिन्दू पण्डितजीहरू र मुस्लिम मौलानाहरू एउटा स्कुटरमा घुम्नुहुन्थ्यो कि सद्भाव कायम गर्नका लागि.
2: मैले यो प्रश्न तपाईँ डाक्टर धवल शमशेर राणालाई कतिचोटि सोधेको छु क्या. धवल शमशेर त्यहाँ नेकपा एमालेको हुँदा पनि उहाँ मेयर हुनुभयो. पछाडि राप्रपाको हुँदा स्वतन्त्र उठ्दा या राप्रपाको हुँदा पनि उहाँ सधैँ त्यहाँबाट चुनाव
3: जित्ने.
2: पछि त उहाँ राजा र हिन्दू धर्मको पक्षमा लाग्नुभयो. तर पनि मुस्लिमहरूको बाहुल्य भएको ठाउँमा नेपालगञ्ज
3: उहाँ जित्नुभयो.
2: उहाँ जित्नुभयो. अनि तपाईँलाई चाहिँ यति धेरै किन मान्छन् भन्दा उहाँले मलाई दिएको जवाब नै फगेट होइन. नेपालगञ्जमा हिन्दू र मुस्लिमहरू उनीहरूले घरभित्र मान्ने त एउटा चिज होला तर उनीहरू सम्मान भएर बस्छन्. हिन्दूको कुनै धार्मिक अभियान भयो भने मुस्लिमहरू सहभागी हुन्छन्. मुस्लिमहरूको धार्मिक अभियान भयो भने हिन्दूहरू सहभागी हुन्छन्. त्यहाँ छुटिँदैन भन्नुभएको थियो. हाम्रो आइडेन्टिटी यही हो.
3: अनि अहिले केही डिलिबरेट एक्सन्सहरू भइरहेछ सर.
2: ओ म त्यही जान
3: खोजेको.
2: तपाईँले अहिले भन्नुभयो नि ती गाडीहरू कसरी आए, ती घोडाहरू कसरी आए, ती ब्यानरहरू कसरी आए, ती लाठीहरू कसरी आए. हामी नेपाली त्यो हिन्दू होस् या मुस्लिमलाई कुट्नका लागि त्यो सीमाभन्दा पारिको मान्छे किन
3: आयो
2: होइन. भनेपछि तपाईँलाई यस्तो लाग्छ त्यो हिन्दूको नाममा होस् या मुस्लिमको नाममा होस् यहाँ काहीँ न काहीँ विदेशी शक्तिले हामीलाई चाहिँ
3: उचालिरहेछ, खेलिरहेछ, चलाइरहेछ. म नचपाइकन भन्छु अब है, आजभन्दा 10 वर्ष अगाडिसम्म नि पहाडी मधेसी लड्ने ठाउँ थियो के, अहिले छैन.
2: लडेको पनि हो नि खास गरी 64-65 त कस्तो अवस्था भन्यो.
3: लड्ने ठाउँ थियो. अब त पहाडी मधेसी लडाउन सकिँदैन. अब त मधेस आन्दोलनलाई पहाडीले पनि एक्सेप्ट गरिसक्यो. अब त
2: संविधानमै हामीले खास गरी मधेस आन्दोलनकै जगमा
3: संघीयता आयो. मधेसी राष्ट्रपतिले संविधान जारी गरेको. अब मधेसी पहाडी लडाउने सम्भावना छैन नेपालमा. सकियो. नेपालमा अस्थिरता चाहियो नि त. स्थिरता भयो भने त विकास त भइहाल्छ. हिंसा भएन भने त
2: नेपाल आफ्नो पपेट बन्दैन.
3: बन्दैन. त अहिले हेर्नुहोस् यो हिन्दू मुस्लिम सल्भ भयो भने नि कुनै एउटा अर्को इस्यु
2: निकालिनेछ. तर तपाईँलाई मैले थोरै रोकेर भने जुन दिनमा एउटा मुलुक धर्मको नामको युद्धमा प्रवेश गर्नेछ नि त्यसबाट बाहिर निस्किन सदियो
3: लाग्छ. अनि मैले चाहिँ के देखा हो भने जस्तै यो नेरेटिभहरू चलाइन्छ क्या मिडियामा आएर. यो मद्रसामा यदि विदेशी फन्डिङ आइरहेछ भने अर्थ मन्त्रालय के हेरेर बसिरहेछ, गृह मन्त्रालय के हेरेर बसिरहेछ.
2: मैले अस्ति त्यो प्रश्न कहिले उठाएको देखेँ होइन. मसँग कुनै प्रमाण छैन. कहिले गुम्बाको प्रश्न उठ्छ त्यहाँभित्र चाहिँ तपाईँ टिबेटनदेखि लिएर फ्री टिबेट मुभमेन्टदेखि लिएर विभिन्न प्रश्नहरू उठाइन्छ. कहिले मद्रसाको प्रश्न उठाइन्छ जसको मसँग प्रमाण छैन त्यसकारण म आरोप लगाउन सक्दिनँ. कहिले तपाईँ धर्म हिन्दू धर्मको नाममा फलानुले यति पैसा दियो भन्ने आरोप लाग्छ. ल दियो भने त्यस्तो आछ भने पनि
3: राज्य के को लागि त
2: होइन. त्यति बेला राज्यले रोक्ने हो, कानुन त कारवाही गर्ने हो, त्यस्तो गतिविधि हुन नदिने हो. यतिसम्म आरोप लाग्यो भने कोभिडको बेलामा तपाईँ मदरसाहरूबाट चाहिँ कोभिड लागेका मान्छेहरू गएर यसो गरी कोभिड फैलाए. हामी त्यसलाई एउटा धर्मसँग केन्द्रित नभनौँ. जसले गल्ती गर्छ त्यो व्यक्तिसँग.
3: जबकि वास्तवमा यदि धर्मलाई नेपालमा युटिलाइज गर्ने हो भने नि मस्जिद र मदरसालाई क्वारेन्टाइन सेन्टरको रूपमा युज गर्न सक्थ्यो क्या. राज्यले युज गर्ने नै हो भने धर्मशालाहरूलाई क्वारेन्टाइन सेन्टरको रूपमा युज
2: गर्ने नै त्यही हो नि
3: राज्यले.
2: सही कामका लागि.
3: तर रोहिङ्ग्याको बारेमा कुरा हुन्छ नि, यसमा पनि बोल्नुपर्छ खुलेर. जस्तै रोहिङ्ग्या छिर्ने भनेको बडीमा माथि नै गए पाँच थरबाट छिर्ला
2: होइन,
3: इलामबाट छिर्ला, छिर्नै परे झापा मोरङ सुनसरी सप्तरीबाट छिर्ला. मलाई यो इलाम झापा सुनसरी सप्तरी सिरहा
2: मोरङ
3: धनुषा मोरङ लगायत जुन छ यसको एकजना एसपी एकजना डिएसपी एकजना इन्सपेक्टर मुस्लिम देखाउनुहोस्. एकजना सशस्त्रको डिआइजी, एकजना सशस्त्रको डिएसपी, एकजना सशस्त्रको एसपी, एउटा इन्सपेक्टर मुस्लिम देखाउनुहोस्। अनि बोर्डर नियन्त्रण गर्ने काम कसको हो त? सशस्त्र प्रहरीको होइन।
2: अनि उसको कुनै धर्म होइन,
3: होइन
2: उसको धर्म नै त सीमा रक्षा,
3: त्यही त सीमा रक्षा गर्नु हो। ल मानिलिउ मुस्लिमले छिरायो भने त्यहाँ त मुस्लिम इन्सपेक्टर भएको भएन छिराउँथ्यो, एउटा मुस्लिम इन्सपेक्टर छैन। अनि छिरिरहेको छ राज्यको,
2: होइन त्यसमा त मेरो तपाईँसँग असहमति होइन, तर मेरो अलिकति तपाईँलाई एक्सप्लेनेसन चाहिँ के भने, धर्मको नाममा या धर्म भन्दा पनि इन द सेन्स आफ्नो कर्तव्यमा सरकार, सरकार मार्फतका अङ्गहरू आफ्नो कर्तव्यमा जिम्मेवार भइदिएको भए त यो प्रश्नै उठ्दैन
3: थियो,
2: अवस्था नै आउँदैन थियो। तपाईँले भनेको चाहिँ त्यहाँ हिन्दू नै, हिन्दू धर्म नै मान्ने, तथापि यो धर्मनिरपेक्ष देश हो, हिन्दू धर्म नै मान्ने पुलिसको हाकिम भयो भने पनि ऊ पैसामा बिग्रिन्छ, हिन्दू अर्थात् मुस्लिम धर्म मान्ने नै कर्मचारी रहेछ त्यो पनि पैसा बिग्रिन्छ, धर्म मान्ने नै सरकारको मान्छे रहेछ त्यो पनि पैसा
3: बिग्रिन्छ। मैले मेरो गाउँमा सुनेको छु र मैले थुप्रै तराई मधेसको कुरामा सुनेको छु, साँच्चै नेपाल बाहिरका मान्छेहरूले नागरिकता ल्याएछन् के,
2: ल्याएछन् है,
3: ल्याएछन् पैसा खुवाएर, नागरिकता दियो कसले,
2: प्रशासनका मान्छेले, राजनीतिक दलका नेताले,
3: सिडियो, सिडियो त मूलत त पहाडी समुदायकै मान्छे गएको छन् नि त,
2: सिडियो त अधिकांश
3: बिग्रिन्छन्, के गर्नु त्यहाँको मधेसी नेताहरूले, के गर्नु त्यहाँको मधेसी जनता,
2: त्यो भूगोलले बिक्ने होइन क्या, त्यसको नियतले बिक्ने हो
3: त,
2: त्यो पहाडी हो कि मधेसी हो कि हिन्दू हो कि मुस्लिम हो कि भने बिक्दैन,
3: अनि राज्यले
2: नियत चाहिँ बिक्छ,
3: राज्यले त त्यसलाई कन्ट्रोल गर्नका लागि त ध्यान दिनुपर्ने होला नि त, त्यहाँतिर दिँदैन। अनि राज्य जानी जानी के गरिरहेछ भने हिंसा फैलिने वातावरण बनाइदिइरहेछ, जस्तै मैले 907 पेजको जुन कार्की आयोगको प्रतिवेदन अहिलेसम्म रिलिज भएको छैन अफिसियल्ली, त्यसको लिक्ड भर्जन जुन थियो त्यो मैले पढेको छु, बडी पार्टमा कहीँ पनि गुम्बाको जिक्र छैन, कहीँ पनि मदरसाको जिकिर छैन, कहिले कहीँ पनि मन्दिरको जिकिर छैन, कहीँ पनि धर्मशालाको जिकिर छैन, कहीँ पनि, मतलब हेर्छ नि त, हामीले रिसर्च गर्दाखेरि पनि तपाईँको बडी पार्टमा जे तपाईँले डिस्कसन गर्नुभएको छ त्यसको आधारमा तपाईँको निष्कर्ष आउने हो, रिसर्चको बेसिक नियम हो। कार्की आयोगको प्रतिवेदनले बडी पार्टमा कहीँ पनि यसको जिकिर गर्दैन, रिकमेन्डेसनमा गुम्बालाई निगमन के भन्छ नियमन गर र निगरानी गर भन्छ, के भन्न खोजे हो त? अस्ति रासोबाको माननीय त्यहाँ जानुभयो, उहाँ त्यही क्षेत्रको हो, उहाँले समानुपाति राख्नुभयो, धेरै राम्रो गर्नुभयो। तर ओमप्रकाश अरियाल, ओमप्रकाश मेहताजीको चाहिँ निधन भइसकेपछि उहाँले के भनिदिनु भयो भने गोली कसले चलायो थाहा छैन। राज्यले त्यस्तो भन्न पाउँछ, त्यस्तो भन्न पाउँछ राज्यको निकायले, गोली कसले चलायो भन्ने थाहा भएन भने पनि तपाईँले अनुसन्धानपछि भन्छु भन्ने हो। प्राइमा फेसी प्रिजम्सन के हुन्छ भने प्रहरीको प्रेजेन्समा अर्काले गोली चलाउन सक्दैन भन्ने हो। त्यहाँ गोली चल्दा लाइन काटिएको छ, लाइन कटेको अवस्थामा त्यहाँ मिडियामा आएको खबरको अनुसारले अँध्यारोमा गोली चलेको छ भन्ने कुरा छ, त्यो त राज्य राज्यले यदि चाहने हो भने त एक दिन फोरेन्सिक ल्याबोरेटरीमा त्यो गोलीको स्याम्पल पठायो भने एक दिनमा आइहाल्छ कसको बन्दुकबाट यो गोली चलेको भन्ने कुरा। अनि माननीय भइसकेको मान्छेले दङ्गा फैलिरहेछ, हिंसा फैलिरहेछ भन्ने थाहा हुँदा हुँदै गोली कसले चलायो थाहा छैन भन्न मिल्छ? भइरहेछ क्या सर, मधेसमा मदरसामा कुनै गैर कानुनी गतिविधि भइरहेछ भने तपाईँको सिडिओ के कामको लागि, तपाईँको एसपी के कामको लागि, तपाईँको इन्सपेक्टरहरू के कामको लागि?
2: होइन, सिडिओहरूको पनि अलिकति विवादित पनि रह्यो, जस्तै धनुषाको सिडिओको चाहिँ आर्मीले लेखेको पत्र हेर्नुभयो भने गोली चलाउनेसम्मको अधिकार भन्ने लेखिदिनु भयो, होइन हामी पहिले गोली चलाउनेसम्मको अधिकार भन्ने किन जान्छौँ,
3: आवश्यक बल भन्छौँ हामीले,
2: नागरिकको जिउ जोगाउने कुरा गरौँ न।
3: अनि अहिलेसम्म पनि अघि सरले सुरुमा भन्नुभएको थियो नि, हिजो लेखक जिम्मेवार, अहिले चाहिँ हाम्रो सुदनजी किन
2: लेखक जिम्मेवार हो भने गुरुङ पनि
3: जिम्मेवार हुनुपर्छ होइन? तर यो हामीले चाहिँ जेन्जी आन्दोलन भइसकेपछि 10 बुधे सम्झौता गरेका थियौँ नि, जसको हस्ताक्षरकर्ता सुदन गुरुङ पनि हो। दोस्रो र तेस्रो बुधामा हामीले के भन्यो भने पुलिस रिफर्म गर, पुलिसलाई तलब पुगेको छैन तलब बढाऊ, पुलिसलाई ट्रेनिङ पुगेको छैन ट्रेनिङ देऊ, हाम्रो 1000 को भिड नियन्त्रण गर्न सक्ने क्षमता नेपाल प्रहरीसँग देखिँदैन, नियन्त्रण गर्ने क्षमता भएको भए त गोली चल्दैन थियो नि त,
2: एउटा बिन्दुसम्म त ऊ पनि किन चलाउँछ?
3: जन्तर मन्तरमा हेरौँ न, इन्डियाको जन्तर मन्तरमा लाखौँ मान्छे आयो होइन, खै त गोली चलेको, प्यालेट बुलेट युज भयो त्यसको लागि पनि अहिले त्यत्रो ठुलो हङ्गामा भइरहेछ इन्डियामा। हाम्रो चाहिँ 1000 जना आउने बित्तिकै गोली चलाउनु पर्ने, गोली चलाए पनि मेटलकै बुलेट युज गर्नुपर्ने, रबरको बुलेट युज गर्न सकिँदैन, लाठी चार्ज गर्न आउँदैन, असुर ग्यास प्रहार गर्न आउँदैन, असुर ग्यास खाएपछि त मान्छे तिर्मिराउँछ असुर ग्यास केको लागि हो त अनि
2: पानीको फोहरा
3: पानीको फोहरा र रबर बुलेट हान्यो भने मान्छे ढल्छ ढालिदेऊ न ढालेपछि त पुग्यो नि त मार्नुपर्ने के जरुरत अनि यो सब विषयमा गृहमन्त्रीले काम नगर्ने अनि मरेपछि गएर 10 लाखको क्षतिपूर्ति दिने
2: हो त्यो तपाईँलाई म त्यहीँनिर सोध्न लागेको एउटा चाहिँ यो सरकारको विरुद्धमा केही न केही गर्नु थियो त्यसका लागि चाहिँ किनभने बालन सरकारको विरुद्धमा गर्ने अरू धेरै चिज भएन सरकार भर्खर गठन भएको छ अहिले नै सरकारको राजीनामा माग्ने ठाउँ पनि भएन त्यस कारणले अहिले तपाईँले भनेको कसैलाई अब नेपालमा धर्मको नाममा युद्ध हुँदैछ भन्ने केही देखाउनु छ त्यसका लागि हाम्रा दाजुभाइहरू प्रयोग भए र सरकारलाई डिफेम गर्ने प्रयास भयो भन्नु मिल्छ
3: कसले गरे हो भन्ने प्रश्न अनुसन्धानबाट आउनुपर्छ माननीय मनिष झाज्यू त गएर आफ्नै कार्यकर्तासँग सम्झौता गरिदिनुहुन्छ भन्नुको मतलब आफ्नै कार्यकर्ता उहाँहरूको संलग्न छ सर एउटा राजनीति
2: यसो त यहाँ पनि रवि लामिछानेले सभापतिका रूपमा विभिन्न धार्मिक सङ्घ संस्थाहरूसँग छलफल र त्यस पछाडि एउटा आह्वान गर्नुभएको थियो होइन हिन्दूसँग सम्बन्धी एउटा संस्थाको जो प्रतिनिधि हुनुहुन्थ्यो उहाँ त राष्ट्रपतिको महाधिवेशनमा केन्द्रीय सदस्य उठेर पराजित हुनुभएको रहेछ
3: अब यस्तो कुरा एउटा समस्या चाहिँ के भयो भने कुनै पनि राजनीतिक दल एउटा सामाजिक संस्था हो ऊ समाजसँग जोडिएको हुन्छ र राजनीतिक दलको काम भनेको यस्तै अवस्थामा आइपर्छ कि जति बेला बन्दुकले काम गर्दैन नि त्यति बेला राजनीतिक दलहरू जानुपर्ने हुन्छ ग्राउन्डमा बुझ्नको लागि राष्ट्रपतिले चाहेको भए नि आफ्नो कार्यकर्ताहरूलाई तिमीहरू यस्तोमा सहभागी भयो भने खबरदार वडाध्यक्षको टिकट माग्न आउनलास्
2: अर्थात् यहाँ गल्ती गरेको सबै अहिले त भिडियो हुन्छ यो देखियो भने भोलि तिमी हाम्रो पार्टीका तर्फबाट टिकट पाउँदैनौ होइन तिमीहरूलाई जनप्रतिनिधि बन्न दिइँदैन भनेको एउटा अनुशासनमा त
3: हुन्थ्यो नि त अनि सर एउटा समाजलाई मानिलु यो हिन्दू मुस्लिम दङ्गा फैलाएर कोही वडाध्यक्ष बन्छ ऊ सफल वडाध्यक्ष बन्न सक्छ त
2: असम्भव
3: एउटा समाजलाई अशान्त राखेर अस्थिर राखेर अराजक राखेर कुनै समाज विकास गरेका छ मैले त्यही भएर भन्ने गरेको छु तपाईँ वडाध्यक्ष बन्नुहोला तर तपाईँ असफल वडाध्यक्ष बन्नुहुन्छ 5 वर्ष त तपाईँको धार्मिक साम्प्रदायिक त्यो दङ्गा सुल्झाउँदै जान्छ
2: किनभने बिउ तपाईँले रोपे
3: हो
2: त्यो त फल्न थाल्छ
3: फल्न थाल्छ अहिले अहिले जुन भइरहेछ नि यो तराई मधेसमा घर घर जलाइदिने हिम्मत कहाँबाट आउँछ किन भन्दा हामीले सिंहदरबार जलाउनेहरूलाई छोड्यौँ क्या
2: त्यो त तपाईँहरू पनि हो नि
3: मैले भन्दा छु त हामी हो भने हामीमाथि कारवाही गर जो जो संलग्न
2: कारवाही गर्दा त अनि लहरू तान्दा पहरो थर्किन्छ त्यही भएर त तपाईँ यसरी छाती ठोकेर भन्न पाउनु किनभने
3: हामी सिंहदरबार
2: यो सरकारले तपाईँलाई सिंहदरबार संसद भवन सबै जलाउँदा छुँदैन भने तपाईँलाई थाहा छ
3: सर हामी यसरी
2: छाती ठोक
3: सर हामी सिंहदरबार अगाडि ह्युमन चेन बनाउन गएका थियौँ दरबार जलेको रोक्नबाट जलाउने होइन जोगाउनेमा हामी पर्छौँ तर अगाडि AK-47 उभ्याइदिएपछि त्यो सर्ट खोलेका मान्छेहरूले AK-47 लिएर उभिदिएको दिइसकेपछि सेना पनि पछि हटेपछि हाम्रो हिम्मतले काम गरेन
2: ती त सांसद भए
3: खैर त्यो अनुसन्धानको विषय
2: होला फेरि
3: अनुसन्धानको विषय हो मतदातिर जान्छ तर दण्डहीनताले राज्यलाई फाइदा गर्दैन सर आज तपाईँले सिंहदरबार जलाउनेहरूलाई छोड्नुहुन्छ भोलि तपाईँको घर जलाउन आउँछन् क्या
2: आइसके किनभने हामी त भदौ 23 र 24 पछि अब जल्ने र जलाउने मर्ने र मार्ने खेल बन्द गरौँ है भन्यो
3: भन्यो
2: जनताले त्यही भएर यति ठुलो अभिमत दियो तर जल्यो त
3: अनि कारवाही
2: गरिए त
3: यदि सिंहदरबार जलाउनेहरूलाई कारवाही गरेको भए नि र जलाउँदाखेरि कारवाही हुन्छ है म जेल जान्छु भन्ने डर भएको भए अहिले मधेसमा कसरी जलाउने हिम्मत गर्दैन
2: तर एउटा राम्रो पक्ष चाहिँ देखियो होइन प्रधानमन्त्रीज्यूले अलि संवाद कम गर्ने राष्ट्रको नाममा सम्बोधन गर्ने गर्नुहुन्थ्यो यो घटनाको बेलामा चाहिँ उहाँले राष्ट्रको नाममा सम्बोधन गर्नुभयो र त्यो एउटा एकताको प्रतीक पनि मानिन्छ त्यो त गर्नुभयो
3: त्यो एकदम राम्रो गर्नुभएको छ त्यो कुरामा त हामी एप्रिसिएट गर्छौँ तर त्यो कुरा एक दिन अगाडि मात्रै पनि गरिदिएको भए नि मधेस चल्नबाट धेरै त्यो हुन्थ्यो क्या त्यही भएर आगामी दिनहरूमा यस्तो कुनै घटना भयो भने प्रधानमन्त्री कुराकानी गर्ने हुनुपर्छ क्या प्रधानमन्त्री हामीले जेएनजीको भाषामा भन्यो भने चिल हुनुपर्छ
2: चिल त हुनुहुन्छ नि हाम्रो प्रधानमन्त्री
3: होइन
2: धेरै नै चिल हुनुहुन्छ भन्दैछ
3: धेरै चिल हुनुहुँदैन चिल हुनुपर्छ जलिरहेको छ भने म त्यसको अगाडि गएर यसरी बसेर त्यो सिगरेट पिउने भन्ने हुँदैन क्या त्यसलाई चिल भन्दैन त्यसलाई चाहिँ रोम जलिरहँदाखेरि बाँसुरी बजाएर बस्ने जस्तै हो
2: निरो
3: हो त्यो हुनु हुँदैन जुन किसिमले प्रधानमन्त्रीज्यूले मधेसवादी दलका नेताहरूसँग बोलाएर छलफल गर्नुभएको छ नि हो त्यसरी समाधान गर्ने हो कुनै पनि अब
2: प्रधानमन्त्रीज्यूको भूमिका चाहिँ कस्तो रह्यो?
3: होइन, उहाँ गएर प्रमुख रूपमा फिल्डमै खटिनु भएको छ, त्यो राम्रो हो. तर उहाँले चाहिँ के गर्नुभएको छ भने भोलिको दिनमा कम्युनल फोर्सेसहरूलाई उहाँले पोलिटिकल स्टेक होल्डरको रूपमा रिकग्नाइज गरिदिनु भएको
2: छ. इन्स्टिट्युसनलाइज भयो नि,
3: त्यो इन्स्टिट्युसनलाइज भयो. एउटा राज्यको प्रतिनिधि भइसकेपछि नि मैले कोसँग वार्ता गर्ने र को माथि प्रतिबन्ध लगाउने भन्ने कुरा क्लियर हुनुपर्छ. पहिले मेरो संविधानले मलाई के म्यान्डेट दिएको छ? म जान्छु भने त म त जानकी मन्दिरको महन्तसँग गएर कुरा गर्छु नि त.
2: मैले खास मैले जलेसोपाबाट प्रत्यक्ष नै हेऱ्यो भने नि मधेसको मात्रै हेऱ्यो भने 32-30 सिट होइन, रासोपाले जित्नु भएको छ, समानुपाति पनि ठुलो सङ्ख्यामा हुनुहुन्छ. तर यो पटकको दङ्गाको बेलामा चाहिँ रासोपाका सांसदहरूप्रति चाहिँ एकदम धेरै आक्रोश देखियो. मैले बब्लु गुप्ताको पनि हेरिरहेको थिएँ, लालविक्रम थापाले त यो गलत भयो भनेर सुनसरीमा बोलिरहनु भएको थियो. त्यस्ता विभिन्न गतिविधिहरू हेरिरहेको थिएँ. जनप्रतिनिधिहरूको भूमिका चाहिँ देखियो.
3: एउटा बिझ्ने कुरा भनौँ सर, हाम्रो प्रधानमन्त्री, गृहमन्त्री र सांसदहरूको पनि एउटा दुःखद अवस्था चाहिँ के छ भने नि उहाँहरू समाजसँग जोडिएर समाजसँग बसेर जितेर आउनु भएन नि.
2: होइन,
3: म एकदमै जिम्मेवारीको साथमा भन्छु, जो मान्छेले 5 वर्ष 10 वर्ष 1-2 चुनाव हारेर आएको हुन्छ नि, त्यो मान्छेको एक्सेप्टेबिलिटी समाजमा बढी हुन्छ.
2: किनभने ती बसे हुन्छ नि त,
3: ती बसे हुन्छ, त्यहाँको मान्छेहरूसँग कार्यकर्तासँग उसको सम्पर्क
2: भिजेको हुन्छ,
3: भिजेको हुन्छ. मानिलिउँ देवानगञ्जमा दङ्गा भयो, देवानगञ्जको पनि कार्यकर्ता हुन्छ नि त, त्यहाँको पनि अगुवा हुन्छ, जो वडाध्यक्षको लागि टिकट मागेर बसिरहेको हुन्छ. यसो मेरो सिंहदरबारमा एउटा काम छ, गराइदिए भन्ने हुन्छ. हँ फल्लाजी, त्यहाँ त्यो भइरहेछ, त्यहाँ तपाईँ मिलाउनुहोस् त. समाजको अगुवा गएर उभिदिएपछि कसैले हिम्मत देखाउँछ? त्यो राजनीतिक दलमा कार्यकर्ता किन चाहिन्छ त?
2: भनेको तपाईँको भनाइ चाहिँ रासोपाका उनीहरू सांसद त भए. मेरो एकजना रासोपा नेतासँग कुरा भएको थियो, उहाँले मलाई कस्तो राम्रो शब्द भन्नुभएको थियो भने हाम्रा मान्छेहरू सांसद भए नेता भएनन् भन्नुहुन्थ्यो क्या. भनेको उनीहरू सांसद चाहिँ भए तर जनप्रतिनिधि भएनन्, होइन
3: त्यो देखिएन. किन भन्दा एउटा सांसद गएर उभिदिएपछि नि त्यसको नेपाली समाजमा आफ्नै लेभल छ क्या. किन भन्दा एउटा
2: त्यो लेभल राखेको हुनुपर्छ फेरि.
3: हो हो, त्यही त. एउटा सांसदसँग चाहिँ नेपाली जनताले के पनि एक्सपेक्ट गर्छ भने मेरो बिहेमा पनि आइदियोस् भन्ने एक्सपेक्ट गर्छ, र मलामीमा पनि आइदियोस् भन्ने एक्सपेक्ट गर्छ क्या. र एउटा सांसद नभए पनि कमसे कम 200-300 मलामीमा गएको हुन्छ क्या, आफ्नो कार्यकालमा, र चुनाव जित्नुभन्दा अगाडि पनि समाजमा भिजेको हुन्छ. म चाहिँ अनुरोध के गर्छु भने राष्ट्रपतिको माननीयज्यूहरूलाई आफ्नो समाजमा गएर भेज्नुहोस्. गाली गर्छन् जस्तै आहुतिले कस्तो मजाको कुरा गर्नुहुन्थ्यो कि, के यो नेता भनेको भुइँ जस्तो हुनुपर्छ.
2: हामीले विष्णुभक्त दुलाल आहुतिको
3: मान्छेहरूले खुट्टा बजार्छन्, हान्छन्, कराउँछन्, तर त्यो जनतालाई थाम्ने भनेको नेता हुन्छ. त्यो अनुसारले समाजमा गएर, किन भन्दा समाज सफल नबनाएसम्म र हिंसामा आधारित राजनीतिले अन्तत समाजलाई हिंसक नै बनाउँछ.
2: भनेको हिजो रासोपाले जे रोपेको थियो चुनावमा होस् या चुनाव अगाडि दलहरूका बारेमा, त्यो आज उसैका लागि विषवृक्ष भनेर
3: बन्न सक्छ, अझै बन्ने लक्षण देखिएको छ. जस्तै बब्लुजीलाई घेरेर चाहिँ केही मान्छेहरूले अनाहकमा उहाँलाई चाहिँ बोलिरहनु भएको थियो.
2: होइन, त्यो त तपाईँले बब्लुजीको त यो घटनामा देख्नु भयो, त्योभन्दा अगाडि पार्समणी गेलालको होइन, ओ चिट्ठामा परेको सांसद होइन, चाउचाउको चिट्ठा परे जस्तो होइन. त्यसै गरेर आएर यतापट्टि गणेशजीलाई तपाईँ रौतहटमा कालो मसी छर्कने नै काम भयो. त्यस्तो धेरै ठाउँमा भइरहेको,
3: त्यो दुःखद छ.
2: यति छिटो समयमा फेरि
3: त्यो हुनु हुँदैन. किन भन्दा हामीले त स्टेबिलिटीको कामना गरेको हो नि त,
2: फेरि उहाँहरू जनप्रतिनिधि चुनाव जितेर
3: हो. अनि अब मैले चाहिँ के देख्छु भने अब यसमा संवादले नै काम गर्ने हो. जसले उहाँलाई कालो कालो मसो छर्किनु भयो नि, उहाँसँग गएर सोध्नुपर्छ क्या, तपाईँले मलाई किन छर्किनु भयो. यो होइन कि त एमालेको झोले त काङ्ग्रेसको झोले
2: 35 वर्ष के
3: एउटा एउटा होइन, एउटा नेता कस्तो हुनुपर्छ भने नि एउटा काङ्ग्रेसको कार्यकर्तालाई पनि राष्ट्रपतिको कार्यकर्ता बनाउन सक्ने हिम्मतको हुनुपर्छ क्या.
2: हो,
3: त्यो बनाउँछन् पनि. तपाईँ हेर्नुहोस् ओलीजीको एउटा चतुराई के हो भने 2077 हामीले हेरे हो नि त, प्रचण्डजी एकदम ढुक्क भएर बस्नु भएको छ, मेरै हो प्रचण्डजीको मान्छेहरू ओलीतिर गइदिइरहेछ, त्यो यत्तिकै जाँदैन नि त.
2: प्रचण्डको बाल सखा उहाँसँगै माओवादी युद्धमा गएको
3: बादल,
2: सारा चिज गरेको बादलजी, अहिले केपी ओलीको तर्फबाट संसद दलको नेता
3: नेता भन्नुभएको छ, त्यो त नेताको क्वालिटी हो। त्यही भएर मैले उहाँहरूलाई पनि के अनुरोध गर्छु तपाईँको क्यामरा मार्फतबाट भने आफ्नो आलोचकहरूलाई आफ्नो दुश्मनको तरिकाले नहेर्नुहोस्।
2: अलि बढी उहाँहरूसँग चाहिँ आलोचना सहने र आलोचना हुँदाखेरिमा त्यसलाई सेटल कसरी गर्ने, कन्भिन्स कसरी गर्ने भन्ने क्षमता अलिक कम भयो।
3: जस्तै मैले केही जान्छु साथीहरूलाई यो बालेन टिमसँग समायोजन हुँदाखेरि निराश भएको, धेरैजना जानुभएको थियो केन्द्रीय सदस्य बनेर, अहिले उहाँहरू अर्कै पार्टीमा हुनुहुन्छ होइन। त्यो कम्युनिकेसनको अभाव हो, त्यो राजनीतिक दलमा जुन छलफल हुनुपर्छ, गाली गलौज हुनुहुन्छ। जस्तै म पनि पहिला स्टुडेन्ट युनियनमा हुँदाखेरि
2: तपाईँ स्टुडेन्ट युनियनमा
3: म थिएँ, मैले यो कुरा त अन क्यामरा भनेको छु
2: क्याम्पसमा,
3: मैले त्यसपछि
2: मसँग त भन्नुभएको छैन
3: होइन, मैले
2: सोधिरहेको
3: मैले योभन्दा अगाडि अन क्यामरा भनेको छु, म सोभिमा थिएँ जब म माथि
2: घेराबाट जित्नु भएको थियो,
3: मैले नेभी सङ्घबाट चुनाव लडेको थिएँ,
2: नेपाली कङ्ग्रेसको भातृ सङ्गठन हो।
3: अनि जति बेला चाहिँ मैले खर्च विवरणको बारेमा अडान राखेँ, खर्च विवरण विद्यार्थीको पैसा हो, विद्यार्थीले थाहा पाउनुपर्छ, त्यो नभएसम्म म खर्च विवरणमा साइन गर्दिनँ। त्यति बेला नेभी सङ्घले नै मेरो विरुद्धमा घेराबन्दी गरेँ, त्यो घेराबन्दी झेलेर आइयो नि त, हेरियो नि त कस्तो हुन्छ यो थोरै थोरै एसोसिएसन निर्माण कसरी हुन्छ भनेर। अनि जुन दिन मलाई फिर्ता बोलाइयो त्यही दिन मैले फेसबुकमा आफ्नो खर्च विवरण सार्वजनिक गरे हो। मैले सोभियोलाई लेटर हेड मागेँ, मलाई लेटर हेड दिनुहोस्, म खर्च विवरण आफ्नो सार्वजनिक गर्छु, तपाईँहरू गर्न मान्नुहुन्न म आफ्नो गर्छु, सोभियोले दिएन। मैले नेभीसँगलाई लेटर हेड मागेँ, मलाई तपाईँको लेटर हेड दिनुहोस्, म आफ्नो खर्च विवरण सार्वजनिक गर्छु, मान्नु भएन। नमानेपछि मैले आफ्नो फेसबुकमा अहिले पनि पिन छ मेरो पोस्ट, करिब करिब 2 वर्ष हुन लागेको छ, त्यही दिन मैले नेभीसँग छोडेको। अब अहिले त के स्थिति,
2: तपाईँको एउटा गजबको दुर्भाग्य रहेछ होइन। जुन सङ्गठनमा लाग्यो त्यो सङ्गठनको पनि तपाईँ रहनु भएन, जुन आन्दोलनमा लाग्नुभयो त्यो आन्दोलनको पनि तपाईँ आज रहनु भएन।
3: होइन, ठिक छ, यो स्वाभाविक हो, यसलाई मैले अन्यथा लिदिनँ। किन भन्दा हाम्रो समाजमा जुन किसिमले के भन्छ युनियनिजमलाई के भन्छ विलेनाइज गरिएको छ नि, जुन किसिमले खलनायकीकरण गरिएको छ, यो दुःखद छ। तर जति ग्राभिटीमा यसलाई भेलिनाइज गरेको छ त्यसले गर्दाखेरि यसलाई उठ्न समय लाग्छ, र यसको कारणले गर्दाखेरि कसैले मलाई झोले भन्छ भने त्यो पनि स्वाभाविक नै भन्छु म,
2: तपाईँलाई भूतपूर्व झोले भन्छन्
3: होला, त्यसलाई मैले अन्यथा पनि लिदिनँ क्या। किन भन्दा सार्वजनिक वृत्तमा आइसकेपछि मान्छेले तपाईँको विगतको बारेमा पनि कुरा गर्छन्, तपाईँको फ्युचरको पोसिबिलिटीको बारेमा पनि कुरा गर्छन्, तपाईँको वर्तमानको बारेमा पनि कुरा गर्छन्। र म त्यो आहुतिकै कुरालाई चाहिँ सिरोपर गरेर हिँडिरहेको हुन्छु, मान्छे आउँछन्, कराउँछन्, हान्छन्, तर जो मसँग असहमति राख्छ उहाँको असहमति राख्ने अधिकारको लागि म बोलिराख्नुपर्छ। त्यसैको लागि चाहिँ मैले धेरै अन्यथा पनि लिँदिनँ।
2: होइन, तपाईँ चाहिँ पछिल्लो दिनमा तपाईँ र तपाईँ जस्ता केही साथीहरू चाहिँ जेएनजीबाट बनेको सरकारकै विरुद्धमा सरकारले केही गरेको छ, तपाईँहरू सडकमा आइहाल्नु,
3: हामी सडकमा गएर सरकारको पक्षमा आएका छौँ।
2: किन भन्दा
3: सरकारले राम्रो काम गरोस्, सरकारले यहाँ यहाँ गलत गरिरहेछ, यो काम सुधारोस्।
2: तपाईँहरू त काङ्ग्रेस एमाले नेपाली कम्युनिस्ट पार्टी भन्दा पनि विरोधी देखिनुहुन्छ यो सरकारको।
3: किन भन्दा एमालेसँग त राष्ट्रपतिको साँठगाँठ छन् त, सम्झौता छन् त, हामीसँग छैन।
2: एमाले र राष्ट्रपतिको के सम्झौता?
3: 23 र 24 गतेको सम्झौता हो।
2: ए, 23 को कारवाही नगर, 24 को कारवाही
3: नगर। 23 बारे त नबोल, 24 बारे म
2: बोल्दिनँ।
3: हामी त दुइटैको विरुद्धमा बोलिरहेको छौँ। गगन थापाको कार्यक्रममा गएर भोलि गएर तपाईँ यदि प्रधानमन्त्री बन्नुभयो भने आफ्नो रमेश लेखकलाई कारवाही गर्नुपर्छ कि पर्दैन भनेर सोध्ने हामी हो। अब राष्ट्रपाले गरेन, बालेनजी आउनु भएको भए उहाँलाई पनि हामी गएर सोध्थ्यौँ। तर अब साथीहरू आरोप लाउँछन्, आरोपबाट त हामी त्यति विचलित पनि हुँदैनौँ, उहाँहरूप्रति त्यसरी द्वेष भाव पनि राख्दैनौँ।
2: तपाईँ एउटा चिज बताउनु त, तपाईँ जसरी प्रस्तुत हुँदै जानु भएको छ, आरोप चाहिँ के छ भने खास गरी गृहमन्त्रीलाई, खास गरी यो सरकारका मेजर मान्छेलाई चाहिँ आफ्नो विरोध गर्नेहरूप्रति चाहिँ यिनीहरू एकदम असहिष्णु छन्। यहाँसम्म कि तपाईँ सञ्चार गृहको गेटमा लिएर गएर गाडी पार्किङ गर्ने कुरामा नि काहीँ न काहीँ सरकारका मान्छेहरूको सरकारी रूपबाट होइन होला तर सरकारका मान्छेहरूको हात थियो भन्ने कुरा चाहिँ
3: प्रहरीकै भ्यानभित्र चढेर गएको देखा छौँ त हामीले सिसिटिभीमा,
2: भनिएको
3: सरकारको हात थिएन
2: त। त्यो मात्रै होइन, यहाँ त के विषय आइरहेछ भने सरकारको या सरकारको कोही मन्त्रीको विरोधमा समाचार लेख्यो भने सरकारमा महत्त्वपूर्ण पदमा बसेको मान्छेले आफ्नै नम्बरबाट वाट्सएप गरेर तत्काल त हटाएनौ भने तिम्रो पेज उड्छ भनेदेखि सरकारको विरोधमा उभिने पत्रकारको चाहिँ फेसबुक आजको दिनमा डिमोनिटाइज र सस्पेन्ड गरिदिएको त्यो तमासा प्रमाण छ होइन। यो जे देखिया छ, तपाईँ चाहिँ यो सबै चिजबाट कति पीडित हुनुहुन्छ?
3: होइन, हामी त छौँ त, मेरो त ब्याक पेन अझै पनि छ नि त,
2: त्यो त खुट्टाको
3: त कुटपिटले गर्दाखेरि। तर अब हेर्नुहोस् यो 24 गते
2: होइन तपाईँलाई मैले अझ क्लियर गरेर भन्छु धम्की कतिको आउँछ सल्लाह. अस्ति मैले एउटा चिज हेरेको थिएँ, गृहमन्त्रीज्यू गाडी चढ्दै गर्दा एकजना उहाँ जेन्जी आन्दोलनमा हिँडेको व्यक्ति हुनुहुँदो रहेछ होइन, उहाँले सोधेको प्रश्न चाहिँ साह्रै पेचिलो नमिठो थियो. उहाँले के सोध्नु, गृहमन्त्रीज्यू हाम्रो दाजुभाइलाई गोली हानेर मार्दा तपाईँलाई कस्तो लाग्यो भनेर सोध्नु भएको थियो क्या. सोधाइ चाहिँ साह्रै, म त त्यसरी प्रश्न सोध्न सक्दिनँ होइन, मलाई एकदमै हिम्मतिलो पत्रकार भन्छ नि प्रश्न सोध्न, अब कतिपयले एकदमै छुचो प्रश्न सोध्ने भन्छन् होइन, तर म हाम्रो गृहमन्त्रीज्यूलाई त्यसरी प्रश्न सोध्न सक्दैन थिएँ, तर उहाँले सोध्नुभयो. गृहमन्त्रीज्यूले चाहिँ ढोका लगाइसकेपछि गाडीको पछि सिसा खोलेर अनि तिमी त्यही होइन जेन्जी आन्दोलनमा जाने तिमी नै होइन हाम्रो मान्छे होइन गरिरहनु भएको थियो क्या.
3: उहाँले के भन्नुभएको छ म भनौँ,
2: ओके
3: उहाँले के भन्नुभएको छ नि, तिमी त माझीदरको मान्छे होइन भन्नुभएको छ कि उहाँले.
2: ए माजिदको भने हो, म त हाम्रो सुनेछु.
3: त्यही एकपटक त्यसलाई चाहिँ स्लो गरेर सुन्नुहोस्, त्यो दुःखद छ सर.
2: हो तपाईँहरूकै मान्छे हो भन्नुभएको छ फेरि उहाँले जवाफ.
3: त्यो दुःखद छ सर, त्यो एकदम दुःखद छ. यो कुरा गृहमन्त्रीबाट आश गरिँदैन, तपाईँको मातहतको प्रहरीले मार्या छ यार. तपाईँसँग प्रश्न त स्वाभाविक रूपमा आउँछ र हामीले त सुदन दाई बनि आएको मान्छे हो.
2: आन्दोलन दाईलाई त दाईको व्यवहार गर्न पर्यो नि, होइन
3: उहाँले राजीनामा दिइसकेपछि उहाँलाई चाहिँ हटाउने प्रयास भइरहँदाखेरि सुदनले गल्ती गरेछ भने छैन भने सुदन नै गृहमन्त्री बन्नुपर्छ भनेर त हामी भन्न गएको थियौँ नि त. सधैँ तपाईँलाई माया गर्छु भनेर गएर बताइराख्नु पर्दैन नि त होइन, किन भन्दा तपाईँको आसेपासेको घेरा तोडेर सुदन दाई वी लभ यु भनेर जानु पर्दैन क्या. र हामीले जति बेला गृहमन्त्रीज्यूको आलोचना गरिरहेको छौँ भन्नुको मतलब यो यो काम गलत छ, यो यो काम सच्या हो है, त्यति मात्रै भने हो. जस्तै गृहमन्त्रीज्यूले गएर उता बोर्डरतिर अनुगमन यताउति गरिरहनु भयो, त्यो कुरामा त हामीले आलोचना गरेनौँ त. किन भन्दा
2: तर वार्ता गर्नलाई चाहिँ सुरुमा जेम्स कार्की र सुनिलजीको सल्लाहकारलाई पिएलाई पठाइदिनु हो होइन, हेलिकप्टर चढाएर.
3: अनि त्यो जुन किसिमले गृहमन्त्रीज्यूले तिमी माजिदको मान्छे होइन भन्नुभएको छ भनेर, त्यो जसले प्रश्न सोध्यो उहाँलाई पनि डिमोरलाइज गर्ने काम गर्नु. उहाँ किन माजिदको मान्छे हुनुपर्ने?
2: जहाँ जहाँ गृहमन्त्री जानुहुन्छ या सरकारको मान्छे जानुहुन्छ, तपाईँहरूको मान्छे तपाईँले प्रवेश गराउने र ठुल्ठुलो स्वरमा सरकारलाई डिफेम गर्ने.
3: म उहाँलाई चिन्दा पनि चिन्दिनँ जसले प्रश्न गर्नुभएको छ. एउटा एउटा एउटा इन्सिडेन्ट चाहिँ के भएको छ भने, हामी देशभरिमा त्यो कार्की आयोगको प्रतिवेदन रिलिज गर भन्ने आन्दोलनमा थियौँ, त्यति बेला सायद भेटिएको हुनसक्छ होइन. व्यक्तिगत रूपमा त्यति राम्रो चिनजान पनि छैन. अनि त्यो भिडियो भाइरल भइसकेपछि त्यो भाइले मेरो नम्बरमा के भन्छ मेसेज गरेर त्यसपछि मलाई त यस्तो यस्तो भन्यो,
2: तपाईँको मान्छे हो आजबाट
3: भन्नुभयो. अनि त्यो त उसको इन्डिभिजुअलिटीमाथि पनि प्रश्न हो नि त. किन भन्दा एउटा नागरिकले नागरिकको हकमा प्रश्न गरिरहँदाखेरि त यसको मान्छे, त उसको मान्छे, त उसको मान्छे, भोलि त तपाईँलाई राष्ट्रपतिको मान्छेले प्रश्न गर्छ,
2: त्यो चाहिँ कसको मान्छे हुन्छ?
3: त्यो कसको मान्छे हुन्छ? जस्तै केपी ओली एन्ड कम्पनी थियो नि त एमाले, त्यहाँ त केही हिम्मत भएका मान्छेहरूले त हिम्मत देखाउनु भयो, प्रश्न सोध्नु भयो. त्यो चाहिँ के अब राष्ट्रपतिको मान्छे हुन्छ त, एमालेकै मान्छे हुन्छ नि त. लोकतन्त्रमा प्रश्न स्वाभाविक हो, स्वाभाविक रूपमा लिनुपर्छ. गाली गर्छन् मान्छेले त, निकम्मा भन्छन्.
2: तर तपाईँहरू वर्तमान सरकारको विरोधमा चाहिँ समयभन्दा अगाडि नै आउनु भयो क्या?
3: समयभन्दा अगाडि आएको होइन नि. जबसम्म सुकुम्बासी बस्तीमा अव्यवस्थित तौरबाट कुनै प्लानिङ बगैर डोजर गएको थिएन नि, हामी आएको थिएनौँ नि सडकमा, हामी थिएनौँ. एकचोटि हेर्नुहोस्, हामीले भन्यौँ, तपाईँहरूले 15 दिन भनिरहनु भएको छ यो समस्या समाधान हुँदैन. लोकतन्त्रमा प्रोसेस इम्पोर्टेन्ट हो, त्यो प्रोसेस भयो भने ब्युरोक्रेसीले काम गर्ने हो. गएर त्यो देश बनाउने 3 एम मध्येको आइएमले गएर खुट्टा भाँचेर देश बन्दैन
2: होइन. त्यो चाहिँ मैले कसको कुनै एकजना सांसदको नाम
3: बिर्से,
2: त्यो चाहिँ ऊ भन्नुभएको.
3: जस्तै सरलाई म एउटा कुरा एड गरौँ, 2024-25 त आजभन्दा 1.5 वर्ष अगाडि
2: हो
3: नि. अहिले हाम्रो देश बनाउने 3 आइएम मध्ये एउटा आइएम भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालजीको फेसबुक पोस्टहरू भाइरल भइरहेछ.
2: मैले हेर्दै थिएँ.
3: त्यो हेर्नु भयो, त्यसको कन्टेन्ट के छ? यो अराजक मेयरलाई ठिक गरे कसलाई भने? अराजक मेयर उहाँले अहिलेको प्रधानमन्त्री बालेन्द्र शाहलाई. कि त त्यति बेला
2: भन्नु, अब के आउँछ थाहा छ?
3: हजुर,
2: यो कार्यक्रम गइसकेपछि राजेन्द्र बानिया त्यति पनि भेरिफाई गरेनौ, सोध्न सकेनौ.
3: हजुर,
2: त्यो उहाँको प्यारोडी अकाउन्ट हो, त्यो उहाँको फेक अकाउन्ट हो.
3: ए, 1.5 वर्ष अगाडि उहाँको फेक अकाउन्ट थियो? 1.5-2 वर्ष अगाडि उहाँ यति इन्फ्लुएन्सियल हुनुहुन्थ्यो उहाँको प्यारेडी एकाउन्ट बन्नका लागि? 2024-25 आजभन्दा 2 वर्ष अगाडि उहाँ कुन मन्त्री हुनुहुन्थ्यो? उहाँ कुन पार्टीको
2: मेयरको सचिवालयमा काम गर्नुहुन्थ्यो होला?
3: ए, मेयरको सचिवालय त्यति बेला उहाँ मिडियामा इन्फ्लुएन्सियल हुनुहुन्थ्यो? कति हजार फलोवर थियो त्यति बेला उहाँको? एक लाख थियो दुई लाख थियो
2: अनि जवाफ दिनले त कति पाइन्छ मेरो एउटा साथी हुनुहुन्छ राजीव खत्री भन्ने होइन उहाँ पनि अहिले सांसद हुनुहुन्छ अझ जुनियर भाइ हो उहाँले चाहिँ एक ठाउँमा एउटा सन्दर्भ भनेको मलाई म हाँसिरहेको थिएँ होइन एक्लै मेरो सभापतिले 100 दिनमा विदेशका गल्ली गल्लीबाट मान्छे चाहिँ फिर्ता लिएर आउँछ भनेर भनेको मलाई देखाउनुहोस् त्यो भिडियोसँगै पोस्ट गर्नुहोस् भन्नुभएछ अर्को एकजनाले लो हेर्नुहोस् भनेर पोस्ट गरिदिनु भएछ क्या त्यो भएर बोल्नु अगाडि 10 चोटि सोच्नु बोलिसकेपछि त्यसको जिम्मेवारी
3: लिनुपर्छ हो त हामीले भनिरहेको छौँ त सिंहदरबार दलनले कारवाही गर आज पनि जिम्मेवारी लिन्छौँ 10 वर्षपछि पनि जिम्मेवारी लिन्छौँ र कतिपय साथीले भन्नुहुन्छ 24 गतेको जिम्मेवारी लिन्छौँ लिएर कारवाही गर्नुहोस् सिम्पल

0: मन्त्री ज्यूलाई तोजुन के भन्छ घाइते हुनुभएको छ, मृतक हुनुभएको छ, उहाँहरूको उपचार समयमा गरिदिनुहोस् भनेर भन्ने हो, त्यति गर्दैन, धेरै गर्न सकिँदैन सकिँदैन होला, एउटा सद्भाव र्याली गर्न सकिन्छ होला,
1: ओके,
0: त्यति त्योभन्दा धेरै हामी गर्छौँ।
1: हस्, तपाईँलाई धेरै धेरै शुभकामना। त्यो फाटेको मन सिउने कुरा र अब मन फाट्न नदिने कुरा
0: हो,
1: यो तपाईँ हामीले लागि महत्त्वपूर्ण छ।
0: हजुर, म एउटा कुरा एड गरिहाल्छु,
1: सकियो नि त,
0: कोहीले पनि चाहे तपाईँ जातीय आन्दोलनमा हुनुहुन्छ, चाहे तपाईँ धार्मिक आन्दोलनमा हुनुहुन्छ, चाहे तपाईँ भाषिक आन्दोलनमा हुनुहुन्छ, त्यो हुनुपर्छ, त्यो भइरह्यो भने तपाईँको आवाजहरू सुनिरहन्छ। तर तपाईँ चाहे जातिको आन्दोलन, भाषाको आन्दोलन, संस्कृतिको आन्दोलन गर्नुहोस्, म खै भन्ने प्रश्न सोध्नको लागि जानुहोस्, ऊ किन भन्ने प्रश्न नसोध्नुहोस्, म पनि हुनुपर्छ भनेर चाहिँ आवाज उठाउनुहोस्, ऊ हुनु हुँदैन भन्ने प्रश्न लिएर नजानुहोस्। एउटा मधेस आन्दोलन भइरहेछ भने मधेसको डिग्निटी खै भन्ने कुरालाई लिएर जानुहोस्, यो बाहुन किन डिग्निफाइड छ, यसलाई त अपमान हुनुपर्छ भनेर नजानुहोस्।
1: करेक्ट,
0: यति मैले अनुरोध गर्छु तपाईँको कार्यक्रम।
1: तपाईँको यो अनुरोध हामी सबैको अनुरोध हो, तपाईँलाई धेरै धन्यवाद।
0: हस्, धेरै धन्यवाद।
1: माजिद अन्सारी मान्छे सानो हुनुहुन्छ तर विचार ठुलो। माजिद अन्सारी आफै कानुन पढेको विद्यार्थी हो नेपाल ल क्याम्पसमा, र संविधानका रौ चिरा केसरा चिला उहाँले चिरा चिरा त्यसको व्याख्या र विश्लेषण गर्न सक्नुहुन्छ, जसरी समाजको। आज समाजलाई सही रूपमा विश्लेषण गर्ने र यो समाजलाई साँच्चै हिजो जसरी मिलेर बसेको थियो, मिलेर बस्दा पनि त्यहाँ केही विभेद थियो, मिलेर बस्दा पनि त्यहाँ केही थिचोमिचो थियो, मिलेर बस्दा पनि त्यहाँ केही उचोनिचो थियो, त्यसलाई चाहिँ पुर्दै र त्यसलाई चाहिँ सिउँदै उपचार गर्दै वास्तवमै नेपाली समाज सबैको मुस्कान, सबैको खुसी, सबैको सअस्तित्वको लागि बनेको हो भन्ने कुराका लागि चाहिँ ध्यान दिनुपर्छ होला। माजिद अन्सारीसँगको यो प्रष्ट प्रश्न आजका लागि यही सकिन्छ। नमस्कार।
2: स्वदेश एफएम 93 थोप्लो 2 मेगाहर्ज।
3: नमस्कार। आजको संवादमा हामी नेपाली कंग्रेस भित्रको विवाद फेरि एकपल्ट निर्णायक मोडमा पुगेको छ, उत्कर्षमा पुगेको छ। ती आज मेरो पाहुना हुनुहुन्छ राजनीतिक विश्लेषक सुदर्शन आचार्य, सर स्वागत छ। अब राष्ट्रिय बेला जारी छ, अब यो अहिले जुन सिनारियो देखिरहेको छ नि यो कंग्रेसभित्र, यो चाहिँ विभाजित मनस्थिति हो कि दिशाहीन कि नेतृत्वविहीन भनेर तपाईँ विश्लेषण गर्नुहुन्छ?
4: यो चाहिँ यहाँले प्रारम्भमै भनिसक्नुभयो, यो खास गरी पोजिसनबाट विशेष महाधिवेशन भयो भ्रिकुटी मण्डपमा, भ्रिकुटी मण्डपमा भएको विशेष महाधिवेशनबाट पार्टीको एउटा तबका एउटा तह पोजिसन प्राप्त गर्न सकेन वा पोजिसन प्राप्त गरेन, नगरेपछि उहाँहरूले पोजिसन प्राप्तका निम्ति उहाँहरू अनेक चालबाजी गर्दै हुनुहुन्थ्यो एउटा समूहमा, त्यो चालबाजी गर्दै गरेको देखिन्छ। त्यो समूह आज पनि पोजिसन प्राप्तिको निम्ति नै तपाईँको चाहिँ अनेक खाले चालबाजीहरू गर्दै गरेको देखिन्छ, र त्यसको उत्कर्षको रूपमा अहिलेको मिराकल भेलालाई लिन सकिन्छ। किनभने तपाईँको चाहिँ जस्तो भ्रिकुटी मण्डपमा भएको भेला भनेको तपाईँको नेपाली कङ्ग्रेसको विधानमा निर्दिष्ट गरेको व्यवस्था अनुसार विशेष महाधिवेशनको भेला थियो। नेपाली कङ्ग्रेसको विधानले 40% महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर सहित पार्टीमा माग गरेपछि 90 दिनभित्र विशेष महाधिवेशन बोलाउनु पर्नेछ भनेर किटान गरेको छ, त्यो भेला थियो, त्यो विशेष महाधिवेशन थियो। विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्यो, परिवर्तन गरेको नेतृत्वलाई निर्वाचन आयोगले अध्यावधि गर्यो, निर्वाचन आयोगले गरेको अध्यावधिलाई सर्वोच्च अदालतले निर्वाचन आयोगले गरेको अध्यावधि ठिक छ भन्यो, त्यो एउटा पाटो रह्यो। उहाँहरू जो विशेष महाधिवेशनबाट अथवा विशेष महाधिवेशनमा जानु भएन वा भाग लिनु भएन वा विशेष महाधिवेशन पछिको नेतृत्वमा नेतृत्वदायी भूमिकामा जो पुग्नु भएन उहाँहरूले तपाईँको चाहिँ के गर्नुभयो भने उपचारको क्रममा पार्टीका उपसभापतिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर विदेशिनु भएका शेरबहादुर देवाललाई उहाँहरू आफूभित्रको लडाइँ झगडाले शेरबहादुर देवाललाई नेपाल पुनः फर्किएर एउटा एउटा ग्रुप निर्माण गर्नुपर्ने एउटा समूह निर्माण गर्नुपर्ने तहमा उहाँहरूले पुर्याउनु भयो, र त्यो अहिले त्यसको उत्कर्षको रूपमा लिन सकिन्छ। र मैले यहाँ मार्फत मैले भन्नै पर्ने कुरा मैले देखेको कुरा भन्नै पर्ने कुरा चाहिँ के देखिन्छ अथवा के भन्न पर्ने यो अहिलेको सन्दर्भ चाहिँ के देखिन्छ भन्दा तपाईँको सुकेधारामा भएको मिराकल पार्टी प्यालेसमा धुम्मारामा भएको आजका मितिको जुन भेला भनिएको छ पार्टीका अभिभावक पनि पार्टीका तत्कालीन सभापति पनि शेरबहादुर देउवा उपचारको नाममा बाहिर जानुभयो र अहिले आएपछि उहाँको स्वास्थ्य लाभको कामना गर्नका निम्ति एउटा भोज भत्तेर सहितको जुन एउटा समूह त्यहाँ उपस्थित भएको छ त्यो भनेको चाहिँ तपाईँको पार्टीको विधानले चिन्दैन नेपाली कङ्ग्रेसको विधान हेर्दै गर्दा त्यो भेला कहीँ चिन्छ त भन्दा त्यो भेला कहीँ

0: नेपाली कङ्ग्रेसको विधानले चिन्ने बेला देखिएन. नेपाली कङ्ग्रेसको विधानले चिन्ने बेला भन्ने कुरो राष्ट्रिय महाधिवेशन चिन्छ, महासमिति बैठक चिन्छ, विशेष महाधिवेशन चिन्छ, र तपाईँको चाहिँ आवश्यकता पर्यो भने राष्ट्रिय सम्मेलन गर्न सक्छ. तर त्यसको अध्यक्षता नेपाली कङ्ग्रेसकै सभापतिले त्यसको अध्यक्षता गरेर तपाईँको मुलुकमा कुनै विशिष्ट परिस्थिति निर्माण भयो भने त्यो परिस्थिति विशिष्ट परिस्थिति निर्माण भएको बेलाको चाहिँ नेपाली कङ्ग्रेसको पार्टीको आधिकारिक केन्द्रीय समितिले भेला आयोजना गर्न सक्छ भनेपछि अहिले भइरहेको भेलालाई नै तपाईँको उहाँहरूले भन्नुभयो विशेष महाधिवेशन नै वैधानिक होइन भन्दै हुनुहुन्छ. तर विशेष महाधिवेशन त पार्टीको विधानमा भएको निर्दिष्ट भएको व्यवस्था हो. यो भेलालाई त पार्टीको विधानले चिन्दै चिन्दै
1: उहाँहरूले त्यसलाई राष्ट्रिय सम्मेलन पनि भन्न थालिसक्नु भयो हिजोबाट.
0: ठिक छ, उहाँले त्यो त्यसलाई अब आफू जम्मा हुने त्यसपछि त्यहाँ यसलाई राष्ट्रिय सम्मेलन भन्ने, अब दुई दिन अर्को लम्ब्याएर तपाईँको राष्ट्रिय महाधिवेशन भन्ने, त्यसपछि अर्को तिन दिन लम्ब्याएर नयाँ नेतृत्व चयन गऱ्यौँ हामीले, हामी नयाँ नेतृत्व चयन गऱ्यौँ फलानुको अध्यक्षतामा हामीले केन्द्रीय समिति निर्माण गऱ्यौँ भन्ने त्यो बाटोमा उहाँहरू जानुहुन्छ. तपाईँको विधिको कुरा गर्दै गर्दै विधिभन्दा बाहिर उहाँहरू आफै जानुहुन्छ, आफै पुग्नुहुन्छ भने त अब यसमा पनि कुनै टिप्पणी गरिराख्नु पर्ला.
1: अब अहिले सर्वोच्च अदालतले जुन पुनरावलोकनको निशा जारी गरेको छ, यसपछि वैधानिक तवरले चौधौँ महाधिवेशनकै अवस्थामा हामी पुगिसक्यौँ भनेर उहाँहरूले भन्नुभएको छ नि. त त्यही भएको भएर यो राष्ट्रिय भेला अथवा राष्ट्रिय सम्मेलन नै आधिकारिक हो, विशेष महाधिवेशनको औचित्य अहिले केही पनि छैन भनेर उहाँहरूले भन्दै हुनुहुन्छ नि त. फेरि
0: अब यसमा मैले सर्वोच्च अदालतबाट जारी स्टेटमेन्ट मैले पढेको स्टेटमेन्टमा चाहिँ तपाईँको तल्लो तहदेखि सुरु तहदेखि नै यसको अध्ययन गर्ने, यसको सुनवाई गर्ने र सुरु तहदेखि भनेको छ. यदि त्यो भनेको कुरालाई चाहिँ चौधौँ महाधिवेशनको केन्द्रीय समितिलाई बिउत्यायो, विशेष महाधिवेशनलाई खारेज गर्यो भनेर त्यो अर्थ लगाउने हो भने त मेरो यसमा कुनै पनि टिप्पणी छैन. त्यो अर्थ लगाउने हो भने होइन भने तपाईँको चाहिँ सर्वोच्च अदालतले के भन्यो भने तपाईँको सुरुदेखि हेर्ने भन्यो. सुरुदेखि हेर्ने भनेको तपाईँको चाहिँ निर्वाचन आयोगले गरेको निर्णय त्रुटिपूर्ण छ वा नेपाली कङ्ग्रेसको विधान मुलुकको संविधान र कानुन त छ भनेर त्यो तहदेखि हेर्ने भनेको यदि मेरो बुझाइ सही हो भने त्यो तहदेखि हेर्ने भनेर भन्नु भनेको चाहिँ अनि विशेष महाधिवेशनबाट आएको जो पार्टीको विधानमा पनि छ र संविधानले पनि दिन्छ त्यो विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई नै खारेज गरेर अनि तपाईँको चाहिँ पुरानै चौधौँ महाधिवेशनको नेतृत्वलाई कायम गर्यो भनेर बुझ्नु त्यो बुझाइ बुझ्नु भनेको चाहिँ त्यो तपाईँको मिराकलले बुझ्ने बाहेक
1: अदालतले यस्तो भनेको हो कि होइन. निर्वाचन आयोगले विशेष महाधिवेशनलाई जुन जुन आधारमा मान्यता दियो त्यो आधारहरूमाथि चाहिँ पुनरावलोकन गर्नुपर्ने अवस्था आयो. विपक्षीहरूले जे निवेदन दियो त्यो निवेदनको आधारमा निर्वाचन आयोगले दिएको मान्यतामाथि अध्ययन गरेर यो विचारमा यो विषयमा फेरि विचार गर्नुपर्ने जस्तो देखियो है भनेर भने हो कि होइन.
0: निर्वाचन आयोगको स्टेटमेन्टमा प्रश्न के लेखिएको छ भने निर्वाचन आयोगले नेपाली काङ्ग्रेसका सम्बन्धमा गरेको निर्णयलाई कायम राख्दै
1: विशेष महाधिवेशनको निर्णयलाई
0: कायम राख्दै मैले पढेको स्टेटमेन्टमा त्यही छ. निर्वाचन आयोगले गरेको विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएर निर्वाचन आयोगमा परिवर्तित नेतृत्वलाई अध्यावधि गर्नका निम्ति निर्वाचन आयोगमा पुगेको डकुमेन्टलाई वा गगन थापाको नेतृत्वलाई कायम राख्दै अब तल्लो तहदेखि चाहिँ सुनवाई गर्ने, तल्लो तहदेखि अध्ययन गर्ने भनेर भनेको छ भनेको यसको मतलब त्यो त्यो विशेष महाधिवेशनले लिएको निर्णयलाई गरेको निर्वाचन आयोगको अध्यावधिलाई कायम राख्दै भनेपछि खण्डित कसरी भयो. अथवा तपाईँको त्यसलाई चाहिँ त्यो त्यो कायम राख्दै भन्नुको अर्थ भनेको तपाईँको त्यसलाई खारेज गर्नु त होइन. होइन, जस्तो चौधौँ महाधिवेशनबाट आएको नेतृत्वलाई कायम राख्दै अब हामी सुनवाई गर्छौँ भनेर भनेको भए तपाईँको चाहिँ विशेष महाधिवेशनलाई खारेज गर्यो भनेर त्यो अर्थमा पनि बुझ्न सकिन्थ्यो. होइन, त्यो स्टेटमेन्ट यहाँले हेर्न सक्नुहुन्छ. भनेपछि तपाईँको चाहिँ निर्वाचन आयोगले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व परिवर्तन, विशेष महाधिवेशनले गरेको नेतृत्व परिवर्तनलाई निर्वाचन आयोगले गरेको अध्यावधि जुन अध्यावधि गरेको छ त्यसलाई कायम राख्दै तपाईँको चाहिँ त्यही तहदेखि चाहिँ सुनवाई गरौँ भनेर भनेको त्यो भनेको अर्थ भनेको चाहिँ तपाईँको त्यसलाई खारेज गरेको विशेष महाधिवेशनको नेतृत्वलाई खारेज गरेको त्यो अर्थमा त पक्कै पनि बुझिँदैन.
1: तपाईँकै कुरालाई यदि मान्ने हो भने पनि अदालतले जुन पुनरावलोकनको निशा जारी गर्यो त्यो भनेको चाहिँ अहिले फेरि गगन थापा पनि ढुक्क भएर बसिहाल्नुपर्ने अवस्था त छैन नि त कि छ.
0: यहाँलाई म एउटा कुरा भन्छु, शेरबहादुर देवा जो चौधौँ महाधिवेशनबाट पार्टी सभापति हुनुभएको थियो, तत्कालीन पार्टी सभापति, उहाँले त्यही मिराकलको भेलामै तपाईँको चाहिँ अदालतले न्याय गर्छ भनेर भन्नुभयो. उहाँले भन्नुभयो, उहाँले भनेको हामीले सुन्यौँ, सार्वजनिक सञ्चार माध्यमबाट हामीले सुन्यौँ, उहाँले न्याय गर्छ भन्नुभयो भनेको चौधौँ महाधिवेशनलाई बिउत्याउँछ भनेर उहाँले भन्नुभयो होइन। तपाईँको यहाँको प्रश्नमै म आउँछु, अब उहाँले त्यो न्याय गर्छ भनेर चौधौँ महाधिवेशनलाई बिउत्याउँछ भन्दै गर्दा नेपाली काङ्ग्रेसको विधानमा भएको व्यवस्था अनुसार 40% महाधिवेशन प्रतिनिधिले महाधिवेशनको विशेष महाधिवेशनको माग गर्न सक्नेछन् भनेको छ, 54% महाधिवेशन प्रतिनिधिले नेतृत्व परिवर्तन गरेको छ, त्यो परिवर्तित नेतृत्वको बाट आएको नेतृत्वलाई तपाईँको चाहिँ निर्वाचन आयोगले अध्यावधि गरेको छ, त्यो अध्यावधि ठिक छ भनेर सर्वोच्च अदालतले पनि भनेपछि उहाँले सर्वोच्चले न्याय गर्छ भन्दै गर्दा तपाईँको चाहिँ गगन थापाले पनि गगन थापाको नेतृत्वको काङ्ग्रेसले पनि सर्वोच्च अदालतले अन्याय गर्दैन भन्ने कुरामा पनि उहाँहरू ढुक्क देखिनुहुन्छ होइन। तपाईँको चाहिँ किनभने पार्टीको विधान त महाधिवेशन भएको छ, विशेष महाधिवेशन भएको छ, विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अध्यावधि गरेको छ र निर्वाचन आयोगले गरेको अध्यावधिलाई सर्वोच्च अदालतले टुङ्गो लगाएको छ।
1: त्यही अध्यावधिको विषयमा हामी फेरि एकपल्ट पुनरावलोकन गरौँ भन्न खोजेको
0: होइन। म यो बिन्दुमा फेरि पनि तपाईँको यो प्रश्नको बिन्दुमा पनि आउँछु, उहाँहरूले के भनेर जानुभयो, देवा शेरबहादुर देवा पक्ष सर्वोच्च अदालतमा के भनेर जानुभयो, तपाईँको हामीलाई सुनवाईको मौका दिइएन भनेर जानुभयो होइन।
1: एक्ज्याक्टली
0: होइन, सुनवाईको मौका दिइएन भनेको सर्वोच्चले पनि हामीलाई सुनवाईको मौका दिएन, निर्वाचन आयोगले पनि सुनवाईको मौका दिएन भनेर उहाँहरू जानुभयो भनेको विधानमा विशेष महाधिवेशनको व्यवस्था त रहेछ, विशेष महाधिवेशन गर्न पाउने व्यवस्था त रहेछ, विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेको त हो रहेछ, यहाँसम्म टुङ्गियो, अब तपाईँको सुनवाईको मौका दिएन भन्दै गर्दा तपाईँको निर्वाचन आयोगमा 82 माघ 2 गते बिहान 9 बजे नेपाली कङ्ग्रेसका तत्कालीन कार्यवाहक सभापति जसलाई पार्टी सभापति शेरबहादुर देवालले कार्यवाहकको जिम्मेवारी दिनुभएको थियो, पूर्णबहादुर खड्का स्वयं आफै निर्वाचन आयोग जानु भएको हो कि होइन, निर्वाचन आयोगमा गएर तपाईँको चाहिँ उहाँले आफ्ना तर्कहरू निर्वाचन आयोगमा पेस गर्नुभएको हो कि होइन, अझ निर्वाचन आयोगले नबोलाउन पनि सक्थ्यो, किन नबोलाउन सक्थ्यो भने पार्टी फुटेको भए, नेपाली कङ्ग्रेस 2 टुक्रा भएको भए, नेपाली कङ्ग्रेस विभाजित भएको भए, दुइटै पक्षलाई सुनवाईको लागि दुवै पक्षलाई बोलाउनु पर्छ, बोलाउनु पर्थ्यो, यो त विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गरेकोले परिवर्तित नेतृत्वलाई अध्यावधि गरेको नबोलाउन पनि सक्थ्यो निर्वाचन आयोगले, तर निर्वाचन आयोगले सुनवाईको मौका दियो, निर्वाचन आयोगले बोलायो, पूर्णबहादुर खड्का जानुभयो, यसलाई सुनवाईको मौका मान्ने कि नमान्ने हो कि होइन, नम्बर 1। अब नम्बर 2, प्राकृतिक न्यायको सिद्धान्त अनुसार सर्वोच्च अदालत न्यायिक अन्तिम निकाय हो नि सर्वोच्च अदालत होइन, सर्वोच्च अदालतले न्यायिक अन्तिम निकायले तपाईँको चाहिँ दुवै पक्षलाई सुनवाईको मौका दिनुपर्छ, सुनवाईको मौका दिएन भनेको थियो, दुवै पक्षलाई सुनवाईको मौका दिनुपर्छ। अब म यहाँ पनि म यहाँलाई यहाँ मार्फत म प्रस्तुत गर्न चाहन्छु, सर्वोच्च अदालतमा पनि तपाईँको बारका नेपाल बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, तत्कालीन महान्यायाधिवक्ताहरू रमण श्रेष्ठदेखि रमेश बडालदेखि खमबहादुर खातीसम्म र स्वयं पूर्णबहादुर खड्का समेत पनि सर्वोच्च अदालतमा तपाईँको चाहिँ जब निर्वाचन आयोगले अध्यावधि गर्यो, निर्वाचन आयोगले विशेष महाधिवेशनको नेतृत्व काङ्ग्रेसको नेतृत्व परिवर्तनलाई निर्वाचन आयोगले अध्यावधि गर्ने बित्तिकै तपाईँको सर्वोच्च अदालत जाँदा उहाँहरू अहिले मैले जजेसको नाम लिएँ पूर्व महान्यायाधिवक्तादेखि बारका पूर्व अध्यक्षसम्म उहाँहरू सर्वोच्च अदालतमा तपाईँको यही प्राकृतिक न्यायको सिद्धान्त अनुसार नै दुवै पक्षले आफ्नो कुरा राख्न पाउनुपर्छ भन्दै गर्दा उहाँहरू जानुभएको हो कि होइन, यसलाई सुनवाईको मौका भनेर भन्ने कि नभन्ने भनेको सुनवाईको मौका भनेको चाहिँ धुम्माराईको भाष्यमा तपाईँको के आफ्नै आफ्नो पक्षले आफूलाई चाहे अनुसारको चाहिँ फैसला लेख्नु हो सुनवाईको मौका भनेको, कि फैसला लेख्नको निम्ति हाम्रो सर्वोच्च अदालत अथवा हाम्रा न्यायिक निकायहरू इन्डिपेन्डेन्ट छन्, इन्डिपेन्डेन्ट छन् भने त उहाँहरूले त दुवै पक्ष निर्वाचन आयोगमा पनि मैले भने दुवै पक्ष पुगेको थियो, सर्वोच्च अदालतमा पनि मैले भने दुवै पक्ष पुगेको थियो, दुवै पक्ष पुग्नु भनेको त सुनवाईको मौका त पर्याप्त दिएको थियो, पर्याप्त दिएको हो भन्ने कुरा त यसले त पुष्टि गर्छ
1: होइन। चुनदेवी त असन्तुष्ट पक्ष हो, उसले बारम्बार आफ्नो न्यायको आवाज उठाउनु स्वाभाविक जस्तो देखिन्छ, यसमा त 2 मत रहे
0: छैन,
1: तर सर्वोच्च अदालतले एकचोटि विशेष महाधिवेशनलाई सदर गर्छ, फेरि त्यही सर्वोच्च अदालतले विपक्षीले उठाएको प्रश्नमा उत्तर दिँदै कतै अन्याय पो भएको छ कि भनेर त्यही सर्वोच्च अदालतले फेरि पुनरावलोकन गर्न आवश्यक छ है भनेर भन्छ, यसमा दोषी चाहिँ को हो त?
0: ठिक छ, सर्वोच्चले सर्वोच्च स्वयं सर्वोच्च अदालतले नै तपाईँको यसमा पुनः एकपटक रिभ्यू गर भनेर भन्ने भनेको तपाईँको चाहिँ दुवै पक्षले हामीलाई तपाईँको चाहिँ हाम्रा आफ्ना विषयवस्तुहरू सर्वोच्चदेखि निर्वाचन आयोगसम्म हामीले राख्नै पाएनौँ भन्ने पक्षलाई पनि पुनः फेरि राख्न जानको लागि पनि समय मिलेको छ होइन र पार्टीको विधान र मुलुकको संविधान अनुसार पार्टी प्राप्त जसले पार्टी प्राप्त गर्यो अथवा जो अध्यावधिक भएको निर्णय कार्यान्वयन भयो उहाँलाई पनि तपाईँको चाहिँ अपोजिसनले पार्टीभित्रको अहिले त दुईवटा पक्ष देख्यो नि त होइन अपोजिसनले उठाएको कुराहरूलाई अझै क्लियर गर्ने अझै आफ्ना कानुन व्यवसाय मार्फत क्लियर गर्ने अवसर पनि पुनः प्राप्त भएको छ यसले गर्दा तपाईँको चाहिँ पुनः फेरि हामी रिभ्यू गरेर हेर्छौँ है भनेर भन्ने रिभ्यू गरेर हेर्ने हेरेर तपाईँको चाहिँ पार्टीको विधान मुलुकको संविधान कानुन सबै कुरालाई अध्ययन गरेर तपाईँको फैसला गर्ने र पुनः अध्यावधिक भएको निर्णयलाई पुनः सार्वजनिक गर्ने विषयलाई फेरि यसलाई आपत्ति मान्नु पर्ने वा तपाईँको एउटा पक्षले अन्याय गर्यो वा तपाईँको हिजो हुलमुलमा अन्याय गरिएको थियो भनेर त्यो भन्नुपर्ने अवस्था छैन यसलाई सहजै ढङ्गले लिनुपर्ने हुन्छ
1: त्यसो भई तपाईँले दिइरहेको उत्तरभन्दा फरक खालको निर्णय सर्वोच्च अदालतले गर्यो भने गगन थापा पक्षले आपत्ति जनाउनु पर्ने अवस्था आउँछ कि आउँदैन
0: होइन मलाई विश्वास छैन म भन्छु मैले म यहाँको जिज्ञासामा आउँछु मलाई विश्वास छैन तपाईँको चाहिँ नेपाली कङ्ग्रेसको विधान र मुलुकको संविधानभन्दा बाहिर गएर हाम्रो न्यायिक अन्तिम निकाय न्यायालयले तपाईँको चाहिँ फैसला गर्छ पुनः त्यसलाई हिजोको निर्णयलाई त्यसलाई उल्ट्याउँछ हिजोको निर्णयभन्दा फरक निर्णय गर्छ भन्ने कुरा मलाई विश्वास छैन मान्नुहोस् एकछिनलाई सर्वोच्च अदालतले जे निर्णय गर्यो भने पनि तपाईँको चाहिँ नेपाली कङ्ग्रेसको आजका मितिको आधिकारिक पक्ष आधिकारिक पक्षलाई आधिकारिकता दिएन र तपाईँको चाहिँ हिजोको सर्वोच्चको निर्णय नै त्रुटिपूर्ण थियो भनेर त्यो यसलाई अहिलेको पक्षलाई आधिकारिकता दिएन भने पनि उहाँहरू मलाई लाग्छ उहाँहरू पार्टीभित्र नै सङ्घर्ष गरेर पार्टीभित्र नै सङ्गठन गरेर तपाईँहरू जनता र कार्यकर्ताको तहमा गएर तपाईँको आवधिक उहाँहरूको कारवाही कायम रहे कारवाही कायम रहन्जेलसम्म कारवाही फुक्का भए कारवाही फुक्का भएको मितिबाट नै तपाईँको उहाँहरू कार्यकर्ता र जनताका बिचमा गएर तपाईँको आफ्नो राजनीतिलाई उहाँहरूले अगाडि बढाउनुहुन्छ उहाँहरू मलाई यो कुराको फेरि पनि यो कुराको विश्वास छैन एउटा सर्वोच्चले उल्ट्याउँछ भन्ने कुरा पनि विश्वास छैन अर्को उहाँहरूले आजका मितिको धुम्माराले जुन तपाईँको चाहिँ नयाँ पार्टी निर्माण गर्ने गरी जसरी हिजोका मितिमा अगाडि बढेको थियो त्यसै गरी तपाईँको गगन विश्वहरू तपाईँको जसको हातमा आजका मितिको काङ्ग्रेस छ उहाँहरूले चाहिँ अर्को पार्टी निर्माण गरेर तपाईँको अरू कुनै शङ्ख वा अरू चक्र वा अरू कुनै खाले चुनाव चिन्ह रोज्दै र खोज्दै उहाँहरू हिँड्नुहुन्छ भन्ने कुरामा मलाई विश्वास छैन
1: अब सर त्यसो भए यी सबै कुराको पेरिफेरीमा एकपल्ट ब्याकग्राउन्डमा जाउँ हामी अलिकति टेक्निकली मलाई बुझ्न मन लाग्यो यदि अहिले हामीले चर्चा गराए जस्तै सर्वोच्च अदालतले केही गरी इतर पक्षको पक्षमा निर्णय गर्यो आदेश गर्यो भने अब हामी एकपल्ट संविधान सभा सदस्य निर्वाचन जुन फागुन 21 गते भयो त्यहाँ फर्क्यौँ न गगन थापाको हस्ताक्षरमा पनि व्यक्तिहरूले चुनाव लडेका छन् यदि त्यो असंवैधानिक अथवा विधान विपरीत थियो भन्ने अवस्था आउने हो नि त यदि सर्वोच्च अदालतले त्यो निर्णय गर्यो भने त्यसको के हुन्छ
0: अब एउटा कुरा बिबुजी म कानुनको विद्यार्थी होइन तथापि मलाई लागेको है मलाई एउटा यत्तिकै मलाई लागेको विषय चाहिँ के हो भने यदि गगन थापाको हस्ताक्षरबाट निर्वाचन लडेर 38 नेपाली कङ्ग्रेसको सांसद पार्लियामेन्टमा अलरेडी अहिले पार्लियामेन्टमा हुनुहुन्छ अनि त्यो विशेष महाधिवेशन पनि अवैधानिक उहाँले दिएको टिकट पनि अवैधानिक अनि त्यो नेपाली कङ्ग्रेसका 38 सांसदहरू पनि अवैधानिक भयो भने त मुलुकमा फेरि फागुन 21 चुनावलाई फेरि अर्कोपल्ट चुनाव गर्नुपर्ने त्यो चुनाव पनि त अवैधानिक हो नि त तपाईँको एउटा पार्टीका एकथरी सांसदहरू चाहिँ अवैधानिक हुने अनि त्यो चुनाव त्यो चुनावबाट आएको परिणाम चाहिँ अनि त्यो वैधानिक भएर त्यो रहिराख्ने कुरो चाहिँ रहला त यो प्रश्न त त्यहाँ पनि उठ्छ होला नि त यो त्यो तहसम्मको उठ्ने प्रश्न होला नि त होइन त्यो तहसम्मको उठ्ने प्रश्न होला त्यसले गर्दा मलाई तपाईँको चाहिँ यो काल्पनिक रूपमा हरायो भन्ने पार्टीको विधानभन्दा बाहिर गएर हरायो भने मुलुकको संविधानभन्दा बाहिर गएर हरायो भने कानुनभन्दा बाहिर गएर हरायो भने न्यायालयले नै तपाईँको चाहिँ अन्याय गर्यो भने न्यायालयले न्याय दिएन भने के होला भनेर म त्यो तहसम्मको तपाईँको त्यति धेरै काल्पनिक रूपमा म धेरै टिप्पणी गर्न चाहन्न किनभने यो यो यो हामी तपाईँहरू म अहिलेको टिप्पणीको केन्द्रमा नेपाली कङ्ग्रेस छँदैछ तपाईँको न्यायालयले गरेको फैसला पनि हाम्रो टिप्पणीको केन्द्रमा छ हामी न्यायालयको फैसलाका उपर हामी छलफल गरिरहेका छौँ त्यसले गर्दा मलाई पटक पक्कै यो कुराको विश्वास छैन न त यो आजका मितिको उल्ट्याउँछ होइन किनभने तपाईँको चाहिँ सामान्य ढङ्गले हामीले हेर्दा पनि तपाईँको पार्टीको अलरेडी शेरबहादुर देउवानी पार्टी सभापति हुनुभएको, हिजोको मितिमा पार्टी सभापति हुनुभएको, पार्टीको पटक पटक संशोधित विधानमा त्यो कुरा उल्लेख छ कि विशेष महाधिवेशन बोलाउन पाइन्छ, विशेष महाधिवेशन 40% सही गरेपछि विशेष महाधिवेशन बोलाउनु पर्नेछ, बोलाउनु सक्नेछ पनि होइन, बोलाउनु पर्नेछ 90 दिनभित्र। अनि त्यसरी विशेष महाधिवेशनबाट आएको नेतृत्व भृगुण मण्डलमा त्यो नेतृत्व आएपछि त्यो नेतृत्वलाई काङ्ग्रेसको विधानता आएको नेतृत्वलाई निर्वाचन आयोगले अध्यावधि गरे हो, सुनवाईको मौका दिने स्वाभाविक कुरा हो, न्यायालयले सुनवाईको पर्याप्त मौका अब अहिले तपाईँको एकदम हार्ड एन्ड फास्ट केही छैन, तपाईँको सुनवाईको मौका दियो यो राम्रो पाटो हो, तर तथापि तपाईँको चाहिँ मङ्सिर 27 भित्र त फेरि पनि नेपाली कङ्ग्रेसले आफ्नो निर्वाचन आवधिक पार्टीको महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन्छ, नभए नेपाली काङ्ग्रेसको वैधानिकतामाथि पनि प्रश्न उठ्ने भएकोले तपाईँको यो विषयको निराकरण छिटै होला। तर मलाई यो कुराको विश्वास छैन तपाईँको न्यायालयले यसरी यी सबै कुराहरूलाई ओलटफेर गर्छ, उल्ट्याउँछ, मलाई यो कुराको पनि विश्वास छैन न्यायालय तपाईँको भू राजनीतिक हिसाबले कोही कसैको छायामा पर्छ, मलाई यो पनि विश्वास छैन न्यायालय तपाईँको सत्ताको छायामा पर्छ, मलाई यो पनि विश्वास छैन तपाईँको न्यायालयले कोही कसैका प्रति पनि अन्याय गर्छ, किनभने तपाईँको चाहिँ आजका मितिको नेपाली कङ्ग्रेसको नेतृत्व भनेको त पार्टीको विधानको विधानमा भएको व्यवस्था अनुसार, मैले पटक पटक दोहोऱ्याइरहेको छु, विधानमा भएको व्यवस्था अनुसार चुनिएको नेतृत्व हो नि त।
1: ल खै ठिक छ, अब 5-5.5 महिनापछि शेरबहादुर देउवान नेपाल फर्किनुभयो, एउटा अर्कै सिनारीको अपेक्षा गरिएको थियो, तर शेरबहादुर देउवा फर्किसकेपछि जुन अभिव्यक्ति जुन आगो उकलिरहेका छन् त्यसलाई तपाईँले कसरी हेर्नु भएको छ, देउवाको भूमिकालाई कसरी निहाल्नु भएको छ तपाईँले?
0: यसमा बेबुजी म दुईटा कुरा उल्लेख गर्न चाहन्छु, दुईटा नेपाली कङ्ग्रेसमा स्वभावैले यो कुनै लुकाउनु पर्ने कुरो छैन, तपाईँको अहिले स्वभावैले तपाईँको दुईटा धार देखियो। बिपी स्मृति दिवसको दिनमा अझै यहाँले सोध्नु भएको तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा उपचारको क्रमबाट नेपाल फर्किनु भएपछि आक्रामक ढङ्गले उहाँ र उहाँको समूह प्रस्तुत भयो भन्दा पनि अझ म अलिकति पृष्ठभूमिमा यहाँलाई लैजान चाहन्छु। बिपी स्मृति दिवस नेपाली कङ्ग्रेसले हालै सम्पन्न गर्यो, बिपी स्मृति दिवस सम्पन्न गर्दै गर्दा बिपी स्मृति दिवसको दिन बिपीका नाममा जम्मा भएको त्यो समूहले तपाईँको चाहिँ गगन थापाप्रतिको कटाक्षका बारेमा त मैले यहाँलाई के भनिराख्नु पर्दैन होला,
1: स्वयं गगन थापाले नै भनिसके त्यो विषयमा
0: तपाईँको असाध्यै चर्को ढङ्गले उहाँले कटाक्ष गर्नुभयो नम्बर एक, र नम्बर दुई अहिले अहिले पनि यो पटक पनि तपाईँको पार्टीका अभिभावक पार्टीका नेता शेरबहादुर देउवा नेपाल फर्किनुभयो, शेरबहादुर देउवा नेपाल फर्किँदै गर्दा उहाँलाई अलेक्जेन्डरको झैँ गरी प्रस्तुत गरियो, विश्व विजेता अलेक्जेन्डरलाई झैँ गरी प्रस्तुत गरियो तपाईँको, पहिलो कुरो त तपाईँको उहाँ उपचारको लागि जानुभयो नेपाल फर्किनुभयो, तपाईँको एयरपोर्टमा तपाईँको चाहिँ पार्टीका शीर्ष तहका नेताहरूले स्वागत गर्ने, घरमा लैजाने, तपाईँको चाहिँ स्वास्थ्य लाभको कामना गर्ने, यो कुरो स्वाभाविक कुरा हो, उहाँ सिँगै देशको पनि नेपाली कङ्ग्रेसको पनि अभिभावक हो,
1: तर
0: सानेपामा होइन, सानेपामा होइन, कुनै अमूर्त ठाउँमा है, अब यसलाई मूर्त रूपमा भन्नु पऱ्यो भने तत्कालीन राजा ज्ञानेन्द्रको निवासको पेरिफेरीमा चुनदेवीमा त्यहाँ एउटा कार्यकक्ष निर्माण गरेर अनि तपाईँको साइन बोर्ड भनेर सभापति राखेर स्वयं शेरबहादुर देउवा आफैलाई पनि नमिठो लागेको होला, किन उहाँलाई पनि लागेको होला मलाई तपाईँको चाहिँ यो जीवनको उत्तरार्धमा म 5-5 पटक पार्टी सभापति भएँ, म 2 पटक 5-5 पटक प्रधानमन्त्री भएँ, 2 पटक म पार्टी सभापति भएँ, पार्टी तपाईँको चाहिँ पार्टीभित्रको र पार्टी बाहिरको तपाईँको आफैभित्रका पनि कतिपय असन्तुष्टिले मैले पार्टी पनि फुटाएँ, फेरि पार्टी नेपाली कङ्ग्रेसमा ल्याएर समाहित पनि गराएँ, यति धेरै काम गरेको मान्छे म जीवनको उत्तरार्धमा तपाईँको मैले राजनीतिबाट एकदम सामान्य र स्वाभाविक ढङ्गले चाहिँ बहिर्गमन रोज्नु पर्नेमा तपाईँको कुन खालको चङ्गुलमा मलाई मेरै टिमले जो पोजिसन प्राप्त गरेनन् होइन, र जो तपाईँको पटक पटक सत्तामा पुगेर आजका मितिमा जनताका बिचमा तपाईँको आहा भनेर देखाउन लाग पात्र पनि छैनन् होइन, तपाईँको चाहिँ अहिले अहिले यहाँले यति बेला हेर्नुभयो भने तपाईँको चाहिँ मिराकलमा देखिएका मञ्चमा देखिएका नेतृत्व मध्ये एकाधलाई छाडेर जो सत्तामा पुग्नु भएको छैन उहाँलाई छाडेर हेर्ने हो भने कसैको अदालतमा के छ, कसैको न्यायालयमा के अरे अख्तियारमा के छ, कसैको तपाईँको चाहिँ प्रहरीमा के छ, कसैको चेक बााउन्सको के छ, कसैको ठेक्कामा कालो सूचीको के छ, भनेपछि तपाईँको चाहिँ यस्ता व्यक्तिहरू जम्मा भएर तपाईँको चाहिँ एकाध व्यक्ति बाहेक र फ्लोरमा रहेका तमाम कार्यकर्ता बाहेक ती कार्यकर्ताहरू इनोसेन्ट छन्, उनीहरू पार्टी मजबुत भइदियोस् भन्ने चाहन्छन्, लोकतन्त्र मजबुत भइदियोस् भन्ने चाहन्छन्, लोकतान्त्रिक व्यवस्था मजबुत भइदियोस् भन्ने चाहन्छन्, भनेपछि तपाईँको त्यो ती व्यक्तिहरूको पेरिफेरीमा रहेर तपाईँको कहिले पार्टी सभापति भनेर साइन बोर्ड राखिदिएछ, कहिले के राख्दैछ, फाइदा छ तपाईँको, उहाँले नबुझेको छैन तर उहाँ स्वयं आफै पनि तपाईँको म कुनै न कुनै ढङ्गले म चङ्गुलमा परेँ भन्ने कुराको अनुभूति स्वयं उहाँलाई पनि हुनुपर्छ, नभए
1: लगातार रूपमा सुनिरहनु भएको छैन। उहाँ त सभापति बन्दाखेरि गचक्क भएर बस्नुभएको छ त, उहाँलाई त्यो अनुभूति त एक थोपा पनि छैन जस्तो तपाईँले बताइरहनु भएको छ। उहाँहरूको दाबी त हामी आधिकारिक हौँ भन्ने छ, अझै पनि विमलेन्द्र निधिको सुन्नु भएन तपाईँले भनाइ
0: सुने, मैले उहाँको भनाइ पनि सुने, म जहाँ छु हामी जहाँ छौँ काङ्ग्रेस त्यहीँ छ भनेर ठिक छ। अहिले पनि कङ्ग्रेस विभाजित भएको छैन, अहिले तपाईँको उहाँहरूको एउटा एउटा भेला उहाँहरूले गरिराख्नु भएको छ। तपाईँको चाहिँ
1: हाइज्याक भएर त नेपाली कङ्ग्रेस गगन थापा लगायतका व्यक्तिहरूले हाइज्याक गरे अरे जेएनजी आन्दोलनको पृष्ठभूमिमा,
0: अनि होइन जेएनजी आन्दोलनको पृष्ठभूमि, जेएनजी आन्दोलनको पृष्ठभूमिमा गगन कुमार थापाले नेपाली कङ्ग्रेसलाई हाइज्याक गरे भन्नुभन्दा पूर्व तपाईँको चाहिँ जेएनजी आन्दोलन कसरी निम्तियो, जेएनजी आन्दोलन निम्तिनका निम्ति तपाईँको चाहिँ शेरबहादुर देवा, पुष्प कमल दाहाल र केपी ओलीको भूमिका कति छ भनेर एकपल्ट हेर्नुपर्छ कि पर्दैन?
1: गगन थापाको पनि सबैभन्दा ठुलो भूमिका छ अरे भनेर उहाँले भने सुन्नुभएको भएन?
0: जस्तै
1: शेरबहादुर देवाप्रति जुन साङ्घातिक हमला भयो, जुन खालको एउटा प्रपञ्च रच्यो, त्यसमा अहिलेका यो संस्थापन भनिएका पक्षका पात्रहरूको पनि ठुलो हात छ है भन्ने खालको घुमौरो पाराले भनेको सुन्नुभयो कि भएन?
0: होइन, उहाँहरूले तपाईँको चाहिँ पार्टीको आधिकारिक वा पार्टीको मूलधारमा वा पार्टीको पोजिसनमा नरहेपछि उहाँहरू कहाँ बस्नुहुन्छ र के अभिव्यक्ति सार्वजनिक गर्नुहुन्छ, उहाँले व्यक्त गर्नुभएका सबै सार्वजनिक गर्नुभएका सबै अभिव्यक्तिको एक एक गरेर जवाफ दिनुपर्ने त म आवश्यकता ठान्दिनँ। तर
1: प्रश्न त उहाँहरूले उठाउनु भएको छ,
0: तर म यहाँलाई एउटा कुरा चाहिँ यहाँ मार्फत एउटा कुरा के स्मरण गर्न चाहन्छु भने पार्टीको तत्कालीन सभापतिमाथि साङ्घातिक हमला हुँदै गर्दा गगन कुमार थापाले खेद व्यक्त गर्नुभयो हो नि त, अनि अहिले नेपाल फर्किँदै गर्दा पनि तपाईँको चाहिँ उहाँले स्वागत गर्नुभयो, अभिभावकको नाताले गरेकै हो नि त,
1: होइन एयरपोर्ट,
0: अनि तपाईँको अर्को घरमा उता हङकङबाट तपाईँको चाहिँ नेपालका लागि भनेर आउनुभएको शेरबहादुर देउवा, अनि पार्टी कार्यालय सानेपा जान होइन अन्तै जानका निम्ति आउनु भएको छ भनेपछि त तपाईँको पार्टीको केन्द्रीय समितिको बैठकबाट उहाँले स्वागत गर्ने भन्दा बाहेक त सानेपामा घडा राख्ने कुरा त भएन नि त।
1: त्यो त अन्तै जाऊ है भने जस्तो व्यवहार
0: बिबुजी, तपाईँको केन्द्रीय समितिको बैठक जारी थियो अनि एउटा उपचारको लागि विदेश गएर फर्केर आएको एउटा नेतालाई तपाईँको कसैले सानेपातिर र कसैले यता चुन्देवीतिर चाहिँ तानातान गरेर तपाईँको तानातान गर्ने त्यो त्यो खालको नौटङ्की गर्न उपयुक्त हो त?
1: सानेपाले हार्दिकता त देखाएर नि कम्तीमा एकजना पनि त्यहाँ पुगेन त,
0: हैन हैन एउटा
1: स्वागत छ देवाजी
0: भनेर अलिकति म पृष्ठभूमिमा फर्किन चाहन्छु। शेरबहादुर देवाको घर जल्दै गर्दा गगन थापाको पनि घर जल्या थियो, अझ विश्व प्रकाश शर्मा त सत्ता के हो भन्ने कुरा थाहै नपाएको, तपाईँको कुनै मन्त्री प्रधानमन्त्री उप प्रधानमन्त्री आदि इत्यादि कहीँ पनि नपुगेको विश्व प्रकाश शर्माको पनि घर जल्या थियो, होइन उहाँहरू दुवैजनाको घर जल्या थियो। उहाँहरूले तपाईँको पार्टीका नेता शेरबहादुर देवालले आफ्नै घरभित्र निर्घात कुटाइ खाँदै गर्दा गगन कुमार थापाको घरबाट पनि तपाईँको अपाङ्गता भएको व्यक्तिलाई पर्खालबाट निकालेर बाहिर लैजानु पर्दाखेरिको त्यो पीडा उहाँलाई पनि होला एउटा कुरा, र अर्को कुरा तपाईँको चाहिँ जब पार्टीको विधानले नै नचिन्ने खाले कुनै भेलाको लागि सम्बोधन गर्न भनेर आउँदै हुनुहुन्छ भने तपाईँको त्यो उहाँ सचिनु पर्यो नि त, स्वयं शेरबहादुर
1: देवा
0: शेरबहादुर देवा सचिनु पर्यो नि त तपाईँको, उहाँले उहाँ तपाईँको चाहिँ दाबी गर्ने 14 महाधिवेशनबाट त उहाँ पार्टी सभापति हुनुभएकै हो, 14 महाधिवेशनबाट पार्टी सभापति हुँदै गर्दा आफ्नो टिमबाट महामन्त्री जितेको होइन नि त गगन कुमार थापा र विश्व प्रकाश शर्मा, शेरबहादुर देवाको टिमबाट जित्या हो र होइन नि त, नहुँदै गर्दा पनि गगन र विश्वले त पार्टी सभापति भनेर सहयोग त गरेकै हो, उहाँले साथ दिएकै हो, साथ कहाँनिर नदिएको उहाँले पार्टी सभापतिले भन्नु पर्यो, भनेपछि तपाईँको पार्टी सभापतिको हैसियतले तपाईँको चाहिँ उहाँले त्यो हैसियत हिजोको मितिमा कायम राख्दै गर्दा आफ्नै महामन्त्रीबाट उहाँले सहयोग प्राप्त गरेकै हो। जब तपाईँको जेएनजी विद्रोह भयो, जेएनजी विद्रोह त जेएनजी विद्रोह निम्ति आएको त, गगन र विश्वले त जेएनजी विद्रोह निम्ति आएको होइन नि त, उहाँहरूले दिनुभएको शासन सत्ता, उहाँहरूले दिनुभएको कस्तो खालको शासन व्यवस्था उहाँहरूले दिनुभयो भनेर जेएनजी विद्रोह निम्तिएको हो नि त। त्यसले गर्दा तपाईँको चाहिँ अहिले तपाईँको नेपाली कङ्ग्रेसलाई र नेपाली कङ्ग्रेसका माध्यमबाट सिङ्गो मुलुक र डेमोक्रेसीलाई कमजोर बनाउने शक्ति चाहिँ नेपाली कङ्ग्रेसको सभापति शेरबहादुर देवा नै रहन्, नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली नै रहन्, नेकपाको अध्यक्ष प्रचण्ड नै रहन् भन्ने चाहिरहेको छ, अनि उहाँहरू एउटा भेलाको नाममा एउटा समूह निर्माण गरेर उहाँहरू त्यो पखडा गरिरहनु भएको छ। एकपल्ट उहाँहरूले अहिले त्यहाँ धेरै राजनीतिक प्रस्ताव, आर्थिक प्रस्ताव, विधान संशोधन, विशेष महाधिवेशनको व्यवस्था खारेज के भनेर सञ्चार माध्यममा आइरहेको छ तपाईँको उहाँहरूलाई आजका मितिसम्म तपाईँको चाहिँ यति धेरै पार्टीमै रहेर यी यावत विषयमा निर्णय गर्नका निम्ति उहाँहरूलाई हिजो कसले रोकेको थियो र भोलि कसले रोक्छ उहाँहरू अहिले पनि तपाईँको चाहिँ सानेपा काङ्ग्रेसमा गएर अध्यावधि गरेर निर्वाचनमा गएर किनभने ठुलो समूह हामीसँग छ भनिरहनु भएको छ होइन धुम्मा राईकोमा जम्मा भएको समूहले हामीसँग ठुलो समूह छ भनिराख्दै गर्दा तपाईँको ठुलो समूह महाधिवेशनमा गएर गगन कुमार थापालाई शर्मनाक हार गराइदिए हुँदैन विश्वप्रकाश शर्मालाई शर्मनाक हार गराइदिए हुँदैन
1: त्यसैको वातावरण त गगन थापा र तिनको पक्षले तयार पारेनन् तीन महिना बितिसक्यो भनेर पूर्णबहादुर खड्काले बारम्बार आफ्नो कुरा राखिरहनु भएको छ त
0: होइन होइन वातावरण के तपाईँको वातावरण निर्माण गर्नका निम्ति पूर्णबहादुर खड्का डाक्टर शेखर कोइराला जस्ता पार्टीका वरिष्ठ नेतालाई केन्द्रीय समिति सहित वरिष्ठ नेता दिन म तयारै छु आवश्यकताको सिद्धान्त अनुसार को नेतृत्व को नेतालाई केन्द्रीय समितिमा ल्याउनु पर्ने म ल्याउन तयारै छु भनेर भएको अवस्थामा उहाँहरू 111 नै चाहिन्छ भन्नुहुन्छ 111 चाहिन्छ भनेको 111 सामूहिक रूपमा केन्द्रीय समितिमा नेपाली कङ्ग्रेसको केन्द्रीय समितिमा लैजाँदै गर्दा औपचारिक रूपमा विभाजन गर्नका निम्ति उहाँलाई केन्द्रीय समितिमा पनि पुग्छ अङ्कगणित पुग्छ अनि केन्द्रीय समितिमा अङ्कगणित पुग्दै गर्दा पार्लियामेन्टमा तपाईँको त्यहाँ पनि अङ्कगणित पुग्ला अनि तपाईँको चाहिँ फुटौँ यसमा कुनै हामीले कुनै शङ्का व्यक्त गर्नुपर्ने वा तपाईँको दाहिने बायाँ केही गर्नुपर्ने अवस्था छैन किनभने तपाईँको उहाँहरूले पार्टी फुटौँ भनेर बार्गेनिङ गर्नका निम्ति नै सामूहिक रूपमा उहाँहरूलाई चाहिएको छ नभए गगन कुमार थापा विश्वप्रकाश शर्माले पूर्णबहादुर खड्का शेखर कोइराला लगायत नेपाली कङ्ग्रेसको इतर पक्ष भनिएको सबै नेताकोमा गएर तपाईँको लिस्ट दिनुहोस् सार्वजनिक सञ्चार माध्यममा पढेको हामीले त्यो जुन मैले जुन चिज पढेँ त्यो चिज तपाईँले पनि पढ्नुभयो उहाँहरूले पार्टीका चाहिँ सभापति उपसभापतिले तपाईँको पार्टीमा ककसलाई वरिष्ठ नेता बनाउनु पर्ने केन्द्रीय समितिमा ककसलाई ल्याउनु पर्ने तपाईँको चाहिँ विधि र पद्धतिभित्र रहेर होइन तपाईँको चाहिँ नेपाली कङ्ग्रेसको विधानले तपाईँको कति सदस्यीय केन्द्रीय समिति हुन्छ भनेको छ त्यो विधि र पद्धतिभित्र विधिभन्दा बाहिर जाने सुविधा कसैलाई पनि छैन विधि र पद्धतिभित्र रहेर तपाईँको केन्द्रीय समितिमा राख्नका निम्ति नाम दिनुहोस् म तयार छु भनेकै हो त अब तपाईँको अदालतले निलम्बन गरेको छ अनि तपाईँको चाहिँ चेक बााउन्स कसैको चेक बााउन्स केसले निलम्बन गरेको छ कसैले के कुन विषयले निलम्बन गरेको छ अनि उहाँहरूलाई टिकट नदिँदै गर्दा पनि उहाँहरूको आक्रोश देखाउने उहाँहरूलाई सेन्ट्रल कमिटीमा नलैजाँदै गर्दा पनि उहाँहरूले आक्रोश देखाउने अब यो आक्रोशै गर्ने टिप्पणी नै गर्ने अनि तपाईँको चाहिँ सानेपा काङ्ग्रेसले तपाईँको असाध्यै तपाईँको मौनतापूर्वक सानेपा काङ्ग्रेस प्रस्तुत हुँदै गर्दा पनि तपाईँको बिपी स्मृति दिवसदेखि पार्टीको राजनीतिबाट तपाईँको अभिभावकीय भूमिकामा रूपान्तरण हुनुपर्ने त्यो हुने जीवनको उत्तरार्धमा रहनुभएका शेरबहादुर देउवालाई समेत पनि मञ्चमा राखेर अनि यो खालको कटाक्ष यो खालको तपाईँको एजेन्ट भनेको छ विदेशी एजेन्ट भनेको छ तपाईँको त्यो विदेशी एजेन्ट भन्ने कुरा उहाँले पुष्टि गर्न सक्नुहुन्छ भनेपछि तपाईँको भोलि एक दिन शेरबहादुर देउवा समूह पनि गगन थापासँग काङ्ग्रेसको सभापतिसँग सँगै भेटेर संवाद गरेर सँगै यात्रा गर्दै गर्दा शेरबहादुर देउवा समूहले गरेको आफैले गरेको टिप्पणीका आधारमा पनि गगन कुमार थापाको अगाडि शिर निहुराउन नपरोस् न उहाँले शिर ठाडो गरेर हो हामीले यो टिप्पणी तपाईँलाई गरेका छौँ तपाईँ प्रति गरेको टिप्पणीका प्रति हामी अहिले पनि अडिग छौँ भनेर अडिग हुने खालको मात्रै टिप्पणी आओस् न त्यो पो हो त तपाईँको चाहिँ राजनीतिक आवश्यकता वा तपाईँको चाहिँ राजनीतिमा त्यो खालको पोल लाइटनेस हो नि त भन्दाखेरि उहाँहरू अहिले यहाँ आफै भन्नुहोस् त तपाईँको उहाँहरूले गर्नुभएको टिप्पणीले आम तमाम तल्लो लेभलसम्मका कार्यकर्तालाई के भयो होला उहाँहरूले तपाईँको चाहिँ आफ्नै कार्यकर्ताले 40% महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाइपाऊ भनेर 49 दिनसम्म केन्द्रीय समिति लम्ब्याएका कारणले काङ्ग्रेसका तल्लो तहका कार्यकर्ताहरू तपाईँको चाहिँ पार्टीको घर झगडा देखेर पार्टी छोडेर गए होइन अब तपाईँको अहिले उहाँले जुन भेला गरिरहनु भएको छ त्यो भेलाले स्वभावैले नेपाली काङ्ग्रेस कमजोर हुन्छ नेपाली कङ्ग्रेस कमजोर हुँदै गर्दा सङ्घीय लोकतान्त्रिक व्यवस्था यो अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा तपाईँ र मैले संवाद गरिरहेका छौँ यो संवाद गर्ने आजादी पनि भोलि हामीलाई प्राप्त भएन र तपाईँको यो व्यवस्थामाथि धावा बोलियो भने अनि तपाईँको चाहिँ हिजो पार्लियामेन्ट विघटन गरेर तपाईँको तत्कालीन राजा ज्ञानेन्द्रले कु गरे तपाईँको त्यसको आरोपबाट शेरबहादुर देउवा मुक्त हुनु सक्नुभएको छैन अहिले फेरि सिङ्गापुरबाट फर्केर आएर ताम साथ अलेक्जेन्डरले झैँ गरी तपाईँको चाहिँ धुमारे उहाँ पुगेर अनि तपाईँको त्यो यहाँबाट प्रारम्भ हुँदै गएको तपाईँको यो पार्टीभित्रको बेमेलले तपाईँको चाहिँ नेपाली कङ्ग्रेस कमजोर हुँदै गर्दा तपाईँको राष्ट्रिय अन्तर्राष्ट्रिय नेपाली कङ्ग्रेसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रले पनि तपाईँको नेपाली कङ्ग्रेस बोलियो हुँदा नि नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्र बोलियो हुन्छ भनेर पत्याइएको शक्तिलाई पनि विश्वास नहुने गरी उहाँहरू कमजोर हुँदै जाँदा तपाईँको यो व्यवस्था हिँड्यो भने अनि यो व्यवस्था फेरि हिँडाएको आरोप एकपटक त्यो आरोपको भागीदार स्वयं शेरबहादुर देउवा त्यो सम्भव बन्छ कि बन्दैन अब यतातिर उहाँले सोच्न पर्छ कि पर्दैन?
1: अब आचार्य सर आधी घन्टा लामो तपाईँको यो विश्लेषणहरू सुनिराख्दाखेरि यो निष्कर्षमा पुग्दा हुन्छ कि हुँदैन, पार्टी औपचारिक रूपमा नफुटे पनि अनौपचारिक रूपमा फुटिसक्यो, अब यसको अन्य कुनै पनि विकल्प छैन, हार्डकोर लाइनमा भन्ने हो भने यो लाइनमा हामी पुग्न सक्छौँ?
0: हामी सक्दैनौँ, हामी तपाईँको नेपाली कङ्ग्रेस फुट्छ भनेर त्यो तहमा पुग्न सक्दैनौँ, फुटोस् भनेर त्यो तहमा पुग्न सक्दैनौँ। उहाँहरूले अहिले यो भेला गर्दै गर्दै तपाईँको उहाँहरूले पनि बुझ्नु भएको छ, विशेष महाधिवेशनको व्यवस्था अनुसार नै तपाईँको चाहिँ पार्टीको विधान अनुसार नै विशेष महाधिवेशन भएको हो, त्यो अहिले सुकेधाराको भेला पक्षले पनि उहाँहरूको त्यो नेतृत्वले पनि उहाँले बुझ्नु भएको छ, उहाँहरूले तपाईँको चाहिँ निर्वाचन आयोगले गरेको अध्यावधि पनि उहाँहरूले बुझ्नु भएको छ, तपाईँको चाहिँ पार्टीको विधान त छ,
1: यो समूह चोइटिएर अब अर्कै हुन्छ
0: मलाई त्यो पनि लाग्दैन, किनभने तपाईँको चाहिँ नेपाली कङ्ग्रेस फुट्दै गर्दा, नेपाली कङ्ग्रेस चोइटिँदै गर्दा, तपाईँको चाहिँ जब जब नेपाली कङ्ग्रेस फुट्छ चोइटिन्छ, नेपालको लोकतन्त्र कमजोर भएको कुरो स्वयं उहाँहरू आफैले देख्नु भएको होइन,
1: शरणमा आइपुग्छ
0: होइन, शरण पनि म त्यो भन्दिनँ, तपाईँको उहाँहरूको पनि केन्द्रीय कार्यालय सानेपा हो, धुम्बा राईको नेपाली कङ्ग्रेसको पनि केन्द्रीय कार्यालय सानेपा हो, उहाँहरूको पनि पार्टी होइन, शेरबहादुर देउवाको पनि पार्टी कार्यालय, उहाँहरूले तपाईँको कालान्तरमा यो उहाँहरूको
1: शेरबहादुर देउवाले त सभापतिको साइन बोर्डको तल बसिसक्नु भयो
0: त्यो त अब यहाँले दुई पटक तीन पटक शेरबहादुर देउवाको सभापतिको साइन बोर्डको कुरा दुई तीन पटक उठाइसक्नु भयो, अब मैले भन्नै पर्ने हुन्छ, तपाईँको चाहिँ कान्छाराम तामाङले त्यो शेरबहादुर देउवाको अगाडिको टेबलमा सभापतिको साइन बोर्ड त मैले राखिदिएको भनेर भनिसक्नु भयो, त्यो भएको हुनाले त्यो सभापति लाई जानकारी भएर म सभापति मै हो एउटा साइन बोर्ड सभापति भनेर त्यहाँ राखिदेऊ है भनेर शेरबहादुर देउवाले भनेर राखिएको भन्ने कुरामा मलाई पटक्कै विश्वास छैन। अब अनाधिकृत रूपमा यस्ता साइन बोर्डहरू राखिदिने, राष्ट्रिय सम्मेलन भनिदिने, यस्ता गतिविधिहरू हुन्छन्, यस्ता व्यक्तिहरू हुन्छन् एकदमै, जो व्यक्तिहरू कालान्तरमा नेपाली कङ्ग्रेसमा यस्ता खालका अतिवादी व्यक्तिहरू नेपाली कङ्ग्रेसमा नरहन सक्छन्, तर सिङ्गो धुम्बा राईको पार्टी कार्यालय सानेपा हो, सिङ्गो धुम्बा राईको धुमाराईमा भएको अहिले भेलाको नेपाली कङ्ग्रेस सभापति गगन कुमार थापा नै हो, चुनाव चिन्ह रुख नै हो, झन्डा चार तारे नै हो, र उहाँहरूले आजका मितिमा भेला गर्नु भए पनि तपाईँको भोलिको मितिमा आसन्न स्थानीय चुनावमा पनि, किनभने मैले यो सबै कुरा किन भनिरहेको छु भने तपाईँको चाहिँ यो आज भए त होइन नि त, गएको आम निर्वाचनभन्दा अगाडि नै काङ्ग्रेसभित्र यो लडाएको थियो, तर गगन कुमार थापाकै हस्ताक्षर सहितको त्यो टिकट लिएर विमलेन्द्र निधिदेखि प्रकाश शरण महतदेखि डाक्टर शेखर कोइलासम्म त चुनावमा जानु भएकै हो नि त, त्यसले गर्दा नेपाली कङ्ग्रेसको इतिहासमा यो खालका आरोह अवरोहहरू देखिने गर्छन्, देखिएका छन्, तर कालान्तरमा उहाँहरू सबै सामूहिक रूपमा तपाईँको फेरि पनि जसरी एयरपोर्टबाट चुनदेवीसम्म बाजागाजासहित जसरी उहाँहरू जानुभएको थियो, योभन्दा ठुलो ऱ्याली र जुलुस र बाजागाजासहित उहाँहरूको पनि पार्टी कार्यालय साने पार्ने हो।
1: अब अन्तिममा 30 सेकेन्डभित्रको उत्तरको अपेक्षा गर्छु, यदि केही गरी यो पार्टी फुटको संघारमा पुगिहाल्यो भने यसको सबैभन्दा ठुलो भागेदार अथवा जिम्मेवार गगन थापा कि शेरबहादुर देउवा?
0: होइन, स्वभावैले तपाईँको चाहिँ नेपालको न्यायालयले जसलाई नेपाली कङ्ग्रेसको आधिकारिक मान्यता दिएको छ, मान्यता दिएको पक्षभन्दा बाहिर रहेर तपाईँको पार्टी फुटाउने गतिविधि, नयाँ पार्टी निर्माण गर्ने गतिविधि, अनि नयाँ पार्टी निर्माण गर्ने, पार्टी फुटाउने र नयाँ पार्टी निर्माण गर्ने र पार्टी फुटाउने, त्यो फुट्दै गर्दा तपाईँको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोलियो वा तपाईँको यो सिस्टम ओलटफेर भयो भने मेरै मुखबाट किन भन्न लाउनु चाहिँ, यसको भागीदार को होला तपाईँको चाहिँ?
1: शेरबहादुर देउवा कि गगन थापा, भन्दिनुहोस् न।
0: होइन, यहाँलाई मैले तपाईँको जब नेपाली कङ्ग्रेसको मूलधारले नेपाली कङ्ग्रेसको अहिले भेलाको पक्षधरलाई तपाईँको नेपाली कङ्ग्रेसको मेन स्ट्रिममै आउनुहोस्, महाधिवेशनमा हामी सामूहिक रूपमा प्रतिस्पर्धा गर्न जाउँ, स्वयं म आफै पनि महाधिवेशन प्रतिनिधि हुँदै म केन्द्रीय समितिमा आउँछु भन्दै गर्दा जब तपाईँको नेपाली कङ्ग्रेसले विधानले नचिनेको भेला कसैले गर्छ भने अब भागीदार को भनेर मैले फेरि मूर्त रूपमा भनिराख्नु पर्ला र?
1: हस्, सायद आफ्नो विचार राख्नुभयो, धन्यवाद, नमस्कार।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556 5369 53 98550 77061 र 98550 77053। 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4394 440, 4394 580 र 98550 26 440।
3: It's 9 o'clock, अहिले 9 बजेको छ।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आजदेखि नियमित प्रक्रियाबाटै खाना पकाउने ग्यास बिक्री हुने, आफूलाई पाएक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न निगमको अपिल। आज नागको पूजा आराधना गरी नाग पञ्चमी मनाइँदै पश्चिमी क्षेत्रमा आज वल्के र गुरही पर्व। पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने सरकारको तयारी, जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क सङ्कलन गरिँदै दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउन पेन्टागनलाई ट्रम्पको निर्देशन, सैन्य अभ्यास महँगो भएको भनाई। र पिएससीलाई हराउँदै लेन्सलाई पहिलो पटक सुपर कपको उपाधि। नेपाल खबरमा अब पूरा खबर। नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गैराती निधन भएको छ। उहाँको 91 वर्षको उमेरमा काठमाडौँको बुढा नीलकण्ठमा रहेको घरमै निधन भएको हो। पछिल्लो 6 दशकदेखि लगातार साहित्य सृजनामा लागेका श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता र गीतसँगै अन्य विधामा पनि कलम चलाउनु भएको थियो। नेपाल भाषा परिषदले 2 दशक अगाडि उहाँलाई जनकविको उपाधिबाट सम्मान गरेको थियो। नेपाल भाषामा उहाँका 1 दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन्। उहाँको जन्म निम्न मध्यमवर्गीय नेवार परिवारमा आमा आशामती श्रेष्ठ र बुबा गणेशलाल श्रेष्ठबाट भएको थियो। हिजो र अस्ति काठमाडौँका निश्चित ठाउँ तोकेर ग्यास बिक्री वितरण गरेको सरकारले अब आफै खुद्रा विक्रेता नबन्ने भएको छ। नेपाल आयल निगमले आजदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका विक्रेताहरूबाट ग्यासको बिक्री वितरण नियमित प्रक्रिया अनुसार हुने जनाएको छ। निगमले सूचना निकालेर उपभोक्तालाई आफूलाई पाएक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न अपिल गरेको छ। साथै बिक्री वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्योग विक्रेता तथा वितरकलाई दैनिक विवरण उपलब्ध गराउन निगमले निर्देशन दिए। निगमले ग्यास वितरणलाई व्यवस्थित बनाउन दैनिक बिक्री गर्ने विक्रेता, वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिन्डर संख्या सहितको विवरण हरेक दिन बिहान 9 बजेभित्र उपलब्ध गराउन उद्योगीहरूलाई निर्देशन दिएको छ। अत्यावश्यक भएका घर आएसी प्रयोजनका लागि प्रयोग हुने उपभोक्तालाई उच्च प्राथमिकतामा राखी ग्यास बिक्री गर्न तथा ग्यास ढुवानी र वितरण कार्यमा सुरक्षाको दृष्टिबाट सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालय मार्फत अनुरोध गरिएको निगमले जनाएको। यसैगरी सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्रगोल बनेको थियो। आज साउन शुक्ल पञ्चमी अर्थात् नाग पञ्चमी, नागको पूजा आराधना र सम्मान गरी नाग पञ्चमी पर्व मनाइँदैछ। आज घरको मूल ढोकामा विधिपूर्वक नागको तस्विर टाँस्ने गरिन्छ। नागको तस्विर घरमा टाँस्दा वर्षभर नाग, सर्प र बिच्छी लगायतका जीवबाट दुःख नहुने र आग लागि मेघ र चट्याङको डरबाट समेत बच्न सकिने धार्मिक विश्वास छ। यस वर्ष जेठमा अधिक मास परेका कारण सौर मास अनुसार भदौको पहिलो दिन नाग पञ्चमी परेको हो। वैदिक मान्यतामा नागलाई सर्पको मानिन्छ। नाग रिसायमा पानीको अभाव हुने विश्वासको कारण वर्षा र जलका लागि नागलाई प्रसन्न पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक ग्रन्थमा उल्लेख छ। नाग पञ्चमीसँग नेपालका विभिन्न धार्मिक तथा सांस्कृतिक प्रसङ्ग पनि जोडिएका छन्। आज 8 प्रमुख नागको विशेष पूजा गर्ने परम्परा रहेको छ। यसैबीच पश्चिमी क्षेत्रमा आज वल्के र विरही पर्व, गुरही पर्व मनाइँदैछ। भदौ 1 गतेका दिन मनाइने वल्के पर्व भन्नाले कोसेली अर्थात् उपहार भन्ने बुझिन्छ। काम विशेषले तथा अध्ययन गर्न घर बाहिर रहेकाहरू पनि यो चाड मनाउन आफ्ना घर फर्कने गरेका छन्। यस पर्वका दिन बिहानै नुहाई धुवाई गरी आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकलाई सगुनको रूपमा दुध, दही र पिँडालुको कलिलो पात अर्थात् गाभा, हरियो साग दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने मौलिक परम्परा रहेको छ। विवाहित छोरीलाई माइती घरमा आमन्त्रण गरी स्थानीय खानाको परिकार खुवाउने चलन पनि रहेको छ। गाउँघरतिर गोरस सितन अर्थात् गाई भैँसीको दुध, दही, मही बाँड्ने चलन समेत छ। यो चलन पछिल्लो समय कम हुँदै गएको छ। यस पर्वमा गाउँघरमा युवा युवती जम्मा भएर पिङ खेल्ने, देउडा खेल्ने, ठाडी भाका तथा लोक लयमा गीत गाउने लगायत क्रियाकलाप पनि गरिन्छ। यस्तै पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले आज गुरही पर्व मनाउँदैछ। गुरही एक प्रकारको किराको नाम हो। यसलाई नेपाली भाषामा गाइने किरा भन्ने गरिन्छ। धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको प्रसिद्ध बडीमालिका मन्दिरमा आजदेखि मेला तथा पूजा सुरु भएको छ। दर्शनार्थीको पढ्दो चापलाई मध्यनजर गर्दै मुख्य पूजा अघि नै पूजा सुरु गरिएको हो। यस वर्ष मुख्य पूजा भदौ 11 गते हुनेछ। एकै दिन ठूलो संख्यामा दर्शनार्थीको भिड हुने भएकाले व्यवस्थापन सहज बनाउन आजदेखि नै पूजा सुरु गरिएको मन्दिरले जनाएको छ। सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिजो बसेको मनसुन प्रतिकार कमाण्ड पोस्टको बैठकले रोल्पाको थबाङ र सुनछारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको छ। उत्तर कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क संकलन गर्ने भएको छ। सरकारले पहिरोबाट भएको धनजनको क्षतिको यथार्थ विवरण संकलन गरी त्यसैका आधारमा राहत पुनर्स्थापना तथा पुनर्निर्माणका योजना र कार्यक्रम अघि बढाउने निर्णय गरेको छ। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा अस्ति शनिबार पहिरोमा परि 4 जनाको ज्यान गएको थियो भने 10 जना घाइते भएका छन्। पहिरोका कारण रिसाङमा 70 परिवारका 230 जना विस्थापित भएका छन्। रिसाङमा 3 वर्ष अघिको भूकम्पमा 173 परिवार विस्थापित छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
1: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ। गैराती देशका सबैजसो ठाउँमा पानी परे पनि अहिले भने पानी पर्ने प्रणाली पश्चिमतर्फ सर्दै गएको छ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको अनुमान छ। यस्तै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही ठाउँमा पनि मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै ठाउँ, मधेस प्रदेश तथा तराई कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको पूर्वानुमान छ। ठूलो वर्षा र मेघगर्जन सहितको वर्षाका सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो र सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै 40 मा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। आज बिहान 5:45 खसेको सुक्खा पहिरोका कारण सडक दुईतर्फी नै अवरुद्ध भएको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ। सडक अवरुद्ध हुँदा काठमाडौँ भित्रिने र बाहिरिने गाडीको लामो जाम लागेको छ। केही दिन अघि पनि त्यही ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग सञ्चालन हुने संयुक्त सैन्य अभ्यासमा उल्लेख्य कटौती गर्न पेन्टागनलाई निर्देशन दिनुभएको छ। ट्रम्पले सैन्य अभ्यास महँगो हुनका साथै उत्तर कोरियालाई अनुपयुक्त र शत्रुतापूर्ण सन्देश दिने भन्दै अभ्यास घटाउन निर्देशन दिनुभएको रोइटर्सले जनाएको छ। अमेरिका र दक्षिण कोरिया बीचको वार्षिकी उल्ची फ्रिडम सिल्ड सैन्य अभ्यास आजदेखि सुरु भएको छ। आजदेखि 10 दिनसम्म चल्ने अभ्यासमा दक्षिण कोरियाका झन्डै 18,000 सैनिक सहभागी छन्। अब खेल खबर। लेन्सले फेरि सेन्ट जर्मेन पिएसजीलाई 1-0 पराजित गर्दै पहिलो पटक सुपर कप ट्रोफी ड्रेस च्याम्पियन्सको उपाधि जितेको छ। कुप डे फ्रान्सको गएको सिजनको विजेता लेन्सका लागि थाउभिनले 32 मिनटमा गोल गरेका छन्। तर त्यसको 7 मिनटपछि किलियन एन्टिनियोले सिधै रातो कार्ड पाएपछि लेन्स 10 खेलाडीमा सीमित बन्यो। पिएससीले सुरुवातदेखि नै आक्रमणलाई तीव्रता दिए पनि गोल गर्न भने सकेन। गएको सिजन लिग वानको उपाधि दौडमा पिएससीलाई सबैभन्दा कडा चुनौती दिएको लेन्स अन्तमा च्याम्पियनभन्दा 6 अङ्क पछाडि रहेको थियो। यद्यपि कुप डे फ्रान्सको उपाधि जित्दै उत्कृष्ट सिजन पुरा गरेको थियो। यसपटक डिनो टोपोलरको नेतृत्वमा लेन्सले अर्को महत्त्वपूर्ण उपाधि थपेको हो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। आजदेखि नियमित प्रक्रियाबाटै खाना पकाउने ग्यास बिक्री हुने, आफूलाई पाक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न निगमको अपिल। आज नागको पूजा आराधना गरी नाग पञ्चमी मनाइँदै पश्चिमी क्षेत्रमा आज वल्के र गुरही पर्व। पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने सरकारको तयारी, जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क सङ्कलन गरिँदै दक्षिण कोरियासँगको सैन्य अभ्यास घटाउन पेन्टागनलाई ट्रम्पको निर्देशन, सैन्य अभ्यास महँगो भएको भनाई र पिएससीलाई हराउँदै लेन्सलाई पहिलो पटक सुपर कपको उपाधि।
2: सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, रु 2 करोडसम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल

0: आपको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: साली नदी को सीर,
3: मणि चूड को काक,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाड़ा,
3: शहर बाट नजीकै,
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारी का लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81। वेबसाइट झुले.com.nk।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको नाग पोखरीमा आज बिहानैदेखि मेला भर्नेको भिड लागेको छ। यस नाग पोखरीमा नागको पूजा गर्ने काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको भिड लागेको हो। साथै नागपञ्चमीका अवसरमा काठमाडौँको दक्षिण भेगको किर्तिपुर नगरपालिका 14 रहेको टौदहमा पनि आज मेला लागेको छ। टौदह कर्कोटक नागको वासस्थानका रूपमा परिचित छ। तलाउका लागि रहेको टौदहमा नागपञ्चमीका दिन दुबो, गाईको दुध, अक्षता आदि चढाएमा नागबाट भय नहुने र घर परिवारमा सुख शान्ति तथा कल्याण हुने जनविश्वास छ। टौदह र त्यस वरपरका स्थानीयवासीले बारीमा फलेको नयाँ फल र तरकारी समेत ल्याएर नागलाई चढाउने गर्छन्। नागपञ्चमीको अवसरमा भक्तपुरका विभिन्न धार्मिक पीठमा बिहानैदेखि मेला लागेको छ। भक्तपुरको चागो नारायण मन्दिरमा आज बिहानैदेखि ठूलो मेला लागेको छ। मेला भर्न भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेदेखिका धर्मावलम्बीहरू मन्दिरमा पुगेका छन्। यस मेलामा चागु नारायणलाई गाईको दुध, घिउ, दुबो र रायोको गेडा चढाउनाले घर खेतमा नागले दुःख नदिने धार्मिक विश्वास छ। आजको दिन चागु नारायण मन्दिरबाट फर्केर आफ्नो घरको मूल ढोकामाथि गाईको गोबरले नाग टाँसी दुबो, रायोको गेडा र गाईको दुध चढाउने परम्परा रहेको छ। र किर्तिपुरको बाघ भैरवमा आज जात्रा हुँदैछ। हरेक वर्ष भदौ 1 गते बाघ भैरवको जन्मदिनको अवसरमा जात्रा हुने प्रचलन छ। आजका दिन बाघ भैरवको मन्दिरलाई 108 चोटि परिक्रमा गर्ने परम्परा छ। यो जात्रा विक्रम सम्वत 2013 सालदेखि सुरु भएको हो। किर्तिपुरका बासिन्दाका इष्टदेवताका रूपमा समेत मानिने बाघ भैरवको जन्मदिनको रूपमा प्रत्येक वर्षको सिंह संक्रान्ति अर्थात् भदौ 1 गतेका दिन बाघ भैरवको जात्रा गरिने प्रचलन रहेको छ। बाघ भैरवको 3 मूर्तिमध्ये एउटालाई खटमा राखेर किर्तिपुरको विभिन्न ठाउँमा परिक्रमा गरेर जात्रा गरिन्छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नागपञ्चमीको अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न नाग मन्दिरहरूमा भक्तजनको भिड। भक्तपुरका धार्मिक पीठहरूमा बिहानैदेखि मेला। नाइमा एक्सपोमा 5500 गाडी बुकिङ 180,000 अवलोकन गरे। र किर्तिपुरको बाघ भैरवमा आज जात्रा लाग्दै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ, त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 98550880002।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
0: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
0: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
0: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
0: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 0656-5183-5189-53 दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै, फोन 0556-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले आफ्ना विभिन्न मागहरूप्रति सरकार उदासीन बनेको भन्दै आजदेखि देशभरका सम्पूर्ण म्यान पावर कम्पनीहरूको सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। आजदेखि लागू हुने गरी संघले आफ्ना सदस्य व्यवसायहरूका कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत अनिश्चितकालका लागि रोकेको जनाएको छ। व्यवसायीहरूले आफ्ना पेशागत मागहरू सम्बोधन गर्न सरकारलाई पटक पटक आग्रह गर्दा पनि कुनै सुनवाई नभएपछि बाध्य भएर कड़ा कदम चाल्नु परेको बताएका छन्। यसअघि चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तर्गत नयाँ विज्ञापन प्रकाशन, पूर्व तथा अन्तिम श्रम स्वीकृति र भिसा स्ट्याम्पिङ लगायतका प्रक्रिया रोक्ने निर्णय गरिसकेको थियो। पहिले नै श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई गन्तव्य मूलक पठाउन दिएको निश्चित समय सीमा प्राप्त भएसँगै संघले कार्यालय तथा सम्पूर्ण प्रशासनिक काम कारोबार पूर्ण रूपमा ठप्प पारेको हो। व्यवसायीहरूको यस निर्णयका कारण दैनिक हजारौंको संख्यामा वैदेशिक रोजगारीमा जाने प्रक्रियामा रहेका युवाहरूको यात्रा र कागजी प्रक्रिया प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ। परम्परा अनुसार घरको मूल ढोकामा नागको तस्मी टाँसेर नागको पूजा आराधना गर्दै आज नागपञ्चमी पर्व मनाइँदैछ। नागपञ्चमीका अवसरमा विभिन्न नाग मन्दिर, देवालय, पोखरी तथा तालतलायमा भक्तजनको भीड़ लागेको छ। काठमाडौँ महानगरपालिका एक स्थित नाग पोखरीमा पनि बिहानैदेखि नागको पूजा तथा दर्शन गर्न आउने भक्तजनको ठूलो घुइँचो लागेको छ। धार्मिक मान्यता अनुसार नागपञ्चमीका दिन घरको मूल ढोकामा नागको तस्बिर टाँस्दा वर्षभरि नाग, सर्प, बिच्छी लगायत जीवबाट हुने जोखिमबाट जोगिन सकिने विश्वास गरिन्छ। साथै अग्नि, मेघ तथा चट्याङको भयबाट समेत सुरक्षा मिल्ने जनविश्वास छ। नागपञ्चमीको अवसरमा भक्तजनले नागको पूजा गर्नुका साथै दूध, अक्षता, फूल लगायत सामग्री चढाएर धार्मिक विधि अनुसार पूजा आराधना गर्ने गरेका छन्। जिल्ला कारागार मोरङका कैदीबन्दीले प्रदर्शन गरेका छन्। प्रहरीले कारागारभित्र खानतलासी शुरू गरेपछि कैदीबन्दीले छतमा बसेर प्रदर्शन गरेका हुन्। विराटनगर महानगरपालिका 8 स्थित जिल्ला कारागार मोरङमा आज बिहान करिब 5 बजेबाट प्रहरीले खानतलासी शुरू गरेको थियो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कविता कटवाल सहितको टोली कारागारमा छ। प्रशासनले कारागारको खानतलासी सँगै विवादास्पद छविका अभिषेक गिरीका सहयोगीलाई कारागारबाट स्थानान्तरण गर्ने तयारी गरेको थियो। तर प्रहरीले टोलीले खानतलासी शुरू गरेपछि ब्लक बीका कैदीबन्दीले प्रहरीलाई अवरोध गर्दै प्रदर्शन गरेका हुन्। प्रशासनले बारम्बार दुःख दिइरहेको आरोप कैदीबन्दीले लगाएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सस्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच साउन पहिलो साता भएको तीन बुधे सहमति अनुसार आज कोशी प्रदेश सरकार विस्तार गरिँदैछ। सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम प्राप्त हुन साथ सरकार विस्तार गर्ने तयारी रहेको मुख्यमन्त्री हिमकुमार कार्कीले गरेका हुन्। दिउँसो 3 बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ। सहमति अनुसार नेकपाले 4 मन्त्रालय पाउने निश्चित भइसके पनि कुन कुन मन्त्रालय दिइने भन्ने विषय भने गोप्य राखिएको छ। नेकपाले पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य वा कृषि मध्ये एउटा मन्त्रालयको नेतृत्व पाउने सम्भावना छ। नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको साउन 25 गते राजीनामा दिएर बाहिरिएपछि कांग्रेसले सम्हालेका मन्त्रालयहरू अहिले मुख्यमन्त्री कार्की आफैले राखेका छन्। नेकपाको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम अहिलेसम्म अन्तिम टुङ्गो लागिसकेको छैन। यद्यपि नेकपाबाट जीवन आचार्य, गोम्बु शेर्पा, खिनु लिम्बू तथा राजन किराती र दुर्गा चापागाई मध्ये एकजना सरकारमा जाने सम्भावना रहेको जनाइएको छ। नेपाल विद्युत प्राधिकरणले आज आफ्नो स्थापनाको 41 वार्षिकोत्सव मनाउँदै गर्दा देशको विद्युत विकासको इतिहास पनि 100 वर्षभन्दा लामो यात्रासँग जोडिएको छ। आधुनिक नेपालको विद्युत यात्राको पहिलो अध्याय फर्पिङ जल विद्युत आयोजनाबाट शुरू भएको थियो, तर देशलाई विद्युतको ज्यालोतर्फ डोर्याएको यही ऐतिहासिक आयोजना पनि अहिले संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। दक्षिणकाली नगरपालिका एक फर्पिङमा रहेको फर्पिङ जल विद्युत केन्द्र नेपालको पहिलो तथा दक्षिण एसियाकै दोस्रो जल विद्युत आयोजना मानिन्छ। तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेर जबराको पहलमा निर्माण शुरू भएको यो आयोजना विक्रम सम्वत 1968 जेठ 9 गते औपचारिक रूपमा सञ्चालनमा आएको थियो। करिब 4 वर्ष लगाएर निर्माण गरिएको आयोजनाबाट शुरूमा 250 किलोवाट क्षमताका 2 टर्बाइन मार्फत कुल 500 किलोवाट विद्युत उत्पादन गरिएको थियो। त्यति बेला सड़क तथा आधुनिक यातायातको सुविधा समेत नभएको अवस्थामा बेलायत र युरोपबाट आवश्यक उपकरण कलकत्ता हुँदै नेपाल ल्याएर भरिया, खच्चर र डोगोको सहायताले फर्पिङसम्म पुर्याइएको थियो। साना 3 खोल्सा तथा मुहानको पानी संकलन गरी विद्युत उत्पादन गरिएको थियो। उत्पादन भएको बिजुली तत्कालीन दरबार, राणा परिवार, सरकारी कार्यालय तथा काठमाडौँका केही स्थानमा वितरण गरिएको थियो। यही आयोजनाबाट काठमाडौँ उपत्यकाले पहिलोपटक विद्युतको उज्यालो देखेको थियो। तत्कालीन समयमा फर्पिङबाट उत्पादित बिजुलीलाई चन्द्र ज्योति नाम दिइएको थियो। त्यसबेला 500 किलोवाट उत्पादन क्षमता आफैमा ठूलो उपलब्धि थियो। छिमेकी भारतमा सन् 1897 दार्जिलिङको सिद्रापुङ जल विद्युत आयोजना सञ्चालनमा आएको थियो भने फर्पिङ त्यसको केही वर्षपछि सञ्चालनमा आएको हो। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-7038, मोबाइल 98-550-88-002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीं गरिएन, अब चाउमिन र चिता उजाउन त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: हेलो
1: कता हुनुहुन्छ
0: म त बेगनासतिर तपाईँ
1: म पनि यति फेवातालतिर छु
0: फेवाताल
1: अनि सुन्नु न आज म भाउजूलाई सपना
0: भेट्नुपर्छ है त

0: सो लभली मलाई त अहिले डोली चरी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरूभन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056501040 र 98452 0828 40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइन्डलाई

Radio NRN 99.1 समय को ख्याल राखौं। 11 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। चिनीको सहज आपूर्तिका सम्बन्धमा छलफल गर्ने गरी तय भएको संसदीय समितिको बैठक स्थगित भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यो विषयमा छलफल गर्न आज बिहान 10 बजे बैठक राखेको थियो, जहाँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडी आमन्त्रित थिए। संसदीय समितिका समिति सदस्यहरूका अलावा चिनीको सहज आपूर्तिसँग सम्बन्धित सरकारवालाहरू पनि रहने भनिएको थियो, तर विशेष कारणवश स्थगित भएको भनेर समिति सचिवालयले सूचना निकालेको छ। पछिल्लो समयमा चिनीको मूल्य वृद्धि भएको छ, यसप्रति उद्योगी र व्यापारी आरोप प्रत्यारोपमा रहेका छन्। तर मूल्य वृद्धिले उपभोक्ता मारमा परेका छन्। खुद्रा बजारमा प्रति किलो 95 रुपियाँ रहेको चिनीको मूल्य 120 सम्म पुगेको छ। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा मित्र राष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज श्रेष्ठ 4 दिने भ्रमणको सिलसिलामा काठमाडौँ आएका छन्। 5 सदस्यीय भ्रमण दलमा उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छन्। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई बलाधिकृत रथी प्रदीप सङ्केसी र उनकी धर्मपत्नीले स्वागत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। भ्रमणका क्रममा सेनाध्यक्ष श्रेष्ठलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेल बाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ। सन् 1950 नै दुई देशका सेनाबीच मानार्थ महारथीको दर्जा प्रदान गर्ने चलन छ। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले समेत भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन्। गत मंगिर 27 गते नयाँ दिल्ली स्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोह बीच भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले प्रधान सेनापति सिग्देललाई उक्त मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन्। दुवै देशका प्रधान सेनापति नियुक्त भएपछि एकअर्काको देशमा भ्रमण गर्ने चलन पनि रहिआएको छ। मित्र राष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मदत पुग्ने नेपाली सेनाले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपा आज कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच साउन पहिलो साता भएको 3 बुधे सहमतिपछि आज नेकपा प्रदेश सरकारमा सहभागी हुने तयारी गरेको हो। 9 मन्त्रालय रहेको प्रदेशमा नेकपाबाट 4 जना मन्त्री सहभागी हुनेछन्। मुख्यमन्त्री सहित 5 मन्त्रालयको नेतृत्व एमाले गर्ने नेकपाभित्र आकांक्षी धेरै भएका कारण मन्त्री छान्नका लागि नेकपाका नेताहरू छलफलमा छन्। नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङबोका अनुसार दलले आजै सरकारमा पठाउने र मन्त्री छान्नेछ। नेकपाले मन्त्री छानेपछि आज दिउँसो 3 बजे शपथ कार्यक्रमको तयारी गरिएको छ। जनता समाजवादी पार्टी जसपा नेपालका महासचिव डाक्टर सुरेन्द्र कुमार झाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी संसदीय दललाई निर्देशन दिएका छन्। महासचिव झाले सोमबार लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सन्तोष कुमार पाण्डे सहित प्रदेशसभाका सदस्यहरूलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएका हुन्। झाले मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न समेत लुम्बिनी प्रदेशसभाका आफ्ना सदस्यहरूलाई निर्देशन दिएका छन्। पछिल्लो राजनीतिक घटनाक्रममा लुम्बिनी प्रदेश सरकारको सत्ता समीकरणमा समेत फेर बदल आएको छ। नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना 5 मन्त्रीलाई राजीनामा गराएपछि एमाले र नेपाल कम्युनिष्ट पार्टीले सत्ता सहकार्य गरेका छन्। एमाले चेतनारायण आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिएको छ। आचार्यले आज विश्वासको मत लिँदैछन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। गोर्खाको सहित लखन गाउँपालिका वडा नम्बर 9 का बासिन्दाले चुनावका बेला गरेका वाचा पूरा गर्न गृहमन्त्री सुदन गुरुङसँग माग गरेका छन्। तर मन्त्री गुरुङले अहिले नै कायापलट गर्न नसक्ने भन्दै बरू भोट फिर्ता लैजान भनेका छन्। गोर्खा क्षेत्र नम्बर 1 बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङले मतदातासँग अन्तर्क्रिया गर्ने क्रममा सो अभिव्यक्ति दिएका हुन्। हरेक महिना गृह जिल्ला जाने पूर्व घोषित कार्यक्रम अनुसार उनले शनिबार भीमसेन थापा गाउँपालिका र आइतबार सहित लखन गाउँपालिकाका मतदातासँग भेटघाट गरेका थिए। आइतबार बेलुका गृहमन्त्री गुरुङ सहित लखन गाउँपालिका वडा नम्बर 9 का मतदातासँगको भेटघाटमा थिए। सो भेटमा वडा नम्बर 9 का वडा अध्यक्ष रामकुमार श्रेष्ठ, रासोपा वडा सचिव खोपेन्द्र लामिछाने लगायत पनि सहभागी रहेका थिए। रासोपा वडा सचिव लामिछानेले चुनावका बेला गाउँ आउँदा ल्याबका लागि बजेट छुट्याउने बाचा गरेको गुरुङलाई सम्झाए। गुरुङले त्यसमा हो भनेर सहमति पनि जनाए। तर बाचा अनुसार बजेट विनियोजन किन नभएको भन्दै प्रश्न गर्दा गृहमन्त्री गुरुङले चार महिनामै प्रतिफल खोज्न नहुने भन्दै बरू भोट फिर्ता लैजान भनेका हुन्। गृहमन्त्री गुरुङले यो अभिव्यक्तिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। कार्यक्रममा क्याप लगाएका एक व्यक्तिले एउटा सानो कुरो भन्दै ल्याबको लागि बजेट बारे सोध्छन्। गृहमन्त्री गुरुङलाई चुनावी बाचा स्मरण गराउँदै उनी भन्छन्, हजुरले यहाँ चुनाव आउँदाखेरि बोलेर जानु भएको ल्याबको लागि बजेट खै? हजुरले मन्त्रालयको सचिवलाई फोन गर्नुभएको थियो यहीबाट र तपाईँहरू ढुक्क हुनुहोस्, यो आउने बजेटमा यहाँको अनुसार गरिदिन्छु भनेर भन्नुभयो। खै त त्यो बजेट कहीँ पनि देखिँदैन, उनले सोधेका थिए। गृहमन्त्री गुरुङ ती प्रश्नकर्तालाई भन्छन्, यति साना साना बजेटहरू किताबमा राख्ने हो भने महाभारत र रामायण मिक्स गरेर पनि बन्दैन, हामीले यहाँबाट लिस्ट मगाएका छौँ, के राख्न भन्ने कुरा त लिस्टमा चाहिन्छ होला नि भन्दै उनले उक्त प्रश्नको जवाब दिएका छन्। यसरी गृहमन्त्रीले भोट फिर्ता लैजान भनिसकेपछि अहिले उनको चौतर्फी विरोध भइरहेको छ। व्यक्ति गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन सुनवाईका लागि पेशी तोकिएको छ। श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश तय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेशी तोकिएको हो। यसअघि साउन 29 गते न्यायाधीश ढकालको एकल इजलासले पत्रकार श्रेष्ठ र उनका बरामद सामान सहित भदौ 1 गते अदालत उपस्थित हुन आदेश दिएको थियो। ढकालको इजलासले आधार र कारण सहित भदौ 1 गते 10 बजेभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत सशरीर बन्दी सहित लिखित जवाब पेश गर्न आदेश दिएको थियो। साथै न्यायाधीश ढकालको इजलासले जाहेरी दस्तखत सहितको अनुसन्धानको फाइल र निसको घर तथा कार्यालयबाट बरामद भएको सीपीयू ल्यापटप आइप्याड र मोबाइल समेत उपस्थित गराउन भनेको थियो। व्यक्तिगत गोपनीयता हनन सम्बन्धी कसुरमा पत्रकार श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुर स्थित उनकै घरबाट पक्राउ गरेको थियो। भारतको बिहार राज्यमा पर्ने लखी सर्या स्थित अशोक धाम मन्दिरमा भागदौड मसिदा 7 जनाको मृत्यु भएको छ। लखी सरायका सब डिभिजनल प्रहरी अधिकारी एसडीपीओ शिवम कुमारले सोमबार बिहान अशोकधाम मन्दिरमा उक्त घटना भएको जानकारी दिएका छन्। शिवम कुमारका अनुसार घटनामा अहिलेसम्म 7 जनाको मृत्यु भएको छ भने अन्य 6 जना घाइते भएका छन्। घाइतेहरूलाई सदर अस्पतालमा भर्ना गरिएको छ। लखी सरायका जिल्ला अधिकारी शैलेन्द्र कुमार घाइतेहरूलाई भेट्न सदर अस्पताल पुगेका थिए। उनले त्यहाँ पत्रकारहरूलाई घटनाबारे जानकारी दिएका छन्। उनका अनुसार मृत्यु हुने सबै 7 जना महिला हुन्। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550 58369 98426 43211 र 98142076704।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 98550 63359 र 98550 67359।
3: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
4: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
3: घडेरीका विशेषताहरू।
4: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको। तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने। प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ। नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने। बसन्तपुरमा रहेका नापी मालपोत्र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
5: जग्गा धनी सिधा सम्पर्क 98172254 र 98456090042।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
4: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4 93 4 40 4 93 5 80 र 98 5 50 26 4 40
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: अहिले मध्याह्नको 12 बज्यो।
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
5: A complete piping solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज 33 जिल्लामा बाढीको जोखिम, मुख्य नदीहरूमा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह। धादिङको गजुरीमा पहिरोले अवरुद्ध सड़क एकतर्फी सञ्चालनमा। साउन महिनामा सरकारी राजस्व उल्लेखीय वृद्धि, सरकारको आमदानी झण्डै 93.5 अर्ब रूपियाँ। नागपञ्चमी पर्व, नागको पूजा गरी मनाइँदै मिथिला क्षेत्रमा आज लगपाँच पर्वको रौनक। मेटाले मुद्दा हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने, किशोर किशोरीका लागि सामाजिक सञ्जालको दायरा साँगुरिने। र स्पेनका कप्तान रोड्री बार्सिलोना फर्किँदै। नेपाल खबरमा अब पूरा खबर। बाढ़ी पूर्वानुमान महाशाखाले आउँदो 3 दिन देशका प्रमुख तथा सहायक नदीहरूमा बहाव बढ़न सक्ने पूर्वानुमान गरेको छ। महाशाखाले निकालेको बाढ़ी पूर्वानुमान बुलेटिन अनुसार आज कोशी, नारायणी, कर्णाली, महाकाली तथा राप्तीका सहायक नदीहरू कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई लगायत नदीमा बहाव सामान्यदेखि उल्लेख्य रूपमा बढ़ने सम्भावना रहेको छ। महाशाखाले आज ससाना नदी तथा खोलामा बाढ़ीको जोखिम रहने जनाएको छ। आज संखुवासभा, सोलुखुम्बु, रामेछ, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, प्लाञ्चोक, गोर्खा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, चितौ, नवलपरासी पूर्व र पश्चिम, रुकुम पूर्व, पश्चिम, जाजरकोट, डोल्पा, मुगु, सुर्खेत, बाँके, बर्दिया, दाङ, दैलेख, बैतडी, बझाङ, डोटी, डडेलधुरा र कैलाली कञ्चनपुरमा बाढ़ीको जोखिम छ। महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार भोलि र पर्सि पनि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश भएर बहने केही ससाना नदीमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै चालिसेमा पहिरो खसेपछि अवरुद्ध भएको सड़क अहिले एकतर्फी सञ्चालनमा आएको छ। आज बिहान 5:45 बजेतिर खसेको सुक्खा पहिरो पन्चाएर बिहान 10 बजेबाट सड़क सञ्चालनमा आए पनि फेरि पहिरो खसेपछि सड़क अवरुद्ध भएको र अहिले एकतर्फी मात्रै सञ्चालनमा रहेको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले पहिरो पन्चाउने काम समेत भएको छैन। सड़क अवरुद्ध हुँदा काठमाडौँ भित्रिने र बाहिरिने गाडीको जाम छ। त्यस क्षेत्रमा पटक पटक पहिरो खसेर सड़क अवरुद्ध हुँदै आएको छ। कञ्चनपुरको महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि शारदा ब्यारेजमा चारफङ्ग्रे गाडी सञ्चालनमा रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङका अनुसार आज बिहानदेखि महाकाली नदीमा पानीको सतह 1,00,000 क्युसेक नागेपछि चारफङ्ग्रे गाडी सञ्चालनमा रोक लगाइएको हो। चालू आर्थिक वर्ष 2083/84 को पहिलो महिनामा सरकारी राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गएको साउन महिनामा सरकारको आमदानी 93,43,63,00,000 रुपियाँ हाराहारी भएको छ, जुन गएको आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा झण्डै 10% अर्थात 8,24,00,000,000 वृद्धि रहेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजस्व तर्फको कुल प्राप्ति 85,19,06,00,000 र गैर कर राजस्व तर्फको कुल प्राप्ति 7,03,47,00,000 रुपियाँ रहेको छ। चालू आर्थिक वर्षका लागि कुल 21,24,34,44,00,000 बराबरको बजेट ल्याइएको छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको पर्व नागपञ्चमी आज देशभर परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ। हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा घरका मूल ढोकामा नागको तस्विर टाँसी पूजा गर्ने प्रचलन रहेको छ। नागपञ्चमीका अवसरमा आज बिहानैदेखि काठमाडौँको नक्सालमा रहेको नागपोखरी लगायत देशभरका विभिन्न नागदह, पोखरी र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको छ। नागपोखरीमा पूजाआजा गर्ने र दर्शन गर्नेहरूको संख्या पनि उल्लेख्य छ। धार्मिक विश्वास अनुसार नागलाई वर्षा र पानीको स्रोत मानिने भएकाले कृषि प्रधान देशमा यस पर्वको विशेष महत्व रहिआएको छ। आजको दिन नागको पूजा गर्दा घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको भय नहुने र चट्याङ, अग्नि भय लगायतका विपत्तिबाट जोगिने जनविश्वास छ। यसैबीच मधेसको प्राचीन मिथिला क्षेत्रमा आज लगपाँच पर्व मनाइँदैछ। यो पर्व नाग सर्प प्रजातिका जीवको पूजा गरेर मनाइन्छ। यस वर्ष भदौ संक्रान्तिका दिन यो पर्व मनाउन लागि हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचादीको भाव आज केही बढ्यो। व्यवसायको आह्वानमा आजदेखि म्यान पावरहरू बन्द। सबै पालिकामा जलवायु सम्बन्धी जानकारी राख्ने युवाहरूको सुझाव लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 33 जिल्लामा बाढीको जोखिम, साउन महिनामा सरकारी राजस्वमा उल्लेख्य वृद्धि लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाव केही बढेको छ। सुनको भाव आज तोलामा 1600 रुपियाँले बढेर 3,06,800 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलामा 3,600 रुपियाँले बढेको थियो। यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाव तोलाको 3,01,600 रुपियाँ रहेको थियो। यस्तै चाँदीको भाव पनि आज तोलामा 60 रुपियाँले बढेको छ। चाँदी तोलाको 4,770 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,710 रुपियाँ। नेपाल वैदेशिक रोजगार व्यवसाय संघको आह्वानमा आजदेखि म्यान पावरहरू बन्द भएका छन्। सेवा शुल्क परिमार्जन लगायत 15 बुँदे माग कुरा गर्न सरकारलाई दिएको अल्टिमेटममा सहमति नभएको भन्दै म्यान पावर व्यवसायहरूले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गरेका छन्। वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अगाडि बढाउने संघले जनाएको छ। यसअघि संघले साउन 7 गते व्यवसायहरूको विशेष भेला आयोजना गरेको सरकारलाई 15 बुँदे माग राखेको थियो। वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यान पावर व्यवसायलाई दिनुपर्ने सेवा शुल्क निर्धारण गर्नुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कारवाही फिर्ता गर्नुपर्ने लगायत माग संघले राखेको छ। काठमाडौँमा सम्पन्न 3 दिने युवा सम्मेलनले देशका सबै पालिकामा पारदर्शी र समावेशी प्रक्रियाबाट कम्तीमा 2 जना क्लाइमेट च्याम्पियन अर्थात जलवायु सम्बन्धी जानकार नियुक्त गरे, जलवायु कार्यको नेतृत्व गराउनुपर्ने मुख्य मागसहित 10 बुँदे घोषणापत्र जारी गरेको छ। जलवायु पारदर्शिताका लागि एकजुट भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनले जलवायु परिवर्तन सम्बन्धी निर्णय प्रक्रियामा बालबालिका तथा युवाको अर्थपूर्ण र समानुपातिक सहभागिता पालिका तहदेखि नै सुनिश्चित गर्न नीतिगत व्यवस्थाको समेत माग गरेको छ। अब विदेशको खबर। अमेरिकाका विभिन्न 30 वटा राज्यहरूले दायर गरेको मुद्दा मेटाले हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने देखिएको छ। मुद्दाको सुनवाई भोलिदेखि शुरू हुँदैछ। ती राज्यहरूले मेटाले बालबालिका तथा किशोर किशोरीहरूको गोपनीयता कानून उल्लङ्घन गरेको र उनीहरूलाई लामो समयसम्म सामाजिक सञ्जालमा व्यस्त राख्ने गरी प्लेटफर्म डिजाइन गरेको आरोप लगाएका छन्। फेसबुक र इन्स्टाग्रामका लाइक सिफारिश प्रणाली, अटो प्ले, भिडियो बारम्बार आउने नोटिफिकेशन र फोटो फिल्टर जस्ता सुविधाहरूमाथि राज्यहरू प्रश्न उठाएका छन्। यी सुविधाले किशोर किशोरीहरूलाई सामाजिक सञ्जालमा बढी समय बिताउन प्रेरित गर्नका साथै सामाजिक तुलना, अस्वीकृतको भावना वा आत्मसम्मानमा नकारात्मक असर पर्न सक्ने दावी गरिएको छ। यदि 30 वटा राज्यको मुद्दामा फैसला मेटा विरूद्ध आयो भने फेसबुक र इन्स्टाग्राममा किशोरले प्रयोग गर्ने धेरै सुविधामा ठूलो परिवर्तन आउन सक्ने देखिएको छ। अब खेल खबर। स्पेनका विश्वकप विजेता कप्तान रोड्री म्यान्चेस्टर सिटी छोडेर आफ्नो देशको क्लब बार्सिलोना फर्कने भएका छन्। म्यान्चेस्टर सिटी र बार्सिलोना बीच रोड्रीको स्थानान्तरणका लागि झण्डै 8.5 अर्ब रुपियाँ अमेरिकी डलरमा सहमति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। सिटी र बार्सिलोनाले भने अहिलेसम्म स्थानान्तरणबारे आधिकारिक प्रतिक्रिया दिएका छैनन्। 30 वर्षीय रोड्री सन 2019 एटलेटिको मेड्रिडबाट सिटी पुगेका थिए। उनले सन 2023 इन्टर मिलान विरूद्धको च्याम्पियन्स लिग फाइनलमा निर्णायक गोल गर्दै सिटीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका हुन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 33 जिल्लामा बाढीको जोखिम। मुख्य नदीहरूमा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह। धादिङको गजुरीमा पहिरोले अवरुद्ध सड़क एकतर्फी सञ्चालनमा। साउन महिना सरकारी राजस्वमा उल्लेख्य वृद्धि। सरकारको आमदानी झण्डै 93.5 अर्ब रुपियाँ। नागपञ्चमी पर्व नागको पूजा गरी मनाइँदै मिथिला क्षेत्रमा आज लगपाँच पर्व रौनक। मेटाले मुद्दा हारेमा फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुने। किशोर किशोरीहरूका लागि सामाजिक सञ्जालको दायरा साँगुरिने। र स्पेनका कप्तान रोड्री बार्सिलोना फर्किँदै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
2: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

0: सेवा उपलब्ध गराइन्छ।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656 18 853 518 953।
3: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ स्वदेश FM 93.2 मेगाहर्ज।

0: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
1: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालरी 100, ORM प्लस खाना बस्न फ्री, हाउस किपिङ क्लिनर 150 जना, स्यालरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
2: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
3: 056-49-0034,
2: माडी सम्पर्क 98426-43211, 98142-076-04 र 98550-58369।
4: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
5: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
4: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
5: सम्पर्क 98457-31034 र 97443-43915।
6: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
4: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
6: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
4: अब तपाईँको स्वास्थ्यको

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा मोहतेको नमस्कार। नेपाली कंग्रेसका सभापति गगन थापाले आज जारी केन्द्रीय कार्य समिति बैठकमा विशेष सम्बोधन गर्दै हुनुहुन्छ। पार्टी मुख्यालय सानेपामा बसिरहेको बैठकको समापनका अवसरमा सभापति थापाले पछिल्लो समय पार्टीभित्र सुरक्षित आन्तरिक समीकरण र इतर समूहका गतिविधिबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न लाग्नु भएको हो। विशेष गरी संस्थापन इतर समूहले काठमाडौँको सुकेधारामा गरेको तीन दिने राष्ट्रिय भेलाका निर्णयहरू र त्यसले उब्जाएका प्रश्नहरूबारे सभापति थापाले विस्तृत स्पष्टीकरण दिने तयारी गर्नु भएको छ। नेपाली सेनाका प्रधान सेनापति अशोक राज सुगदेल र नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठवेस सैनिक मुख्यालय जंगी अड्डामा औपचारिक भेटवार्ता भएको छ। भेटका क्रममा दुई देशका सेना प्रमुखहरूबीच आपसी हित र पारस्परिक सम्बन्धका विविध विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ। प्रधान सेनापति सुगदेलको निमन्त्रणामा हिजो काठमाडौँ आइपुग्नुभएका भारतीय सेनाध्यक्ष सेठले आज टोलीखेल स्थित सैनिक मञ्चमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुका साथै जंगी अड्डामा गार्ड अफ अनर ग्रहण गर्नुभएको थियो। आज उहाँले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। सरकार र आन्दोलनरत वैदेशिक रोजगार व्यवसायीहरूबीच सहमति जुटेसँगै व्यवसायका सबै दबावमूलक आन्दोलनका कार्यक्रम आजदेखि फिर्ता भएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच आज भएको वार्तामा व्यवसायीका मागहरू ऐन तथा नियमावली संशोधन सम्बन्धी प्रक्रिया मार्फत सम्बोधन गर्ने सहमति भएको छ। संघले साउन 22 गतेदेखि 15 बुँदे माग राखेर आन्दोलन गर्दै आएको थियो भने आजदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको थियो। मन्त्रालयमा भएको छलफलमा व्यवसायीका अधिकांश माग नीतिगत भएकाले ऐन संशोधनका क्रममा समेटिने र बाँकी प्रशासनिक विषयमा वैदेशिक रोजगार विभागबाट सहजीकरण गरिने सहमति भएको छ। श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार सहमतिसँगै वैदेशिक रोजगारीलाई थप पारदर्शी सुरक्षित र मर्यादित बनाउन दुवै पक्ष मिलेर अघि बढ्ने निर्णय पनि भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सिटी वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। ललितपुर महानगरपालिकाले आपतकालीन अवस्थाका बिरामीलाई घटनास्थलमै सेवा दिने उद्देश्यका साथ चिकित्सक सहितको निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। फोन आएको 15 मिनट भित्रै घटनास्थलमा पुग्ने लक्ष्य राखिएको यो विशेष सेवाको आज आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य मन्त्री निशा मेहता र नगर प्रमुख चिरी बहाबु महर्जनले औपचारिक शुभारम्भ गर्नुभएको छ। ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा सञ्चालित यो सेवामा पारामेडिक्सका साथै मेडिकल अफिसर स्वयं एम्बुलेन्समा खटिनेछन्। अस्पताल पुग्न अघिको स्वास्थ्य हेरचाह र प्रारम्भिक उपचारलाई प्रभावकारी बनाउन शुरू गरिएको यो सेवा मार्फत बिरामीलाई उनीहरूले रोजेको अस्पतालसम्म पुर्याउने व्यवस्था गरिएको छ। र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका निकायहरूमा कार्यरत करार कर्मचारीको विवरण तत्काल पठाउन निर्देशन दिएको छ। मन्त्रालयको प्रशासन तथा मानव संसाधन व्यवस्थापन शाखाले परिपत्र जारी गर्दै फाजिलमा पर्न सक्ने करार कर्मचारीहरूको विवरण उपलब्ध गराउन मातहतका सबै कार्यालयलाई ताकेता गरेको हो। भूमि व्यवस्था तथा संघीय मामिला मन्त्रालयबाट प्राप्त पत्रका आधारमा यो विवरण संकलन गर्न लागि हो। सम्बन्धित निकायहरूलाई माग बमोजिमको विवरण तयार गरी मन्त्रालयको आधिकारिक इमेलमा सफ्ट कपी पठाउन भनिएको छ। अवस्थ नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
3: सर चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
4: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
6: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
5: सम्पर्क 98119328 र 98653773687।
7: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
6: कन्फ्युज हुनु पर्दैन, सकिन्छ।

0: 180,000
1: घडेरीका विशेषताहरू
0: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र ओडा कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
2: जग्गा धनी सिधा सम्पर्क 98 71 88 254 र 98 456 90 042।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
0: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन् प्लास्टिकका झोला सिसा तथा प्लास्टिकका बोतल चाउचाउ बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ त्यसैले जथाभावी फोहोर नफ्याँकौं फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
2: आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
3: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
2: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी
1: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
5: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 9855 63938 र 9855 65542

0: टाइम चेक इस समय सूचक का साथमा
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 2640
3: It's 2 o'clock अहिले 2 बजेको छ
4: अर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल बैंकमा मेरो बाबा देखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
5: तपाईको नोबेल बैंकमा खाता छ कि छैन त

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषाकिरणको नमस्कार। सभा बैठकमा विपक्षी दलका सांसदहरूले लगातार उठेर विरोध जनाएपछि प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाब दिनुपर्ने भएको छ। आज पनि प्रतिनिधि सभा बैठकको शुरूमै विपक्षी सांसदहरूले सरकारको कार्यशैली र समसामयिक विषयमा उठेका सवालको व्यवस्था भएको भन्दै विरोध गरेका छन्। विशेष गरी प्रधानमन्त्री शाहको सीमा सम्बन्धी पछिल्लो भनाईलाई सच्याउनुपर्ने उनीहरूको माग छ। सांसदहरूको विरोधपछि सभामुख जोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई संसदमै आएर सांसदहरूले उठाएका प्रश्नको जवाब दिन रूलिङ गर्नुभएको हो। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीका नियम 56 देखि 60 सम्मको व्यवस्थालाई टेकेर प्रधानमन्त्रीको नाममा रूलिङ गर्नुभएको हो। लामो समयदेखि संसदमा उठेका कुराको जवाब सरकारबाट नआएको भन्दै सांसदहरूले असन्तुष्टि जनाउँदै आएका छन्। नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था छ। सभामुखले प्रधानमन्त्रीलाई संसदमा आएर जवाब दिन निर्देशन दिएसँगै अहिले बैठक चलिरहेको छ। सांसदहरूले बाढ़ी पहिरो लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसाय संघ र श्रम मन्त्रालय बीच सहमति जुटेपछि व्यवसायले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। 15 बुधे माग राखेर दबावमूलक कार्यक्रम गर्दै आएका व्यवसायले आज मन्त्रालयमा भएको वार्ता पश्चात आन्दोलन अन्त्य गर्ने निर्णय गरेका हुन्। व्यवसायका मागहरू 45 दिनभित्र ऐन तथा नियमावली संशोधन सम्बन्धी प्रक्रिया मार्फत सम्बोधन गर्ने र बाँकी प्रशासनिक विषयमा वैदेशिक रोजगार विभागबाट सहजीकरण गरिने सहमति भएको छ। सहमतिसँगै व्यवसायहरूले आफ्ना कार्यालय नियमित रूपमा सञ्चालन गरी श्रमिक पठाउने प्रक्रिया अघि बढ़ाउने संघले जनाएको छ। साउन 22 गतेदेखि आन्दोलनरत व्यवसायले आजैदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द साउन 22 गतेदेखि आन्दोलनरत व्यवसायले गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेका थिए। वर्षौंदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता पैलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अध्ययन कार्यदल गठन भएको छ। मन्त्री गौरी कुमारी यादवको पहलमा गठित सो कार्यदललाई कारखानाको वर्तमान अवस्था र भौतिक संरचनाको विश्लेषण गरी प्रतिवेदन बुझाउन 15 दिनको समय दिइएको छ। मन्त्रालयका सीडीई श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले कारखानाका पुराना मेसिनरी वित्तीय अवस्था र जग्गा सम्पत्तिको अध्ययन गर्नेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शक्ति वॉलेट माँ
1: नेपाल को कुने पनी बैंक खाता माँ वा 45,000 भन्दा बड़ी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ माँ पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। काभ्रेको खानीखोला गाउँपालिका एक स्याउली थलीमा बलेरो जीव दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। पनौती तालढुङ्गा भित्री सड़क खण्डमा अनियन्त्रित भई जीप सड़कबाट करिब 200 मिटर तल खसेको नेपाल प्रहरीले जनाएको छ। दुर्घटनामा परेर अन्य 3 जना गम्भीर घाइते भएका छन्। ज्यान गुमाउने र घाइते हुनेहरूको परिचय खुल्न बाँकी छ। चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढ़ी शुल्क नलिन देशभरका विश्वविद्यालय प्रतिष्ठान तथा शिक्षण संस्थालाई पत्राचार गरिएको छ। राष्ट्रिय चिकित्सा शिक्षा ऐनको व्यवस्था अनुसार भर्ना शिक्षण ल्याब पुस्तकालय र परीक्षा शुल्क आयोगले तोके बमोजिम नै हुनुपर्ने भन्दै सानो ठिमी स्थित आयोगले ध्यान खिचेको हो। यस्तै होस्टेल र मेसको सुविधालाई विद्यार्थीको इच्छामा छाड्न र काउन्सिल दर्ता गर्न शुल्क विद्यार्थी आफैले बुझाउने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
3: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी

0: तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73089 98074 46 142

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: अन्ठानब्बे 5 50 54 5 94

0: ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहले सभामुखको निर्देशन। प्रधानमन्त्री वा सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिनुपर्ने। नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घट्यो। सहुलियत दरमा बिजुली उपलब्ध गराउने ऊर्जा मन्त्री श्रेष्ठको प्रतिबद्धता। वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलन फिर्ता, व्यवसायीका माग 45 दिनभित्र सम्बोधन गर्न मन्त्रालय सहमत। कंगोमा फैलिएको इबोला भाइरसको प्रकोप देशको इतिहासमै सबैभन्दा घातक। पश्चिम अफ्रिकामा फैलिएको महामारीलाई पनि उछिन्न सक्ने। र क्रिस्टियानो रोनाल्डोले व्यावसायिक फुटबलबाट सन्यास लिने संकेत। नेपाल खबरमा अब पूरा खबर। सभामुख डोलप्रसाद अरियालले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिनुभएको छ। प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै प्रमुख प्रतिपक्षी सहितका दलहरूले सांसदले उठेर विरोध गरेसँगै सभामुख अरियालले संसदमा प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहले निर्देशन दिनुभएको हो। गएको जेठ 17 गते प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुभएको थियो। जवाफ दिने क्रममा शाहले भारतले नेपालको मात्र नभई नेपालले समेत भारतको भूमि मिसेको दावी गर्नुभएको थियो। 2.5 महिनासम्म प्रधानमन्त्री शाहले यस बारेमा स्पष्टीकरण दिनुभएको छैन। विपक्षीले विरोध जारी राखेपछि सभाको आजको बैठकमा सभामुख अरियालले प्रधानमन्त्री शाहलाई संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिनुभएको हो। सभामुखले प्रधानमन्त्री शाहलाई निर्देशन दिए लगत्तै विपक्षी दलले टेबल बजाएर समर्थन गरेका छन्। प्रतिनिधि सभा नियमावलीमा हरेक महिनाको पहिलो हप्ता संसदमा उपस्थित भएर प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पदबाट राजीनामा दिनुभएको छ। आज दिउँसो बसेको बागमती प्रदेशसभा बैठकमा विश्वासको मत माग्ने प्रस्तावलाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो। नेकपा एमाले सरकारलाई दिएको समर्थन 6 गते फिर्ता लिएपछि मुख्यमन्त्री बानियाले 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन खोज्नु भएको थियो, तर आफ्नो पक्षमा बहुमत नपुग्ने देखेपछि उहाँले राजीनामा दिनुभएको हो। आर्थिक वर्ष 2082-83 नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घटेको छ। प्राधिकरणको 41 वार्षिक उत्सवको अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कर अघिको नाफा 5.4 अर्ब रुपियाँमा झरेको जानकारी दिनुभयो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 58.60% कम हो। आर्थिक वर्ष 2081-82 प्राधिकरणको कर अघिको नाफा 12.17 अर्ब रुपियाँ थियो। पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफामा निरन्तर गिरावट 2080-81 आर्थिक वर्षमा प्राधिकरण 13.30 अर्ब रुपियाँले नाफामा थियो। प्राधिकरणको अतिरिक्त दायित्व बढेको र विदेशी विनिमय दरमा आएको उतार चढाव लगायतका कारण नाफा घटेको प्राधिकरणको भनाइ छ। त्यस्तै घर आइसी प्रयोजनका लागि गृहस्थ सेवाग्राहीलाई 20 युनिटसम्म निशुल्क बिजुली दिँदा पनि नाफा घटेको प्राधिकरणको दावी छ। यसैबीच कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले गृहस्थ उपभोक्तालाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले बिजुलीमा 5% तथा 13% मूल्य वृद्धि कर लगाएको बेला ऊर्जा मन्त्रीले भने सहुलियत दरमा उपलब्ध गराउने बताउनु भएको हो। यस्तै उत्पादित बिजुली खेर जाने अवस्थाको अन्त्य गर्न माग र आपूर्ति बीच स्पष्ट कार्य योजना समेत अघि बढाएको उहाँले बताउनुभयो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। सेवा शुल्क तोक्नुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कारवाही फिर्ता लिनुपर्ने लगायत 15 बुँदे माग अघि सारेको संघले ती मागको सुनवाई नभएको भन्दै कार्यालय बन्द गरेर भदौ 7 गतेदेखि श्रमिक पठाउन समेत बन्द गर्ने घोषणा गरेको थियो। आज भएको छलफलमा युवा श्रम तथा रोजगार मन्त्रालयले आफूहरूका माग 45 दिनभित्र सम्बोधन गर्ने सहमति गरेकाले आन्दोलनका कार्यक्रम स्थगित गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाङ्गीले जानकारी दिनुभयो। यस्तै मन्त्रालयले पनि विज्ञप्ति निकालेर श्रम मन्त्री, मन्त्रालयका सचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी बीच भएको छलफलमा संघले अघि सारेका 15 बुँदे माग बारे विस्तृत छलफल भएको र सरकारको सहमतिपछि व्यवसायीले आन्दोलन फिर्ता लिने सहमति भएको जनाएको छ। छलफलका क्रममा संघले उठाएका सबैजसो विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनसँग सम्बन्धित नीतिगत विषय रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले वैदेशिक रोजगार क्षेत्रलाई थप पारदर्शी, सुरक्षित र मर्यादित बनाउने उद्देश्यसहित ऐन तथा नियमावली संशोधनको प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै व्यवसायीहरूले कानून बमोजिम थप प्रमाण र कागज सहित आफ्ना समस्या वैदेशिक रोजगार विभागमा पेश गरेमा विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गर्ने र त्यहाँबाट समाधान नभए मन्त्रालय पुनरावेदन दिन सकिने व्यवस्था रहेको विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। यससँगै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका श्रमिक प्रभावित हुने सम्भावना तत्कालका लागि टरेको छ। काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर एक स्याउरी थलीमा बिहान जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ र तीनजना गम्भीर घाइते भएका छन्। पनौती ताल ढुङ्गा भित्री सड़क खण्ड अन्तर्गत स्याउरी थलीमा जीप सड़कबाट तल झरेको हो। दुर्घटनामा खानीखोला चारका कमलबहादुर माझी र खानीखोला दुईकी पातली माया मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।
7: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। ललितपुर महानगरपालिकाले आजदेखि सूचना प्राप्त भएको 15 मिनटभित्रै घरमै पुगेर चिकित्सक सहितको एम्बुलेन्स सेवा शुरू गरेको छ। एम्बुलेन्समा अक्सिजन, एम्बु ब्याग, आकस्मिक औषधि, भेन्टिलेटर सहितको सुविधा छ। यो सेवाका लागि महानगरले अहिले 5 एम्बुलेन्स व्यवस्थापन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सेवाको शुभारम्भ गर्दै स्वास्थ्य सेवामा ललितपुर महानगरको काम गौरव योग्य रहेको बताउनुभयो। उहाँले एम्बुलेन्स सेवा केवल एउटा सामान्य सेवा नभएको भन्दै त्यसमा पनि डाक्टर, मेडिकल उपकरण सहितको सेवा दिनु अत्यन्तै महत्वपूर्ण र कठिन काम भएको बताउनुभयो। यस्तै ललितपुर महानगरपालिकाका मेयर श्री बाबु महर्जनले प्रारम्भिक, आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पुर्याउने गरी कार्य सञ्चालन प्रणालीको शुरूआत गरेको बताउनुभयो। अब विदेश खबर। लोकतान्त्रिक गणतन्त्र डीआर कंगोमा फैलिएको इबोला भाइरसको प्रकोप देशकै इतिहासमा सबैभन्दा घातक बनेको छ। कङ्गोमा इबोलाका कारण अहिलेसम्म 2,325 जनाको ज्यान गइसकेको छ। यसले सन् 2018 20 चलेको प्रकोपमा भएको मृत्युको संख्यालाई समेत उछिनेर देशको इतिहासमै सबैभन्दा घातक प्रकोपको रूप लिएको समाचार संस्था रोइटर्सले जनाएको छ। त्यति बेला 2,279 जनाको ज्यान गएको थियो। कङ्गोको राष्ट्रिय जनस्वास्थ्य संस्थानले हिजो सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भाइरसबाट संक्रमित पुष्टि भएकाहरूको संख्या 4,945 जना पुगेको छ। यसमा पछिल्लो 24 घण्टामा फेला परेका 101 नयाँ संक्रमित पनि समावेश छन्। इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टम फ्लेचरले बताउनुभयो। उहाँले कङ्गोमा इबोला विजयी भइरहेको उल्लेख गर्नुभयो। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेसेसले अहिलेको संक्रमण सन् 2014-16 चलेको पश्चिम अफ्रिकी इबोला महामारीलाई पनि उछिन्ने दिशामा अघि बढिरहेको बताउनु भएको छ। त्यति बेला यो भाइरसका कारण 11,000 जनाभन्दा धेरैले ज्यान गुमाएका थिए। अब खेल खबर। विश्व फुटबलका हस्ती क्रिस्टियानो रोनाल्डोले यो सिजन 2026-27 व्यावसायिक फुटबलमा आफ्नो अन्तिम वर्ष हुन सक्ने खुलासा गरेका छन्। साउदी क्लब अल नासरका लागि खेल्ने 41 वर्षका रोनाल्डोले गैराती भोग म्यागजिनसँगको कुराकानीमा आफ्नो भविष्य र व्यक्तिगत जीवनबारे खुलेर कुरा गरेका हुन्। भर्खरै पोर्चुगलको काइस्कामा प्रेमिका जर्जिना रेड्रिगेजसँग विवाह गरेका रोनाल्डोले विवाह र परिवारबारेको कुराकानीका क्रममा सन्यासको विषय पनि उठाएका छन्। आफ्ना भावी योजनाबारे सोद्धा रोनाल्डोले फुटबलमा यो आफ्नो अन्तिम वर्ष हुन सक्ने र एउटा शानदार विरासत छोड्न चाहेको बताएका हुन्। हुन सक्छ भन्ने शब्द प्रयोग गरेर उनले कुनै निश्चित मिति त तोकेनन्, तर यस सिजनपछि खेल मैदानबाट बिदा लिने तयारी गरिरहेको बलियो संकेत भनिदिए। स्पोर्टिङ सिपीदेखि म्यान्चेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र पछिल्लो पटक अल नासरसम्मको 25 वर्षीय यात्रा तय गरेका रोनाल्डोले सन्यासपछिको जीवनका लागि योजनाहरू बनाइसकेको बताएका छन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबर अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुखको निर्देशन। प्रधानमन्त्री वा सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिनुपर्ने। नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घट्यो। सहुलियत दरमा बिजुली उपलब्ध गराउने ऊर्जा मन्त्री श्रेष्ठको प्रतिबद्धता। वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलन फिर्ता, व्यवसायीका माग 45 दिनभित्र सम्बोधन गर्न मन्त्रालय सहमत। कङ्गोमा फैलिएको इबोला भाइरसको प्रकोप देशको इतिहासमै सबैभन्दा घातक, पश्चिम अफ्रिकामा फैलिएको महामारीलाई पनि उछिन्न सक्ने। र क्रिस्टियानो रोनाल्डोले व्यावसायिक फुटबलबाट सन्यास लिने संकेत।
6: सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
8: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
8: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: साली नदीको शिर,
6: मणिचूडको काख,
10: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
10: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
10: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81। वेबसाइट झुले.com.nt।
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
14: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने झण्डै 8 किलोमिटर चक्रपथमा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ। मेयर श्रीबाबु महर्जनका अनुसार बालकुमारीदेखि बल्ख हुँदै सानेपासम्मको चक्रपथ क्षेत्रमा स्मार्ट स्ट्रीट लाइट प्रणाली जडान गरिएको हो। उहाँका अनुसार पर्सि बुधबार बेलुका बालकुमारी पुलबाट बत्ती बालेर स्मार्ट स्ट्रीट लाइटको औपचारिक शुभारम्भ गरिनेछ। महानगरले आज आयोजना गरेको चिकित्सक सहितको एम्बुलेन्स सेवा शुभारम्भ कार्यक्रममा उहाँले यस बारेमा पनि जानकारी दिनुभएको हो। महानगरपालिकाले चक्रपथ बाहेक महानगरभित्रका मुख्य सड़कहरूमा समेत स्मार्ट स्ट्रीट लाइट जडान र गरिसकेको महर्जनले बताउनुभयो। चक्रपथ क्षेत्रमा बत्ती सञ्चालनमा आएपछि ललितपुर महानगरपालिका रातको समयमा समेत थप उज्यालो र सुरक्षित देखिने उहाँको भनाइ छ। काठमाडौँ महानगरपालिकाको सफ्टवेयर डेभलपमेन्ट एण्ड अपरेशन सेन्टर एसडीओसीले आफ्नै जनशक्तिबाट सेवा तथा शासनसँग सम्बन्धित प्रणाली विकासबाट नतिजा दिन थालेको छ। यस क्रममा महानगरपालिकाले प्रवाह गर्ने सूचना निर्णय र सेवालाई थप पारदर्शी प्रभावकारी र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ साबिकको वेबसाइटलाई समय सापेक्ष रूपान्तरण गर्दै अत्याधुनिक इन्टरफेसमा नयाँ वेबसाइट सार्वजनिक भएको छ। महानगरले पहिलेको डिजाइन तथा विवरणलाई अध्यावधि गर्दै आफैले प्रणाली विकास गरेको हो। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको पर्व नागपञ्चमी आज देशभर परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइँदैछ। हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वको अवसरमा घरका मूल ढोकामा नागको तस्विर टाँसेर पूजा गर्ने चलन छ। नागपञ्चमीको अवसरमा आज बिहानैदेखि काठमाडौँको नक्सालमा रहेको नाग पोखरी लगायत देशभरका विभिन्न नागदह पोखरी र मन्दिरमा श्रद्धालु भक्तजनको उपस्थिति लागेछ। नाग पोखरीमा पूजा आज गर्ने र दर्शन गर्नेको उल्लेखी भीड छ। धार्मिक विश्वास अनुसार नागलाई वर्षा र पानीको स्रोत मान्ने भएकाले कृषि प्रधान देशमा यस पर्वको विशेष महत्व रहिआएको छ। धुलिखेल अस्पतालमा आजदेखि स्वास्थ्य बिमा सेवा सुरु भएको छ। अस्पतालले बिमा बाबत 8 करोड रुपियाँ प्राप्त गरेसँगै असार 15 गतदेखि रोकिएको स्वास्थ्य बिमा सेवा सुरु भएको हो। स्वास्थ्य बिमा बोर्डसँगको समन्वयमा बिमितका लागि ओपिडी सेवा मार्फत बिमा सेवा सुरु गरेको अस्पतालले जनाएको छ। ओपिडी बाहेकका अरू सेवा भने तत्काल बिमा अन्तर्गत सञ्चालन नहुने अस्पताल प्रशासनले जनाएको छ। बिमितले अस्पताल आउनु अघि पाएक पर्ने प्रथम सेवा बिन्दुबाट आवश्यक प्रेसन लिनुपर्नेछ। स्वास्थ्य बिमा सेवा आइतबार तथा सार्वजनिक बिदाका दिन भने सञ्चालन हुने छैन। भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरूका लागि खो खो खेल सम्बन्धी आधारभूत प्रशिक्षण तालिम शुरू भएको छ। आजदेखि शुरू भएको तालिम आउँदो शुक्रबार भदौ 5 गतेसम्म सञ्चालन हुनेछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन। प्रधानमन्त्री वा सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिनुपर्ने। ललितपुर महानगरभित्र पर्ने चक्रपथमा स्मार्ट स्ट्रीट लाइट जडान पर्सि बुधबार बेलुका उद्घाटन गर्ने तयारी। र देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै नागपोखरीहरूमा भक्तजनको भीड। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: 너 뻑쳐. 너 삐뻑쳐. 서대인 이즈 뻑쳐.
1: So this FM 3 and 2 blue 2 megahertz.

0: परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटल को ठीक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53।
1: चौबीसै घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 26 440।
2: It's 4 o'clock. अहिले 4 बजेको छ।
3: त्यसतर्फ सोच्नुपर्छ जस्तो लाग्छ, किनभने अपराध मान्छेले विभिन्न कारणले गरिरहेको हुन्छ। आवश्यकता ठुलो कि कानुन भन्ने पनि छ। कति मान्छे भात खानु नपाएर नै तपाईँको चाहिँ त्यो भातको जोगो गर्नका लागि जानी बुझी जोखिम मोलेर गइराखेको हुन्छ, अर्को तपाईँको चाहिँ चण्डाल मान्छेले चाहिँ फाइदा लिइरहेको हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि रोजगारी उत्पादन जस्ता विषयहरूमा पनि चाहिँ हामीले प्रोएक्टिभली हेर्नुपर्छ भन्ने सुझाव पनि दिन चाहन्छु म चाहिँ। अब यो रोजगारीको सिलसिलामा थुप्रै देशतिर चाहिँ अब हामी जानुपर्ने बाध्यता छ। अभिलेख रेकर्ड किपिङ भन्ने कुरा ज्यादै महत्त्वपूर्ण कुरा जस्तो मलाई लाग्छ। भारत र नेपाल बिचको खुल्ला सीमा, म सुझाव दिन चाहन्छु भिजा सिस्टम बनाऊ, सिल गरौँ, ताकि थाहा होस् न कति नेपाली, कति हजार नेपाली भारत गएर बसिरहेछन्, कति हजार कति लाख भारतीय नेपालमा आएर बसिरहेछन्। विभिन्न खालका चाहिँ तपाईँको अपराधिक गतिविधिहरू पनि भइरहेको छ, यो मानव बेचबिखनको कुरा मात्रै छैन, ठुल्ठुला आन्दोलनहरू हुन्छन्। ती आन्दोलनमा सबै नेपालीहरू नै तपाईँको चाहिँ के अरे आन्दोलनमा उत्रेका हुन्छन् या विदेशबाट पनि आएका हुन्छन् भन्ने कुरा पनि छ। त्यसो भएको कारणले गर्दाखेरि यो समस्यालाई समाधान गर्नका लागि यो दुनियाँमा कहीँ नभएको तपाईँको चाहिँ भारत र नेपालको जुन सिमाना चाहिँ खुल्ला हुनुपर्ने, यसलाई पनि हामीले बन्द गर्नुपर्छ, भिजा सिस्टम लागू गर्नुपर्छ र रेकर्ड राख्नुपर्छ कतिजना हामी भारत छिर्यौँ, है के को लागि छिर्यौँ र कतिजना भारतीय नेपालमा आएर बसिरहेका छन्, के का लागि बसिरहेका छन्, यसको तपाईँको चाहिँ अभिलेख नराखिकन यो मानव बेचबिखन भन्ने कुरा हुन त यी दुईवटा मुलुकमा मात्रै हुन्छ भन्न खोज्या होइन, तर यस्ता खालका तपाईँको चाहिँ मेजर्स हामीले नअप्नाइकन चाहिँ यो मानव बेचबिखन रोकिन्छ जस्तो मलाई लाग्दैन। र यो मानव बेचबिखन रोक्नका लागि सरकारले थुप्रै मिहिन अध्ययन गरेर चाहिँ थुप्रै मेजर्स अप्नाउनु पर्छ, न कि अपराधीलाई दण्ड सजाय यति गराउने यति
4: माननीय मोहनलाल आचार्य, त्यसपछि माननीय लिमा अधिकारी आचार्य।

सम्मान्य सभामुख महोदय, माननीय महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावको स्वागत गर्दै उक्त प्रस्तावमाथि मेरा केही सैद्धान्तिक अवधारणा राख्ने अनुमति चाहन्छु। सम्मान्य सभामुख महोदय, मानव बेचबिखन तथा ओसार पसारको विषय अब चाहिँ व्यक्तिगत विषय वा व्यक्तिले व्यक्तिसँग गर्ने मात्रै विषय रहेन, अब सोसियल मिडियासँग पनि यो जोडिएर आउने विषय भयो, एआई अल्गोरिदम लगायतका विषयहरूसँग पनि जोडिएर आउने विषय भएको हुनाले यसलाई गम्भीर रूपमा र एकीकृत रूपमा इन्टिग्रेटेड हिसाबले संस्थागत संरचनाको विषय पनि र लिगल मेकानिजमहरू तयार गर्ने अथवा त्यसलाई सब्सटान्सियल व्यवस्थाहरू गर्ने सन्दर्भमा पनि एकीकृत खालको कानुनको आवश्यकता पर्छ र यो त्यतातिर हामी चाहिँ निर्देशित भएर जान आवश्यक म देख्दछु। हामी कोअपरेटिभ फेडरलिजममा छौँ यति बेला, तर

0: Sodaj nispoqqa.
1: Suadis FM, Tirana Petoklu, 2 MHz.

0: 98550 77061 र 98550 77053।
1: चौबिसै घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मंदिर रोड, भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98550-26-440।
2: It's 5 o'clock. अहिले 5 बजे को साम।
3: कानुनको शासन, दोषीलाई कारवाही गर्ने र नेपाली नागरिकको रक्षाको दायित्व निर्वाह गर्ने खालको यो विधेयकको म स्वागत गर्न चाहन्छु। 64 सालभन्दा पहिला यो मानव बेचबिखन भन्दा पनि चेलीबेटी बेचबिखन भन्ने हुन्थ्यो र त्यो चाहिँ देह व्यापारको लागि लगिन्छ भन्ने थियो। त्यसलाई अहिले सुधारेर मानव बेचबिखन र तथा ओसार पसार भनेर आएको छ। त्यति गर्दाखेरि पनि थुप्रै कमजोरीहरू भए, किनभने यो चाहिँ अब अहिलेको समयमा फरक तरिका छ, बेच्ने तरिका फरक छ, यो चाहिँ फरक स्थानबाट बेचिन्छ, फरक काम र प्रयोजनको लागि बेचबिखन हुने गरिएको छ। त्यसलाई रोक्नका लागि यो तिनै तहको सरकारको समन्वयमा यसको रोकथामको लागि नीति बनाउनु पर्छ भन्ने खालको कुरा आवश्यक छ। यो चाहिँ पहिला मानवहरू बेचबिखन बेचबिखन गरिन्थ्यो, त्यो अहिले यो छकाएर बेचबिखन गरिन्थ्यो भने अहिले उहाँलाई त्यो बेचबिखन पर्ने मान्छेहरूलाई एकरो बनाएर एल्गोरिदममा पारेर बेचबिखन गर्ने गरिएको छ, त्यो जालोमा पार्ने गरिएको छ। यसलाई यसको पुनःस्थापना र सहयोगको व्यवस्थापन गर्नुपर्छ भन्ने खालको मैले यो कुरा राख्न चाहेँ। यो चाहिँ मानव बेचबिखन सम्बन्धी विधेयक चाहिँ नेपालको संविधान, नेपालको हालसालै, नेपालले हालसालै अनुमोदन गरेको पालार्मो अभिसन्धि सिड को धारा छ, दिगो विकास लक्ष्यको 5.2, 8.7, 16.2, मानवाधिकार सन्धि सम्बन्धी महासन्धि धारा 34, 35, 36 र 39 तथा यसको ऐच्छिक अभिसन्धिको प्रतिबद्धता अनुसार यो संशोधन गर्नका लागि म हार्दिक अनुरोध गर्दछु। अर्को हामी यो चाहिँ हामी महिला भएकै कारणले अथवा महिलाहरूलाई अपमान हुने शब्द यो यौन के अरे वेश्यावृत्ति भन्ने शब्द चाहिँ यो हटाइनु पर्दछ, यो आउन हुँदैन भन्ने मलाई म यहाँलाई अनुरोध गर्न चाहन्छु। यसको ठाउँमा यौन व्यवसायी अथवा यौन कर्मी भनेर यो ल्याउनु पर्छ, किनभने यो महिलाहरूलाई अपमान गर्ने शब्द हो। यो अपमान गर्ने शब्द आजका दिनमा पनि हामीले

0: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056493738, मोबाइल 98550880002।

0: सो लाभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरौँ
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056510 40 र 98452 0828 40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: सांसदहरूको प्रश्नको जवाब दिन प्रधानमन्त्री शाहलाई सभामुख अरियालको रुलिङ। विपक्षी दलले 77 दिनदेखि गर्दै आएको विरोध रोकियो। थप दुईजना सांसदले उठाएको प्रश्नको जवाब दिन 3 दिनभित्र सरकारलाई निर्देशन।
0: कोशी प्रदेश सरकारमा नेकपा पनि समेटियो। बागमतीमा नयाँ मुख्यमन्त्री दावी पेश गर्न आह्वान। लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत।
1: नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घट्यो। उत्पादित विद्युत खेर गइरहँदा बजारमा खाना पकाउने ग्यास नपाएको गुनासो तीव्र। भरपर्दो विद्युत उपलब्ध गराउन सके पेट्रोलियम पदार्थको विकल्प बन्ने।
2: सरकारले विद्युत महसुल समायोजन गर्ने, भरपर्दो सुरक्षित र गुणस्तरीय बिजुली उपलब्ध गराउने हो भने पेट्रोलियम पदार्थको हाहाकार भएर जुन समस्या भइरहेछ यसको चाहिँ अन्त्य हुन्छ।
0: समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको अस्तित्व नै संकटमा। स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको संकट झन गहिरिँदै।
1: र अल्ट्रा ट्रेल रेसको उपाधि अर्जुन कुलुङ र मन्जु सुनारलाई एसियाली खेलकुदका लागि अफगानिस्तानको टोली घोषणा।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल। ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत। लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सभामुख डोल प्रसाद अरियालले प्रतिनिधि सभामा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्देशन दिनुभएको छ। आज बैठक शुरू हुने बित्तिकै प्रमुख प्रतिपक्षी सहितका विपक्षी दलहरूले उठेर विरोध जनाएपछि सभामुख अरियालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भई सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी हुन र स्पष्टीकरण दिन निर्देशन दिनुभएको हो। गएको जेठ 17 गते प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा जवाफ दिने क्रममा भारतले मात्र नभई नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो। त्यो अभिव्यक्ति प्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले बितेको 77 दिनदेखि संसदमा लगातार विरोध गर्दै आएका थिए। प्रतिनिधि सभा नियमावली अनुसार हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ। तर प्रधानमन्त्री शाहले लगातार संसद छलेपछि र सभामुखले पटक पटक भेटेर गरेको आग्रहलाई समेत व्यवस्था गरेपछि सभामुखले रूलिङ गर्नुभएको हो। सभामुखको निर्देशन लगत्तै विपक्षी सांसदहरूले टेबल बजाएर समर्थन गरेका छन्। सभामुखको रूलिङ पछि विपक्षी दलहरूले 77 दिनदेखि संसदमा जारी राख्दै आएको विरोध रोकेका छन् र बैठक नियमित प्रक्रियामा फर्किएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसद गोपाल शर्मा र आशिका तामाङले उठाउनु भएको विषयका सन्दर्भमा 3 दिनभित्र जवाफ दिन सभामुख डोल प्रसाद अरियालले सरकारलाई निर्देशन दिनुभएको छ। आजको बैठक सञ्चालन भइरहेका बेला समय माग गर्दै सांसद शर्माले यसैको बैठकमा रुकुम, जाजरकोट, सल्यान लगायत भूकम्प प्रभावित क्षेत्रमा सरकारले कस्ता काम गरिरहेको छ भन्ने प्रश्न गर्दै जवाफ माग्नु भएको थियो। त्यस्तै सांसद तामाङले 37 दिन अघि सदनको शून्य समयमा धादिङका सन्तोष राईको शबका कम्बोडियाबाट झिकाउनु भनी सरकार समक्ष आग्रह गर्नुभएको थियो। उहाँले त्यही कुरा सम्झाउनु भएको हो।
1: यस्तै प्रतिनिधि सभाको बैठकले आकस्मिक समयमा सांसदहरूले देशभर बाढी पहिरोले मानवीय र भौतिक क्षति पुर्याएको प्रति सरकारको गम्भीर ध्यान आकर्षण गराएका छन्। बैठकमा सांसदहरू पद्मकुमारी अर्याल र वर्षमान पुनले रोल्पामा पहिरोका कारण दुई दिनमै 18 जनाको ज्यान गएको जानकारी दिँदै जाजरकोट, बाजुरा, कास्की पर्वत र बागलुङ लगायतका क्षेत्रमा बाढी पहिरोले धेरै नागरिक प्रभावित भएको बताउनुभयो। सांसदहरूले विपद व्यवस्थापनको पूर्व तयारीलाई प्रभावकारी बनाउन जोखिममा परेका नागरिकको सुरक्षा, घाइतेको निशुल्क उपचार र राहतका साथै सुरक्षित बस्ती व्यवस्थापनको माग गर्नुभएको छ।
0: निरन्तरको वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि रोल्पाको सुनसहरी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै विद्यालय 5 दिनका लागि बन्द गरेको छ। गाउँपालिकाले आज सूचना निकालेर भदौ 1 गतेदेखि 5 गतेसम्म सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठन पाठन बन्द रहने जनाएको हो। गएको साउन 28 गतेदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा सुनसहरीमा गाम सेरम र पोबाङ क्षेत्रमा 7 जनाको ज्यान गएको छ भने 1 घाइते भएका छन्। बाढी पहिरोले सड़क तथा पैदल मार्ग अवरुद्ध हुनुका साथै कैयौं घर, विद्यालय र पशु चौपाई जोखिममा परेका छन्। विपदको जोखिम अझै कायमै रहेकाले गाउँपालिकाले माइकिङ गर्दै स्थानीय बासिन्दालाई खोला नाला र जोखिमयुक्त ठाउँमा नजान तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। सुनसहरीकै छिमेकी थवाङ गाउँपालिका 5 कोटल बरामा पनि गएको बुधबार राति गएको पहिरोमा परि 13 जनाको ज्यान गएको थियो।
1: यसैबीच अहिले पश्चिम नेपालका केही ठाउँमा तथा पूर्वी भूभागका 1-2 ठाउँमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गएको 3 घण्टामा सबैभन्दा बढी पानी दाङको घोराहीमा 60.8 मिलिमिटर वर्षा मापन भएको छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागमा मनसून अलि बढी सक्रिय रहेको भन्दै विभागले सावधानी अपनाउन आग्रह गरेको छ। यसैबीच माथिल्लो तटीय क्षेत्रमा निरन्तरको वर्षाले महाकाली नदीमा पानीको बहाव बढेको छ। आज दिउँसोको मापन अनुसार नदीमा पानीको बहाव 1,47,593 क्युसेक पुगेको छ। महाकालीमा जलस्तर बढेसँगै शारदा ब्यारेजको बनवासा पुलमा चारपाङ्रे गाड़ी आवागमन रोक लगाइ सुरक्षाकर्मीले नदी तटीय क्षेत्रमा माइकिङ गरेर सतर्कता अपनाउन आग्रह गरिरहेका छन्।
0: राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानर्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई मानर्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो। नेपाल र भारतबीच सन् 1950 एक अर्को देशका सेना प्रमुखलाई मानर्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ। सेनाध्यक्ष सेठ 3 दिने औपचारिक भ्रमणका लागि हिजो दिउँसो नेपाल आइपुग्नु भएको हो। प्रधानमन्त्री बालेन्द्र बालेनले सत्ता सम्हाले यता भारतबाट उच्च स्तरीय भ्रमणमा आउने उहाँ सबैभन्दा वरिष्ठ अधिकारी हुनुहुन्छ। रक्षा मन्त्रीको समेत हैसियतमा रहनुभएका प्रधानमन्त्री शाहसँग पनि उहाँले भेटवार्ता गर्ने तयारी छ।
1: नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच केन्द्रीय तहमा 3 बुँदे सहमति भएपछि नेकपा कोशी प्रदेश सरकारमा सहभागी भएको छ। आज प्रदेश प्रमुख परशुराम खापुङले नेकपाका 4 मन्त्री र 1 राज्य मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। 2081 वैशाख 27 गठित मन्त्री परिषदमा केन्द्रमा भएको सहमति अनुसार नेकपा समावेश भएको हो। यसअघि गठबन्धनमा रहेको नेपाली काँग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि यो नयाँ समीकरण बनेको हो। नेकपाबाट खिनौ लङमा लिम्बु, पर्यटन, वन तथा वातावरण मन्त्री, जीवन आचार्य भौतिक पूर्वाधार विकास मन्त्री, गोम्पु शेर्पा आन्तरिक मामिला तथा कानून मन्त्री, गीता तिमिल सिन्हा सामाजिक विकास मन्त्री र सपना दर्जी भौतिक पूर्वाधार विकास राज्य मन्त्री बन्नु भएको छ। यस्तै नेकपा सरकारमा भित्रिएसँगै एमालेका मन्त्रीहरूको जिम्मेवारीमा केही परिवर्तन भएको छ। यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँलाई नेकपा एमालेका 29, नेकपाका 11, जसपा नेपालका 4, राष्ट्रिय जनमोर्चाका 1 प्रदेशसभा सदस्यले विश्वासको मत दिएका हुन्। गएको साउन 12 गते काँग्रेसले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेका आचार्यले नेकपा सहितका 3 दललाई सरकारमा सहभागी गराएर 4 दलको विश्वासको मत प्राप्त गर्नुभएको हो।
0: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा 168(2) बमोजिम 2 वा 2 भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने प्रदेशसभा सदस्यलाई बिहि शनिबार दिउँसो 4 बजेसम्म मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान गर्नुभएको छ। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको सहमति अनुसार अब बागमतीमा एमाले सरकारको नेतृत्व गर्नेछ। 104 सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा 53 सांसद आवश्यक पर्छ। एमालेका 25 र नेकपाका 26 गरी 51 सांसद मात्र रहेकाले गठबन्धनलाई बहुमतका लागि थप 2 सांसदको समर्थन आवश्यक छ। यसैबीच एमालेभित्र मुख्यमन्त्रीको उम्मेद्वार छनौट पनि पेचिलो बनेको छ। संसदीय दलका नेता जगन्नाथ थपलिया विरूद्ध आफ्नै दलका 16 सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्दै किरण थापा मगरलाई दलको नेता बनाउन माग गर्नुभएको छ। संसदीय दलको बैठक बसेर नेतृत्व विवाद सुल्झाएपछि मात्रै एमाले मुख्यमन्त्रीको उम्मेद्वार औपचारिक रूपमा तय गर्नेछ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। ग्यासको भरपर्दो विकल्प बिजुली किन बन्न सकिन्न भन्ने कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: एनबीएल अटो लोन,
9: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
8: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
8: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल

0: हरेक मान्छेको सपना जपना र चाहना पैसा
1: पैसामा छ शक्ति पैसामा छ सहारा
0: धोती पटुका र इजारको गाँठो हुँदै गाँठ धनसम्म
1: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
0: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
1: इतिहास गाथा र कथा गाँठका कुरा
0: गाँठका कुरा
1: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुख अरियालको रूलिङ, विपक्षी दलले 77 दिनदेखि गर्दै आएको विरोध रोकियो, थप दुईजना सांसदले उठाएको प्रश्नको जवाफ 3 दिनभित्र दिन सरकारलाई निर्देशन, भारतीय स्थल सेना अध्यक्ष धीरज श्रेष्ठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान, कोशी प्रदेश सरकारमा नेकपा पनि समेटियो, बागमतीमा नयाँ मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान, लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त लगायतका खबर प्रस्तुत गर्यो।
3: नेपाल दर्पणमा अब बाँकी खबर। आर्थिक वर्ष 2082-83 नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घटेको छ। प्राधिकरणको 41 वार्षिक उत्सवको अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कर अघिको नाफा 5.4 करोड रुपियाँमा झरेको जानकारी दिनुभयो। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 58.60% कम हो। आर्थिक वर्ष 2081-82 प्राधिकरणको कर अघिको नाफा 12.17 करोड रुपियाँ थियो। पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफामा निरन्तर घट्दै गएको देखिन्छ। 2080-81 प्राधिकरण 13.30 करोड रुपियाँमा नाफा कमाएको थियो। प्राधिकरणको अतिरिक्त दायित्व बढेको र विदेशी विनिमय दरमा आएको उतार चढाव लगायतका कारण नाफा घटेको प्राधिकरणको भनाइ छ। त्यस्तै घरायसी परियोजनाका लागि ग्रास्त सेवाग्राहीलाई 20 युनिटसम्म निशुल्क बिजुली दिँदा पनि नाफा घटेको प्राधिकरणले जनाएको छ। यसैबीच कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले ग्रास्त उपभोक्तालाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले बिजुलीमा 5% र 13% मूल्य अभिवृद्धि कर लगाएको बेला ऊर्जा मन्त्रीले भने सहुलियत दरमा उपलब्ध गराउने बताउनु भएको हो।
2: बजारमा खाने पकाउने ग्यासको अभाव कायमै छ। काठमाडौँ उपत्यकाका टोल टोलमा रहेका प्रायजसो डिपोहरूले ग्यास नभएको बताएका छन्। केही ग्यास आएको भए पनि त्यो 2 हप्ता अघि नै नाम्टी पाएका ग्राहकहरूका लागि भएको र नयाँ ग्राहकलाई तत्काल ग्यास दिन नसकिने उनीहरूको भनाइ छ। उद्योगले पठाएमा दिन सकिने तर अहिले यसअघि नाम टिपेकाहरूको सूची नै लामो रहेको डिपो सञ्चालकहरू बताउँछन्। काठमाडौँ उपत्यका बाहिरका शहरी क्षेत्रमा पनि यो समस्या उस्तै छ भने दुर्गम जिल्लाका सदरमुकाम तथा साना शहरमा यो समस्या झनै चर्को रहेको छ। आयल निगमले केही दिन बिक्री केन्द्र तोकेर आफै ग्यास बेचेकोमा अवस्था झनै भद्रगोल बनेपछि आजदेखि बेच्न छाडेको छ। ग्यास नपाएर घरमा खाना पकाउनै नसक्ने अवस्था आइरहेको भन्दै उपभोक्ताले गुनासो गरिरहेका बेला विद्युतीय चुलो अझै पनि भरपर्दो विकल्प बन्न सकेको छैन। किन नसकेको भनेर अहिले प्रश्न उठेको छ। अहिले बर्खायाममा विद्युत उत्पादन प्रशस्त छ। विद्युत प्राधिकरणले उत्पादित बिजुली खेर गइरहेको गुनासो गर्छ। उपभोक्ताहरू भने खाना पकाउने ग्यास नपाएको भनेर छटपटाइरहेका छन्। यो अवस्था किन आयो भनेर हामीले सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण गेवालीलाई सोधेका छौँ।
4: ग्यास भनेको आयातित वस्तु हो। यो नेपालमा हामीले खरिद गर्दाखेरि बाहिरबाटै ल्याएर खरिद गर्नुपर्छ, तर यसको विकल्पको रूपमा हामीले यहाँको विद्युतलाई धेरैभन्दा धेरै प्रयोग गर्नुपर्ने ठाउँमा विद्युत प्रयोग गर्ने खालको सोच चाहिँ नेपाल सरकारले अगाडि बढाउन सकेन। एकातिर आयातित पेट्रोलियम पदार्थ कम भइरहेछ, ग्यासको अभाव भइरहेछ, अनि इन्डक्सन प्रयोग गऱ्यौँ भने अनि विद्युतको भरपर्दो आपूर्ति नभएको कारणले अनि जनताहरू अन्धोलो परेको अवस्था छ अहिले।
3: यो समस्याको उचित विकल्प के हुन सक्छ त अहिलेको?
4: यसको उचित विकल्प भनेकै के भने आजको भोलि त सबै समस्या समाधान हुँदैन होइन। यसलाई कर्मश के गर्नुपर्छ भने नेपाल सरकारले विद्युतको पूर्ण भरपर्दो व्यवस्था गर्ने अनि वैकल्पिक रूपमा चाहिँ ग्यासको पनि उचित आपूर्ति व्यवस्थापन गर्ने नै उपयुक्त विकल्प हो।
3: ग्यासको सट्टामा यसले चाहिँ के हामीलाई लाभ दिन्छ भन्ने कुराको अझै पनि अनभिज्ञता पाइन्छ। यस हिसाबले विद्युतीय चुलो प्रयोगका फाइदाहरू के हुन सक्छन्, संक्षेपमा जानकारी गराइदिनुहोस् न।
4: तुलनात्मक रूपमा अध्ययन गर्ने भने अहिले तपाईँको 2021 रुपियाँ चाहिँ एउटा ग्यासलाई पर्छ भने अब तपाईँको विद्युतीय चुलोबाट खाना पकाउँदाखेरि प्रति युनिट 10 रुपियाँ भन्दा बढी बिजुली पर्दैन। 10 रुपियाँको बिजुली प्रति युनिट किन्दा र उता 2100 को ग्यास किन्दाखेरि करिब करिब एउटा सिलिन्डरबाट पाक्ने खाना दुईटा सिलिन्डरले खाना पाक्ने जति विद्युतबाट पाक्न सक्छ। त्यसले गर्दा आधा नै बिजुलीबाट सस्तो पर्ने भएको हुनाले मैले त यो रेडियो सुन्नुहुने सम्पूर्ण उपभोक्ताहरूलाई सकेसम्म तपाईँहरूले इन्डक्सन चुलो नै प्रयोग गर्नुहोस्, स्वदेशी विद्युत नै प्रयोग गर्नुहोस्, बरु आवाज उठाउनुहोस्, हामीलाई गुणस्तरीय बिजुली चाहियो, हामीलाई भरपर्दो बिजुली चाहियो, हाम्रो बिजुली चाहिँ सस्तो हुनु पर्यो, हामीले खाना यहीँबाट बिजुलीबाट पकाएर खान्छौँ, हामी यो आयातित इन्धन के अरे चाहिँ तपाईँको इन्धनको भर पर्दैनौँ भनेर जनताले पनि आवाज दिनु पर्यो। यसरी चाहिँ सबैको आवाज भयो भने सरकार पनि बाध्य भएर यो कुरा सुन्न सक्छ र चाहिँ सरकारले पनि यो समाधान गर्नुपर्छ।
3: हजुर हजुर, विद्युतीय उपकरणको प्रयोगलाई बढावा दिँदा ती उपकरण पनि नेपालमा बन्ने होइन, आयात गर्नुपर्ने नेपालको स्थिति हो। यस हिसाबले त मरमत गर्दा उपकरणहरू फेरबदल गरिरहँदाखेरि फेरि आर्थिक भार त नागरिकलाई त्यही स्तरको पर्ने देखिन्छ, त्यसो होइन र यहाँलाई के लाग्छ?
4: होइन त्यस्तो हुँदैन। कस्तो हुन्छ भन्नुहुन्छ भने हामीले घरमा ग्यास सिलिन्डर एउटा किन्दाखेरि कति पैसा लाग्छ र ग्यास चुलो किन्दा कति पैसा लाग्छ त्यसको मूल्य पनि हामीले मूल्याङ्कन गर्नुपर्ने हुन्छ। एउटा इन्डक्सन कुक स्टोभ किनेर अनि चाहिँ गएर त्यो विद्युत प्रयोग गर्दाखेरि एक वर्षसम्म त्यसले चाहिँ प्रयोग गर्दाखेरि लाग्ने यसकाले तपाईँको भाँडा आउने कुरा पनि हुन्छ, त्यति सस्तो पर्छ, आधा सस्तो पर्छ ग्यास भन्दा विद्युतीय चुलोमा।
3: अन्तिममा अब एउटा प्रश्न, जस्तो विद्युतको प्रयोगलाई बढाउन सरकारले के गर्नु पर्ला त बुँदागत रूपमा बताइदिनुहोस् न।
4: विद्युतलाई प्रयोग बढाउन त सबभन्दा पहिला कुरा विद्युतमा लागेको भ्याट छ त्यसलाई खारेज गर्नुपर्छ। यो विद्युतमा लागेको भ्याटलाई खारेज नगर्ने भने जनताहरू भ्याट तिर्नुपर्छ भनेर विद्युत प्रयोगबाट उनीहरू चाहिँ निरुत्साहित हुन्छन्। सरकारले सबभन्दा पहिला गर्नुपर्ने काम त्यहाँ छ। दोस्रो काम के गर्नुपर्ने छ भने सरकारले यो विद्युत महसुल अहिले पनि 3 रुपियाँदेखि लिएर 14 रुपियाँसम्म युनिट छ, त्यसलाई चाहिँ सबै तुलना गरेर जसरी यो मूल्य समायोजन गरेर खाना पकाउने ग्राहकहरूको लागि चाहिँ सस्तो बिजुली उपलब्ध गराउन सक्छ, सरकारले गर्न सक्ने कुरा हो। सरकार भनेको जनताको अभिभावक हो, सरकारले जनताको सेवामै काम गर्नुपर्छ। त्यस कारणले गर्दाखेरि विद्युत महसुल समायोजन गर्ने, विद्युतमा लागेको भ्याट चाहिँ खारेज गर्ने, अनि चाहिँ गरेर विद्युतको प्रणालीको सुधार गर्ने र जनतालाई भरपर्दो सुरक्षित र गुणस्तरीय बिजुली उपलब्ध गराउने हो भने यो बाहिरबाट आयातित पेट्रोलियम पदार्थको हाहाकार भएर जुन नेपाली जनतामा समस्या भइरहेछ यसको चाहिँ अन्त्य हुन्छ।
2: उहाँहुन्थ्यो सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण गेवाली। नेपाल दर्पणमा खबरको सिलसिला, करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले पुरस्कार घोषणा गर्नुभएको हो। यसपटक गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रुपियाँको सामान किन्ने उपभोक्ता 10 लाख रुपियाँको बम्पर उपहारका विजेता बनेका छन्। साउनको 16 देखि 31 गतेसम्म नियम सम्मत कारोबारमा संलग्न उपभोक्ताहरू पुरस्कारमा सहभागी भएका हुन्। 16 दिनका एक एकजना गरी 16 जनाले 133,334 रुपियाँका दरले पुरस्कार पाएका छन्। यो 16 दिनमा नगद कारोबारका 357,149 बिल दर्ता भएका छन्। साउनको पहिलो 15 दिनमा यस्तो बिल 7,077 मात्र दर्ता भएको थियो। यस्तै क्यूआर कोडबाट उपहार योजनामा स्वतः सहभागी हुने कारोबार पनि बढेको छ। यस्तो कारोबार 2,56,08,94 बढेर 3,20,86,380 पुगेको छ। विभागका अनुसार पछिल्लो 17 दिनमा उपहार योजनामा कुल 3,24,43,229 कारोबार सहभागी बनेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर 1 स्याउरी थलीमा बिहान जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु ज्यान गएको छ, अरू तीनजना गम्भीर घाइते भएका छन्। पनौती तालढुङ्गा भित्री सडक खण्ड अन्तर्गत स्याउरी थलीमा जीप सडकबाट झण्डै 300 मिटर तल खसेको हो। दुर्घटनामा खानीखोला 4 कलबहादुर माझी र खानीखोला 2 पातली माया मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काप्रेले जनाएको छ। दुर्घटनामा घाइते भएका बिरामीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि धुलीखेल अस्पताल पुर्याइएको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्ब बहादुर थिमले जानकारी दिनुभयो।
4: नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन कार्यक्रम फिर्ता लिएको छ। सेवा शुल्क तोकिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनुपर्ने लगायत 15 माग अघि सारेको संघले ती मागको सुनवाई नभएको भन्दै कार्यालय बन्द गरेर भदौ 7 श्रमिक पठाउन समेत बन्द गर्ने घोषणा गरेको थियो। आज भएको छलफलमा युवा श्रम तथा रोजगार मन्त्रालयले आफूहरूका माग 45 दिनभित्र सम्बोधन गर्ने सहमति गरेकाले आन्दोलनका कार्यक्रम स्थगित गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हरि डाङ्गीले जानकारी दिनुभयो। यस्तै मन्त्रालयले पनि विज्ञप्ति निकालेर श्रम मन्त्री, मन्त्रालयका सचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी बीच भएको छलफलमा संघले अघि सारेका 15 मागबारे विस्तृत छलफल भएको र सरकारको सहमतिपछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिने सहमति जनाएका उल्लेख गरेको छ।
5: ललितपुर महानगरपालिकाले आजदेखि सूचना प्राप्त भएको 15 मिनटभित्र घरमै पुगेर चिकित्सक सहितको एम्बुलेन्स सेवा दिने कार्यक्रम शुरू गरेको छ। एम्बुलेन्समा अक्सिजन, एम्बु ब्याग, आकस्मिक औषधि, भेन्टिलेटर सहितको सुविधा छ। यो सेवाका लागि महानगरले अहिले 5 एम्बुलेन्स व्यवस्थापन गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सेवाको शुभारम्भ गर्दै स्वास्थ्य सेवामा ललितपुर महानगरको कार्य गौरव योग्य रहेको बताउनुभयो। यस्तै ललितपुर महानगरका मेयर श्री बाबु महर्जनले प्रारम्भिक, आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पुर्याउने गरी कार्य सञ्चालन प्रणालीको शुरूआत गरेको बताउनुभयो।
4: हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 2.01 अंकले घटेर 2641.82 झरेको छ। आज निप्से घटे पनि कारोबार रकम भने बढेको छ। गएको शुक्रबार 4.27 अर्ब रुपियाँ कारोबार भएकोमा आज 350 कम्पनीका 1.19 लाख किता सेयर 5.52 अर्ब रुपियाँमा किनबेच भएको छ।
5: वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूको पर्व नागपञ्चमी आज देशभर परम्परा अनुसार नागको पूजा अर्चना गरी मनाइएको छ। हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा घरका मूल ढोकामा नागको तस्विर टाँसी पूजा गर्ने प्रचलन रहेको छ। नागपञ्चमीका अवसरमा आज बिहानैदेखि काठमाडौँको नक्सालमा रहेको नाग पोखरी लगायत देशभरका विभिन्न नागदह, पोखरी र मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहेको थियो। धार्मिक विश्वास अनुसार नागलाई वर्षा र पानीको स्रोत मानिने भएकाले कृषि प्रधान देशमा यस पर्वको विशेष महत्व रहिआएको छ। आजको दिन नागको पूजा गर्दा घरमा सर्प, बिच्छी लगायत विषालु जीवको भय नहुने र चट्याङ, अग्नि भय लगायतका विपत्तिबाट पनि जोगिने जनविश्वास छ।
4: यसैबीच मधेसको प्राचीन मिथिला क्षेत्रमा आज लग 5 पर्व मनाइएको छ। यो पर्वमा नाग अर्थात् सर्प प्रजातिका जीवको पूजा गरेर मनाइन्छ। यस्तै पश्चिम भेगमा आज बल्के र गुरही पर्व मनाइएको छ। भदौ 1 दिन मनाइने बल्के पर्व भन्नाले कोसेली अर्थात् उपहार भन्ने बुझिन्छ। यस्तै पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले आज गुरही पर्व मनाउँदैछन्। गुरही एक प्रकारको किराको नाम हो। यसलाई नेपाली भाषामा गाइने किरा भन्ने गरिन्छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। नाइजेरियाको दक्षिणी तटीय क्षेत्रमा रहेको आयटोर बस्ती समुद्रको सतह बढ्दै जाँदा अस्तित्वकै संकटमा परेको छ। समाचार संस्था एएफपीका अनुसार समुद्रले तटीय क्षेत्र कटान गर्दै लग्दा त्यहाँका घर, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनमा गम्भीर असर परेको छ। सन् 1947 ईसाई समूहले स्थापना गरेको यो बस्तीमा झण्डै 10,000 मानिसको बसोबास छ, तर सन् 2000 दशक यता त्यहाँ तीव्र रूपमा तटीय क्षयकरण भइरहेको छ। नगर योजना विशेषज्ञ बर्नाबास ओगिरीमा जेम्सको अध्ययन अनुसार सन् 1987 2022 आयटोरोको तट रेखा हरेक वर्ष औसत 15 मिटरका दरले पछाडि सरेको छ। सन् 2024 प्रकाशित साइन्टिफिक रिपोर्ट अनुसार पश्चिम अफ्रिकाको गिनीको खाडीमा समुद्री सतह विश्वव्यापी औसतभन्दा 10.5% बढी अर्थात प्रति वर्ष झण्डै 3.9 मिलिमिटरका दरले बढ़िरहेको छ। कटानका कारण धेरै परिवार 3 पटकभन्दा बढी स्थानान्तरण भइसकेका छन्। समुद्री पानी मिसिएर खानेपानीका स्रोत प्रदूषित हुँदा टाइफाइड र झाडापखाला जस्ता पानीजन्य रोगको जोखिम बढ़ेको छ। त्यस्तै समुद्री कटानकै कारण स्थानीय विद्यालयहरू पनि पटक पटक सार्नु परेको शिक्षक सन्डी अकिन्जोयले जानकारी दिनुभयो। स्थानीय विद्यालयहरू पनि पटक पटक प्रभावित भएका छन्। जलवायु परिवर्तनका कारण समुद्री सतह बढ्दै जाँदा आए टोरो र आसपासका 19 भन्दा बढी तटीय बस्तीमा मानिसहरूको दैनिकी र भविष्य झन अनिश्चित बन्दै गएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। अल्ट्रा ट्रेल नेपालले आयोजना गरेको अल्ट्रा रेस 2026 उपाधि पुरुषतर्फ अर्जुन कुलुङ राई र महिलातर्फ मन्जु सुनवारले जितेका छन्। दुवै विजेताले प्रतियोगितामा नयाँ कोर्स रेकर्ड समेत कायम गरेका आयोजकले जनाएको छ। अर्जुनले 33 लोप पूरा गर्दै यसअघि हेमन्त राणाको नाममा रहेको 32 लोपको कृतिमान तोडेका छन् भने महिलातर्फ मन्जुले 14 लोप पूरा गर्दै 12 लोपको पुरानो कृतिमान तोडेकी छन्। उपाधिसँगै दुवैजनाले जनै 30,000 रूपियाँ नगद पुरस्कार प्राप्त गरेका छन्। काठमाडौँको चन्द्रगिरी नगरपालिकाको मत्स्य गाउँबाट भएर त्यही ठाउँमा समापन भएको दौड़मा सहभागीहरूले हरेक 1 घण्टामा 6.7 किलोमिटरको 1 लोप पार गर्नुपर्ने नियम रहेको थियो। नेपाल सहित फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे र स्विजरल्याण्डका गरी 65 जना धावकहरूको सहभागिता रहेको यस प्रतियोगिताले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वास रहेको छ।
5: र जापानको आइची नागोयामा हुने सन् 2026 एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताका लागि अफगानिस्तानको टोली घोषणा भएको छ। अफगानिस्तानले

0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सांसदको प्रश्नको जवाब दिन प्रधानमन्त्री शाहलाई सभामुख हरियालको रुलिङ। विपक्षी दलले 77 दिनदेखि गर्दै आएको विरोध रोकियो। थप दुईजना सांसदले उठाएको प्रश्नको जवाब 3 दिनभित्र दिन सरकारलाई निर्देशन।
0: कोशी प्रदेश सरकारमा नेकपा पनि समेटियो। बागमतीमा नयाँ मुख्यमन्त्रीको दावी पेश गर्न आह्वान। लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त।
1: नेपाल विद्युत प्राधिकरणको नाफा 58% भन्दा धेरैले घट्यो। उत्पादित विद्युत खेर गइरहँदा बजारमा खाना पकाउने ग्यास नपाएको गुनासो तीव्र। भरपर्दो विद्युत उपलब्ध गराउन सके पेट्रोलियम पदार्थको विकल्प बन्ने।
0: समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको अस्तित्व नै संकटमा। स्वास्थ्य शिक्षा र जीविकोपार्जनको संकट झन गहिरिँदै।
1: र अल्ट्रा ट्रेल रेसको उपाधि अर्जुन खुलुङ र मन्जु सुनवारलाई एसियाली खेलकुदका लागि अफगानिस्तानको टोली घोषणा।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

जनकल्याणमा आविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला आयोजना गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडद्वारा माडीमा डेरी मार्ट सञ्चालन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पदबाट राजीनामा दिने घोषणा माडी तीन हस्पिटल रोडमा न्यू लुक युनिसेक सलुन सञ्चालनमा खोरको अभावको कारण चितवनमा नियन्त्रणमा लिएको बाघलाई पर्सा पठाइयो चितवनमा 6,500 बढी सुधारिएको धुवा रहित चुलो वितरण र मनसुनको अवधि अझै सकिन 14 दिन बाँकी विपदको जोखिम भने उच्च वैदेशिक रोजगार व्यवसायी र सरकार बीच सहमति दबावमूलक आन्दोलन नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ म सृजा थापा तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ खबर विस्तारमा माडी नगरपालिका छ कल्याणपुर स्थित जनकल्याण माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला आयोजना भएको छ विद्यालयले भदौ 2 गते बिहान 11 बजे अभिभावक भेला बोलाएको हो विद्यालयका प्रधान अध्यापक रामबहादुर जीसीका अनुसार पछिल्लो समय शिक्षा ऐन तथा सम्बन्धित कानून व्यवस्थामा भएका परिवर्तनका कारण विद्यालय व्यवस्थापन समिति पुनः गठन गर्नुपर्ने अवस्था आएको हो यसअघि गत चैत्रमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको थियो त्यस लगतै जेठ 10 गते पुनः समिति गठन गरिएको थियो नयाँ विद्यालय व्यवस्थापन समिति गठनका लागि विद्यालयमा चलेको तह अर्थात् सम्बन्धित कक्षा उत्तीर्ण गरेको हुनुपर्ने कुनै राजनीतिक दलको सदस्य नरहेको वा दलको सदस्यता त्यागेको 5 वर्ष पूरा भएको हुनुपर्ने लगायतका मापदण्ड लागू हुने जनाइएको छ नयाँ व्यवस्था अनुसार अब माडी नगरपालिकाभित्रका अन्य विद्यालयमा समेत विद्यालय व्यवस्थापन समिति पुनः गठन हुने अवस्था बनेको छ चितवनको पश्चिमी क्षेत्रमा लामो समयदेखि दुग्ध उत्पादन तथा बजारीकरण गर्दै आएको गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले माडीको वसन्तपुरमा डेरी मार्ट सञ्चालनमा ल्याएको छ डेरी मार्टसँगै माडी क्षेत्रका किसानबाट दूध संकलन समेत सुरु गरेको छ सोमबार माडी नगर प्रमुख तारा कुमारी काजी महतोले रिबन काटेर तथा क्यानबाट दूध खनाएर सो डेरी मार्टको समुद्घाटन गर्नुभयो

लगतै पहिलो किसानका रूपमा नारायण दत्त लामिछानेले दूध खनाएर दुग्ध संकलन शुरूआत गर्नुभयो। सहकारीका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सो कार्यक्रम सञ्चालन भएको हो। विक्रम सम्बत 2049 सालमा स्थापना भएको सो सहकारीले किसानबाट दूध संकलन गरी गंगा ब्रान्डका विभिन्न दुग्धजन्य उत्पाद पदार्थ उत्पादन तथा बजारीकरण गर्दै आएको छ। सहकारीमा हाल 500 भन्दा बढी किसान आबद्ध रहेका छन्। सहकारीले किसान तथा विभिन्न स्रोत केन्द्रबाट दैनिक 6000 लिटर भन्दा बढी दूध संकलन तथा प्रशोधन गर्दै आएको जनाएको छ। किसानलाई दूधको उचित मूल्य उपलब्ध गराउने उद्देश्य सहित उद्योगका रूपमा सञ्चालन भइरहेको सहकारीको आफ्नै नमूना पशुपालन फार्म र स्रोत केन्द्र समेत रहेको छ। संकलित दूधलाई आफ्नै प्रशोधन केन्द्रमा प्रशोधन गरी दूध, दही, मोही, घिउ, पनिर, नौनी, खुवा, बटर, छुर्पी, क्रिम लगायतका विभिन्न दुग्धजन्य तथा मिठाईका परिकार उत्पादन हुँदै आएका छन्। सहकारीद्वारा उत्पादित गंगा ब्रान्डका वस्तुहरू चितौनसहित नवलप्रासी, रूपन्देही, मकवानपुर, तनहु, कास्की, गोर्खा, धादिङ र काठमाडौँका प्रमुख बजारमा खुद्रा तथा थोक बिक्री हुँदै आएका छन्। बसन्तपुरमा डेरी मार्ट सञ्चालन आएपछि माडीका उपभोक्ताहरूले गंगा ब्रान्डका दूध तथा विभिन्न दुग्धजन्य उत्पादन स्थानीय स्तरमै सहज रूपमा खरिद गर्न पाउनेछन्। त्यसै गरी माडीका किसानबाट दूध संकलन शुरू भएपछि स्थानीय दुग्ध उत्पादक किसानलाई बजारको सुनिश्चितता र दूधको उचित मूल्य प्राप्त गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ। भाडी नगरपालिका 3 बसन्तपुर हस्पिटल रोडमा न्यू लुक युनिसेक सलुन सञ्चालनमा आएको छ। सलुनको भाडी नगरपालिका कि मेयर तारकुमारी काजी महतोले रिबन गाटेर समुद्घाटन गर्नुभएको हो। सलुनमा महिला तथा पुरुषका लागि हेयर कट, हेयर स्टाइल, हेयर कलर, केराटिन ट्रिटमेन्ट, फेसियल, क्लिनअप, ब्लिच, मेकअप, ब्राइडल मेकअप, हेड मसाज, किड्स हेयर कट, सेभिङ, थ्रेडिङ, स्मुथिङ तथा वासिङ लगायतका सेवा उपलब्ध हुने सञ्चालन भरत स्वारले जनाउनुभयो। आधुनिक तथा गुणस्तरीय सौन्दर्य सेवा भाडीमै उपलब्ध गराउने उद्देश्यले सलुन सञ्चालनमा ल्याइएको जनाइएको छ। उद्घाटन कार्यक्रममा माडी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण पौडेल, इलाका प्रहरी कार्यालय माडीका प्रमुख किरण राई, स्थानीय व्यवसायी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। सोमबार बसेको प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले राजीनामा घोषणा गर्नुभएको हो। राजीनामा दिनुअघि उहाँले आफ्नो एक वर्ष कार्यकालमा प्रदेश सरकारले गरेका प्रमुख कामहरूको 28 बुँदे प्रगति विवरण प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो। नेकपा एमाले गत साउन 6 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानिया नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि संवैधानिक व्यवस्था उहाँले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने अवस्था थियो। विश्वासको मत लिन तयारी गरे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कुनै पनि दललाई समर्थन नगर्ने निर्णय गरेपछि बानियाले बहुमत जुटाउन सक्नु भएन। बहुमत प्राप्त गर्ने अवस्था नदेखिएपछि अन्तत बानियाले प्रदेश सभा बैठकबाट मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गर्नुभएको हो। राष्ट्र निकुञ्जले आइतबार नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्र निकुञ्ज पठाएको छ। त्यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले शुक्रबार राति राप्ती नगरपालिका एकमा देखिएको अन्दाजी 4 वर्षको भाले बाघलाई आइतबार बिहान डाँट गरेर नियन्त्रणमा लिएको जनाउनुभयो। उहाँका अनुसार अहिले निकुञ्जले समस्याग्रस्त बाघहरू नियन्त्रणमा लिएर खोरमा राख्ने गरेको छ। सपना भिलेज सोसियल इम्प्याक्टले ग्रामीण समुदायमा हालसम्म 6500 बढी सुधारिएको धुवाँरहित चुलो वितरण गरेको छ। स्वच्छ, सुरक्षित तथा स्वास्थ्यमा मैत्रीपूर्ण खाना पकाउने प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको हो। पछिल्लो पटक संस्थाले राप्ती नगरपालिका 8 का 150 परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण गरेको हो। संस्थाका अध्यक्ष ध्रुव गिरीका अनुसार वडा कार्यालयबाट थप 500 चुलो वितरणका लागि सिफारिस प्राप्त भएको छ। नेपाली काङ्ग्रेसले प्रतिनिधि सभामा 78 दिनदेखि जारी राखेको विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसदहरूका प्रश्नको जवाब दिन रूलिङ गरेपछि काङ्ग्रेसले सदनको गतिरोध अन्त्य गर्ने निर्णय लिएको हो। आन्दोलनरत नेपाल वैदेशिक रोजगारी व्यवसाय संघ र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बीच सोमबार सहमति भएको छ। मन्त्री र सचिवको सहभागितामा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष, सल्लाहकार र पदाधिकारीहरूबीच भएको छलफलपछि आन्दोलनहरू स्थगित गर्ने सहमति भएको हो। संघले साउन 22 गतेदेखि 15 बुँदे माग राखी सञ्चालन गरिआएको ध्यानाकर्षण कार्यक्रम तथा भदौ 1 गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने निर्णय गरेको थियो। नेपाली काङ्ग्रेसका नेता डाक्टर शशाङ्क कोइरालाले महामन्त्री गगन थापा र सभापति शेरबहादुर देवाबीचको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको
बताउनु भएको छ। सोमबार काठमाडौँमा संस्थापनेतर समूहले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता कोइरालाले दुवै पक्षबीच सकारात्मक संवाद गराउन भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। विशेष अदालतले नेपाल बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहाललाई 15 लाख रुपियाँ धरोटीमा छाड्न आदेश दिनुभएको छ। सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएका दाहाललाई विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सोमबार धरोटीमा छाड्ने आदेश दिएको हो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सोमबारको बैठकमा सरकारका नाममा एकै दिन 3 वटा रुलिङ गर्नुभएको छ। सांसदहरूले उठाएका प्रश्नको व्यवस्था गरेको भन्दै विपक्षी र सत्तापक्षीय सांसदहरूले समेत सदनमा उभिएर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयहरूलाई जवाब दिन निर्देशन दिनुभएको हो। सोमबारको बैठकमा पहिलो रुलिङ सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गर्नुभएको थियो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आगामी स्थानीय तहको निर्वाचनमा योग्य, इमान्दार र सक्षम उम्मेद्वारहरू छनौट गर्ने प्रक्रियाको पहिलो बिन्दुका रूपमा सोमबारदेखि क्यान्डिडेट क्लबका लागि आवेदन खुला गरेको छ। साउन 13 गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेको उपस्थितिमा रासपाले क्यान्डिडेट क्लब घोषणा गरेपछि आवेदन खुला भएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपदको जोखिम उच्च रहेको बताउनु भएको छ। सोमबार प्राधिकरणमा आयोजित मनसुन पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी छलफलमा उहाँले नेपालमा यस वर्षको मनसुन औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपदको जोखिम कायमै रहेको बताउनुभयो। नेपालमा मनसुन प्रवेशको औपचारिक मिति जुन 13 र पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर 2 मानिन्छ। भदौ 1 सम्म आइपुग्दा मनसुन अवधि करिब 1 महिना 14 दिन बाँकी रहेको छ। नेपाली कांग्रेसको इतर निवर्तमान सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूह बीचको पछिल्लो शक्ति समीकरण र 15 महाधिवेशनको जोडघटाउले नयाँ मोड लिएको छ। काठमाडौँमा आइतबार सम्पन्न राष्ट्रिय भेलाले गरेको निर्णयले समूहमा नयाँ हलचल पैदा गरेको छ। भेलाले पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालालाई 15 महाधिवेशनका लागि पार्टीका नियमित क्रियाकलाप संयोजन गर्ने जिम्मेवारी सुम्पिएपछि निवर्तमान सभापति एवं जेएनजी आन्दोलनपछि विशेष महाधिवेशनले आधिकारिकता नपाउँदासम्म कार्यभाग सभापतिको जिम्मेवारी सम्हाल्नु भएका पूर्णबहादुर खड्का भने किनारामा पर्नु भएको छ। पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण मुद्दामा बहस सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मुद्दाको बहस भएको हो। सरकारी पक्षबाट 4 जना र श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, टेकाराम भट्टराई, रमेश बडाल, अधिवक्ताहरू कृतिनाथ शर्मा पौडेल, अर्जुन खड्का लगायत 17 जनाले बहस गरेका थिए। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको 2रो पाक्षिक पुरस्कार घोषणा भएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर सोरेन बाग्ले र अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले पुरस्कारको घोषणा गर्नुभएको हो। यसपटक इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट 350 रुपियाँको सामान किन्ने उपभोक्ता 10 लाख रुपियाँको बम्पर उपहारका विजेता बनेका छन्। साउनको 16 देखि 31 गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ताहरू पुरस्कारमा सहभागी भएका हुन्। 16 दिनका लागि 1-1 जना गरी 16 जना 1,33,334 रुपियाँको दरले पुरस्कार पाएका छन्। यो 16 दिनमा नगद कारोबारका लागि 357,149 वटा बिल दर्ता भएका छन्। आज माढीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माढीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माढीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। जनकल्याण माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला आयोजना। गोपानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडद्वारा माडीमा डेरी मार्ट सञ्चालन। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पदबाट राजीनामा दिने घोषणा। माडी 3 हस्पिटल रोडमा न्युलुक्स युनिसेक्स सलुन सञ्चालन। खुर्का अभावको कारण चेतनमा नियन्त्रणमा लिएको बाघलाई पर्सा पठाइयो। चितवनमा 6,500 बढी सुधारिएको धुलो र धुवारहित चुलो वितरण। र मनसुनको अवधि अझै 1 महिना 14 दिन बाँकी। विपक्षले उच्च वैदेशिक रोजगार व्यवसाय र सरकारबीच सहमति। दबावमूलक आन्दोलनको अन्त्य। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। संघीय संसदको दुवै सदनको बैठकमा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधि सभामा जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाहलाई सभामुखको रूलिङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेश सभामा विश्वासको मत प्राप्त। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर वानियाद्वारा पदबाट राजीनामा। नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ 4 गति अपराह्न 4 बजेसम्ममा दावी पेश गर्न बागमती प्रदेश प्रमुखको आह्वान। श्रम रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसाय संघबीच सहमति। व्यवसायीद्वारा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित। र भारतमा आगजनी र भागदौडका छुट्टा छुट्टै घटनामा 15 जनाको मृत्यु।

0: गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रूलिङ गर्नु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिनुभएको हो। बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषयमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति र सरकारको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख अर्यालले रूलिङ गर्नुभएको हो।
4: मान्य सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली 2083 को नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
3: प्रतिनिधि सभाको आजको बैठकले खानी तथा खनिज पदार्थ विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। सभाको आजको बैठकमा सभामुख टोल प्रसाद अर्यालले निर्णयार्थ पेश गर्नुभएको खानी तथा खनिज पदार्थ विधेयक यसअघि साउन 26 गतेको बैठकमा गणपूरक संख्या नपुगेपछि निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन। सभामा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै बैठकमा महिला बालबालिका मन्त्री वादीले प्रस्तुत गर्नुभएको मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि बैठकमा सांसदहरूले निरन्तरको वर्षाले देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोका कारण भएको जनधनको क्षति, राहत र उद्धार तथा खाना पकाउने एलपी ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले अविरल वर्षासँगै देशका विभिन्न जिल्लाहरूमा बाढी पहिरोमा परि जनधनको क्षति भइरहेको, कैयौं घरधुरी जोखिममा परेको भन्दै जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभयो। सांसदहरूले बाढी र पहिरो पीडितहरूको तत्काल उद्धार, राहत, घाइतेहरूको उपचार र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो। सांसदहरूले रोल्पाको विभिन्न गाउँपालिकामा गएको पहिरोमा परि पछिल्लो दुई हप्तामा 22 जनाको निधन भएको र 2 जना घाइते भएको जानकारी गराउँदै बेपत्ता भएकाहरूको खोजतलास र उद्धारका संयन्त्रहरू चुस्त बनाउनु पर्ने, राहत सामग्री तत्काल पुर्याउनु पर्ने र क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै अविरल वर्षापछि देशका विभिन्न स्थानमा भएको बाढी पहिरोका कारण सडक दुर्घटना, खानेपानीका संरचना, विद्युत संरचना लगायतमा पुगेको क्षति लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले लामो समयदेखि खाना पकाउने एलपी ग्यासको अभावका कारण नागरिकहरू समस्यामा परेको भन्दै सहज व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो। विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउन भइरहेको ढिलाइ र जाजरकोटका भूकम्प पीडितहरूको पुनस्थापनामा सरकार जिम्मेवार नबनेको भन्ने विषयमा सांसदहरूले उठाएका विषयमा 3 दिनभित्र जवाफ दिन सभामुख टोल प्रसाद अर्यालले सरकारलाई निर्देशन दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। यस्तै बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवा पलायन रोक्न र स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन नयाँ रोजगारी नीति तथा ऐन निर्माणको प्रक्रिया अघि बढाइएको बताउनु भएको छ। बैठकमा सांसदहरूको प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले रोजगारमूलक सिप र उद्यमशीलता प्रवर्धन गर्न संघ प्रदेश र स्थानीय तीनै तहमा गुणस्तरीय सिप तालिम तथा कृत्रिम बुद्धिमत्ता एआई र डिजिटल प्रविधिसँग सम्बन्धित रोजगारीका कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। यसअघि बैठकमा सांसदहरूले देशभर बाढी तथा पहिरोमा परि दर्जनौंको मृत्यु र घाइते भएको भन्दै स्थानीय तहमै आवश्यक स्रोत साधन उपलब्ध गराई प्रभावित र पीड़ितलाई समयमै उद्धार तथा राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो। यस्तै बैठकमा सांसदहरूले नागरिकहरूलाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा बोल्दै सांसदहरूले ग्यासको उपलब्धता सहज नहुँदा आम नागरिकले शास्ति भोगिरहेको भन्दै तत्काल सहज रूपमा ग्यास प्राप्त गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले देशभर बाढी तथा पहिरोमा परि दर्जनौंको मृत्यु घाइते भएको भन्दै स्थानीय तहमै आवश्यक स्रोत साधन उपलब्ध गराई प्रभावित र पीड़ितलाई समयमै उद्धार राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो। यस्तै सरकारको कार्यशैली नागरिकसँग गरेका वाचा विपरीत र सामाजिक सञ्जालमा प्रचारबाजी मात्र सीमित भएको भन्दै सांसदहरूले प्राकृतिक स्रोत साधनको उचित प्रयोगतर्फ सरकारको ध्यान नगएको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 3 गते बुधबार सभा 1 बजे बस्नेछ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत परेको हो। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन्। प्रदेश सभामा कायम 83 सदस्य मध्ये 71 जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए। विश्वासको मतको पक्षमा परेको 45 मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घरती मगरले गर्नुभयो। नेपाली कंग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था अनुसार प्रदेश सभाबाट विश्वासको मत लिनु भएको हो। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि यही भदौ 4 गते बिहिबार अपराह 4 बजेभित्र दावी पेश गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख देवकोटाले आज विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज आफ्नो पदबाट राजीनामा दिनुभएको हो। नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि बानियाले प्रदेश सभा बैठकमा राजीनामाको घोषणा गर्दै प्रदेश प्रमुख समक्ष राजीनामा पेश गर्नुभएको हो। गत साउन 6 नेकपा एमाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानिया नेतृत्वको सरकार अल्पमतमा परेको थियो। युवा श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसाय संघबीच सहमति भएसँगै व्यवसायीले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको छ। वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियालाई यथासघ्य छिटो टुङ्ग्याउन सरकार र व्यवसाय दुवै पक्षले अधिकतम प्रयत्न गर्ने सहमति भएपछि आन्दोलन कार्यक्रम स्थगित भएको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको उपस्थितिमा सरकार र व्यवसाय बीच भएको छलफलपछि आन्दोलनका कार्यक्रम स्थगन भएको संघका अध्यक्ष जीक बहादुर खत्रीले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेनापति सेठलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। नेपाल र भारतबीच सन् 1950 एक अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्ने परम्परा अनुसार सेठलाई सो सम्मान गरिएको हो। 3 दिने नेपाल भ्रमणका लागि सेनाध्यक्ष सेठ हिजो नेपाल आइपुग्नु भएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा गराउने न्यूनचापीय प्रणाली भारतबाट पश्चिम नेपालतर्फ आइरहेकाले आज रातिबाट भोलि र पर्सि सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावना हुँदा सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणले आज पत्रकार सम्मेलन आयोजना गरी जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानका आधारमा भारी वर्षा हुने स्थानमा सतर्क रहन सूचना जारी गरेको र 600 जना भन्दा बढीलाई खोज उद्धारका लागि तयारी अवस्थामा राखिएको जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले वर्षा हुने पद्धति परिवर्तन भएका कारण पहाड़ी भागमा बढी पानी परेको र पहिरोका कारण जनधनको क्षति भएको जानकारी दिनुभयो। यस वर्ष मनसुन भित्रिएको 2 महिनाको अवधिमा देशभर बाढी पहिरो डुबान जस्ता 1372 वटा मनसुन जन्य घटना भएको प्राधिकरणले जनाएको छ। यस अवधिमा जाजरकोट रोल्पा बाजुरा लगायत स्थानमा भएका मनसुन जन्य घटनामा 60 जनाको मृत्यु भएको र 8 जना अझै बेपत्ता अवस्थामा रहेको प्राधिकरणले जनाएको छ। काभ्रे पलाञ्चोकको खानीखोला गाउँपालिका 1 स्याउथलीमा आज भएको जीप दुर्घटनामा मृत्यु भएका 2 जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा खानीखोला 2 का 24 वर्षीय अनिता मोक्तान र खानीखोला 4 का 61 वर्षीय कलक बहादुर माझी रहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो। दुर्घटनामा घाइते 5 जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ धुलिखेल अस्पताल ल्याइएको छ। पनौती तालढुङ्गा भित्री सडक खण्डमा आज बिहान जीप सडकबाट अन्दाजी 300 मिटर तल खसेर दुर्घटना भएको थियो। वर्षा लागेसँगै बाढी पहिरोको जोखिम बढिरहेको छ। धनकुटाको साङ्गुरीगढी गाउँपालिकाका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम भएकाले स्थानीय त्रासमा छन्। साङ्गुरीगढी गाउँपालिका जिल्लामै सबैभन्दा बढी पहिरोको जोखिम रहेको क्षेत्र पनि हो। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
0: साङ्गुरीगढी गाउँपालिका वडा नम्बर 7 स्थित डडुवा गाउँ पहिरोको उच्च जोखिममा छ। 27 परिवार बसोबास रहेको गाउँको पूर्व र पश्चिम दुवैतर्फ पहिरो गएको छ। पूर्वतर्फ 2056 सालदेखि सुरु भएको पहिरोका कारण 7 परिवार विस्थापित भइसकेका छन्। अहिले उक्त पहिरो केही कम भए पनि 2075 सालदेखि पश्चिमतर्फ सुरु भएको पहिरोका कारण केही परिवार विस्थापित भइसकेका छन् भने केही विस्थापित हुने अवस्थामा छन्। भिरालो जमिन र दुवैतर्फका खोलाले पहिरो फैलाउँदै लगेपछि सिङ्गो गाउँ नै जोखिममा परेको स्थानीय जिते राईले बताउनु भयो।
5: पानी आउँदा नि बिस्तारै जाने, घाम लाग्दा पनि पहिरो जाने, पहिरोले त डडुवा टोलवासी नै उठ्ने खालको।
0: डडुवा गाउँ जस्तै साँगुरीगढी गाउँपालिकाका धेरै गाउँ पहिरोको जोखिममा छन्। 10 वडा रहेको गाउँपालिकामा 2 दर्जन भन्दा बढी स्थान जोखिममा रहेका छन्, जसमा 1 दर्जन भन्दा बढी पहिरोले बस्तीलाई असर गरिरहेका छन्। वडा नम्बर 1, 5, 6, 7 र 10 मा पहिरोको समस्या बढिरहेको छ। गाउँपालिका भरि करिब 120 परिवार जोखिममा रहेको र 1 दर्जन भन्दा बढी परिवार विस्थापित भइसकेको प्राविधिक दीपक राईले बताउनु भयो।
6: तरिकाले सडक निर्माण र हेभी कटिङहरू भएको कारणले ठाउँहरू चाहिँ अलि विशेष सुक्खा क्षेत्रहरू पनि भएको हिसाबले क्षेत्रहरू चाहिँ अलि जोखिममा परेको देखिन्छ।
0: साँगुरीगढी गाउँपालिकाले जोखिम न्यूनीकरणका लागि विभिन्न प्रयास गर्दै आएको छ। अति जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ। पहिरो तथा भूक्षय रोक्न वृक्षारोपण र पर्खाल निर्माणको काम भइरहेको तथा जोखिम अवस्था बारे भूगोलविद ल्याएर अध्ययन समेत गराएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताउनु भयो।
7: पछिल्लो पटक हामीले गाउँपालिकामा जुन बस्तीहरू स्थानान्तरण गर्नुपर्नेछ त्यो बस्ती स्थानान्तरण गर्नका लागि भूगर्भविदहरू ल्याएर पनि यसको सर्वेक्षण गर्ने र त्यो टोललाई अन्यत्र स्थानान्तरण गर्नको लागि
0: कच्चा पहाड, भिरालो जमिन र खोला नालाका कारण गाउँपालिकामा पहिरो तथा भूक्षय बढेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले देशमा उत्पादित विद्युत खेर जाने अवस्था अन्त्य गर्न माग र आपूर्ति बीच सन्तुलन कायम गरी प्रसारण सञ्जाल अघि बढाइने बताउनु भएको छ। मन्त्री श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको 41औं वार्षिकोत्सवका अवसरमा विद्युत खेर जाने अवस्था अन्त्य र आपूर्ति सन्तुलन कायम गर्न मन्त्रालयको स्पष्ट कार्ययोजना रहेको स्पष्ट पार्नुभयो। नेपाली र नेवा भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठको 91 वर्षको उमेरमा निधन भएको छ। उहाँको गैराती आफ्नै निवास बुढा नीलकण्ठमा निधन भएको हो। साहित्यकार श्रेष्ठ 2061 सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभासद हुनुहुन्थ्यो। उहाँले 2060 सालमा नेपाल भाषा परिषदद्वारा जनकविको उपाधि हासिल गर्नुभएको थियो। सुदूरपश्चिमका पहाड़ी जिल्लाहरूमा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइएको छ। पहाड़ी समुदायले हरेक वर्ष भदौ संक्रान्तिका दिन ओल्के पर्व मनाउने गरेका छन्। पाल्पाका किसानहरूले मौसमी तथा बेमौसमी तरकारी खेती, अन्नबाली, फलफूल तथा नगदे बालीका रूपमा खुर्सानी, अदुवा, बेसार लगायतका खेती गर्न थालेको लामो समय भए पनि बजारीकरणमा समस्या भएको छ। उत्पादनमा किसानको आकर्षण बढे पनि उचित बजार व्यवस्थापन, मूल्य निर्धारण, भण्डारण र सिंचाईको पर्याप्त व्यवस्था नहुँदा अपेक्षित प्रतिफल लिन नसकेको किसानको गुनासो छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
8: खेतीयोग्य जमिन र उत्पादनको राम्रो सम्भावना भएको स्थानमा सिंचाईको उचित प्रबन्ध नहुँदा किसानले समस्या बिहोर्नु परेको छ। जिल्लामा उत्पादित खाद्य उपज लामो समयसम्म भण्डारण गर्ने चिस्यान केन्द्रको अभाव छ, जसले गर्दा किसानले बढी उत्पादन भएका कृषि उपज सडेर जाने समस्या छ। कृषि उपज उत्पादन भए पनि भण्डारण र बजारकै समस्या रहेको अगुवा किसान माया खत्रीले बताउनु भयो।
9: दाउर लाउँछ, बियर जान्छ, बेच्ने ठाउँ नभएर दुःख पार्छौँ। काँक्रा लाछौँ, सेबी लाछौँ, अनि आलु लाउँछौँ, लगाएर बेच्ने ठाउँ छैन। हामीलाई राम्रो
8: बिचौलिया मार्फत उत्पादन बिक्री गर्नुपर्ने बाध्यता, बजारसम्म कृषि उपज पुर्याउँदा लाग्ने ढुवानी खर्च तथा उत्पादनको मूल्यमा हुने उतार चढावका कारण किसानले लागत अनुसारको आमदानी गर्न नसकेको गुनासो गर्दै आएका छन्। उत्पादित वस्तुको बजार व्यवस्थापन राम्रो हुनुपर्ने किसानहरूको माग छ। विदेशबाट फर्किएर कृषि कर्म गर्नुभएका रिब्दिकोटका किसान गोविन्द केसीले उत्पादन राम्रो भए पनि बजार नपाएको दुखेसो गर्नुभयो।
10: कृषि उत्पादन राम्रो छ, बजारीकरण त्यति राम्रो छैन, उचित मूल्य पाइएको छैन, कहाँ लर बेच्ने भन्ने पनि समस्या।
8: पहुँचको भरमा वितरित अनुदान कार्यक्रम वास्तविक किसानको हातमा पुग्न सकिरहेको छैन। कृषि गर्ने इच्छा हुँदा हुँदै पनि सिंचाई लगायतको समस्या रहेको किसान मनु खत्रीको भनाइ छ।
11: हामीलाई असुविधा धेरै कुराको छ, कृषि गर्न इच्छा छ तर कृषि गर्ने सुविधा पाइएको छैन, पानी छैन।
8: कृषि उत्पादनलाई व्यावसायिक र दिगो बनाउन स्थानीय, प्रदेश र संघीय सरकार ले सिंचाई, कृषि सड़क संकलन केन्द्र, शीत भण्डार, बजार व्यवस्थापन र न्यूनतम समर्थन मूल्य जस्ता विषयमा दीर्घकालीन योजना बनाउनु पर्ने आवश्यकता देखिएको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
3: अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी भारतमा हिन्दूहरूका देवता शिवको पूजा तथा जल अर्पण गर्न आज भेला भएका कम्तीमा 15 जनाको दुई अलग अलग घटनामा मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पश्चिम बंगाल राज्यको तारापीठमा रहेको एक होटेलमा लागेको आगलागीबाट 8 जनाको मृत्यु भएको छ भने बिहारमा रहेको शिव मन्दिरमा भएको भागदौड़मा 7 जनाको मृत्यु भएको छ। होटेलको आगलागीमा ज्यान गुमाएका पीड़ितहरू श्रावण महिनाको अन्तिम सोमबार प्रार्थना गर्न तारापीठ पुगेको बताइएको छ। श्रावण महिना शिवलाई समर्पित पवित्र महिना हो, जसले भक्तजनहरूको शिव मन्दिरमा ठूलो भीड़ लाग्ने गर्दछ। बिहारमा लाखी सराय जिल्लाको अशोक धाम मन्दिरमा भीड़भाड़ भएपछि भागदौड़का क्रममा 7 तीर्थयात्रीको कुल्चिएर चोट लागेका कारण मृत्यु भएको हो। घटनामा 19 जना घाइते भएको बताइएको छ। इरानले विश्वको महत्वपूर्ण जलमार्ग हर्मुज जल घाटीबाट व्यावसायिक जहाजको पारवाहन व्यवस्थापन सम्बन्धी संयुक्त वक्तव्यलाई ओमानसँग अन्तिम रूप दिने तयारी भइरहेको जनाएको छ। यो पहल इरान र अमेरिका बीच युद्ध अन्त्य तथा शान्ति सम्झौताका लागि तय गरिएको 60 दिने वार्ता अवधि कुनै ठोस सहमति बिना सकिन लागेका बेला आएको हो। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पुँजीगत खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य अङ्कले वृद्धि भएको छ। कुल 4,21,10 करोड पुँजीगत बजेट छुट्याएको सरकारले साउनमा 1,32,85,00,000 अर्थात् लक्ष्यको 0.31% खर्च गरेको छ। यस वर्ष साउनमा 92,22 करोड रुपियाँ राजस्व संकलन भएको छ। गत वर्षको साउनमा 84,46 करोड राजस्व संकलन भएको थियो। साउनमा समग्र बजेट खर्च भने घटेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार साउन मसान्तसम्म सरकारले 41,88,58,00,000 रुपियाँ बराबर बजेट खर्च गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो। गत आर्थिक वर्षको साउनमा 46,30,00,000 रुपियाँ बराबर बजेट खर्च भएको थियो। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार सोमबार घोषणा गरिएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर सोनी बागले र आन्तरिक राजस्व विभागका महानिर्देशकले पुरस्कार घोषणा गर्नु भएको हो। साउन 16 देखि 31 गतेसम्म कारोबारमा संलग्न उपभोक्ता मध्ये गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट 350 रुपियाँको सामान किनेका उपभोक्ताले 10,00,000 रुपियाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गर्नु भएको छ। त्यसै गरी दैनिक उपहार पाउने 16 जनाको पनि घोषणा गरिएको छ। विभागले पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको संख्यामा उल्लेखनीय रूपमा वृद्धि भएको जनाएको छ। कार्यक्रममा पहिलो श्रृङ्खलामा करदाता बम्पर प्रोत्साहन पुरस्कार 10,00,000 प्राप्त गर्ने कैलालीका हेमराज जोशीलाई अर्थमन्त्री वाग्लेले 10,00,000 चेक हस्तान्तरण गर्नुभयो। त्यसै गरी पहिलो श्रृङ्खला अन्तर्गत दैनिक रूपमा पुरस्कृत हुने गैंडाकोट चितवनका हिमाल अर्याललाई पनि पुरस्कार प्रदान गर्नुभयो। कार्यक्रममा अर्थमन्त्री वाग्लेले पुरस्कृत हुनेहरूले बिल लिने दिने संस्कारको विकास र प्रवर्धनका लागि दूतको रूपमा भूमिका खेल्न आग्रह गर्नुभयो।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
14: अर्जुन कुलुङ राई र मन्जु सुनवार क्यागेट अल्ट्रा 2026 पहिलो भएका छन्। अल्ट्रा ट्रेल्स नेपालको आयोजनामा भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरुष तथा महिला मन्जु पहिलो भएका हुन्। अर्जुनले 33 लुप पूरा गरी शीर्ष स्थानमा रहँदै नयाँ कोर्स रेकर्ड पनि कायम गरे। यसअघि 32 लुपको कोर्स रेकर्ड हेमन्त राणाको नाममा थियो। मन्जुले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा 14 लुप पूरा गरिन्। यसअघि 12 लुपको कोर्स रेकर्ड गरेको थियो। शीर्ष स्थानमा रहने दुवैले जनै 30,000 नगद पुरस्कार हात पारे। दोस्रोदेखि 10 स्थानमा रहनेलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो। सहभागीले एक लुपमा 6.7 किलोमिटर दूरी 1 घण्टाको समयमा तय गर्नुपर्ने थियो। त्यसो नगर्न सक्ने खेलाडी सिधै प्रतियोगिताबाट बाहिरिने नियम थियो। आयोजकका अनुसार प्रतियोगितामा नेपाल, फ्रान्स, अमेरिका, डेनमार्क, नर्वे, स्विजरल्यान्ड लगायत राष्ट्रका 65 प्रतिस्पर्धी सहभागी थिए। दौड चन्दागिरी नगरपालिकाको मच्छे गाउँबाट सुरु भई विभिन्न भागको परिक्रमा गरी पुनः त्यही आएर टुङ्गिएको थियो। ब्यागेट अल्ट्राको विश्व च्याम्पियनसिप सन् 2026 अक्टोबर 17 पोखरामा हुने आयोजकले जनाएको छ। क्यामरुनले पहिलो पटक महिला अफ्रिका कप अफ नेसनको उपाधि जितेको छ। फाइनलमा प्रतियोगिताको पहिलो पटक सहभागी मालावीलाई 3-0 गोलले पराजित गर्दै क्यामरुनले ऐतिहासिक सफलता हात पारेको हो।
3: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम। आज राति देशका हिमाली पहाड़ी तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको वा हिमपातको सम्भावना छ। साथै गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा समेत एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा यही भदौ 10 प्रधानमन्त्री वालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेश सभामा विश्वासको मत प्राप्त। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाद्वारा पदबाट राजीनामा। मुख्यमन्त्री नियुक्तिका लागि भदौ 4 अपराह 4 दावी पेश गर्न बागमती प्रदेश प्रमुखको आह्वान। श्रम रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति। व्यवसायीद्वारा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित। र भारतमा आगजनी र भागदौड़का छुट्टा छुट्टै घटनामा 15 मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन,
0: नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू। बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल बुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
0: गर्भमा रहेको बच्चाको बुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853, 518-953।
3: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
4: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
3: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
1: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।
0: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भदौ 10 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने, संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारको आनाकानी, सांसदका प्रश्नमा 3 दिनभित्र जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रूलिङ।
1: मान्य सदस्यहरूले लामो समयदेखि पटनी सभा नियमावली 2083 नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोध प्रति मेरो ध्यानकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
0: खानी तथा खनिज पदार्थ विधेयक संसदमा अघि बढ्यो, संशोधनका लागि 72 घण्टा समय, संसद बैठकमा अनुपस्थित हुने भए अनिवार्य निवेदन दिनुपर्ने रासोपाको नयाँ नियम, उम्मेद्वार छान्ने क्यान्डिडेट क्लब समेत सञ्चालनमा।
2: जो कोहीलाई बिना आधार, बिना कारण, बिना निर्णय आफ्नो मर्जीले उम्मेद्वार तपाईँ नै हो भनेर जसले जहाँ जहाँ त्यसरी उम्मेदवारी उपहार दिनुभएको छ त्यो सबै यही क्षणबाट खारेज भएको जानकारी गराउन।
0: लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त, कोशी सरकारमा नेकपा सहभागी भएसँगै मन्त्री परिषदले पायो पूर्णता, बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, मनसुन अझै 14 दिन सक्रिय रहने, बाढी पहिरोको जोखिम कायमै।
3: मनसुनको अवधि अब 1 महिना 14 दिन मनसुनको अवधि बाँकी छ भनेर चाहिँ मैले एउटा त्यहाँबाट गरेँ है।
0: र तेह्रथुमको छथर गाउँपालिकामा 7 गाउँपालिका अध्यक्ष पुरुष भलिबल प्रतियोगिता हुँदै 10 टोलीको सहभागिता हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संसदमा सांसदका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनु संसदीय उत्तरदायित्व र जनताप्रतिको प्रत्यक्ष जवाफदेहिताको महत्वपूर्ण आधार हो। यसले सरकारका नीति, निर्णय र काम कार्यवाहीबारे प्रधानमन्त्रीलाई संसद सामु उत्तरदायी बनाउँछ। तर विषयगत र प्राविधिक प्रश्नमा सम्बन्धित मन्त्रीले स्पष्ट र तथ्यपरक जवाफ दिने अभ्यासलाई पनि प्रभावकारी बनाउनुपर्छ। प्रधानमन्त्री र मन्त्री दुवैको जिम्मेवारी स्पष्ट हुने यस्तो अभ्यासले संसदको गरिमा र लोकतान्त्रिक जवाफदेहिता थप बलियो बनाउँछ। अब खबर सन्तोषी रावलबाट।
5: देशभर वर्षायाम अर्थात मनसुन अझै 14 दिन सक्रिय रहने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो अवधिमा अझै पनि विपदको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालमा यस वर्षको मनसुन औसत भन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपदको जोखिम कायमै रहेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो।
3: मनसुनको अवधि अब 1 महिना 14 दिन मनसुनको अवधि बाँकी छ भनेर चाहिँ मैले एउटा त्यहाँबाट गरेँ है। 1 महिना 14 दिन छ, अब काउन्ट डाउनमा जानुपर्ने, किन भन्दाखेरि प्रत्येक दिन मनसुन चाहिँ अब कुनै बेला सक्रिय हुने, कुनै बेला निष्क्रिय हुने। यसपालिको जुन एलिनोको इम्प्याक्ट भनेको अब समुद्रको सतहमा आएको जुन तापक्रममा आएको परिवर्तन छ, त्यो परिवर्तनले गर्दाखेरि चाहिँ जलबाष्पीकृत वायु जसरी चाहिँ नेपालमा एकदमै ठुलो जलबाष्पीकृत वायु आयो भनेपछि त्यति स्थानीय वायुसँग पनि त्यही खालको चाहिँ अन्तर्क्रिया गर्छ, भनौँ न इन्ट्रेक्सन गर्छ, र पानी पनि अब गत वर्षको जस्तो औसतभन्दा बढी परेको अवस्था। र यो वर्षको सन्दर्भ हेर्ने हो भनेपछि हामी नेपालमा औसत भने कति भन्ने कुरा आउँछ होला, ओभरअलमा 55% चाहिँ वर्षा भएको छ।
5: प्राधिकरणका अनुसार यस वर्ष मनसुनको वर्षा देशभर समान रूपमा भएको छैन। मध्य पहाडी क्षेत्रमा कतिपय स्थानमा खण्ड वृष्टिका कारण ठूलो जनधनको क्षति भएको छ भने मध्य क्षेत्रमा औसतभन्दा निकै कम वर्षा भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दशैं तिहारको आसपासमा समेत

0: हुन सक्ने सम्भावना रहने बताइएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सांसद दय गोपाल शर्मा र आशिका तामाङले उठाएका प्रश्नमा उठाएका विषयमा तीन दिन जवाब दिन रुलिङ गर्नुभएको छ। सांसदहरूले उठाइएका प्रश्नको व्यवस्था गरेको भन्दै विपक्षी र सत्तापक्षी सांसदहरूले समेत सदनमा उभिएर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयहरूलाई जवाब दिन निर्देशन दिनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाकी सांसद आशिका तामाङले कम्बोडियामा 37 दिन अघि निधन भएका दार्जिलिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले चासो नदिएको भन्दै उभिएरै विरोध जनाउनु भएको थियो। बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले रुकुम पश्चिम जाजरकोट र सल्यानका भूकम्प प्रभावितहरूको समस्यामा सरकार जिम्मेवार नबनेको भन्दै उभिएर विरोध जनाउनु भएको थियो। सोही विषयमा सभामुखले रुलिङ गर्नुभएको हो।
1: मान्य सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली 2083 को नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
0: यसैबीच भदौ 10 गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ 10 गतेलाई तय भएको बताउनुभयो। प्रतिनिधि सभाको नियमावलीमा प्रधानमन्त्री तथा मन्त्रीहरूसँगको प्रश्नोत्तर सम्बन्धी व्यवस्था छ। नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन बैठकको पहिलो 1 घण्टा निर्धारण गर्ने उल्लेख गरेको छ। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्न उत्तरका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने एक दलको कम्तीमा एक सांसदको प्रश्न हुनेछ। बाँकी प्रश्नको हकमा सभाबाट हुने प्रतिनिधित्वको आधारमा हुन आउन संख्या बमोजिम बढीमा 15 प्रश्न सोध्न सकिनेछ। यसअघि प्रधानमन्त्रीले संसदमा जवाब दिनुपर्ने भन्दै विपक्षीले माग राख्दै आएका थिए। प्रतिनिधि सभा बैठकमा खानी तथा खनिज पदार्थ विधेयक अगाडि बढेको छ। गत साउन 26 गते प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेर अड्किएको विधेयक आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभयो। जसलाई सभाले स्वीकृत गरेको हो यो सँगै विधेयकमाथि संशोधन प्रस्ताव गर्न सांसदहरूका लागि 72 घण्टा समय दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले स्थानीय तह निर्वाचनका उम्मेद्वार छनौट गर्न क्यान्डिडेट क्लब सञ्चालनमा ल्याएको छ। पार्टी सभापति रवि लामिसानेले आज क्लबको घोषणा गर्दै उम्मेद्वार बन्न चाहने व्यक्तिको कानूनी आर्थिक सामाजिक पारिवारिक र राजनैतिक अवस्था मूल्याङ्कन गरेर योग्य उम्मेद्वार छनौट गरिने बताउनुभयो।
2: कसैले पनि कोठामा बसेर टोटामा बसेर सभामा बसेर कहीँ पनि बसेर जो कोहीलाई बिना आधार बिना कारण बिना निर्णय आफ्नो मर्जीले उम्मेदवार तपाईँ नै हो भनेर जसले जहाँ जहाँ त्यसरी उम्मेदवारी हाम्रो शब्दमा बेच्नु भएको छ भनौँ न, त्यो पैसाको लेनदेनको बेचाइ भने होइन, तपाईँ भनेर बेच्नु भएको छ, दिनुभएको छ, उपहार दिनुभएको छ, त्यो सबै यही क्षणबाट खारेज भएको जानकारी गराउन चाहन्छु। विदाउट बिइङ अ मेम्बर अफ क्यान्डिडेट क्लब तपाईँ उम्मेदवार बन्न सक्नुहुन्छ।
0: क्लब मार्फत सुरुमा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष उडा अध्यक्ष र सदस्यका आकांक्षीको आवेदन दिइनेछ। उम्मेद्वार बन्न चाहनेले रासुपाको मोबाइल एप मार्फत आजैदेखि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। सभापति लामिछानेले पार्टीमा योग्य नेतृत्व छनौट गर्न मेरिटोक्रेसी कायम गर्ने उद्देश्यले क्यान्डिडेट क्लबसँगै लिडरसिप एकाडेमीको अवधारणा अघि सारिएको बताउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसद बैठकमा अनुपस्थिति हुने सांसदलाई अनिवार्य निवेदन दिनुपर्ने व्यवस्था गरेको छ। संसदमा उपस्थित हुन नसक्दा वा उपस्थित भएर संसद बैठक छोड छाड्नुपर्ने लगायतका चारवटा विकल्पको अवस्थामा संसद बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले रासोपा सांसदहरूले फारम भर्नुपर्नेछ। बहुमत प्राप्त पार्टीकै सांसद संसदमा उपस्थिति नभएको भनी गुनासो बढेपछि रासोपाले यस्तो व्यवस्था गरेको हो। अब संसद बैठकमा पूरी उपस्थित हुन नसक्ने बैठकमा 30 मिनट भन्दा ढिलो उपस्थित हुने, उपस्थित भएर बैठक बीचमा छाड्नुपर्ने र बैठकको बीचमा बाहिर गएर फर्किनुपर्ने अवस्था भएमा उक्त फारम भर्नुपर्ने व्यवस्था मिलाइएको हो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत पाएको हो। प्रदेश सभामा कायम 83 सदस्य मध्ये 71 जना सांसद मतदान प्रक्रियामा सहभागी हुनुहुन्थ्यो। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका हुन्। विश्वासको मतको पक्षमा परेको 45 मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घरतिमगरले जानकारी दिनुभयो।
3: माननीय मुख्यमन्त्री श्री चेतनारायण आचार्यले आफूमाथि प्रदेश सभाको विश्वास छ भने पेश गर्नुभएको प्रस्तावको पक्ष अर्थात् हुन्छ भन्ने पक्षमा 45 मत र प्रस्तावको विपक्ष अर्थात् हुन्न भन्ने पक्षमा जम्मा 26 मत परेको छ। माननीय सदस्यहरू प्रस्तावको पक्ष अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा 45 मत परेको र सो मत लुम्बिनी प्रदेश सभामा हाल कायम रहेको कुल सदस्य संख्या 83 जनाको बहुमत भएकोले माननीय मुख्यमन्त्री श्री चेतनारायण आचार्यले आफूमाथि प्रदेश सभाको विश्वास छ भने पेश गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: यसैबीच बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। मुख्यमन्त्री इन्द्र बहादुर बानियाले राजीनामा दिएपछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई भदौ 4 गते बिहिबार अपरान्ह 4 बजेसम्म दावी पेश गर्न समय दिएको छ। बानिया नेतृत्वको सरकारबाट नेकपा एमाले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। अब नयाँ सरकार बनाउन 53 प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेछ। उता नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ। नेकपा र नेकपा एमाले बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने सहमति अनुसार मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार मन्त्री परिषद विस्तार गर्नुभएको हो। नयाँ कार्य विभाजन अनुसार कोशी प्रदेशको मुख्यमन्त्री 11 सदस्य बनेको छ। साझा खबरमा अब खेल खबर। तिरथुम जिल्लाको छथर गाउँपालिकामा 7 गाउँपालिका अध्यक्ष कप अन्तर्गत पुरुष फुटबल र अन्तर स्थानीय स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। विगत 7 वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको अध्यक्ष कपलाई छतर गाउँपालिकाले खेलको क्षेत्रको विकाससँगै खेल पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिनुभयो। पदौरी पूर्णिमा मेलालाई खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित थप व्यवस्थित र भव्य बनाउने तयारी गरिएको छ।
4: सन्तोषी रावल प्राकृतिक सौन्दर्यले भरिएको पातली पोखरी प्रचारको पर्खाइमा
5: दुई ठाउँ मूल छ यसको। यो दुईटा भित्तामा ओल्लो छेउ र पल्लो छेउ, यो बाहिरबाट ल्याएको काहीँ पनि छैन, मूल यही छ यसको। अनि यहाँ चाहिँ पहिला देवीथान पनि थियो, अहिले पनि छ।
4: सम्भावना भएर पनि ओझेलमा संरक्षण र प्रचारको आवश्यकता, रिपोर्ट, विपदको जोखिम बढ्दै पूर्व तयारीमा प्रश्न लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
7: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब पातली पोखरीको सुन्दरता र पर्यटनको सम्भावनाको प्रसंग। तेह्रथुमको लालीगुराँस नगरपालिका साथ लसुने फिर्केमा रहेको पातले पोखरी प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटनको प्रचुर सम्भावना बोकेका महत्वपूर्ण स्थल हुन्। हरियाली, वन, शान्त वातावरण र प्राकृतिक सम्पदाले भरिपूर्ण यी स्थान अझै स्थानीय बाहेक धेरैको पहुँचमा पुग्न सकेका छैनन्। संरक्षणका केही प्रयास भए पनि प्रभावकारी प्रचार प्रसारको अभावले यी क्षेत्र अझै ओझेलमै छन्।
9: तेह्रथुमको लालीगुराँस नगरपालिका साथको हरियाली वनको बेसमा रहेको पातले पोखरी प्राकृतिक सौन्दर्यले भरिएको रमणीय स्थल हो। स्वच्छ वातावरण, हराभरा जंगल र पोखरीमा पाइने विभिन्न प्रजातिका माछाले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ। टाढा काडा, घना जंगल, शान्त वातावरण र मनोरम दृश्यले यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने आधार दिएको छ। लालीगुराँस नगरपालिका साथ फिर्केका स्थानीय सरोज श्रेष्ठ:
10: पानी चाहिँ खासमा यही जम्मा भएको पानी हो। यो दुई ठाउँ मूल छ यसको, यो दुईटा भित्तामा ओल्लो छेउ र पल्लो छेउ। यो बाहिरबाट ल्याएको काहीँ पनि छैन, मूल यही छ यसको। अनि यहाँ चाहिँ पहिला देवीथान पनि थियो, अहिले पनि छ। त्यसले गर्दा यहाँ अलिकति माछा हालेछ। यहाँ माछा कसैलाई फिसिङ गर्न एलाउड छैन। हामीले यो रहरले मात्रै यो उपभोक्ता समितिले लगाइरहेछौँ। त्यसले गर्दा यहाँ चाहिँ अलिकति धार्मिक क्षेत्रमा पनि राम्रो छ यसमा।
9: स्थानीय ज्येष्ठ नागरिक खड्क बहादुर खड्काका अनुसार विगतमा पोखरी वरिपरि प्रशस्त मात्रामा पातलेका रुख रहेकाले यसको नाम पातले पोखरी रहन गएको हो। यो पोखरी स्थानीय इतिहास, संस्कृति र पहिचानसँग जोडिएको सम्पदा भएका कारण पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँ बताउनुहुन्छ।
11: पातले पोखरी त अलिक सिम्थ्यो, अलिक हलिन त थकल हुन्थ्यो, पछाडि त्यो खोल्टो थियो, पानी कुटेर गएको, त्यो छोडिएर अनि पोखरी भएको। पातहरू वरिपरि थिए, हामी देख्थ्यौँ त्यहाँ थिए, पातले पोखरी नाम रहेको। पहिले चाहिँ पात थिएन, अलिक पातले पातले थिए,
12: हजुर,
11: अरू पात थिएन, तल्ला तल केही पनि थिएन। अनि त्यो फेरि पातले पोखरी भएको हो, अर्को त केही पनि थिएन त्यहाँ। अनि पानी अलि पानी थियो सिमसिम, खोल्सीबाट अलिक पानी मूल छ त्यहाँ, छन्दाखेरि ठुलो भएको जमेर कसेर फुट्यो, बगैँचा छु होइन, पानी छ डम्मै छु, उनीहरूले गए भने चाहिँ बुढाएर भनेको
9: त्यति। नयाँ सहर आयोजना कार्यालयको 40 लाख आर्थिक सहयोगमा पातले पोखरीको विस्तार तथा व्यवस्थापनको काम सकिएको छ। आगामी दिनमा यहाँ खेलकुद गतिविधि सञ्चालन, होमस्टे विकास, पर्यटन मैत्री पूर्वाधार निर्माण तथा थप पर्यटन प्रबन्धनका कार्यक्रम अघि बढाइने योजना स्थानीय सरकारको छ। लालीगुराँस नगरपालिका साथका वडा अध्यक्ष देवेन्द्र खड्का:
13: हाम्रो यो लालीगुराँस नगरपालिका वडा नम्बर 7 स्थित यो पर्यटकीय स्थल पातले पोखरी पिकनिक स्पट, पहिला अब यो पोखरी संरक्षण, यो पूर्वाधार विकास नभइकन भने विभिन्न ठाउँबाट मान्छेहरू चाहिँ पहिलाको वनभात खाने अहिले पिकनिक भन्छौँ चलन थियो, र अब अहिले देशै अब पर्यटनमा चाहिँ अब चासो दिइराखेको अवस्थामा लालीगुराँस नगरपालिकाले पनि पातले पोखरीलाई संरक्षण सम्वर्धन गर्नको लागि नयाँ सहर आयोजना कार्यालयसँग चाहिँ समन्वय गरेर त्योभन्दा अगाडि नै पोखरी विस्तार व्यवस्थापन भएको थियो, र नयाँ सहर आयोजना कार्यालयसँग जोडिएर चाहिँ त्यो पिकनिक स्पोर्ट शौचालयहरू निर्माण सम्पन्न भइसकेको छ, र 12 महिना चाहिँ त्यसलाई पिकनिक स्पोर्ट बनाउने र सम्भव भए चाहिँ त्यहाँ चाहिँ होमस्टेहरू पनि सञ्चालन गर्ने, विभिन्न खेलकुदका सामग्रीहरू पनि अब सञ्चालन गर्ने भन्ने उद्देश्य लिएको छ, र त्यसैमा हामी होलीको दिनमा पर्यटनलाई कसरी अगाडि बढाउने भनेर ती कार्यक्रमहरू गर्ने भनेर अगाडि बढाएका छौँ।
9: यो पोखरी संरक्षणका हालसम्म पोखरीको ड्याम, पोखरी वरिपरि तारजाली घेराबारा, पोखरीसम्म पुग्ने पैदल मार्ग, सडक, चौतारा तथा विश्राम स्थल, पिकनिक स्पोर्ट, पानीको निकास तथा कुलो व्यवस्थापन लगायत सार्वजनिक शौचालयको काम भएका छन्। तर स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण, वातावरण संरक्षण, पर्यटन मैत्री योजना, होमस्टे सञ्चालन र प्रभावकारी प्रचार प्रसार हुन सके राम्रो हुने स्थानीय वासीको अपेक्षा छ। विकास गुरुङ, CIN, सामुदायिक रेडियो, रेडियो 3 जुरे 103.8 MHz, बसन्तपुर, तेह्रथुम।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढी र पहिरोको जोखिममा बझाङ पूर्व तयारी कति?
12: त्यही हाइवे नजिक भएर पनि दुईटा यत्रो हाइवेमा यत्रो पहिरो खसिरहेछ, त्यसको पनि वास्ता गरिरहेको छैन अहिले। अनि हामीलाई बर्खा टाइम आयो भने चाहिँ हामी माथिबाट पहिरो र तलबाट नदीले गर्दाखेरि बर्खामा निन्द्रा लाग्दैन।
4: झरी एक जोखिम अनेक तर पूर्व तयारी कम भएको गुनासो, विपद जोखिम घटाउने बारे सरकारको पहल बारे विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
15: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
14: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षा सुरु भएसँगै बझाङमा बाढी र पहिरोको जोखिम बढेको छ। लगातारको वर्षाले नदी तथा खोलामा पानीको बहाव बढ्दै जाँदा सड़क अवरूद्ध हुने, बस्ती जोखिममा पर्ने र जनजीवन प्रभावित हुने गरेको छ। विपदको जोखिम कम गर्न स्थानीय तहले हरेक वर्ष बजेट छुट्याउने गरेका छन्, तर विपद आइपर्दा प्रतिकार्य र राहत तथा पुनर्स्थापनाका लागि प्रभावकारी काम नभएको गुनासो स्थानीयवासीको हुने गरेको छ।
16: बझाङ जिल्लाका ग्रामीण सड़कहरू पहिरोका कारण अवरुद्ध हुँदा कतिपय ठाउँमा नागरिकले घण्टौं हिँड्नुपर्ने अवस्था आउने गरेको छ। सड़क बन्द हुँदा बिरामी तथा गर्भवतीले समयमा उपचार नपाउने समस्या पनि दोहोरिँदै आएको छ। केदारसिंह गाउँपालिका वडा नम्बर 9 की धनकला बोहरा।
17: म अहिले बिरामी हुँदाखेरि झोता आएकी छु, हिँडेर आएकी हुँ, भन्ने बित्तिकै साधनहरू पनि पाइँदैन, बाटोघाटोको पनि खासै सुविधा छैन। बर्खाको बेलामा पानी परेको बेला बाटो भत्किएको छ ठाउँ ठाउँमा। जसरी पनि हाम्रो त्यो सरकारले अलि समस्याको समाधान गरिदिए भने राम्रो हुन्थ्यो भन्ने लाग्यो छ मलाई।
16: विपद आएपछि मात्रै समस्या समाधानका लागि दौडधुप गर्नुभन्दा विपद आउनु अघि नै त्यसको जोखिम कम गर्ने तयारी गर्नु स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी हो। त्यसका लागि स्थानीय तहले विपद व्यवस्थापनका नाममा हरेक वर्ष बजेट छुट्याउने गरे पनि पर्याप्त नभएको गुनासो नागरिक स्तरबाट आउने गरेको छ। खप्तडसना गाउँपालिकाका विपद फोकल प्रसन्न महेश खत्री।
18: गाउँपालिकाले संकट असमता जोखिम पहिचान गरेको छ, बिआरए भन्छ, बिआरए रिपोर्ट तयार पारेको छ। त्यस्तै संकट असमता क्षमता पहिचान बिसिए पनि गरेको छ। त्यस्तै स्थानीय विपद तथा जलवायु उत्थानशील योजना पनि तयार पारेको छ, लापा पनि तयार पारेको छ। गाउँपालिकाले डिजिटल विपद नक्सा पनि तयार पारेको छ, जुन चाहिँ गाउँपालिकाकै गिटहब पेजमा चाहिँ लाइभ छ। त्यस्तै रेस्क्यु र राहत सामग्रीहरू गोदाम घर छ र त्यसमा चाहिँ खोज उद्धार सामग्री र राहत सामग्रीहरू छ।
16: विपदको समयमा बजेट भन्दा पनि तत्काल परिचालन गर्न सकिने साधन र जनशक्ति अझ महत्वपूर्ण हुन्छ। बाढीले सडक बगायो वा पहिरोले बाटो पुर्यो भने सडक खुलाउन तत्काल जनशक्ति र उपकरण आवश्यक पर्छ। घाइतेको उद्धारका लागि एम्बुलेन्स, स्ट्रेचर, डोरी, लाइफ ज्याकेट लगायतका सामग्रीको अवस्था के छ? 26 पाथिभेरा गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउने।
19: पहिलो कुराकानी त विपद आउनुभन्दा पहिले नै पूर्व तयारीको विषयमा चाहिँ सम्भावित विपद हुने ठाउँहरूको जोखिम पहिचान गरी मान्छेलाई सचेत गराउने, यस्ता किसिमका सचेत गराउने, बस्ती नै स्थानान्तर गर्ने, सम्भावित जोखिमलाई टाढ्न के गर्न सकिन्छ भन्ने कुराकानी हामीले प्लान बनाएछौँ। त्यसपछि विपद आइसकेपछि त्यसको उद्धार गर्नुको निम्ति हामीसँग सडक खोलाउनुको निम्ति भ्यालुलेटर छ भने अथवा घाइते त्यस्तो भएकोलाई एम्बुलेन्सको अवस्था स्ट्रेचरहरूको डोरीहरू लाइफ ज्याकेटहरू चाहिने सामग्रीहरू पालिकासँग पनि रहेको र
16: अचानक पहिरो गयो सडक बन्द भयो वा बस्तीमा बाढी पस्यो भने उद्धार लगायतका प्रतिकारका काम जति सकिन्छ छिटो पुग्नुपर्ने माग स्थानीयवासीको छ जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि गरिएका पहलका बारेमा पनि स्थानीयवासी बेखबर छन् छब्बीस पातिफेरा गाउँपालिकाका प्रकाश गिरी
12: हाइवे नजिक भएर पनि दुईटा यत्रो हाइवेमा यत्रो पहिरो खसिरहेछन् त्यसको पनि वास्ता गरिरहेको छैन अहिले अनि हामीलाई बर्खा टाइम आयो भने चाहिँ हामी माथिबाट पहिरो र तलबाट नदीले गर्दाखेरि बर्खामा निन्द्रा लाग्दैन अनि रातिमा हामीले सुरक्षित स्थान खोज्नुपर्ने हुन्छ अहिलेसम्म कुनै पनि सरकारले केही वास्तै गरेको छैन
16: बझाङ जिल्लामा बाह्रवटा स्थानीय तह छन् स्थानीय तहसँगै जिल्ला प्रशासन सुरक्षा निकाय स्वास्थ्य संस्था र अन्य सरकारवाला निकाय बीचको समन्वय पनि उत्तिकै महत्वपूर्ण हुन्छ बझाङ जिल्ला प्रशासनसँग विपद पूर्व तयारी तथा प्रतिकारै योजना छ प्रमुख जिल्ला अधिकारी मुकेश केसरी
20: जिल्लामा कुनै किसिमको विपदजन्य घटना भयो भने दुई तिन चारमा टोल फ्री नम्बरमा फोन गरेर विपदको बारेमा सूचना दिन पनि सक्ने गरी व्यवस्था माथिबाटै भएको छ विपदको समयमा कुनै किसिमको घटना नघटोस् भन्ने हिसाबले हामीले निरन्तर रूपमा समाचारहरू पनि सम्प्रेषण जनचेतनामूलक सन्देश प्रवाह पनि गरिरहेको अवस्था छ हामी जिल्ला विपद व्यवस्थापन समितिबाट यस जिल्लाका विभिन्न जोखिमयुक्त स्थानहरूको अनुगमन पनि गरेका छौँ जोखिमयुक्त बस्तीहरूलाई उपयुक्त स्थानमा सार्नको लागि पनि हामीले पहल गरेको छ पानी अत्याधिक परिरहेको समयमा चाहिँ आवश्यकता अनुसार हामीले सहर साधनको आवागमन पनि रोकिरहेछ भोलिन्टियरहरू पनि तयार गरेका छन् र त्यो भोलिन्टियरहरूलाई केही समय अगाडि हामीले तालिम पनि दिएका छौँ जिल्ला र स्थानीय तहसँग पनि हामीले एकदमै
16: भौगोलिक अवस्थाका कारण समग्र जिल्लामा नै मौसमजन्य विभिन्न प्रकृतिका जोखिम बझाङमा हुने गरेको छ तर जिल्ला विपद व्यवस्थापन समितिका अनुसार जिल्लाको थलारा गाउँपालिका छब्बीस पातिभेरा गाउँपालिका जय पृथ्वी नगरपालिका केदारसिंह लगायतका स्थान बढी जोखिममा रहेको निष्कर्षका साथ पूर्व तयारी र प्रतिकारको योजना बनाइएको छ सुनिल मण्डेल सिआइएन रेडियो खप्तडावाज बझाङ
4: बर्खासँगै बझाङ लगायत नेपालका धेरै जिल्लामा बाढी पहिरोको जोखिम बढे पनि विपद आउनु अघि गरिनुपर्ने पूर्व तयारी अझै पर्याप्त देखिँदैन स्थानीय तहले बजेट छुट्याए पनि उद्धारका लागि आवश्यक उपकरण जनशक्ति र तत्काल परिचालनको अवस्था चुनौतीपूर्ण बनेको छ यसबारे साथी लीलप्रकाश चन्दले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता रामबहादुर केसीसँग कुराकानी गर्नुभएको छ
21: कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनिराखेका छौँ हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परिचालन गरिराखेका छौँ र यसमा अर्को कुरा पनि हामीले ध्यान दिनुपर्ने के भने अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ जस्तो कि राज्यबाट आएका सूचनाहरू पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुनसक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने जनजनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ उदाहरणको लागि जस्तो कि हामीले चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौँ मुनी नारायणगढ सडकमा मानौँ जोखिमपूर्ण छ त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन म जस म जोखिम मै लिन्छु म जसरी पनि यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छौँ भन्दाखेरि हामी जसरी पनि रोक्नुपर्ने हुन्छ फेरि होइन त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ त्यो भएको हुनाले
22: सरकारलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि अथवा मौसमजन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका सङ्केतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्न सक्छ
21: एकदमै सरले भनेको एकदमै महत्त्वपूर्ण कुरा छ एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ मानव पहिरोको जोखिमहरू छ अथवा बाढी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै एक दुई तिन चार नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्तिहरू जस्तै स्थानीय तह हुनसक्छ वडा सदस्य अध्यक्षजीहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समिति को चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुनसक्छ त्यो सूचना दिएर पनि हजुरहरू चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई
22: हामीले अर्को प्रश्न शिवशङ्कर विष्टले लेख्नु भएको छ वर्षेनी मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ वडा पालिका प्रदेश सङ्घमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन् स्रोत साधन सक्षम नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्। अनि विकट गाउँमा त झन् उद्वेग लाग्दो अवस्था छ। यसपालि हिमाल पहाड तराई अनि जोखिमयुक्त ठाउँमा सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नु भएको छ।
21: यो प्रश्न पनि एकदमै महत्त्वपूर्ण प्रश्न छ। त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब चाहिँ सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा
4: भदौ 10 मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारले आनाकानी गरेपछि सांसदका प्रश्नमा 3 दिनभित्र जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ रहेको छ। संसद बैठकमा अनुपस्थित हुने भए अनिवार्य निवेदन दिनुपर्ने रासोपाको नयाँ नियम लागू भएको छ। उम्मेद्वार छान्ने क्यान्डिडेट क्लब समेत सञ्चालनमा आएको छ। लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त, कोशी सरकारमा नेकपा सहभागी भएसँगै मन्त्री परिषदले पूर्णता पाएको छ। बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। मनसून अझै 14 दिन सक्रिय रहने भएको छ। बाढी पहिरोको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार।

0: रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली चार एंटीनामा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र
2: 217 गते आकस्मिक रूप मा संसद मा उपस्थित भएर सांसद का प्रश्न को जवाब दिनुभएका प्रधानमन्त्री बालेन्द्र शाह त्यसपछि सदनमा जानु भएको छैन. एका बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेसँग छिर्नुभएका उहाँले अढाई महिना अघि आफूले दिएको विवादित अभिव्यक्ति सच्याउन समेत मान्नु भएको छैन. नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीलाई माफी मगाउने रूलिङ गराउन विपक्षी दलले 2.5 महिना खर्च गर्नु परेको छ. आजको प्रतिनिधि सभा बैठकको शुरूमा प्रधानमन्त्रीलाई संसदमा सांसदका प्रश्नको जवाब दिन निर्देशन दिनुभएका सभामुख डोल प्रसाद अर्यालले बैठकको अन्तिममा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको मिति नै तोकिदिनु भएको छ.
3: प्रतिनिधि सभा नियमावली 2083 को परिच्छेद 9 बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम 2083 भदौ 10 गतेको बैठकमा हुने गरी निर्धारण गरेको ब्यौरा जानकारी गराउँछु.
2: प्रधानमन्त्रीका नाममा पहिलो पटक निर्देशन जारी गर्नुभएका सभामुखले आज सांसदहरूलाई प्रश्नोत्तरका लागि नाम टिपाउन समेत आग्रह गर्नुभएको छ. प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको कम्तीमा एकजना सदस्य हुने गरी बढीमा 15 वटा प्रश्न सोध्न सकिने भनिएको छ. प्रतिनिधि सभा नियमावली अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्नुपर्ने व्यवस्था छ. तर प्रधानमन्त्रीको हटले हालसम्म यो व्यवस्था कार्यान्वयन हुन सकेको छैन. हालसम्म सरकारको छाया बनेको आशंका गरेका विपक्षीले आज सभामुखको निर्देशन अप्रत्याशित मान्दै आसन ग्रहणका लागि निकै बेर लगाएका थिए. सभामुखको रूलिङ र प्रश्नोत्तरको समय निर्धारणपछि विपक्षीले रासपाभित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको रूपमा अर्थाएका छन्.
4: आजको संसद बैठकमा सभामुख आक्रामक रूपमै प्रस्तुत भएको देखिएको छ. सत्तारूढ रासपा सहितका 2 सांसदले आफ्नो माग सम्बोधन नभएको भन्दै विरोध जनाउने भनेपछि सरकारका नाममा अर्को रूलिङ पनि गर्नुभएको छ. त्यति मात्र होइन, रासपाका सांसद सुलभ खरेलले आकस्मिक समयमा आफ्नो पार्टीको क्यान्डिडेट क्लब आजबाट शुरू हुन लागेको जानकारी गराउँदै अघि बढेपछि सभामुखले रोक्नु भएको थियो.
5: स्थानीय तहको चुनाव र प्रदेशको चुनावमा उम्मेदवारीको छनौट र मनोनयनको लागि भनेर आफ्नो क्यान्डिडेट क्लब खुलाउँदैछ, त्यसका लागि म पार्टीलाई धन्यवाद दिन चाहन्छु. मैले यहाँ उठाउन खोजेको कुरा के छ सम्माननीय सभामुख महोदय भन्दाखेरि, हामीले यो संविधानमा हेर्यौँ भने प्रदेश सभा र केन्द्रको सदस्यहरू
6: मान्य सदस्यले आकस्मिक समय माग्नु भएको थियो, त्यस कारणले मान्य सदस्यको यो विषय कहीँ पनि आकस्मिक देखिँदैन, त्यस कारणले बसौँ मान्य सदस्य.
4: बैठकको शुरूमा सरकारका नाममा रूलिङ गर्न खोज्दा रासपाकी सांसद आशिका तामाङ उठेर बोल्न खोजेपछि सभामुखले आकस्मिक समय दिने भन्दै रोक्नु भएको थियो. आकस्मिक समय सकिएर शून्य समय शुरू भएको जानकारी गराउन लागेको बेला फेरि आशिका उठेर बोल्न खोजेपछि सभामुखले संसदमा मर्यादामा रहेर बोल्न भन्दै 2 मिनट समय दिनुभयो. माइक र समय नपाएर केही बेर रन्थनिएकी आशिकाले आफूले 37 दिन पहिला शून्य समयमा राखेको माग सम्बोधन नभएको भन्दै कडा चेतावनी दिनुभयो.
7: मलाई लाग्थ्यो सदनमा कुरा राखेपछि त्यो कार्यान्वयन हुनेछ, तर एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका ढोकामा चारेर कहिलेसम्म हिँड्ने सभामुख महोदय? अर्थ मन्त्रालय विदेशमा लासको व्यवस्थापन गर्न भनेर बजेट छुट्याएको आज 2 हप्ता बढी भयो, तर बजेटलाई चलाउन परराष्ट्र मन्त्रालयले एउटा सामान्य कार्यविधि नबनाइ दिँदा आज आफ्नाले लासको आश गर्न छोडिसकेका छन् सभामुख महोदय. बजेट छ तर कार्यविधि छैन, यो कस्तो विधिको शासन हो सभामुख महोदय? कि त विदेशमा अलपत्र परि मरेका जति यो देशको नागरिक होइन भनेर सभामुख महोदयले यो राज्यले घोषणा गरिदिनु पर्यो, होइन भने तुरन्त लास झिकाउनु पर्यो. जसरी 37 दिनदेखि मेरो प्रश्न यस सदनको ढोकामा झ्यालमा बेन्चमा उभिएर बसिरहेको छ, त्यसरी नै आज म सभामुख ज्यूबाट रुलिङ नहुन्जेलसम्म, मेरो प्रश्नको जवाफ नपाउने जेलसम्म म उभिएरै सदनमा विरोध गर्न चाहन्छु.
4: त्यस अघि नेकपाका सांसद गोपाल शर्माले पनि जाजरकोट रुकुम र सल्यानका भूकम्प पीडितदेखि बाढी पहिरो पीडितलाई राहत र पुनर्स्थापनाका लागि आफूले दिएको नौ दिनको अल्टिमेटम सकिएको तर काम केही नभएको भन्दै रुलिङको माग गर्नुभयो।
8: गत 22 गते मैले सरकारलाई 9 दिनको अल्टिमेटम दिएर कम्तीमा जवाब दियोस् भनेर जवाब खोजेको थिएँ। सभामुख महोदय, सल्यान रुकुमका सांसदहरू जाजरकोट समेतका जनप्रतिनिधिको हिसाबले मैले साझा आवाज बोलेको हुँ, तर अहिलेसम्म त्यसको जवाब नआएको हुनाले म घटनाहरूप्रति पछिल्ला घटनाहरूप्रति संवेदनशील भएर अलिकति पुनर्विचार गरेर अहिले बोलेको हुँ। सभामुख महोदय, सभामुखको तत्काल यसबारे रुलिङ जाओस्, समय तोकेर।
4: दुवैजना सांसद धरनामा बस्ने बताएपछि सभामुखले 3 दिनभित्र जवाफ दिन सरकारलाई अर्को रुलिङ गरेर बैठक अगाडि बढाउनु भएको थियो।
2: आजको प्रतिनिधि सभाको बैठक निकै रोचक र घोचक बन्यो। मकानपुर क्षेत्र नम्बर 2 का सांसद प्रशान्त उप्रेतीले आफ्नो क्षेत्रको सड़क जीर्ण हुँदा एम्बुलेन्स र तरकारी बोक्ने गाड़ी पनि हिँड्न नसक्ने अवस्थामा रहेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भयो। कवि मौन आवासको कविता सुनाउँदै उहाँले अरू निर्वाचन क्षेत्रका सांसदहरूको गाउँको बाटो पनि त्यस्तै त होला भन्दै सरकारलाई व्यङ्ग्य गर्नुभएको छ।
9: अहिले उजाड छ गाउँको बाटो, सपनामा आमा खोज्दै हिँडिरहेको टुरो बालक झैँ अहिले अल्पत्र छ गाउँको बाटो, अविराम अभावको आँसुले कुल्चेर अहिले हिलामे छ गाउँको बाटो, टेकेर जानेहरूले बिर्सेपछि नआएपछि फर्किएर प्रिय पैतालाहरू अहिले उदास छ गाउँको बाटो, गुज्रदै गएपछि तम्सुको म्याद परदेश गएको छोराहरूको सम्झनामा चिठी लेखिरहेको पिता झैँ अहिले व्याकुल छ गाउँको बाटो, युगदेखि यसरी नै घिसार्दै घिसार्दै आफ्नो नियति हिँडिरहेको छ गाउँको बाटो, यहीँबाट कति पुगे राजधानीमा मन्त्री हुन प्रधानमन्त्री हुन, कोही योजना आएको अध्यक्ष भए, कोही इन्जिनियर भए, कोही डाक्टर भए, तर अहिले पनि किन उस्तै जीर्ण छ गाउँको बाटो।
2: सत्ता पक्षकै सांसदले सरकारको चरको विरोध गरेपछि विपक्षी दलका सांसद झन उत्साहित देखिए। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले ग्यास किन्न लाइन लाग्नुपर्ने सरकारको निरङ्कुशता विरुद्ध सड़कमा उत्रिन विद्यार्थी संगठनलाई आह्वान गर्नुभयो। एमालेकी अर्की सांसद नीता घतानीले त जेनजी आन्दोलनमा संसद भवन जल्दा खुशी मनाउने अमन प्रताप अधिकारीकी छोरीलाई सरकारी नियुक्ति दिइएको भन्दै आपत्ति जनाउनुभयो। प्रमाण सहितको अपराधीलाई सम्मान दिनु नै सुशासन हो, उहाँले बालन सरकारलाई प्रश्न गर्नुभयो।
10: गत भदौ 24 गते अदृश्य शक्तिको नेतृत्वमा देशका राज्य संरचना र निजी सम्पत्तिमा आगजनी भइरहँदा जलिरहेको सम्मानित संसद भवन अगाडि उभिएर अमन प्रताप अधिकारीले देखिस् तेरो देश सकियो, तेरो राज्य सकियो भन्दै अश्लील तथा आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको थियो। आज त्यही देशद्रोहीको छोरीलाई नेपाल संघीय तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य नियुक्ति गरिएको छ। नेपो बिबीलाई बधाई दिन चाहन्छु। सभामुख महोदय, सरकारले नियुक्ति गरेको हो कि सिंहदरको आगोको पुरस्कार दिएको हो? त्यस दिन आगो तापेर रमाउने आज यही कतै हुनुहुन्छ। सरकारलाई मेरो आग्रह छ बाँकीलाई पनि पालै पालो विभिन्न सरकारी पदमा नियुक्ति दिएर सम्मान गरियोस्, आगो ताप्नेहरूको सूची बनाइयोस्, कोही छुट्न नदिनुहोस्, सबैलाई पद बाँड्नुहोस्।
2: प्रतिनिधि सभाको आजको बैठकले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। यसअघि साउन 26 गतेको बैठकमा गणपूरक संख्या नपुगेपछि उक्त प्रस्ताव सम्बन्धी कार्यसूची अघि बढ्न सकेको थिएन।
4: राष्ट्रिय सभा सदस्यले भने प्रतिनिधि सभाका सांसदलाई कार्यवाहीको माग गरेका छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कंग्रेसका सांसद चन्द्रबहादुर केसीले लेखा समितिको बैठकमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीमाथि लक्षित गरी अभिव्यक्ति दिने सत्तारूढ रासपाका सांसद खगेन्द्र सुनारलाई कार्यवाहीको माग गर्नुभएको हो।
11: केही दिन अघि लेखा समितिको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीप्रति रासपाका सांसद खगेन्द्र सुनवारजीले व्यक्त गरेका अभिव्यक्ति प्रति गम्भीर आपत्तिजनक छन् र त्यसप्रति दुःख व्यक्त गर्दै रासपा सिङ्गो पार्टीलाई गम्भीर भई तत्सम्बन्धमा कार्यवाही अगाडि बढाइयोस् भन्ने सम्माननीय अध्यक्षजी मार्फत
4: अर्की सदस्य रामकुमारी झाँक्रीले पनि जेनजी आन्दोलनपछि शान्तिपूर्ण रूपमा चुनाव गराउन भूमिका खेल्ने गृहमन्त्री र सुरक्षा निकायका प्रमुखमाथि लाञ्छना लगाउन नमिल्ने तर्क गर्नुभएको छ। सामाजिक सञ्जाल र संचार माध्यम मार्फत भइरहेको मानमर्दन र लाञ्छनाप्रति चिन्ता व्यक्त गर्दै उहाँले समाजमा प्रतिष्ठित व्यक्तिहरूलाई बाँच्न गाह्रो हुने गरी भइरहेको चरित्र हत्याको प्रवृत्तिले सामाजिक मर्यादामा ह्रास पुगेको टिप्पणी गर्नुभयो।
12: सामाजिक सञ्जाल, मिडिया, फोन ट्यापिङ, यो के हो? समाज कहाँ गइरहेको छ? यो के यस्तो गर्ने समाज आफैमा समाज प्रश्न रहित छ? समाजलाई कहाँ लान खोजेको? कोही पनि मान्छेले सार्वजनिक पद धारणा गर्यो भने यस सबै मिलेर खुइराउने हो? त्यो मान्छेलाई समाजमा प्रतिष्ठित हिसाबले बाँच्न दिने होइन, त्यो यो समाज। त्यसकारण मैले सरकारलाई प्रश्न गर्थेँ, आफ्नो पार्टीभित्र प्रश्न गर्थेँ, आफूले आफैलाई प्रश्न गर्थेँ, तर आज म यो समाजलाई प्रश्न गर्छु।
2: नेपाल परिवेशमा विद्युतमा लगाइएको कर हटाउन कुलमानको हस्ताक्षर अभियान शुरू, लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
13: गुणस्तरीय प्लम्बिङको परिवर्तनम मार्बल,
14: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
13: सुरक्षा घरको साथ जीवन भरको।

0: ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: संसदभित्र खुम्चिएको र आन्तरिक किचलोमा रुमल्लिएको नेपाली कंग्रेसका सभापति गगन थापाले संस्थापन इतर समूहले गरेको राष्ट्रिय भेलाका कुनै पनि निर्णयहरू आफ्नो पार्टीको अङ्ग बन्न नसक्ने स्पष्ट पार्नु भएको छ। सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेद अन्त्य गरी सबैलाई एउटै कित्तामा ल्याउन भने आफूले पहल गर्ने बताउनु भएको हो। त्यसकै लागि आफूले पूर्व सभापति शेरबहादुर देउवालाई भोलि भेट्न लागेको उहाँले सुनाउनु भयो।
5: भेलामा मैले सुने 8-9 जना कतिजना जिल्ला सभापति आउनुभयो, 10-12 जना कतिजना क्षेत्रीय सभापति आउनुभयो, मेरो केही छैन। किनकि भेला हो, पार्टीको भेला, पार्टीको साथीहरू, पार्टीको नेता, यही केन्द्र समिति भएको एकजना साथीहरूले भन्नुभयो, हामी त्यहाँ पनि गएर आयौँ। एकजना साथीले भन्नुभयो कोही नेतालाई स्वागत गर्न जानुभयो, म पनि जान्छु, भोलि जान्छु, गएर भेट्छु। कि यो हाम्रो पार्टीको हाम्रो परम्परा हो, हाम्रो आफ्नो आफ्नो घरभित्रको कुरा हो। यसमा कुनै कसैले कहीँ कतै यो बदखुवाई गर्नु पनि कुनै कारण छैन है, कसैले पनि नगर्नु होला मैले भनि पनि रहेको।
4: आज पार्टी केन्द्रीय समितिको बैठकपछि आफ्नो धारणा राख्दै थापाले आगामी 15 महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने संकल्प रहेको बताउनुभयो। महाधिवेशनको कार्यतालिका र सांगठनिक विषयहरूमा देखिएका विवादहरू सुल्झाउन आफू अझै केही समय संवादमै रहने उहाँको भनाइ थियो। सभापति थापाले भोलिदेखि महाधिवेशनको प्रक्रिया अघि बढ्ने पनि जानकारी दिनुभयो।
3: देउबा समूहको राष्ट्रिय भेलाका संयोजक शशांक कोइरालाले नै गगन थापालाई सभापति मान्न आफूहरू तयार रहेको बताउनु भएको छ। तर पार्टीका वरिष्ठ नेताहरूलाई समेट्नु पर्ने उहाँको बार्गेनिङ छ। साउन 29 देखि 31 गतेसम्म चलेको राष्ट्रिय भेलापछि आज चुनदेवी स्थित सम्पर्क कार्यालयमा भएको चियापान समारोहमा कोइरालाले पार्टीभित्रका नेताहरूलाई पद नमिलेका कारण एकता हुन नसकेको आशय व्यक्त गर्नुभएको हो।
6: सभापति गगन थापाजी पाइने बस्नुहोस् तर अरू साथीहरूलाई समेट्नुहोस् न, जो नमान्ने के पनि नमान्ने भने त हामीले के गर्न सक्छौँ। हरेक पक्षको दुईवटा बाटो हुन्छ, एउटा पक्ष हुन्छ र दुइटैको सम्मिश्रणले गरेर हामी अगाडि बढ्छौँ। सभापति हुन शेरबहादुर हुनुहुन्थ्यो, अब उसलाई सभापति बन्नु पर्यो, त्यसैले छुटेर आएको।
4: एमाले र नेकपाको केन्द्रीय सहमति अनुसार 3 प्रदेशका सरकार पुनर्गठनको प्रक्रिया चलिरहेको छ। आज बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री बानियाले आज राजीनामाको घोषणा गर्नुभएको हो। विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठकबाटै उहाँले राजीनामा दिएको जानकारी गराउनु भएको थियो। बानियाको राजीनामा स्वीकृत गरेर प्रदेश प्रमुख कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि 4 दिनको समय दिएर दावी पेश गर्न आह्वान गरेको छ। प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा संविधानको धारा 168 उपधारा 2 बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने 2 वा 2 भन्दा बढी दलले समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि भदौ 4 गते दिउँसो 4 बजेसम्म दावी पेश गर्न आह्वान गरिएको उल्लेख छ।
3: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले भने प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यको पक्षमा 45 र विपक्षमा 26 मत खस्यो। आचार्यलाई सरकारको नेतृत्वकर्ता एमालेका अलावा नेकपा, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाका सांसदले पक्षमा मतदान गरे। प्रदेशसभामा कायम 83 सदस्य मध्ये 71 जना सांसद मतदान प्रक्रियामा सहभागी भए, 8 जना अनुपस्थित रहे। कंग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आचार्यले विश्वासको मत लिएर सरकार पुनर्गठनको प्रक्रिया अघि बढाउनु भएको हो।
4: उता एमालेको नेतृत्वमा रहेको कोशी प्रदेश सरकारमा नेकपा पनि सहभागी भएको छ। कोशीमा नेकपाले 4 मन्त्रालय सहित 5 जनालाई मन्त्री परिषदमा पठाएको छ। नवनियुक्त मन्त्रीहरूले आजै शपथ लिएका छन्। नेकपाबाट इलामकी खिनु लङमा लिम्बु पर्यटन तथा वातावरण मन्त्री नियुक्त हुनु भएको छ। सोलुका गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानून, मोरङकी गीता तिमसिना सामाजिक विकास र जीवन आचार्य भौतिक पूर्वाधार विकास मन्त्री बन्नु भएको छ। यस्तै सपना परियारलाई भौतिक पूर्वाधार विकास राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ। नेकपा सरकारमा सहभागी भएसँगै एमालेबाट मन्त्री बनेकाहरूको पनि जिम्मेवारी हेरफेर भएको छ।
3: उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेजीको माग गर्दै हस्ताक्षर अभियान शुरू गरेको छ। डेडिकेटेड ट्रंक लाइनको बकौता विद्युत महसुल उठाउन र सरकारले विद्युतमा लगाएको नयाँ कर खारेज गर्न माग गर्दै उज्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान शुरू गरेको हो। काठमाडौँको माइतीगर मण्डलामा हस्ताक्षर अभियान शुरू गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विद्युत र इन्डक्सनलाई प्रोत्साहन गर्नुपर्नेमा कर लगाइएको भन्दै विरोध जनाउनु भयो। इन्डक्सन र चार्जिङ स्टेशनले ट्रान्सफर्मर लाइन पट्किन्छ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमा समेत उहाँले आपत्ति जनाउनु भयो। आज मात्रै करिब 2000 जनाले हस्ताक्षर गरेर समर्थन गरेका छन्। प्राधिकरणले प्रज्ञा भवनमा 41 वार्षिक उत्सवको कार्यक्रम गरी आफ्ना उपलब्धि सुनाइरहँदा पूर्व कार्यकारी निर्देशक समेत रहनुभएका घिसिङले हस्ताक्षर अभियान थालेर सरकारमाथि दबाव बढाउनु भएको हो।
4: आन्दोलनरत नेपाल वैदेशिक रोजगार व्यवसाय संघ र सरकारबीच सहमति भएको छ। आज युवा श्रम तथा रोजगार मन्त्रालय र संघबीच सहमति भएको हो। सहमतिसँगै व्यवसायले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। गत साउन 22 गते 15 बुद्धि माग राखी वैदेशिक रोजगार व्यवसायले आन्दोलन शुरू गरेका थिए। आन्दोलनका कार्यक्रम अन्तर्गत आजदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने घोषणा गरिएको थियो। आज श्रम मन्त्री रामजी यादवको उपस्थितिमा संघका अध्यक्ष तथा पदाधिकारीसँग भएको छलफल व्यवसायका माग सम्बोधन गर्ने सहमति भएको हो। छलफलका क्रममा संघले राखेका 15 बुँदे माग मध्ये अधिकांश नीतिगत सम्बोधनका विषय भएको र ती मागलाई वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश गरिने प्रतिबद्धता जनाइएको छ। त्यस्तै वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन ऐन तथा नियमावली संशोधन प्रक्रियालाई यथाशक्य छिटो टुङ्ग्याउन मन्त्रालय र संघ दुवैले अधिकतम प्रयत्न गर्ने सहमति भएको छ।
3: यस्तै परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा सब फिर्ती सम्बन्धी कार्यविधि गत साता आएका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। परराष्ट्रले विदेशमा समस्यामा परेका नेपाली विद्यार्थीको उद्धार, नेपाली नागरिकको उद्धार तथा घर फिर्ती र सफिर्तीका लागि विनियोजित रकम खर्च गर्ने सम्बन्धमा पहिलो पटक विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार र घर फिर्ती सफिर्तीका लागि

0: दक्षा चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 को
1: समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिन छिनको खबर अब thahakhabar.com यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
3: अब बाँकी समाचार सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई छाड्न आदेश दिएको छ बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्चले आज यस्तो आदेश गरेको हो साउन 27 गते पक्राउ परेका उनलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको हो न्यायाधीश दया नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले उक्त आदेश गरेको हो काठमाडौँ जिल्ला अदालतले यस अघि 3 दिन र आज 4 दिन म्याद थप गरेको थियो संचार माध्यममा प्रकाशित समाचार र तस्विरको विषयमा उजुरी परेको भन्दै प्रहरीले श्रेष्ठलाई साउन 27 गते राति निवासबाटै पक्राउ गरेको थियो उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीतको कसुर गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो
2: जनकवि तथा गीतकार दुर्गालाल श्रेष्ठको निधन भएको छ 91 वर्षका उहाँको गैराती बुढा निलकण्ठ स्थित आफ्नो निवासमा निधन भएको हो साहित्यकार प्रकाश सामीका अनुसार केही समयदेखि बिरामी रहेको उहाँको निवासमै निधन भयो पछिल्लो 6 दशकदेखि लगातार साहित्य सिर्जनामा सक्रिय उहाँले नेपाल भाषा सहित नेपालीमा पनि कविता गीतसँगै अन्य विधामा कलम चलाउनु भएको थियो उहाँको नेपाली भाषाका 1 दर्जनभन्दा बढी कृति प्रकाशित छन् गायिका अनि छोइङ डोल्माको चर्चित गीत फूलको आँखामा फूलै संसार उहाँले नै रचना गर्नुभएको हो परिवारका सदस्य विदेशबाट आउनुपर्ने भएकाले श्रेष्ठको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि मात्रै सार्वजनिक स्थानमा राखिने भएको छ त्यसपछि मात्रै अन्तिम संस्कार हुने सायमीले बताउनुभयो प्रतिनिधि सभाका केही सांसदहरूले आजको संसद बैठकमा गीतकार श्रेष्ठको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्
3: करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत यसपटक 350 रुपियाँको सामान किनेका उपभोक्ताले 10 लाख रुपियाँ जितेका छन् गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रुपियाँको सामान खरिद गरेका एक उपभोक्ताले 10 लाख रुपियाँको बम्पर उपहार जितेका हुन् 16 जना उपभोक्ताले 1-1 लाख तथा 1 जनाले 10 लाखको बम्पर उपहार जितेका छन् सरकारले प्यान तथा भ्याट बिल लिने उपभोक्तालाई चिट्ठा योजनामा सहभागी गराउँदै आएको छ
2: काभ्रेको खानीखोला गाउँपालिका एक स्याउथलीमा आज भएको जीप दुर्घटनामा मृत्यु भएका 2 जनाको पहिचान खोलेको छ मृत्यु हुनेमा खानीखोला 2 कै 24 वर्षीय अनिता मोक्तान र खानीखोला 4 को 61 वर्षीय कमल कलक बहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ दुर्घटनामा घाइते भएका 5 जनालाई हेलिकप्टर मार्फत उद्धार गरी धुलिखेल अस्पतालमा लगिएको छ
3: साताको पहिलो कारोबार दिन नेप्से परिसूचक आज सामान्य अङ्क घटेर बन्द भएको छ गत शुक्रबार सामान्य अङ्क घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो आज नेप्से परिसूचक 2.25 अङ्क घटेर 2641 बिन्दुमा ओर्लिएको छ आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ गत शुक्रबार 4 अर्ब 27 करोड रुपियाँको सेयर खरिद बिक्री भएको बजारमा आज 5 अर्ब 52 करोड रुपियाँको सेयर खरिद बिक्री भएको छ 13 उपसमूह मध्ये आज 5 उपसमूहको परिसूचक बढेको छ भने 8 उपसमूहको परिसूचक घटेको छ
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार भारतको बिहार स्थित लखीसहायको अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा 7 जनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन् लखीसरायका सब डिभिजनल प्रहरी अफिसर शिवम कुमारले आज बिहान मन्दिरमा भागदौड भएको जानकारी गराउनु भएको शिवम कुमारका अनुसार घटनामा हालसम्म 7 जनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन् घाइतेहरूलाई उपचारका लागि सदर अस्पतालमा भर्ना गरिएको छ यस्तै पश्चिम बंगालको वीरभूम जिल्लाको तारापीठ मन्दिर नजिकैको एक होटेलमा आग लागि हुँदा 8 जनाको मृत्यु भएको छ भने 9 जना घाइते भएका छन् घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ प्रहरी र दमकल टोलीले भर्याङ प्रयोग गरेर 22 जनालाई उद्धार गरेको थियो भने 11 जनालाई अस्पताल भर्ना गरिएको छ चार तले होटेलको भुइँतलामा स्थानीय समय अनुसार आज बिहान आग लागि भएको हो। त्यति बेला होटेलमा रहेका अधिकांश पाहुना सुतिरहेका थिए।
3: नेपाल परिवेशमा अब खेल समाचार। सुदूरपश्चिम रोयल्सले न्यूजील्याण्डका बलर स्कट कुगलेनलाई नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनमा पनि निरन्तरता दिनुभएको छ। सुदूरपश्चिमले कुगलेनलाई दोस्रो विदेशी खेलाड़ीका रूपमा भित्राएको हो। यसअघि टोलीले इंग्ल्याण्डका सेफ जैबलाई अनुबन्ध गरिसकेको छ। कुगलेनले एनपीएलको अघिल्लो दुई सिजनमा पनि सुदूरपश्चिमबाट खेलेका थिए। उनले पहिलो सिजनमा 17 र दोस्रो सिजनमा 10 विकेट लिएका थिए। कुगलेनले सुदूरपश्चिममा फर्कन पाउँदा आफू उत्साहित रहेको बताए। सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कोगलेनबाट यस अघिकै जस्तो प्रदर्शनको अपेक्षा गरिएको बताएका छन्।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: सभामुखले तोके प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर। भदौ 10 गते प्रतिनिधि सभाका सांसदलाई कार्यवाही गर्न राष्ट्रिय सभा सदस्यको माग।
2: इतर समूहका गतिविधि पार्टीको अङ्ग नबन्ने कंग्रेस सभापति थापाको भनाई। गगनलाई सभापति मान्न शशांक तयार। तीन प्रदेशमा सरकार पुनर्गठनको प्रक्रिया चल्दै।
3: वैदेशिक रोजगार व्यवसाय संघ र सरकारबीच सहमति। भारतीय सेना अध्यक्ष श्रेष्ठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान। पत्रकार किशोर श्रेष्ठलाई छाड्न सर्वोच्चको आदेश।
2: भारतको बिहार स्थित अशोक धाम मन्दिरमा भागदौड मचिँदा 7 जनाको मृत्यु। पश्चिम बंगालमा एक होटेलमा आग लागि 8 जनाको ज्यान गयो।
3: र न्यूजील्याण्डका स्कट कुगलेनले सुदूरपश्चिम रोयल्सबाटै एनपीएल खेल्ने।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद।

0: घरैसी सामानहरु किनमेल गर्न धेरै पसलहरु चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट
1: सुपरमार्केट।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: चलाएर झैँ बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
6: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
6: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
7: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
8: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
7: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
9: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
9: 24 घन्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
9: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
9: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
9: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
9: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
9: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
9: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853-5189-53।
10: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
4: अत्याधुनिक अपरेशन थिएटर, ICU, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
10: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 056-493-5800, मोबाइल 98550-26440।
10: तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
11: 93.2 स्वदेश FM।

0: केसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा प्रतिनिधि सभामा भदौ 10 गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको तयारी, सभामुखद्वारा निर्देशन,
1: प्रतिनिधि सभाको बैठकमा उपस्थित भई माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
0: असन्तुष्ट पक्षलाई समेट्न अझै केही दिन प्रयास गर्ने काङ्ग्रेस सभापतिको भनाई,
2: असोजको 16 गते अधिवेशन गर्नको लागि के संयन्त्र बनाउनु पर्ने हो? जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने, हामी सबै तयार छौँ।
0: अनि अन्तर्राष्ट्रिय प्रसङ्गमा इजरायली प्रधानमन्त्रीसँग अमेरिकी राष्ट्रपतिका विशेष दूतको भेटवार्ता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व सम्बन्धी विशेष दूत जारेड कुस्नरले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गरेका छन्। अमेरिका समर्थित गाजा शान्ति योजनामा इजरायलको समर्थन अमेरिकाले चाहिरहेका बेला यो भेट भएको हो। नेतान्याहुले उक्त शान्ति योजनालाई अस्वीकार गरेका छन्। जेरुसलेममा रहेकी योलान्ड नेलले इजरायलको निकट साझेदार अमेरिकालाई पनि चुनावी अभियानका बीचमा इजरायललाई दबाव दिन गाह्रो हुने बताएकी छन्। उनी भन्छिन्, हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ। तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा हतियार त्याग्नु पर्ने अडान राखेको छ। बीबीसीकी योलान्ड नेलको भनाई। चीनका राष्ट्रपति सी जिनपिङले तियान अनमेन स्क्वायरमा भएको विरोध प्रदर्शनलाई दबाउने सत्तारूढ कम्युनिष्ट पार्टीको तत्कालीन निर्णयको प्रशंसा गरेका छन्। सन् 1989 भएको उक्त घटनाबारे सीका पूर्ववर्ती नेतामध्ये एक जियान जमिनको जन्म शताब्दीको अवसरमा आयोजित भाषणका क्रममा उनले विरले गरिने उक्त विरोध प्रदर्शनको उल्लेख गर्दै त्यति बेलाको निर्णयको प्रशंसा गरेका हुन्। बीबीसी संवाददाताका अनुसार सीले आफ्नो सरकार र जमिनको सरकार बीचको सम्बन्धलाई जोड दिन खोजिरहेका छन्, जसबाट अहिलेका कठिनाईहरूबाट ध्यान अन्यत्र मोड्न सकियोस्। जमिनको समयका ती आन्दोलनलाई सेनाले बलपूर्वक दबाएको थियो र यो घटना आज पनि चीनमा सबैभन्दा संवेदनशील राजनीतिक रूपमा निषेधित विषयहरू मध्ये एक मानिन्छ। पाकिस्तानका अधिकारीहरूले इस्लामाबादमा ठगी गर्ने भनिएको कल सेन्टरमा छापा मारेर करिब 260 जनालाई पक्राउ गरिएको बताएका छन्। पाकिस्तानी गुप्तचर निकायका अनुसार पक्राउ पर्नेहरूमा 40 जना चिनिया नागरिक र 170 जना भियतनामका नागरिक रहेका छन्। उनीहरू पर्यटक भिसामा पाकिस्तान आएको र इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको गोल्डबर्ग ग्रीन नामक आवासीय क्षेत्रमा ठगी गर्ने कल सेन्टर सञ्चालन गरिरहेको ठानिएको छ। पूर्वी भारत स्थित एउटा मन्दिरमा भएको भागदौडमा कम्तीमा 7 जनाको ज्यान गएको छ भने 19 जना घाइते भएका छन्। शिव मन्दिरमा धर्मावलम्बीहरूले पूजा गरिरहेका बेला एउटा बिजुलीको पोल मानिसहरूको भीडमा ढल्दा ज्यान जोगाउने क्रममा भागदौड भएको थियो। र औषधि सम्बन्धी ठूलो कम्पनी एस्ट्राजेनेकाले फोक्सोको क्यान्सरको नयाँ उपचार सम्बन्धी परीक्षण स्थगित गरेको छ। उक्त कम्पनीका लागि यो पछिल्लो समयको दोस्रो ठूलो धक्का हो। गत महिना मात्रै कम्पनीले मुटुरोगको उपचार सम्बन्धी परीक्षण पनि बन्द गरेको थियो। त्यसपछि कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट आएको थियो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। प्रतिनिधि सभामा विपक्षी दलहरूको माग अनुसार सभामुखले प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नको जवाफ दिने गरी बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्। लामो समयदेखि विपक्षी दलका सांसदहरूले आफूहरूको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग राख्दै आएका थिए। संसद सचिवालयका अनुसार आउँदो 10 गते प्रधानमन्त्री र सांसदहरू बीच प्रत्यक्ष प्रश्नोत्तर हुनेछ। प्रधानमन्त्री सकेसम्म संसदमै नजाने, गए पनि आफूहरूको माग अनुसार जवाफ दिनबाट पन्छिने गरेको भन्दै विपक्षी दलका सांसदहरू लामो समयदेखि विरोधमा उत्रिएका थिए। सभामुखले त्यसको निम्ति प्रधानमन्त्रीलाई निर्देशन दिनुपर्ने उनीहरूको माग थियो। अन्ततः सभामुख ढोल प्रसाद आर्यालले विपक्षी सांसदहरूको विरोधप्रति ध्यानाकर्षण भएको बताउँदै भने,
1: यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
0: त्यससँगै संसदमा विपक्षी दलहरूको विरोध अन्त्य भएको छ र प्रश्नोत्तर भदौ 10 गते हुने संसद सचिवालयले जनाएको छ। संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
4: आगामी 10 गते हुने प्रधानमन्त्री सभाको प्रत्यक्ष प्रश्नोत्तरको लागि बढीमा 15 वटा प्रश्न लिन सकिने भन्ने छ नियमावलीको व्यवस्था। त्यसकारण हरेक दलबाट कम्तीमा एउटा र बाँकी चाहिँ प्रतिनिधित्वको आधारमा निर्धारण हुने गरेर प्रश्नहरू आगामी 5 गते शुक्रबार दिनको 1 बजेभित्र प्रदेश सभा सचिवकोमा चाहिँ दर्ता गराउनका लागि सामान्य समक्षले भन्नुभएको छ।
0: त्यो के प्रधानमन्त्रीसँग 10 गते प्रश्नोत्तर हुने पक्का भइसक्यो, प्रधानमन्त्री कार्यालयले पनि त्यो सुनिश्चित गरिरहेको छ कि छैन?
4: अब त्यो विषयमा त अब सामान्य समक्षले आएर सभालाई जानकारी गराइ नै सक्नु भयो, सभालाई जानकारी गराइसक्नु अगाडि आवश्यक छ भन्ने त पक्कै भएको नै हुन्छ नि।
0: सांसदहरूले प्रधानमन्त्रीसँग सोध्ने प्रश्नहरू पहिले लिखित रूपमा बुझाउनु पर्ने व्यवस्था छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रतिनिधि सभामा एकपटक अचानक पुगेर सांसदहरूको प्रश्नको जवाफ दिएका थिए, जसका कतिपय विषयहरू विवादित बन्न पुगेका थिए। अर्को विषय, नेपाली काँग्रेसका सभापति गगन थापाले असोजमा निर्धारित महाधिवेशनमा असन्तुष्ट पक्षलाई पनि समेट्नका निम्ति संयन्त्र बनाउनु परे पनि आफू तयार रहेको बताएका छन्। थापाले उक्त संयन्त्रको अधिकार वा प्रकृतिबारे केही खुलाएका छैनन्, तर महाधिवेशन गर्ने संयन्त्र बनाउनु पर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले पछिल्ला दिनहरूमा शेरबहादुर देवाको नेतृत्वमा महाधिवेशन आयोजना हुनुपर्ने बताउँदै आएको छ। प्रस्तुत छ एक रिपोर्ट। सर्वोच्च अदालतले काङ्ग्रेसको वैधानिकता सम्बन्धी यसअघि आफूले गरेको फैसला पुनरावलोकन गर्ने अर्थात् त्यो मुद्दा फेरि सुरुबाट हेर्ने निर्णय गरेपछि काङ्ग्रेसका दुवै पक्षबीच रस्साकसी चलिरहेको देखिन्छ। अदालतको निर्णय मान्य हुने बताएका सभापति थापाले असोज महिनामा निर्धारित महाधिवेशनका कार्यक्रम भने नरोकिने बताए, तर केही समय अझै पनि सहमतिको प्रयास गर्ने बताउँदै उनले केही विकल्पहरू पनि खुला गरे।
5: एउटा निर्वाचन समिति हुन्छ, त्यो निर्वाचन समितिमा के गर्दा र को बस्दाखेरि चाहिँ त्यो अधिवेशनमा विश्वास हुन्छ गरौँ। अब यो सदस्यतामा केही तलमाथि गर्नुभएको छ कि महामन्त्रीजीले? त्यसो हो भनेदेखि कसलाई बनाउने हो? उहाँलाई राखेर सदस्यताको एउटा छानबिन समिति बनाऊ। अरू बाँकी रहेको चाहिँ केही संयन्त्र बनाउनु पर्ने हो, जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने, हामी सबै तयार छौँ।
0: पूर्व सभापति शेरबहादुर देउवा पक्षले हिजो मात्रै राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। थापाले देउवालाई सहयोगको निम्ति अपिल गर्दै भने,
5: असोज 16 गतेको 15 महाधिवेशन छ, हामी 15 महाधिवेशनमा तपाईँलाई बकैदा सम्मानका साथ निवर्तमान सभापतिको रूपमा अतिथिको रूपमा तपाईँलाई हामी बोलाउन चाहन्छौँ, तपाईँका कुरा सुन्न चाहन्छौँ, तपाईँको शुभेच्छा लिन चाहन्छौँ, तपाईँको मार्गदर्शन लिन चाहन्छौँ।
0: काङ्ग्रेस असन्तुष्ट पक्षको भेलाले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय समेत गरेको छ। थापाले त्यसप्रति साङ्केतिक रूपमा असन्तुष्टि प्रकट गरे, तर सबै दस्तावेजहरूबारे छलफल गर्न आफू तयार रहेको बताएका छन्। असन्तुष्ट पक्षले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय अहिले आएर किन गर्यो? काङ्ग्रेसको सम्मेलनमा सहभागी नेता तथा पूर्व मन्त्री शंकर भण्डारी,
6: पछिल्लो समय आजको दिनमा आउँदा त झन् बढी राजनीतिक तहबाट नै नेपालको धर्मलाई खलल पुर्याउने अत्यन्त आपत्तिजनक कामहरू भइरहेको सन्दर्भमा एकातिर पनि अर्कोतिर यो विश्वको एकमात्र सनातनी मुलुक नेपाल, नेपालको अर्थतन्त्र, नेपालको कूटनीति सबै क्षेत्रको एउटा महत्वपूर्ण पक्ष पनि हो। यो कुरालाई आत्मसात गर्न ढिला भएको थियो। म सबै अरू नेताहरूलाई पनि आग्रह गर्छु, देशभन्दा माथि कुनै दल हुँदैन, दलभन्दा माथि व्यक्ति पनि हुँदैन। त्यसकारण देशलाई जोगाउनु छ, देशलाई बनाउनु छ।
7: लामो समय अब उहाँले पार्टीको नेतृत्व गर्दाखेरि पनि यो बारेमा त्यति बहसै पनि हुँदैन थियो, अहिले केले बाध्य पार्यो जस्तो लाग्छ यो बिन्दुमा?
6: देशको राष्ट्रिय एकताको धरोहरलाई हामीले आत्मसात गर्न सकेनौ, जसको परिणति दलभित्र पनि झगडा, दलहरूको बीच आपसमा पनि झगडा, नेपालको समाजमा पनि विभिन्न किसिमको विखण्डनका परिस्थिति सिर्जना, यो आदि त्यहाँतिर देश आज आक्रान्त छ। त्यसकारण एउटा बाध्यता भन्दा पनि आत्मअनुभूति भन्ने ढङ्गले बुझ्दा न्यायचित हुन्छ जस्तो लाग्छ मलाई।
7: तपाईँले निरन्तर यो मुद्दाको पैरवी गरिरहनु भएको थियो पार्टीभित्र, अब चाहिँ कसरी अघि बढ्छ कङ्ग्रेस?
6: अब काङ्ग्रेसलाई जोड्नु छ, एक बनाउनु छ, र काङ्ग्रेस एक बनाएर मात्रै पर्याप्त हुन्न, वैदिक सनातन धर्म र हामी नेपालीहरूको एकताको बाटो हामीले नबनाइकन अब देशलाई अघि लान सकिन्न भन्ने कुरा विशेष गरी परिवर्तनका श्रृङ्खलादेखि आजसम्म अनुभूति गर्दा, त्यसलाई मूल्याङ्कन गर्दा त्यो कुरा पुष्टि हुन्छ कि अब देशलाई नयाँ ढङ्गले देशमा एकता चाहिन्छ, मेलमिलाप चाहिन्छ, नेपाली जोडिएपछि नेपाल बलियो हुन्छ, बलियो नेपाललाई विदेशीहरूले त्यही ढङ्गले सम्बन्ध राख्छन्, कमजोर शक्ति भएको ठाउँमा कस्तो प्रभाव पार्छन् भन्ने कुराको अनुभवको आधारमा नेपालको आर्थिक सामाजिक कूटनीतिक सबै विषयमा प्रभाव पार्ने महत्व राख्ने सनातन धर्म, यसलाई आत्मसात गर्न कसैले पनि ढिला गर्न हुँदैन। नेता भनौताहरूले जति छुट्टी ठुलो कुरा विगतमा गरे पनि विगतका हाम्रा काम कारवाहीको गतिविधि प्रति जनताको असन्तोष छ, जनताको असन्तोषलाई कसरी दुरुपयोग गरियो गत भादरको घटना साँची छ, यो कुरा सबैलाई महसुस गरौँ। मेरो त आग्रह छ, दायाँमा कुरा होइन, सिधा देशलाई सिधमा राखेर आउने पिँढीको भविष्यलाई जवाबदेही भएर अगाडि बढौँ।
7: पूर्व सभापतिले जुन फर्किँदाखेरि यो मेलमिलापको कुरा गर्नु भएको छ नि, यो भनेको चाहिँ राजसत्तासितै मेलमिलापको कुरा हो कि अरू प्रष्ट छैन यो फेरि उहाँले खोलेर भन्नुभएको छ?
6: मैले त अनुभूति गरेको छु यो कुरा, उहाँले गहिरो ढङ्गले अध्ययन गर्नुभएको छ र आत्म अनुभूति गर्नुभएको छ, त्यो महसुस उहाँले निश्चित रूपमा गर्नुभएको छ भन्ने कुरामा म विश्वस्त छु।
0: उनी थिए नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री शङ्कर भण्डारी फणेन्द्र दाहालसँग कुरा गर्दै। यसैबारे साथी फणेन्द्र दाहालले नै राजनीति शास्त्रका प्राध्यापक लोकराज बरालको प्रतिक्रिया मागेका थिए।
8: जुन नेतामा कन्फिडेन्स छैन, जसले जनतालाई विश्वास गर्न सक्दैन, अप्रिय हुन्छ भन्ने डरले कस्तो लोकप्रियताका लागि यति बेला नेपालमा चाहिँ हिन्दू राष्ट्र भन्ने राष्ट्रवादी भन्नेहरू छ नि, राजावादीहरू, एउटा त्यो लबी हो, विदेशी लबी। अहिले इन्डियामा बिजेपीको शासन भएकोले त्यसको पनि अलिकति इन्डाइरी त्यसलाई पनि क्याटर गर्छु कि त्यो इन्ट्रेस्टलाई भनेर चाहिँ गर्न खोजेको होला, बिजेपीलाई खुसी पार्ने सही छ भन्ने। अब आधार त केही देख्दैन उहाँहरूको त, अरू त फेरि टेस्ट नभएको भएदेखि भोलि जनताले विश्वास गर्लान् भन्नु त्यो पनि छैन, उहाँहरूको त औचित्य सकिसकेको छ।
7: अनि अब देउवा आफै हुँदाखेरि नै यो संविधान बन्यो, त्यहाँ अर्कै खालको प्रावधान छ, उनलाई अहिले चाहिँ यो विचार यस्तो राख्न केले बाध्य पार्यो जस्तो लाग्छ?
8: देउवाजीहरूको त संविधान बनाउ पहिले इन्डियामा गएको बेलामा अब के भनेर आए, आश्वासन दिए, होइन हुन्छ हामी यसो भने, तर आएपछि उनीहरूले अलिकति त्यो ल्याङ्ग्वेज हेरे, त्यति बेला साप्ताहिक नेपाल भन्ने थियो, देउवाले के भनेछ भने होइन हामीले त यसलाई अर्को यस्तो भनेको थियो, तर बाबुरामले धर्मनिरपेक्षै हुनुपर्छ भनेकोले बाबुरामले भने भनेको छ क्या देउवा पहिले।
7: अनि अहिले विदेशबाट फर्केपछि अलिकति मेलमिलापको कुरा उहाँले नेतृत्व गरेको पक्षले गरिरहेछ, पूर्व राजासँग हो कि जस्तो तपाईँलाई लाग्छ?
8: राजासँग त भन्नु मिल्दैन, अलिअलि यही अब हिन्दूको नारा दिएपछि अलिकति तिमी नरम हुन्छ अलिकति,
7: त्यसो भए राज संस्थातिर चाहिँ यो रिभ्यू गर्छ जस्तो लाग्दैन तपाईँलाई यो समूहले पनि?
8: राज संस्था त तिर गरेर पनि हुँदैन, अब अहिले सन्दर्भै फरक भइसक्यो।
7: होइन तैँले सोधेको यो समूहले खुला पोजिसन नै अहिले जसरी हिन्दूको बारेमा आयो नि त्यस्तै भोलि राज संस्थाको पक्षमा छौँ भन्न सक्छ सक्दैन?
8: राज संस्थाको सम्बन्धी कुरा गर्न सक्दैनन् भनेर हिजो भनिसक्छु, अब घुमाउरो रूपले अब हिन्दू राष्ट्र भन्यो भने भोट सोट आउँछ, सपोर्ट अलिकति बढ्छ भनेर लोभले गर्दा अवसर लिएको मात्रै हो, राज संस्थै फर्काउने भन्ने कुरा त ठुलै कुरा हो, धेरै ठुलो परिवर्तन चाहिन्छ। राप्रपाले पनि त हिन्दू राष्ट्र राष्ट्र त भनेकै छैन, अहिले समय उसैले गभर्मेन्ट बनाउनु पर्ने, उसैले सबै सर्वे सर्वे
0: उनी थिए राजनीति शास्त्रका प्राध्यापक लोकराज बराल। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व सम्बन्धी विशेष दूत जारेड कुस्नरले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रवक्ताले बीबीसीलाई बताएका छन्। गाजा सम्बन्धी अमेरिकी समर्थन प्राप्त शान्ति प्रस्तावको कार्यान्वयनबारे हमाससँग दुर्लभ वार्ता गरेपछि कुस्नर आइतबार राति इजरायल पुगेका थिए। गत साता इजरायलले ट्रम्पको 15 बुँदे शान्ति योजना अस्वीकार गरेको थियो। बीबीसीका विवरणहरूमा आधारित यस सम्बन्धी रिपोर्ट विनिता दाहालबाट।
3: शान्ति योजनामा इजरायली सेनाले गाजाबाट फिर्ता हुनुपर्ने र नयाँ नागरिक पालेस्टिनी प्रशासन अन्तर्गत गाजाको पुनर्निर्माण गरिनुपर्ने उल्लेख छ। ट्रम्पले बोर्ड अफ पीसको नेतृत्व गर्छन् जुन सुरुमा गाजामा शान्ति ल्याउने आशयले खडा गरिएको अन्तर्राष्ट्रिय संस्था थियो, तर पछि विश्वभरिका अन्य द्वन्द्वहरूलाई पनि समेट्ने गरी त्यसलाई विस्तार गरिएको छ। बोर्ड अफ पीसले नेतान्याहुको नयाँ मार्गचित्रप्रतिको दृढ अस्वीकृतिका बावजुद पनि गाजाका लागि शान्ति योजना अघि बढ्न सक्ने देखाउन चाहेको छ। हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ, तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा निशस्त्र हुनुपर्ने अडान राखेको छ। इजरायलले हमासले त्यागेका हतियारहरू प्यालेस्टिनी प्राविधिक समितिले भण्डारण गर्नुको सट्टा नष्ट गरिनुपर्ने पनि चाहेको छ, ताकि हमासले ती हतियार पुनः प्राप्त गर्न नसकोस्।
0: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो विनिता दाहालबाट। यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली,
10: उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन।
11: इट्स 9:00 अहिले 9 बजेको छ।
12: समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभामा यही भदौ 10 गते प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेश सभामा विश्वासको मत प्राप्त। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर वानियाद्वारा पदबाट राजीनामा। नयाँ मुख्यमन्त्री नियुक्तिका लागि भदौ 4 गते अपरान्न 4 बजेसम्ममा दावी पेश गर्न बागमती प्रदेश प्रमुखको आह्वान। श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघबीच सहमति। व्यवसायीद्वारा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित। र भारतमा आगजनी र भागदौड़का छुट्टा छुट्टै घटनामा 15 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रतिनिधि सभामा यही भदौ 10 गते प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय भएको छ। सभामुख टोलप्रसाद अर्यालले प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शाहसँग प्रतिनिधि सभामा प्रश्नोत्तरको कार्यक्रम तय गरिएको जानकारी दिनुभएको हो। यसअघि सभामुखले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रूलिङ गर्नुभएको थियो। बैठकमा सांसदहरूले विभिन्न समसामयिक विषय, प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति र सरकारको कार्यशैलीलाई लिएर उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख अर्यालले रूलिङ गर्नुभएको हो। प्रतिनिधि सभाको आजको बैठकले खानी तथा खनिज पदार्थ विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ पेश गर्नुभएको खानी तथा खनिज पदार्थ विधेयक यसअघि साउन 26 गतेको बैठकमा गणपूरक संख्या नपुगेपछि निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन। सभामा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले निरन्तरको वर्षाले देशका विभिन्न जिल्लाहरूमा बाढ़ी पहिरोका कारण भएको जनधनको क्षति, राहत र उद्धार तथा खाना पकाउने एलपी ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले अविरल वर्षासँगै देशका विभिन्न जिल्लाहरूमा बाढ़ी पहिरोमा परि जनधनको क्षति भएको, कैयौं घरधुरी जोखिममा परेको भन्दै जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभयो। सांसदहरूले बाढ़ी र पहिरो पीड़ितको तत्काल उद्धार, राहत, घाइतेहरूको उपचार र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो। सांसदहरूले रोल्पाको विभिन्न गाउँपालिकामा गएको पहिरोमा परि पछिल्लो दुई हप्तामा 22 जनाको निधन भएको र 2 जना घाइते भएको जानकारी गराउँदै बेपत्ता भएकाहरूको खोज तलास र उद्धारका संयन्त्रहरू चुस्त बनाउनु पर्ने, राहत सामग्री तत्काल पुर्याउनु पर्ने र क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले लामो समयदेखि खाना पकाउने एलपी ग्यासको अभावका कारण नागरिकहरू समस्यामा परेको भन्दै सहज व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। यस्तै बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवा पलायन रोक्न र स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउन नयाँ रोजगारी नीति तथा ऐन निर्माणको प्रक्रिया अघि बढाइएको बताउनु भएको छ। बैठकमा सांसदहरूको प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले रोजगारमूलक सिप र उद्यमशीलता प्रवर्धन गर्न संघ प्रदेश र स्थानीय तीनै तहमा गुणस्तरीय सिप तालिम तथा कृत्रिम बुद्धिमत्ता एआई र डिजिटल प्रविधिसँग सम्बन्धित रोजगारीका कार्यक्रम सञ्चालनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। यसअघि बैठकमा सांसदहरूले देशभर बाढ़ी तथा पहिरोमा दर्जनौको मृत्यु र घाइते भएको भन्दै स्थानीय तहमै आवश्यक स्रोत साधन उपलब्ध गराई प्रभावित र पीड़ितलाई समयमै उद्धार तथा राहत उपलब्ध गराउन पनि सरकारसँग माग गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 3 गते बुधबार सभा 1 बजे बस्नेछ। प्रधानमन्त्री वालेन्द्र शाहसँग गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आज भेट गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उहाँहरूबीच अन्तर सरकार सहकार्य तथा समन्वयका विषयमा छलफल भएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिनुभयो। मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका तर्फबाट विभिन्न विषयमा संघ सरकारको ध्यान आकर्षण गराउनु भएको उहाँले बताउनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेश गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 45 र विपक्षमा 26 मत परेको हो। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएका छन्। प्रदेश सभामा कायम 83 सदस्य मध्ये 71 जना सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए। विश्वासको मतको पक्षमा परेको 45 मत बहुमत रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घरती मगरले गर्नुभयो। नेपाली कंग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्था अनुसार प्रदेश सभाबाट विश्वासको मत लिनु भएको हो। बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि यही भदौ 4 गते बिहिबार अपराह 4 बजे भित्र दावी पेश गर्न आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख देवकोटाले आज विज्ञप्ति जारी गर्दै नेपालको संविधान बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आज आफ्नो पदबाट राजीनामा दिनुभयो। नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि बानियाले प्रदेश सभा बैठकमा राजीनामाको घोषणा गर्दै प्रदेश प्रमुख समक्ष राजीनामा पेश गर्नुभएको हो। युवा श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी संघ बीच सहमति भएसँगै व्यवसायीले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएका छन्। वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियालाई यथाशक्य छिटो टुङ्ग्याउन सरकार र व्यवसाय दुवै पक्षले अधिकतम प्रयत्न गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगन भएको हो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको उपस्थितिमा सरकार र व्यवसाय बीच भएको छलफलपछि आन्दोलनका कार्यक्रम स्थगन भएको संघका अध्यक्ष डिक बहादुर खत्रीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ। न्यायाधीश दोयन हकुल सुवेदी र बाबुराम ढकालको इजलासले आज सुनवाई गर्दै थुनामा राखिरहनुपर्ने कुनै कारण नदेखिएकाले प्रधान सम्पादक श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश गरेको हो। पत्रकार श्रेष्ठको तर्फबाट उहाँकी श्रीमती सरस्वती श्रेष्ठले बिहिबार थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो। सोही निवेदनमाथिको सुनवाईपछि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले अदालतमा पत्रकार श्रेष्ठलाई बरामद गरिएका सामग्री सहित उपस्थित गराउन आदेश दिएको थियो। अदालतले पत्रकार श्रेष्ठको घर तथा कार्यालयबाट बरामद भएको सीपीयू, ल्यापटप, आइप्याड र मोबाइल समेत फिर्ता दिन भनेको छ। पत्रकार श्रेष्ठलाई पक्राउ गरिए लगत्तै प्रहरीले गत साउन 27 र 28 गते जनआस्था साप्ताहिकको कार्यालय तथा श्रेष्ठको निवासमा छापा मारेर कम्प्युटर, ल्यापटप लगायतका उपकरण बरामद गरेको थियो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मुलुकी संहिता समय अनुकूल संशोधन गर्नुपर्ने आवश्यकता भएको बताउनु भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज संहिता दिवस 2083 अवसरमा आयोजित समारोहमा मन्त्री गौतमले मुलुकी संहिता न्यायमुखी, नागरिक मैत्री र कार्यान्वयन गर्न सकिने गरी संशोधन गर्नुपर्ने बताउनु भएको हो। कृत्रिम बुद्धिमत्ता, साइबर अपराध, डिजिटल कारोबार, नयाँ प्रकारका आर्थिक अपराध, वातावरणीय संकट, नयाँ प्रकृतिका सामाजिक सम्बन्ध र बदलिदो रोजगारीका स्वरूपले कानूनका अगाडि नयाँ प्रश्नहरू खडा गरिरहेको मन्त्री गौतमको भनाई थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गुरही पर्व प्रकृति संरक्षण जैविक विविधता र वातावरणीय सन्तुलन सहित थारू समुदायको मौलिक ज्ञान चेतना र सम्मानको प्रतीकका रूपमा रहेको बताउनु भएको छ। उहाँले गुरही पर्व केवल सांस्कृतिक परम्परा नभई थारू समुदायको प्रकृतिसँगको गहिरो सम्बन्ध र पारिस्थितिक प्रणालीको सन्तुलन प्रतिको चेतनालाई प्रतिबिम्बित गर्ने उल्लेख गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो। एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
2: अब
3: रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा गराउने न्यूनचापीय प्रणाली भारतबाट पश्चिम नेपालतर्फ आइरहेकाले आज रातिबाट भोलि र पर्सि सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावना हुँदा सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणले आज पत्रकार सम्मेलन आयोजना गरी जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानका आधारमा भारी वर्षा हुने स्थानमा सतर्क रहन सूचना जारी गरेको र 600 जना भन्दा बढीलाई खोज उद्धारका लागि तयारी अवस्थामा राखिएको जनाएको हो। अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी भारतमा हिन्दूहरूका देवता शिवको पूजा तथा जल अर्पण गर्न आज भेला भएका कम्तीमा 15 जनाको 2 अलग अलग घटनामा मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पश्चिम बंगाल राज्यको तारापीठमा रहेको एक होटेलमा लागेको आगलागीबाट 8 जनाको मृत्यु भएको छ भने बिहारमा रहेको शिव मन्दिरमा भएको भागदौड़मा 7 जनाको मृत्यु भएको छ। होटेलको आगलागीमा ज्यान गुमाएका पीड़ितहरू श्रावण महिनाको अन्तिम सोमबार प्रार्थना गर्न तारापीठ पुगेको बताइएको छ। आगोको कारण तत्काल थाहा हुन सकेको छैन। बिहारमा लाखीसराय जिल्लाको अशोक धाम मन्दिरमा भेटभाड भएपछि भागदौड़का क्रममा 7 तीर्थयात्रीको कुल्चिएर चोटका कारण मृत्यु भएको हो। घटनामा 19 जना घाइते भएको बताइएको छ। मन्दिर परिसरभित्रको विद्युतीय पोल भक्तहरूमाथि खसेको अफवाह फैलिएपछि भागदौड़ शुरू भएको जिल्ला प्रशासक शैलेन्द्र कुमारले बताउनु भएको छ। अब आर्थिक समाचार।
4: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पुँजीगत खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य अङ्कले वृद्धि भएको छ। 49.21 अर्ब 10 करोड पुँजीगत बजेट छुट्याएको सरकारले साउनमा 1.32 करोड 85 लाख अर्थात् लक्ष्यको 0.31% खर्च गरेको छ। यस वर्ष साउनमा 92.22 अर्ब रुपियाँ राजस्व संकलन भएको छ। गत वर्षको साउनमा 84.46 अर्ब राजस्व संकलन भएको थियो। साउनमा समग्र बजेट खर्च भने घटेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार साउन सान्तसम्म सरकारले 41.88 करोड 58 लाख रुपियाँ बराबर बजेट खर्च गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो। गत आर्थिक वर्षको साउनमा 46.30 अर्ब रुपियाँ बराबर बजेट खर्च भएको थियो। करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार सोमबार घोषणा गरिएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर सोनी बागले र आन्तरिक राजस्व विभागका महानिर्देशकले पुरस्कार घोषणा गर्नु भएको हो। साउन 16 देखि 31 गतेसम्म कारोबार संलग्न उपभोक्ता मध्ये गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट 350 रुपियाँको सामान किनेका उपभोक्ताले 10 लाख रुपियाँको करदाता बम्पर प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ। त्यसै गरी दैनिक उपहार पाउने 16 जनाको पनि घोषणा गरिएको छ। विभागले पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको जनाएको छ। कार्यक्रममा पहिलो श्रृङ्खलामा करदाता बम्पर प्रोत्साहन पुरस्कार 10 लाख प्राप्त गर्ने कैलालीका हेमराज जोशीलाई अर्थमन्त्री बागले 10 लाखको चेक हस्तान्तरण गर्नुभयो। त्यसै गरी पहिलो श्रृङ्खला अन्तर्गत दैनिक रूपमा पुरस्कृत हुने गैंडाकोट चितवनका हिमाल अर्याललाई पनि पुरस्कार प्रदान गर्नुभयो। कार्यक्रममा अर्थमन्त्री वाग्लेले पुरस्कृत हुनेहरूले बिल लिने दिने संस्कारको विकास र प्रवर्धनका लागि दूतको रूपमा भूमिका खेल्न आग्रह गर्नुभयो। नेपाली शेयर बजारमा सातको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ। यस दिन नेप्से परिसूचक 2.01 अङ्कले घटेर 2641.82 कायम भएको छ। सोमबार बजारमा विभिन्न कम्पनीका 1 करोड 19,32,000 कित्ता शेयरहरू 5 अर्ब

0: आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
1: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
0: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
2: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
3: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
4: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
4: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
4: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
5: घाटै होइन फाइदै।

नमस्कार। माटीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भारत पृष्ठ स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका छ कल्याणपुर स्थित जनकल्याण माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला आयोजना भएको छ। विद्यालयले भदौ 2 गते बिहान 11 बजे अभिभावक भेला बोलाएको हो। विद्यालयका प्रधान अध्यापक रामबहादुर जीसीका अनुसार पछिल्लो समय शिक्षा ऐन तथा सम्बन्धित कानून व्यवस्थामा भएका परिवर्तनका कारण विद्यालय व्यवस्थापन समिति पुनः गठन गर्नुपर्ने अवस्था आएको हो। यसअघि गत चैत्रमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको थियो। त्यस लगतै जेठ 10 गते पुनः समिति गठन गरिएको थियो। नयाँ विद्यालय व्यवस्थापन समिति गठनका लागि विद्यालयमा चलेको तह अर्थात् सम्बन्धित कक्षा उत्तीर्ण गरेको हुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य नरहेको वा दलको सदस्यता त्यागेको, 5 वर्ष पूरा भएको हुनुपर्ने लगायतका मापदण्ड लागू हुने जनाइएको छ। नयाँ व्यवस्था अनुसार अब माडी नगरपालिका भित्रका अन्य विद्यालयमा समेत विद्यालय व्यवस्थापन समिति पुनः गठन हुने अवस्था बनेको छ। चितवनको पश्चिमी क्षेत्रमा लामो समयदेखि दुग्ध उत्पादन तथा बजारीकरण गर्दै आएको गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले माडीको बसन्तपुरमा डेरी मार्ट सञ्चालनमा ल्याएको छ। डेरी मार्टसँगै माडी क्षेत्रका किसानबाट दुध संकलन समेत सुरु गरेको छ। सोमबार माडी नगर प्रमुख तारा कुमारी काजी महतोले रिबन काटेर तथा क्यानबाट दुध खनाएर सो डेरी मार्टको समुद्घाटन गर्नुभयो। लगतै पहिलो किसानका रूपमा नारायण दत्त लामिछानेले दुध खनाएर दुग्ध संकलन सुरुवात गर्नुभयो। सहकारीका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सो कार्यक्रम सञ्चालन भएको हो। विक्रम सम्बत 2049 सालमा स्थापना भएको सो सहकारीले किसानबाट दुध संकलन गरी गंगा ब्रान्डका विभिन्न दुग्धजन्य उत्पाद पदार्थ उत्पादन तथा बजारीकरण गर्दै आएको छ। सहकारीमा हाल 500 भन्दा बढी किसान आबद्ध रहेका छन्। सहकारीले किसान तथा विभिन्न स्रोत केन्द्रबाट दैनिक 6,000 लिटर भन्दा बढी दुध संकलन तथा प्रशोधन गर्दै आएको जनाएको छ। किसानलाई दुधको उचित मूल्य उपलब्ध गराउने उद्देश्य सहित उद्योगका रूपमा सञ्चालन भइरहेको सहकारीको आफ्नै नमुना पशुपालन फार्म र स्रोत केन्द्र समेत रहेको छ। संकलित दुधलाई आफ्नै प्रशोधन केन्द्रमा प्रशोधन गरी दुध, दही, मोही, घिउ, पनिर, नौनी, खुवा, बटर, छुर्पी, क्रिम लगायतका विभिन्न दुग्धजन्य तथा मिठाईका परिकार उत्पादन हुँदै आएका छन्। सहकारीद्वारा उत्पादित गंगा ब्रान्डका वस्तुहरू चितौन सहित नवलप्रासी, रूपन्देही, मकवानपुर, तनहु, कास्की, गोर्खा, धादिङ र काठमाडौँका प्रमुख बजारमा खुद्रा तथा थोक बिक्री हुँदै आएका छन्। बसन्तपुरमा डेरी मार्ट सञ्चालन आएपछि माडीका उपभोक्ताहरूले गंगा ब्रान्डका दुध तथा विभिन्न दुग्धजन्य उत्पादन स्थानीय स्तरमै सहज रूपमा खरिद गर्न पाउनेछन्। त्यसै गरी माडीका किसानबाट दुध संकलन शुरू भएपछि स्थानीय दुग्ध उत्पादक किसानलाई बजारको सुनिश्चितता र दुधको उचित मूल्य प्राप्त गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ। माडी नगरपालिका 3 बसन्तपुर हस्पिटल रोडमा न्यू लुक युनिसेक्स सलुन सञ्चालनमा आएको छ। सलुनको माडी नगरपालिका कि मेयर तारा कुमारी काजी महतोले रिबन काटेर समुद्घाटन गर्नुभएको हो। सलुनमा महिला तथा पुरुषका लागि हेयर कट, हेयर स्टाइल, हेयर कलर, केराटिन ट्रिटमेन्ट, फेसियल, क्लिनअप, ब्लिच, मेकअप, ब्राइडल मेकअप, हेड मसाज, किड्स हेयर कट, सेभिङ, थ्रेडिङ, स्मुथिङ तथा वासिङ लगायतका सेवा उपलब्ध हुने सञ्चालन भरसवारले जनाउनुभयो। आधुनिक तथा गुणस्तरीय सौन्दर्य सेवा माडीमै उपलब्ध गराउने उद्देश्यले सलुन सञ्चालनमा ल्याइएको जनाइएको छ। उद्घाटन कार्यक्रममा माडी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण पौडेल, इलाका प्रहरी कार्यालय माडीका प्रमुख किरण राई, स्थानीय व्यवसायी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। सोमबार बसेको प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले राजीनामा घोषणा गर्नुभएको हो। राजीनामा दिनुअघि उहाँले आफ्नो 1 वर्ष कार्यकालमा प्रदेश सरकारले गरेका प्रमुख कामहरूको 28 बुँदे प्रगति विवरण प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो। नेकपा एमाले गत साउन 6 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानिया नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि संवैधानिक व्यवस्था उहाँले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने अवस्था थियो। विश्वासको मत लिन तयारी गरे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कुनै पनि दललाई समर्थन नगर्ने निर्णय गरेपछि बानियाले बहुमत जुटाउन सक्नु भएन। बहुमत प्राप्त गर्ने अवस्था नदेखिएपछि अन्तत बानियाले प्रदेश सभा बैठकबाट मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गर्नुभएको हो। राष्ट्रिय निकुञ्जले आइतबार नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ। त्यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले
शुक्रबार राप्ती नगरपालिका एकमा देखिएको अन्दाजी 4 वर्षको भाले भागलाई आइतबार बिहान डाँट गरेर नियन्त्रणमा लिएको जनाउनुभयो। उहाँका अनुसार अहिले निकुञ्जले समस्याग्रस्त बाघहरू नियन्त्रणमा लिएर खोरमा राख्ने गरेको छ। सपना भिलेज सोसियल इम्प्याक्टले ग्रामीण समुदायमा हालसम्म 6,500 बढी सुधारिएको धुवा रहित चुलो वितरण गरेको छ। स्वच्छ सुरक्षित तथा स्वास्थ्यमा मैत्रीपूर्ण खाना पकाउने प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सुधारिएको धुवा रहित चुलो वितरण गरिएको हो। पछिल्लो पटक संस्थाले राप्ती नगरपालिका 8 का 150 परिवारलाई सुधारिएको धुवा रहित चुलो वितरण गरेको हो। संस्थाका अध्यक्ष ध्रुव गिरीका अनुसार वडा कार्यालयबाट थप 500 चुलो वितरणका लागि सिफारिस प्राप्त भएको छ। नेपाली काङ्ग्रेसले प्रतिनिधि सभामा 78 दिनदेखि जारी राखेको विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसदहरूका प्रश्नको जवाब दिन रूलिङ गरेपछि काङ्ग्रेसले सदनको गतिरोध अन्त्य गर्ने निर्णय लिएको हो। आन्दोलनरत नेपाल वैदेशिक रोजगारी व्यवसाय संघ र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बीच सोमबार सहमति भएको छ। मन्त्री र सचिवको सहभागितामा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष सल्लाहकार र पदाधिकारीहरू बीच भएको छलफलपछि आन्दोलनहरू स्थगित गर्ने सहमति भएको हो। संघले साउन 22 गतेदेखि 15 बुधे माग राखी सञ्चालन गरिआएको ध्यानाकर्षण कार्यक्रम तथा भदौ 1 गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने निर्णय गरेको थियो। नेपाली काङ्ग्रेसका नेता डाक्टर शशाङ्क कोइरालाले महामन्त्री गगन थापा र सभापति शेरबहादुर देवाबेसको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताउनु भएको छ। सोमबार काठमाडौँमा संस्थापनेतर समूहले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता कोइरालाले दुवै पक्षबीच सकारात्मक संवाद गराउन भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। विशेष अदालतले नेपाल बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहाललाई 15 लाख रुपियाँ धरोटीमा छाड्न आदेश दिनुभएको छ। सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएका दाहाललाई विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सोमबार धरोटीमा छाड्ने आदेश दिएको हो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सोमबारको बैठकमा सरकारका नाममा 1 दिन 3 वटा रूलिङ गर्नुभएको छ। सांसदहरूले उठाएका प्रश्नको व्यवस्था गरेको भन्दै विपक्षी र सत्तापक्षीय सांसदहरूले समेत सदनमा उभिएर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयहरूलाई जवाब दिन निर्देशन दिनुभएको हो। सोमबारको बैठकमा पहिलो रूलिङ सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रूलिङ गर्नुभएको थियो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आगामी स्थानीय तहको निर्वाचनमा योग्य इमान्दार र सक्षम उम्मेद्वारहरू छनौट गर्ने प्रक्रियाको पहिलो बिन्दुका रूपमा सोमबारदेखि क्यान्डिडेट क्लबका लागि आवेदन खुला गरेको छ। साउन 13 गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेको उपस्थितिमा रासपाले क्यान्डिडेट क्लब घोषणा गरेपछि आवेदन खुला भएको हो। राष्ट्रिय विपत्ति न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपदको जोखिम उच्च रहेको बताउनु भएको छ। सोमबार प्राधिकरणमा आयोजित मनसुन पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी छलफलमा उहाँले नेपालमा यस वर्षको मनसुन औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपदको जोखिम कायमै रहेको बताउनुभयो। नेपालमा मनसुन प्रवेशको औपचारिक मिति जुन 13 र पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर 2 मानिन्छ। भदौ 1 सम्म आइपुग्दा मनसुन अवधि करिब 1 महिना 14 दिन बाँकी रहेको छ। नेपाली काङ्ग्रेसको इतर निवर्तमान सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूह बीचको पछिल्लो शक्ति समीकरण र 15 महाधिवेशनको जोडघटाउले नयाँ मोड लिएको छ। काठमाडौँमा आइतबार सम्पन्न राष्ट्रिय भेलाले गरेको निर्णयले समूहमा नयाँ हलचल पैदा गरेको छ। भेलाले पूर्व महामन्त्री डाक्टर शशाङ्क कोइरालालाई 15 महाधिवेशनका लागि पार्टीका नियमित क्रियाकलाप संयोजन गर्ने जिम्मेवारी सुम्पिएपछि निवर्तमान सभापति एवं जेएनजी आन्दोलनपछि विशेष महाधिवेशनले आधिकारिकता नपाउँदासम्म कार्यभाग सभापतिको जिम्मेवारी सम्हाल्नु भएका पूर्णबहादुर खड्का भने किनारामा पर्नु भएको छ। पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण मुद्दामा बहस सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मुद्दाको बहस भएको हो। सरकारी पक्षबाट 4 जना र श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, टीकाराम भट्टराई, रमेश बडाल, अधिवक्ताहरू कृतिनाथ शर्मा पौडेल, अर्जुन खड्का लगायत 17 जनाले बहस गरेका थिए।
दाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्ले र अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले पुरस्कारको घोषणा गर्नुभएको हो। यसपटक इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट 350 रुपियाँको सामान किन्ने उपभोक्ता 10,00,000 रुपियाँको बम्पर उपहारका विजेता बनेका छन्। साउनको 16 31 गतेसम्म नियमसम्मत कारोबारमा संलग्न उपभोक्ताहरू पुरस्कारमा सहभागी भएका हुन्। 16 दिनका लागि 1-1 गरी 16 1,33,334 रुपियाँको दरले पुरस्कार पाएका छन्। यो 16 दिनमा नगद कारोबारका लागि 357,149 बिल दर्ता भएका छन्। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

बजाउँदैछ एफएम 93.2 मेगाहर्ज।

0: विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 92.2 मेगाहर्ट्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश एफएम 93.2।

0: पक्ष र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
0: स्वदेश एफएम 93.5।

0: निष्पक्ष न विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: Studis FM 19.2 MHz.
1: तिमीले के पैदा गरेका थियौ र नाश भयो, तिमीले केही लिएर आएका थिएनौ, जे पायौ यहीबाट पायौ, जति दियौ यही नै दियौ, खाली हात आएका थियौ खाली हात नै गयो, जे आज तिम्रो छ त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ।
2: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश,
1: प्रस्तुता पण्डित राम भक्त अधिकारी।
2: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा।
3: आजको शुभ बिहानीमा म स्वदेश एफएमबाट शास्त्रोक्त प्रसङ्ग लिएर यहाँहरू समक्ष उपस्थित भएको छु। आउनुहोस्, यहाँहरू सबैलाई म स्वागत गर्दछु। शास्त्रोक्त विधि। एक दिनको कुरा हो, यो महाभारत कालको। भगवान् श्री कृष्ण सात्विकी र बलराम तिनजना भएर वनविहार गर्ने एउटा सोच बनाउनु भयो। वनमा बस्ने अरण्य जातिहरू, त्यस्ता जातिहरू लाई पनि देख्न मन लाग्यो। यो अहिलेको भाषामा वाइल्ड लाइफ वन छ। यिनीहरू चाहिँ कसरी बसेका छन्, के खाएका छन्, यी आदि कुराहरू भगवान् श्री कृष्णलाई थाहा हुँदा हुँदै पनि ती सात्विकी र बलरामलाई समेत जानकारी गराउने उद्देश्यले भगवान् श्री कृष्णले यो प्रसङ्ग उठाएर आज वनमा प्रवेश गर्नुभएको छ। वनमा प्रवेश गर्दा वनका दृश्यहरू हेर्दै हेर्दै अगाडि जानुभयो। जाँदा जाँदै भगवान् श्री कृष्णको माया चरित्र अनि सूर्यास्त भइसक्यो। यो सूर्यास्त भइसकेपछि आफू कुन बाटो आइएको थियो, अब कुन बाटो जङ्गल बाटो बाहिर निस्किने हो, निकास कता छ, यो पनि अस्तोपत्तो केही छैन। यस्तो अवस्थामा भगवान् श्री कृष्णले बलराम र सात्विकीलाई भन्नुहुन्छ, लौ हामी त जङ्गलमा पऱ्यौँ, अब के हुने हो, दिनभरिको भोग छ, सूर्यास्त भइसक्यो, अब यो जङ्गलमा बाघ भालु राक्षस गणहरू भूत प्रेत पिशाचहरू यी आदिहरू होलान्, हामी तिनजना छौँ, हामीलाई त बहुत मुस्किल पर्ला जस्तो छ भनिकन बलराम र सात्विकीलाई यो कुरो राख्नुभयो। राखिसकेपछि सात्विकी ज्यादै डराउनु भयो, अब रातभरिमा त हाम्रो यो जङ्गलको बासमा त के हुने हो, यहाँ भूत प्रेत पिशाचहरूको बास होला, जङ्गली जनावरहरू आउलान्, यो संसारमा कोही रातमा देख्ने छन्, कोही दिनमा देख्छन्, कोही रातमा र दिनमा बराबर देख्ने प्राणीहरू यो संसारमा छन्। त्यसो भएको हुनाले केचि दिवा तथा रात्रौ प्राणी नाम तुल्य दृष्टय, बराबर देख्ने प्राणीहरू पनि भएका हुँदा यो रातिमा हामीलाई यहाँका प्राणीहरूले देखेर आक्रमण गर्ने छन्, यो आक्रमणबाट हामी रातभरि कसरी बाँच्ने भनेर उहाँहरू ज्यादै चिन्तित हुनुभयो। भगवान् श्री कृष्ण भने आनन्दसित शयन गर्नुभएको छ। यसो भइसकेपछि सात्विकीजीले भन्नुभयो, बलरामलाई कृष्ण ज्यादै थाकेर सुत्नु भएको छ, उहाँलाई निदाउन दिने पहिला तपाईँलाई म दुईजनामा पहिलो डिप्टी कसले गर्ने? प्रसङ्ग यस्तो भयो, बलरामजीले भन्नुभयो म पनि सुत्छु, पहिला डिप्टी हजुरले गर्नुहोस् भनिकन सात्विकीलाई पहिलो डिप्टी लगाइयो। राजलाई तिन भाग लगाएर पहिलो भागमा सात्विकीले पहरा गरेर बस्ने, दोस्रो भाग रातमा बलरामले पहरा गर्ने, तेस्रो भाग उज्यालो हुने बेलामा भगवान् श्रीकृष्णलाई पनि उठाएर उहाँलाई पनि डिप्टीमा लगाउने भन्ने यी दुईजनाको सल्लाह भयो। भगवान् श्रीकृष्ण सल्लाहमा हुनुहुन्न, उहाँहरूलाई सल्लाहमा निदाउनु भएको छ, थाक्नु भएको छ, बिचरा एक जङ्गलमा हिँडेको यस्तैलाई यिनलाई के थाहा छ र भनेर उहाँलाई पहिला सुत्न लगाइया छ, अनि बिछाना बनाएर सजिलो ओछ्यान बनाएर जङ्गलमा पातहरू ओछ्याएर पातकै सिरानी गरेर भगवान् श्रीकृष्णलाई सुताइएको छ। उहाँलाई यी दुईजनाले पहिल्यै सुत्न दिएन। यो बेला अवसरमा दुईजना निदाए, सात्विकीको पालो छ पहिलो पालो, यसरी कुरेर बसिरहँदा अगाडिपट्टि एउटा यक्ष आयो, बहुत डरलाग्दो आवाज गर्दै डरलाग्दो किसिमको रूप देखाएर सात्विकीको अगाडि आएर भन्छ तँलाई खान्छु, यदि अरूलाई तँ भन्छस् भने तँलाई बचाएर अरूलाई खा भन्छस् भने भन, तँलाई केही गर्दिन, तेरा साथीलाई खान्छु भन्छ। यसो हुँदाखेरिमा सात्विकीले म तँलाई साथी खान पनि दिन्न, मलाई पनि तैँले खान सक्दैनस्, आइय तँसित म युद्ध गर्छु भनिकन सात्विकीले त्यो यक्षसित युद्ध गर्न लाग्नुभयो। जति आफूले बल गर्यो त्यो झन् डबल बल पो गर्छ, आफू जति करायो ऊ झन् डबल कराउँछ, आफू जति उभ्रिन्छन् सात्विकी ऊ पनि के कम झन् बढी उभ्रिन्छ। अब जति ठुलो ठुलो आवाज गर्यो उति झन् ठुलो आवाजमा ऊ कराउन थाल्यो, बिस्तारै बोलिदिएको भए ऊ पनि बिस्तारै बोल्थ्यो होला। सात्विकीलाई यो कुरो थाहा भएन, अहङ्कारले गर्दा अहङ्कारको सीमा हुँदो रहेछ कतिसम्म ठुलो हुने। हेर्नुहोस् त, बाँस ज्यादै ठुलो हुन्छु भनेर ननिउरिकन जान्छ, तर माथि गएपछि ऊ निउरिन पर्छ। त्यस्तै गरेर सात्विकी थाके, त्यहाँबाट बलरामलाई उठाए, बलराम पनि उठेर त्यो यक्षसित यो जगरन थाल्नुभयो। बलराम पनि त्यस्तै गरेर बहुत गर्जिनु भयो, बहुत उफ्रिनु भयो, बहुत साउर माउर गर्नुभयो। आफूले जति बढी साउर माउर गरे पनि जति उफ्रे पनि जति बल देखाए झन् उसले डबल बल देखाउँछ। ओहो, त्यमरित गर्दा गर्दै रात धेरै बितेर गइसक्यो, रात धेरै बित्यो, तर त्यसलाई न कराएर न उफ्रेर न लात्ताले हानेर न कुनै पनि किसिमले, अनि बलरामजीले पनि नियन्त्रण गर्न आफ्नो नियन्त्रणमा ल्याउन नसकेपछि ज्यादै दुखित भएर अनि भगवान् श्रीकृष्णको समीपमा आएर अब मार्ने भयो, अब हामी मर्ने भयौँ, अब कृष्णलाई उठाउने भनिकन भगवान् श्रीकृष्णलाई उठाए। उठाइसकेपछि भन्छन् या यक्ष छ, हामीलाई त बस्न खान दिएन, धन्नै मारेन, त्यस कारणले हजुरलाई जोगाउनको लागि कति प्रयत्न गऱ्यौँ अनि केही सिप लागेन, अझ अब हामीलाई मार्ने भयो, अब तपाईँलाई कसरी जोगाउने भन्न हामीलाई पिर थियो, हजुर उठ्नुहोस् ल के गर्न पर्छ भनिसकेपछि भगवान् श्रीकृष्णले भन्नुभयो शयन गर तिमीहरू नाच्यो भनिकन उनीहरूलाई शयन गर्न लगाउनु भयो, अनि आफू चाहिँ नै त्यो यक्षको अगाडि हात जोड्नुहुन्छ। ओहो यक्षजी तपाईँ को हुनुहुन्छ? तपाईँलाई मैले के सेवा गर्नु पर्यो भनिकन उहाँ सर निहुरिन थाल्नुभयो यक्षको अगाडि। ओहो म भन्दा पनि यो झन सानो पो रहेछ ओहो भनिकन त्यो यक्ष पनि आएर भगवान् श्रीकृष्णको अगाडि आएर निहुरिन्छ। मेरो प्रभु म त वनवासी भएँ, म चाहिँ केही ज्ञान छैन गुण छैन, मैले यो कति जन्मसम्म यक्ष भएर बस्न परेको छ, आज यस्तो शान्त मूर्ति यस्तो भगवान् श्रीकृष्ण भन्नेलाई मैले जङ्गलमा देख्न पाएँ, म अहो भाग्य रहेछ मेरो। हजुरलाई रिस पनि रहन्छ घमण्ड पनि रहन्छ, म ठुलो हुँ भन्ने भावना पनि हजुरमा देखिनँ, यस कारणले हजुरबाट मैले धेरै धेरै कुरा सिकेर अब ज्यादै प्रभावित भएको छु, म यो यक्ष जीवन कसरी बिताउँ प्रभु म माथि दया रक्षा गरिदिनुहोस्, मेरो यो जीवनबाट मुक्ति दिलाइदिनुहोस् भनिकन यसरी उनले प्रार्थना गरेर भगवान् सानो भएर त्यो यक्षसित अनि सानो भएर चाहिँ नि अनि साथीहरूलाई नि बचाउनु भयो आफू पनि बाँच्नु भयो र यसरी भगवान्ले अनि साथीहरूको अनि डरबाट पनि मुक्ति गराउनु भयो। यहाँसम्मको कुराहरू राखेर रा, आजको बसाइबाट म बिदा लिन्छु। जय हो संस्कृतम हरे न।

0: दुनिया अनि स्थानीय खबर।
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: आज विक्रम सम्बत 2083 साल भदौ 2 गते मंगलबार साउन शुक्ल षष्ठी सन् 2026 अगस्त 18 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: प्रधानमन्त्रीले संसदलाई उपेक्षा गरेको विषय संसदीय रेकर्डमा। प्रदेश प्रदेशमा कतै सरकार बिस्तै कतै नयाँ बन्दै काङ्ग्रेसको महाधिवेशन असोजमै हुने सभापति थापाको प्रष्टोक्ति। स्थानीय चुनावमा होमियो रासोपा। सबै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको लाखेनाथ संरक्षणमा नयाँ पुस्ता जोड्दै पोखरा शीर्षकको शुभ समाचार।
0: पोखरामा लोपनमुख लाखेनाथ संरक्षणको प्रयास भएको छ। मालेपाटन ताया मचा नाच समिति पोखरा पाँचले नेवारी समुदायको अनुपम संस्कृति लाखेनाथ संरक्षणको प्रयास गरेको हो। नेवाखलह कास्कीको संरक्षणमा लाखेनाथ संरक्षण सम्वर्धन प्रवर्धन र पुस्तान्तरणको प्रयास स्वरूप शनिबार पोखरा पाँच मालेपाटन स्थित बाराही माविको खेल मैदानमा तेस्रो संस्करणको लाखेनाच प्रदर्शन भएको छ। पोखरामा लाखेनाच लोपन्मुख अवस्थामा पुगेपछि नयाँ पुस्तामा लाखेनाच प्रति आकर्षण जगाउन 3 वर्ष अघि शुरू भएको लाखेनाच प्रदर्शन यस वर्ष पनि भव्य रूपमा भएको हो, जहाँ एउटै मञ्चमा कास्की सहित तनहुँ बागलुङ र पर्वतका 20 वटा लाखेनाच समूहले प्रस्तुति दिएको कार्यक्रम संयोजक विनय श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मालेपाटन ताया मचाहा समितिले नाचको शुरूआत गरेपछि नेवार कल्याण समाज पर्वत नेपाल राष्ट्रिय खड्गी समाज पोखरा 2 बागलुङको नारायण स्थान हटिया समाज पोखरा 6 स्थित बैदाम नेवा खल जाल्पा देवी लेहापुचा सिमलचौर पोखरा हेमजा नेवाखला पोखरा 25 चण्डेश्वरी नेवा समाज पोखरा 14 को प्रस्तुति दिएका थिए।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो हो नेपाली रेडियो।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। विपक्षी दलको लगातारको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाब दिन रोलिङ गर्नुभएको छ। सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुरूप प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सांसदहरूले राखेका जिज्ञासा र प्रश्नहरूको उत्तर दिन प्रधानमन्त्रीलाई रोलिङ गर्नुभएको हो। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले भन्नुभयो, प्रतिनिधि नियमावलीको नियम 56, 57, 58 र 59 भएको व्यवस्था बमोजिम माननीय सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिन म प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्दछु। नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ भने 57-59 प्रश्नको सूचना मर्यादा र उत्तर दिने प्रक्रियाबारे उल्लेख गरिएको छ। पछिल्लो समय सदनमा उठेका प्रश्नहरूको जवाब सरकारका तर्फबाट नआएको भन्दै सांसदहरूले नियमापत्ति जनाउँदै आएका थिए। सभामुखको रूलिङसँगै प्रधानमन्त्री शाहले जनताबाट निर्वाचित जनप्रतिनिधिमूलक सर्वोच्च निकाय संसदलाई नटेरेको विषय संसदीय रेकर्डमा बसेको छ। प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाब दिनुपर्ने व्यवस्था छ। तर निर्वाचित भएदेखि अहिलेसम्म प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाब दिनुभएको छैन। प्रधानमन्त्रीले लगातार सांसदहरूको प्रश्नको व्यवस्था गरेपछि सभामुखले रूलिङ गर्नु परेको नयाँ संसदीय इतिहास कायम भएको छ। प्रधानमन्त्री शाहले आकस्मिक रूपमा 2083 जेठ 17 गते सांसदहरूलाई प्रश्न सोध्न लगाएर केही प्रश्नको जवाब दिनुभएको थियो, तर त्यो प्रश्नोत्तर प्रतिनिधि सभा नियमावली अनुसार भने भएको थिएन। त्यस्तै भदौ 10 गते प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको छ। प्रतिनिधि सभामा आगामी भदौ 10 गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख डीपी अरियालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि उक्त दिनको समय निर्धारण गर्नुभएको छ। प्रतिनिधि सभा नियमावली 2079 नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था गरिएको छ। त्यस्तै प्रतिनिधि सभाबाट खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव समेत बहुमतले स्वीकृत भएको छ। सोमबारको बैठकमा सभामुख डीपी अरियालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। यसअघि 2083 साल साउन 26 गतेको बैठकमा गणपूर्वक संख्या नपुगेका कारण विधेयकमाथि निर्णय हुन बाँकी रहेको थियो। प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले 78 दिनदेखि गर्दै आएको विरोध हटेको छ। सांसदहरूले उठाएका प्रश्नको जवाब दिन र प्रतिनिधि सभा नियमावली अनुसार प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सारेको हुन सभामुखले प्रधानमन्त्रीलाई रूलिङ गरेसँगै विपक्षी दलका सांसदहरू विरोधको शैलीबाट पछि हटेका हुन्। सोमबार प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै विगतका बैठकहरूमा जस्तै विपक्षी दलका सांसदहरू विरोधमा उत्रिएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उठेका प्रश्नको जवाब दिन रूलिङ गरेको विषयलाई लिएर नेकपा एमाले सभामुख डीपी अरियाललाई धन्यवाद समेत दिएको छ। 78 दिनदेखि जारी अवरोध हटाएपछि सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेको संसदीय दलकी उपनेता पद्मा अरियालले भनेकी छन्, सर्वप्रथम सभामुख महोदयलाई धन्यवाद छ। लामो समयदेखि यो संसदमा एउटै विषयमा प्रतिपक्षीहरूले जवाब खोजिरहनु भएको थियो, त्यो जवाबको सुनिश्चित सहित आज जुन रूलिङ भएको छ म फेरि पनि धन्यवाद भन्न चाहन्छु, उनले भनेकी छन्। त्यस्तै सीमा विवाद सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन विपक्षी दलहरूले राखेको माग भने सभामुखले अझै पूरा गर्नु भएको छैन। रूलिङ अनुसार प्रधानमन्त्रीको जवाबपछि मात्र रेकर्डबाट हटाउने विषयमा सभामुखले निर्णय लिन सक्ने बताइएको छ। 17 जेठमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सांसदहरूका मौखिक प्रश्नको जवाब दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको भनेर अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग विपक्षी दलका सांसदहरूले गर्दै आएका छन्। प्रधानमन्त्रीले संसदलाई उपेक्षा गरेको विषय संसदीय रेकर्डमा सदनमा उपस्थित भएर जवाब दिन सभामुखको रूलिङ शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छापिएको छ।
0: प्रदेश सत्ता समीकरण, कतै सरकार विस्तार कतै बन्दै शीर्षकमा नागरिक दैनिकमा खबर छ। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेशमा सत्ता सहकार्य सहमति।

0: गिरफ्तार। कोशी प्रदेश का मुख्यमंत्री हिकमत कुमार कार्की के नेतृत्व में 11 सदस्यीय मंत्रिमंडल विस्तार भएको छ। कांग्रेस का मंत्री राजीनामा दिएपछि मुख्यमंत्री कार्की को सिफारिश में प्रदेश प्रमुख परशुराम खापुङले सोमवार 4 मंत्री र 1 राज्यमान मंत्री नियुक्त गरेका थिए। नेकपाबाट सरकार में सहभागी 4 मंत्री प्रदेश प्रमुख खापुङले र राज्य मंत्री मुख्यमंत्री कार्कीले शपथ ग्रहण गराएका थिए। सरकार में नेकपाबाट पर्यटन वन तथा वातावरण मंत्री खेनोलङ्वा लिम्बू भौतिक पूर्वाधार मंत्री जीवन आचार्य आंतरिक मामिला तथा कानून मंत्री गम्बु शेर्पा सामाजिक विकास मंत्री गीता तिमसिना भएका छन्। त्यस्तै सपना दर्जी भौतिक पूर्वाधार राज्य मंत्री भएकी छन्। एमालेबाट सरकार में रहकर 2 मंत्री र 1 राज्य मंत्री को जिम्मेवारी हेरफेर भएको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन तोकिएकै समयमा हुने भएको छ। पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै सभापति गगन कुमार थापाले महाधिवेशन तोकिएकै समयमा हुने बताउनु भएको हो। महाधिवेशनको मिति तय भइसकेको र अब यसमा कुनै पनि बहानाबाजी नचल्ने उहाँको भनाइ रहेको छ। त्यस्तै असोज 16 गते किन्तु परन्तु महाधिवेशन शुरू हुन्छ, यो तिथि अब कुनै पनि हालतमा तलमाथि हुँदैन, उहाँले भन्नुभयो। मंगलबारबाटै अधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ। पार्टीका सबै तहका नेता कार्यकर्तालाई अधिवेशनको तयारीमा लाग्न समेत उहाँले निर्देशन दिनुभयो। अब विशेष र नव विशेष भनेर वर्गीकरण गर्न नहुने समेत उहाँले बताउनु भएको छ। त्यस्तै कांग्रेसको आगामी 15 महाधिवेशन मा पार्टी सभापति गगन थापाले देश लोकतन्त्र र कांग्रेस शीर्षकमा विशेष राजनीतिक प्रस्ताव पेश गर्नुहुने भएको छ। बैठकले गरेको निर्णय अनुसार अबको दशकका लागि कांग्रेसको कार्यदिशा र मुलुकको राजनीतिक अवस्थालाई समेटेर सभापतिले उक्त प्रस्ताव तयार पार्नेछन्। देश लोकतन्त्र र कांग्रेस अबको दशक नामक दिएको सो प्रस्तावले 15 महाधिवेशनमा पार्टीको मुख्य राजनीतिक मार्गचित्र तय गर्ने सभापति थापाको भनाइरहेको छ। त्यस्तै कांग्रेस पूर्व महामन्त्री तथा इतर समूहको राष्ट्रिय भेला सम्मेलनका संयोजक डाक्टर सासाङ कोइरालाले गगन थापालाई नै सभापति मान्न आफूहरू तयार रहेको बताउनु भएको छ। तर पार्टीका वरिष्ठ नेताहरूलाई पनि समेट्नु पर्ने उहाँको भनाइ छ। सोमबार सुनदेवी स्थित सम्पर्क कार्यालयमा संचारकर्मीसँग कुरा गर्दै उहाँले केही पनि नमान्ने भए त केही नहुने बताउनुभयो। त्यस्तै कांग्रेस महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति शेरबहादुर देउवाले राजनीतिक उचाइ लिने अवसर गुमाएको बताउनु भएको छ। सानिपामा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले देउवा वा जैले गुटको नेता मात्रै बनेको बताउनुभयो। कांग्रेस सभापति थापाले पूर्व सभापति शेरबहादुर देउवालाई उहाँ निकटकै नेताले पटक पटक डुबाएको बताउनु भएको छ। चुनावमा टिकट दिँदा समेत सभापतिलाई नदिए लड्दैनौ भनेर कोही नआएको उहाँले बताउनुभयो। सभापति देउवालाई आफ्नै निकटस्थहरूबाट सतर्क रहन समेत उहाँले चेतावनी दिनुभयो। देउवा दाई सभापतिको नेम प्लेट राखिदिएका छन्, त्यसमा मेरो केही गुनासो छ, थापाले भन्नुभयो। तपाईँलाई आफ्नै मान्छेले डुबाएर फेरि पनि डुबाउँछन् भन्ने मलाई लाग्छ। देउवालाई सही सल्लाह दिने भन्दा पनि आफ्नै स्वार्थमा चलाउनेहरू हाबी भएको उहाँको भनाइ थियो। थापाले 15 महाधिवेशनपछि सभापति देउवालाई सम्मानजनक विदाई गर्ने आफ्नो योजना पनि सुनाउनु भयो। देउवालाई अब कार्यकारी भूमिका भन्दा माथि उठेर अभिभावकीय भूमिकामा देख्न चाहेको समेत थापाले बताउनु भएको थियो। कांग्रेस सभापतिको प्रस्तुति तोकिएकै समयमा महाधिवेशन हुन्छ शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक रूपमै आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर उम्मेद्वार क्लब खोलेको छ। यो भनेको देशभरका 35,501 जना भन्दा बढी स्थानीय तहका उम्मेद्वार छान्ने क्लब हो। सोमबार उम्मेद्वार क्लबको घोषणा गर्दै रासोपा सभापति रवि लामिछानेले भनेका छन्, गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र गाउँपालिका अन्तर्गत वडाका अध्यक्ष लगायत जति पनि राजनीतिक पद छन् त्यसका लागि औपचारिक रूपमा आवेदन खुला गरेका छौं। अब उम्मेदवारी दिनेले पार्टीको क्यान्डिडेट क्लबमा आवेदन दिन सक्नुपर्नेछ। अर्थात यो स्थानीय तहका उम्मेद्वार केन्द्रित हुनेछ। पालिका तहमा उम्मेद्वार हुन इच्छुकले उम्मेद्वार क्लबमा नाम दर्ता गर्नेछन्। वडा अध्यक्ष पालिका प्रमुख कार्यकारी पद हुन्। 2080 साल मंगसिर 11 13 गतेसम्म महोत्तरीमा भएको केन्द्रीय र संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले नै उम्मेद्वार क्लबको अवधारणा अगाडि सारेका थिए। मतदाताको विवरण अध्यावधिक गरिँदै यससँगै खबर छ, प्रमुख सत्तारूढ दल रासोपा स्थानीय तहको चुनावको तयारीमा लागिरहँदा निर्वाचन आयोगले पनि यस सम्बन्धी गतिविधि अगाडि

0: बढाएको छ। यस अन्तर्गत मतदाताको विवरण अध्यावधिक गरिँदैछ। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर मतदाता नामावलीलाई शुद्ध, अध्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधिक गर्ने भनेका हुन्। स्थानीय चुनावमा होमियो रासोपा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ।
1: मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल एमसीए नेपालले अमेरिकी सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कोअपरेसन एमसीसी परियोजनाको एक वर्ष म्याद थप गर्न अनुरोध सहित पठाएको प्रस्ताव तीन महिनादेखि अर्थ मन्त्रालयमै थन्किएको छ। एमसीए नेपाल अमेरिकी सहयोगमा सञ्चालित एमसीसी परियोजना कार्यान्वयन निकाय हो। अर्थले आवश्यक निर्णय नलिएका कारण उक्त प्रस्ताव अमेरिकाको वाशिङटन डीसी स्थित एमसीसी मुख्यालयसम्म अझै पुगेको छैन। एमसीए नेपालले गत जेठको मध्यतिर मन्त्रालय पत्र पठाउँदै 74,70,00,000 डलरको आयोजनाको एक वर्ष म्याद थपका लागि औपचारिक रूपमा एमसीसी मुख्यालयसँग समन्वय गरिदिन आग्रह गरेको थियो। आयोजना अन्तर्गत 315 किलोमिटर लामो प्रसारण लाइन र सड़क स्तर उन्नतिका परियोजना छन्। अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीले एमसीए नेपालका तर्फबाट पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसलाई अहिलेसम्म एमसीसी मुख्यालय नपठाइएको बताएका छन्। यो विषय अझै छलफलको क्रममै छ। ती अधिकारीले भने तर उनले प्रस्ताव किन रोकिएको हो वा कहिले पठाइनेछ भन्ने बारे भने खुलाएका छैनन्। एमसीए नेपालका एक बोर्ड सदस्यले पनि तीन महिना अघि नै म्याद थपको प्रस्ताव सहितको अनुरोध अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिएका छन्। सम्झौता अनुसार परियोजनाहरू कार्यान्वयनमा गएको 5 वर्ष अर्थात 13 भदौ 2085 भित्र सम्पन्न गरिसक्नुपर्नेछ। तर आयोजनाहरूमा विभिन्न अवरोध देखिएको भन्दै म्याद थप्न पहल भइरहेको छ। अमेरिकी राष्ट्रपतिको वैदेशिक सहयोग स्थगित गर्ने निर्णय र प्रसारण लाइन ठेक्कामा ढिलाइ लगायतका कारण देखाएर परियोजनाको म्याद एक वर्ष थप नगरिएको प्रस्ताव तीन महिनादेखि अर्थ मन्त्रालयमै छ। अमेरिका पठाउन भने ढिलाइ भएको छ। एमसीसीको म्याद थप्ने प्रस्ताव तीन महिनादेखि अर्थमै रोकियो शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: उपत्यका पूर्वाधार सुधार्न 500 अर्बका योजना, नागरिक दैनिक खबर लेख्छ। काठमाडौँ उपत्यकाको पूर्वाधार विकास तथा सार्वजनिक यातायात सेवामा सुधार गर्ने उद्देश्यबाट सरकारले 500 अर्ब भन्दा बढी रूपियाँ खर्च लाग्ने गरी 35 बुँदे महत्वाकांक्षी गुरू योजना तयार गरेको छ। उक्त गुरू योजना कार्यान्वयन भए उपत्यकामा मेट्रो रेल, दुई तले सुरुङ मार्ग, ठाउँ ठाउँमा एलिभेटेड रोड, उचाइमा रहने सड़क फ्लाइओभर, थुप्रै ठाउँमा नयाँ पुल, करिडोर सुधार लगायत ठूला संरचना दर्जनौं ठाउँमा निर्माण गरिनेछ। जापानी सहयोग नियोग जाइकाको सहयोगमा पूर्वाधार विकास मन्त्रालयले गुरु योजना तयार गरेको हो।
1: हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र नागरिक मैत्री बनाउने सरकारको अभियान अन्तर्गत सरकारी कुरियर सेवा 77 जिल्लामा पुगेको छ। यही साउन 29 गते हुम्लामा जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालय बीच सरकारी कागजात घर दैलोमा पुर्याउने सम्झौता भएपछि सेवा सबै जिल्लामा विस्तार भएको हो। यसअघि सरकारी हुलाक तथा कुरियर सेवा निकै परम्परागत, सीमित र ढिलासुस्तीयुक्त थियो। कागजात लिन नागरिकले कार्यालयमै लाइन बस्नु पर्थ्यो। सेवा प्रविधि मैत्री थिएन र यसको प्रयोग साधारण चिठी वा केही जिल्लामा मात्र कागजात ओसार्न सीमित थियो। यसअघि राहदानी, सवारी चालक अनुमति पत्र, लाइसेन्स वा अन्य सरकारी कागजात दिन सेवाग्राही स्वयं सम्बन्धित कार्यालयमा घण्टौं लाइन बस्नु पर्थ्यो। हुलाक सेवा आधुनिक ट्र्याकिङ डिजिटल प्रणाली वा प्रविधि सापेक्ष थिएन, परम्परागत कार्यशैली थियो भने हुलाक सेवालाई ओझेलमा परेको र कम महत्व दिएको क्षेत्रका रूपमा समेत हेरिन्थ्यो। दायरा सीमित थियो। सेवा देशका सबै जिल्लामा एकीकृत रूपमा पुगेको थिएन। केही सीमित जिल्लामा मात्र प्रशासनिक कागजात आदान प्रदान हुन्थ्यो भने घर दैलोमा सेवा पुग्ने कल्पना समेत गरिएको थिएन। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत हुलाकलाई सरकारी कागजात तथा सामग्री ढुवानी र नागरिकको घर दैलोसम्म सेवा पुर्याउने माध्यमका रूपमा विकास गर्न थालिएको हो। सबै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
0: प्रगतिशील वैदेशिक रोजगार व्यवसाय मञ्च नेपालको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ तथा पदबहाली भएको छ। मञ्चको 6 अधिवेशनले आइतबार जनक रावलको अध्यक्षतामा कार्यसमिति निर्वाचन गरेको थियो। यता युवा, श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसाय संघ बीच संघले उठाएका 15 बुँदे मागका सम्बन्धमा सहमति बनेको